0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाउजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36:00। 6:30 मिनटको समय रहनेछ अन्तर सम्वादको। अहिले भने संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये हिजो अस्थि सहकारी अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश र हिजो सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। 2570 बुद्ध जयन्ती हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको पूजा आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्धको जन्म ज्ञान प्राप्ति महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्। बुद्ध जयन्तीका अवसरमा हिजो आयोजित वृहत बौद्ध सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशीलको सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द, असहिष्णुता, जलवायु संकट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व पनि हिजो देशभरका भूमिस्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमि स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जनावर, जङ्गली जनावर पनि उभो लाग्ने किरात समुदायको विश्वास छ। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस हिजो नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा 3 महत्त्वपूर्ण कामको घोषणा गर्नुभएको छ। मन्त्री यादवले भिडियो सन्देश जारी गर्नुहुँदै पहिलो घोषणा अन्तर्गत 5 राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने बताउनुभयो। दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गर्नुभयो। यस्तै तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्न 6% ब्याजदरमा कर्जा उपलब्ध गराइने मन्त्री यादवले बताउनुभयो। श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले आगामी 5 जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले जनताले काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले जनादेश अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ अनटुफ र एकीकृत ट्रेड युनियन महासंघ नेपालले हिजो आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाई मजदुर संगठनले गर्नुपर्ने बताउनुभयो। यस्तै दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जी फन्टले काठमाडौँको भ्रकुटी मण्डपमा र्यालीको आयोजना गर्यो। सरकारले दोस्रो चरण अन्तर्गत हिजोदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने काम सुरु गरेको छ। पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले हिजोदेखि दोस्रो चरणको काम सुरु भएको हो। बल्खु क्षेत्रका 486, बंशीघाट क्षेत्रका 200 संरचनाहरू खाली गराइएको छ। बर्खायाममा आउने बाढी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकता राखेको जनाएको छ।
काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौँको बल्खु र बंशीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर जग्गा र पैतृक सम्पत्ति नभएका र न्यून आय स्रोत भएका उनीहरूले रङ्गशाला पुगेर आफ्नो विवरण टिपाउन थालेका हुन्। साथै विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ भने त्यसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोनी माग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले हिजो छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोरबीच दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको थियो। यसैगरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोरबीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लुम्बिनी विश्व शान्ति मञ्चले बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको माटो समृद्धिको बाटो अभियान घोषणा गरेको छ। अभियान अन्तर्गत भैरहवा लुम्बिनी क्षेत्रमा 2,570 बिरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक वासु गौतमले बताउनुभयो। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। ती चिकित्सकले नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको बताइएको छ। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका 17 लाइसेन्स खारेज गरेको थियो। दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजिओ प्लान्ट सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ र प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीले हिजो 2 बिरामीको एनजिओ गरेको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा 7 पक्राउ परेका छन्। जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर 45 3,14,00,000 रुपियाँ ठगेको अभियोगमा 13 सूरज लिम्बू, सुलुखुम्बुका कमल बहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रह्लाद खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। र सरकारले जेन्जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 नाम समावेश गर्दै जेन्जी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेपछि घाइतेको विवरण सार्वजनिक गरिएको हो। पछिल्लो पटक प्राप्त 250 22 मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेन्जी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयको मापदण्ड अनुसार जेन्जी आन्दोलनका क्रममा घाइतेको संख्या 2,660 पुगेको छ। रेडियो नेपालबाट बिहान 6 समाचार यहीँ सकियो। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 19 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार मे 2 तारिक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको सुरुवातमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। तराईको जल प्रणाली क्षेत्र विच्छेद शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव, भू उपयोगमा परिवर्तन र चुरे भावर क्षेत्रको विनाशले जल संकट निम्तिएको संसदीय समितिको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले चुरे भावर पुनर्भरण क्षेत्रमा भइरहेको वन विनाश र अनियन्त्रित बालुवा गिट्टी उत्खननले मधेसका जलवृत्तलाई पुनर्जीवित गर्ने मुख्य प्राकृतिक प्रणालीलाई नै क्षेत्रविच्छेद बनाएको देखाएको छ। यसले गर्दा आधार बहाव कमजोर भएको र मधेसभरि पानी अभावको समस्या थप भयावह बनाएको अध्ययनको निष्कर्ष छ। संसदीय समितिको अध्ययनले मधेस प्रदेशमा पानीको सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको देखाएको छ। दीर्घकालीन प्रवृत्तिले भने वार्षिक रूपमा करिब 0.05-0.10 मिटरले तल झर्दै गएको छ। अध्ययन अनुसार प्रदेशभरि औसतमा 60% ट्युबवेल जल सतह सक्सन लिमिट भन्दा तल गएको र भूमिगत जल भण्डारणमा अनुमानित 3,675 मिलियन घन मिटरले कमी आएको छ। समितिको प्रतिवेदनमा गत वर्षको मनसुनमा औसतभन्दा 1/3 कम वर्षा भएको छ। छोटो अवधिको मौसमी घटना मात्र नभई पुनर्भरण र निष्कासन बीचको प्रणालीगत असन्तुलनको उपज मधेसमा खडेरी देखिएको उल्लेख छ। मधेसको जलसङ्कटबाट करिब 61 लाख जनसङ्ख्या प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सो प्रतिवेदनले सारांश विकास आर्थिक मामिला तथा सुशासन समितिको बिहिबारको बैठकमा प्रस्तुत गरिएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझाव तथा सिफारिसबारे विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो। संकट समाधानका उपाय उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, अध्ययन बमोजिम सन् 1982 मधेस प्रदेशका 8 जिल्लामा भूमिगत जलको अवस्था समग्रमा धनात्मक रहेकोमा हाल त्यसमा उल्लेख्य कमी आएको औल्याइएको छ। करिब 45 वर्ष अघि 2043 मिलियन घन मिटर पानी निष्कासन गरिँदा 3,366 मिलियन घन मिटर पानी पुनर्भरण भएको थियो। वर्षाको पानी सबैभन्दा बढी भावर क्षेत्रले सञ्चित गर्दै आएकोमा उत्खनन र वन फडानीले भावरको सो क्षमता घटेर गएको छ। भावर क्षेत्रले कुल वर्षाको 33.6% पानी सञ्चित गर्दै आएको छ। अध्ययनको सिफारिस अर्को उपशीर्षक मा गोर्खापत्र लेख्छ, संसदीय समितिले गत वर्ष मधेसमा जल संकट चरणमा पुगेको बेला गरेको अध्ययन सम्बन्धी प्रतिवेदनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा नीति निर्माताले गर्नुपर्ने कार्य सिफारिस गरेको छ। अल्पकालीन कार्य अन्तर्गत तत्काल राहत र पुनर्प्राप्ति, मध्यकालीन कार्य अन्तर्गत वर्षाको पानी सङ्कलन र कृत्रिम पुनर्भरण आयोजनालाई व्यापक रूपमा कार्यान्वयन गर्न समितिले सुझाव दिएको छ। अर्को मनसुनसम्ममा खडेरीको उच्च जोखिममा रहेका प्रत्येक पालिकामा जमिन मुनि पानीको अन्तर प्रवेश बढाउ नमुना पुनर्भरण पोखरी निर्माण गर्न सुझाव दिएको छ। तराईको जल प्रणाली क्षेत्र विच्छेद गोर्खापत्रको मुख्य समाचार हो यो। असिना पानीले क्षणभरमै बाली नष्ट शीर्षकमा गोर्खापत्रले नै अर्थपृष्ठमा खबर छापेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका दुईका किसान जङ्गु चौधरीको खेतमा लटरम्म, करेला, काँक्रा, बोडी, लौका, टमाटर, खुर्सानी फलेका थिए। यसपटक बजारमा बेमौसमी तरकारीको मूल्य राम्रै भएकाले मेहनतको फल राम्रै पाउने आशामा उहाँ हुनुहुन्थ्यो। बिहिबार दिउँसो आएको असिना पानीका कारण चौधरी जस्तै 100 किसानले लगाएको तरकारी क्षणभरमै सखाप पारिदिएको छ। तरकारी बिक्री गरौँला र राम्रै आम्दानी होला भन्ने आशामा थियौँ, उहाँले भन्नुभयो। अब त तरकारीका झाल पनि बाँकी छैनन्। 2054 सालदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका चौधरीले वार्षिक 5 लाखको बेमौसमी तरकारी बिक्री गर्नुहुन्छ। उहाँ सहित सो क्षेत्रका किसानले प्रति किसान 5 देखि 8 कट्टा जग्गामा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ। तुलसीपुर उपमहानगरपालिका 2 कुमलगढीका किसानले सरस्वती कृषि सहकारी संस्था नै स्थापना गरेर सहकारी मार्फत बेमौसमी तरकारी खेती गर्दै आएको तुलसीपुर 2 का वडा अध्यक्ष भीमबहादुर योगीले बताउनुभयो। उहाँका अनुसार कुमलगढीबाट मात्रै वार्षिक 50 लाखको तरकारी उत्पादन हुने गरेको छ। वडा नम्बर 2 को कुमलगढी बालापुर क्षेत्रमा उत्पादन भएको तरकारीले तुलसीपुरको मागको करिब 40% पुरा गर्दै आएको उहाँले जानकारी दिनुभयो। उक्त क्षेत्रमा अहिले दैनिक 12 देखि 15 क्विन्टलसम्म तरकारी त्यस क्षेत्रमा उत्पादन हुने गरेको छ। असिना पानीले क्षणभरमै बाली नष्ट, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। पहुँचका आधारमा सरकारी सवारी साधनमा मनपरी कानुन विपरीत 600 भन्दा बढी गाडी दुरुपयोग, कनिष्ठ कर्मचारीसम्मको रजाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। विद्यमान कानुन अनुसार नेपाल सरकारका सहसचिव वा सो सरहका पदाधिकारीले मात्र सवारी सुविधा पाउँछन्। तर व्यवहारमा भने नियम विपरीत 600 भन्दा बढी सवारी साधन प्रयोग भइरहेको भेटिएको छ। ती सवारीका नाममा इन्धन र मर्मत शीर्षकमा समेत ठूलो खर्च हुँदै आएको छ। राजनैतिक तथा प्रशासनिक पहुँचको आडमा कानुनले तोके भन्दा बाहिर प्रयोग भइरहेका सवारी साधनको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विवरण संकलन सुरु गरेको छ। गत 10 वैशाखमा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, निकाय र संवैधानिक आयोगलाई परिपत्र गर्दै नियम विपरीत प्रयोग भइरहेका सवारी साधनको विवरण तत्काल पठाउन निर्देशन दिएको थियो। अहिलेसम्म प्राप्त विवरण अनुसार 643 वटा 4 पाङ्ग्रे सवारी साधन कानुन बमोजिम सुविधा नपाउने व्यक्तिले प्रयोग गरिरहेको भेटिएको छ। कार्यालयका प्रवक्ता हेमराज अरियालले विवरण आउने क्रम जारी रहेकाले संख्या अझ बढ्न सक्ने बताउनुभयो। विवरण प्राप्त हुने क्रम जारी भएकाले यो संख्या बढ्न सक्छ, अरियालले भन्नुभयो। नासुसम्मलाई गाडी सुविधा, इन्धनमा थप बेथिती उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। कानुनले सहसचिव वा सो सरहका पदाधिकारीलाई मात्र सवारी सुविधा सुनिश्चित गरेको भए पनि व्यवहारमा कनिष्ठ कर्मचारी यहाँसम्म कि नासुसम्मले पनि सवारी साधनको एकलौटी प्रयोग गरिरहेको भेटिएको छ। प्रभाव र पहुँचका आधारमा कनिष्ठ कर्मचारीले पनि गाडी सुविधा लिँदै आएका छन्। विशेष गरी राजनीतिक दल सम्बद्ध ट्रेड युनियनमा आबद्ध कर्मचारीले सवारी सुविधा सम्बन्धी कानुनको उल्लङ्घन गरेका छन्। मन्त्रालयमा गाडी मर्मत, इन्धन लगायतको व्यवस्थापन गर्ने आन्तरिक व्यवस्थापन शाखाका हकमा नासुसम्मले पनि गाडी सुविधा प्रयोग गरिरहेका छन्। उक्त शाखाले मन्त्रालयमा सवारी साधन मर्मत, इन्धन लगायतको व्यवस्थापनको काम गर्छ। पहुँचका आधारमा सरकारी सवारी साधनमा मनपरी कानुन विपरीत 600 भन्दा बढी गाडी दुरुपयोग, कनिष्ठ कर्मचारीसम्मको रजाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। स्वामित्व विश्वविद्यालयको उपभोग हुकुमवासीको शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको करिब
1400 बिघा जग्गा विगत 2.5 दशकदेखि राजनीतिक आडमा सुकुम्बासीका नाममा कब्जामा छ। राजनीतिक आडमा केही व्यक्तिको नियन्त्रणमा रहेको भनिएको जग्गा 25 वर्षदेखि सुकुम्बासी देखाएर हुकुम्बासीको रजगज रहेको विश्वविद्यालयले जनाएको छ। दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको 1336 बिघा जग्गा जमिन 25 वर्षदेखि अरूकै कब्जामा रहेको छ। राजनीतिक आडमा 2058 सालदेखि केही सुकुम्बासीको नाममा हुकुम्बासीको नियन्त्रणमा रहेको विश्वविद्यालयको जमिन अहिलेसम्म फिर्ता हुन सकेको छैन। विश्वविद्यालयको स्वामित्वमा रहेको 1662 बिघा जग्गा जमिनमध्ये विश्वविद्यालय स्थापनार्थ दाताहरूले दान गरेको 1336 बिघा जग्गा अरूकै कब्जामा रहेको छ। राजनीतिक आडमा केही व्यक्तिको नियन्त्रणमा रहेको भनिएको जग्गा 25 वर्षदेखि सुकुम्बासी देखाएर हुकुम्बासीको रजगज रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको 1336 बिघा जग्गाको भोग चलन र आयस्ता 25 वर्षदेखि पाउन सकेको छैन, तर राजस्व भने नियमित रूपमा तिरिरहेको विश्वविद्यालयले जनाएको छ। स्वामित्व विश्वविद्यालयको, उपभोग हुकुम्बासीको, अन्नपूर्णको मुख्य खबर हो यो। बर्खा सुरु नहुँदै भत्किन थाले सडक शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। बाजुराका अधिकांश ग्रामीण सडक बर्खा सुरु हुनु अघि नै भत्किन थालेका छन्। स्थानीय तहले बनाएका ग्रामीण क्षेत्रका कच्ची सडक प्री मनसुनमा हुँदा परेको वर्षाले भत्किन थालेका हुन्। त्यहाँका हिमाली स्वामी कार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, गौमूल, बढीमालिका, बुढीगङ्गा, त्रिवेणी, खप्तर, छेडे दह लगायतका पालिकाका गाउँ बस्ती ग्रामीण सडकको पहुँचमा छन्। बाजुराका स्थानीय तहले 2075 सालदेखि 2083 सालसम्म गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राखेका हुन्। स्थानीय तहले कच्ची रूपमा गाउँमा सडक पुर्याउने काम गरेको भए पनि कालोपत्रे गर्ने काम भने अझै सुरु गरेका छैनन्। बर्खा सुरु नहुँदै भत्किन थाले सडक, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। गोर्खापत्रले नै भित्री पृष्ठमा हिल्साका सीमा स्तम्भ अनुगमन शीर्षकमा खबर छापेको छ। नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएका दुई देशबीचका सीमा स्तम्भको अनुगमन गरिएको छ। उत्तरी क्षेत्र हिल्सा पुगेर जिल्ला सुरक्षा समितिका संयोजक सहित सदस्यको टोलीले संयुक्त रूपमा ती सीमा स्तम्भको अनुगमन गरेको हो। हिल्सामा स्थापना गरिएका नेपाल र चीन बीचका सिमाना छुट्याउने सीमा स्तम्भको अनुगमन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनुभयो। अनुगमन गरिएका सीमा स्तम्भ व्यवस्थित र सुरक्षित रहेकोमा खुसी प्रकट गर्नुहुँदै यसरी बारम्बार सीमा स्तम्भ गर्नु सुरक्षा समितिको काम कर्तव्यभित्र पर्ने उहाँले बताउनुभयो। हिल्सा क्षेत्रमा 7-10 नम्बरका सीमा स्तम्भ स्थापना गरिएका छन्। तीमध्ये 8, 9 र 10 नम्बर सीमा स्तम्भ जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको थियो। हिल्साका सीमा स्तम्भ अनुगमन गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। बाली लगाउनु अघि नै अब मूल्य तय शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 सार्वजनिक गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 47 उपदफा 1 दिएको अधिकार प्रयोग गरी नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट यो निर्देशिका जारी गरिएको छ। सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले निर्देशिका
ल्याइएको हो। मन्त्री गीता चौधरीले प्रमुख बालीहरू धान, मकै, गहुँ र कोदोको न्यूनतम समर्थन मूल्य तथा उखु बालीको न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 ल्याएको बताउनुभयो। बाली लगाउनु अघि नै अब मूल्य तय, अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

भारी बोकेर काठमाडौँको महँगीमा दुईजनाको परिवार धान्न समेत गाह्रो भएको अनुभव शिवाकोटीको छ। जति हलुका भारी त्यति पैसा कम, जति गाह्रो भारी त्यति पैसा बढी, तर गाह्रो भारी बोक्न शरीरले छाडिसक्यो, शिवाकोटीले भन्नुभयो। महँगीले चामल तेल ग्यास किन्दा पनि नपुग्ने अवस्था आयो, के गर्ने, कोठा भाडा पानी बत्तीको सबै गर्दा त कमाई भन्दा खर्च बढी छ। अर्काको भारी बोकेर ठुलो सपना पूरा हुन्छ भन्ने त कल्पना पनि छैन, तर राशन खर्च र घर भाडा पनि तिर्न हम्मे हम्मे पर्ने उहाँको चिन्ता छ। उहाँले भन्नुभयो, न पहिलाको जस्तो काम छ न त कमाई, महँगी भने बढेको बढै छ। भारी भन्दा चर्को महँगीको भार, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छापिएको छ। आयातित वस्तुको जाँच पास हुँदा भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य एमआरपी लागू गर्ने निर्णय अव्यवहारिक भएकाले पुनर्विचार गर्न पूर्वका उद्योगीले माग राखेका छन्। भन्सार जाँच पासकै समयमा अनिवार्य एमआरपी लागू गर्ने निर्णयले आयातकर्तामा अन्यलता सिर्जना भएको र भन्सार कार्यालय परिसरमा कन्टेनर खोलेर एमआरपी जाँच गर्ने पूर्वाधार समेत नभएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताउनुभयो। भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। हटाइए 2000 सुकुम्बासी परिवार शीर्षकमा नागरिकले खबर छापेको छ। काठमाडौँको बागमती किनार स्थित शङ्खमूल बल्खु र बंशीघाटबाट शुक्रबार हिजो करिब 1000 सुकुम्बासी परिवार हटाइएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी मुक्तिराम रिजालले हिजो मात्र सुकुम्बासी परिवारका 1000 घरटहरा खाली गरिएको जानकारी दिनुभयो। हटाइए 2000 सुकुम्बासी परिवार, नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिकले नै लिपुलेक मानसरोवर यात्रा थाल्दै भारत चीन, नेपाल भने बेखबर शीर्षकमा खबर बनाएको छ। भारत र चीनले लिपुलेक नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनको घोषणा गरेका छन्। नेपाल भारत तिब्बतको सिमाना जोडिएको यो हिमाली नाका खोल्दा नेपाल भने बेखबर छ। भारत सरकारले आयोजना गर्ने यो यात्रा 2026 जुनदेखि अगस्तसम्म सञ्चालन हुने जनाइएको छ। लिपुलेक मानसरोवर यात्रा थाल्दै भारत चीन, नेपाल भने बेखबर, नागरिकको अग्रपृष्ठको समाचार हो यो। र ट्रम्पको बेजिङ भ्रमण इरान विषयमा केन्द्रित हुने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। पश्चिम एसियाको द्वन्द्वका कारण पछि सरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण इरान विषयमा समेत केन्द्रित हुने भएको छ। यसै महिनाको मध्यमा हुन लागेको चीन भ्रमण इरान सम्बन्धी नीतिगत निर्णयमा केन्द्रित हुने गरी वाशिङटनले गृह कार्य गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाले जनाएका छन्। अमेरिका र इजरायलको इरानसँगको युद्ध 2 महिना पुग्न लाग्दा व्हाइट हाउसले राष्ट्रपति ट्रम्पको आसन्न चीन भ्रमण तयारीलाई तीव्र पारिरहेको द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पको बेजिङ भ्रमण इरान विषयमा केन्द्रित हुने गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौँ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: एसई सक्यो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। वर्तमान सरकार गठन भएसँगै सार्वजनिक सेवा प्रवाह छिटो प्रभावकारी र जनअपेक्षा अनुसार बन्ने अपेक्षा व्यापक रूपमा गरिएको छ। सरकारले सार्वजनिक प्रशासनमा सुधार गर्दै सेवा वितरण प्रणालीलाई आधुनिक, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसै सन्दर्भमा विभिन्न क्षेत्रसँग सम्बन्धित केही अध्यादेशहरू प्रस्ताव पनि गरिएका छन्, जसमध्ये केही राष्ट्रपतिबाट जारी भइसकेका छन्। संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्र प्रशासन सञ्चालन गरिरहेका छन्, तर सेवा प्रवाहमा एकरूपता, समन्वय र प्रभावकारिता अझै चुनौतीकै रूपमा देखा परिरहेको छ। अर्कोतर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी पनि अहिले चलिरहेको छ। यस क्रममा सबै प्रमुख राजनीतिक दलका घोषणा पत्रमा समेटिएका विषयहरूलाई समावेश गर्दै सरकारले 18 बुँदे प्रतिबद्धता र शासकीय सुधारका 100 कार्यसूची पनि सार्वजनिक गरेको छ। आजको अन्तरसंवादमा हामी सार्वजनिक सेवा प्रवाहको अवस्था, शासकीय सुधारका प्रयास र आगामी नीति तथा बजेटका प्राथमिकता बारे केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। हजुर, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
1: धन्यवाद हजुर, धन्यवाद।
0: वर्तमान सरकारले खास गरी सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्ने प्रतिबद्धता जनाएको छ। अहिले अब सरकार गठन भएको अब केही समय मात्र भएको छ, यो अवधिमा व्यवहारलाई हेर्ने हो भने के कस्तो प्रभाव, सुरुवाती प्रभाव देखिन थालेको यहाँले पाउनु भएको छ? मैले कुराकानीको सुरुवात यही प्रश्नबाट गरेँ।
1: अब यो छोटो अवधिको सरकारका काम कारवाहीको नतिजाकै कसीमा धेरै मूल्याङ्कन गर्ने समय त भइसकेको छैन अझै, तर बिहानीले दिउँसोको सङ्केत गर्छ भने जस्तै अब सरकारले नीतिगत सुधारदेखि कानुनी सुधारदेखि आफ्ना कार्यशैली तौर तरिकाका सुधारको लागि चाहिँ नि जुन यो प्रारम्भिक चरणका चाहिँ प्रयासहरू गरेको छ, त्यसको अवश्य पनि सकारात्मक प्रभाव चाहिँ देखिएकै छ। तर यो सार्वजनिक सेवा भन्ने विषय चाहिँ नि यसलाई एउटा व्यापक दृष्टिकोणले हेर्नुपर्छ जस्तो मलाई लाग्छ। सार्वजनिक सेवा भनेको खालि सरकार र सरकारका संयन्त्रहरूले मात्रै चाहिँ प्रवाह गर्ने सेवा हो भन्ने हामीले भुल्नु हुँदैन। सार्वजनिक सेवालाई यो चाहिँ सरकार, सरकारका साझेदारहरू, निजी क्षेत्र, सहकारीदेखि लिएर अन्य विभिन्न स्टेक होल्डरहरूको सामूहिक प्रयासबाट चाहिँ नि नागरिकले पाउनुपर्ने सेवाहरू चाहिँ नि उपलब्ध हुन्छन्, जसलाई चाहिँ नि हामीले समग्रमा चाहिँ सार्वजनिक सेवा भन्छौँ। अब अहिले हाम्रो संघीयताको सन्दर्भमा यहाँले अघि पृष्ठभूमिमा बोल्नुभयो, यस्तै तीन तहको सरकार भएको कारणले गर्दाखेरि संघीय सरकारका आफ्ना सार्वजनिक सेवा प्रवाहका चाहिँ आफ्ना क्षेत्राधिकारका विषयहरू छन्, प्रदेश सरकारका आफ्नै छन् र स्थानीय तहका आफ्नै सेवा प्रवाहका चाहिँ आफ्नै क्षेत्राधिकारहरू छन्। अब मूलभूत रूपमा नागरिकसँग जोडिने सेवाहरू यो संहिताको सन्दर्भमा धेरै हदसम्म चाहिँ स्थानीय तहबाट चाहिँ उपलब्ध हुने सेवाहरू पनि केन्द्रित हुन्छन्। अब त्यो दृष्टिकोणले हेर्दाखेरि हामीले अब संघीय अहिले भर्खर तपाईँले प्रसङ्गमा जोड्नुभएको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नि संघीय सरकारको मात्रै गठन र संघीय सरकारले गर्न खोजेका कामहरूको सन्दर्भमा मात्रै चाहिँ नि प्रसङ्ग उठाउनु भयो। तिनै तहको सरकारका एकीकृत प्रयास, समन्वयात्मक प्रयास र त्यो खालका नीति, विधि, प्रक्रिया, कार्यशैली, तौर तरिका, हिजोका अभ्यासमा सुधारहरू नभएसम्म चाहिँ नि समग्रमा चाहिँ नि सार्वजनिक सेवा प्रभावकारी हुन सक्दैन। अब त्यति मात्रै नभनेर चाहिँ त मैले यो खालि सरकारको मात्रै कुरा गरेँ। अब सरकारसँग जोडिएका, सरकारले बनाइदिएका नीति विधिमा आधारित भएर चाहिँ नि अन्य सरकारवाला पक्ष, अन्य एक्टर्सहरूले त्यही ढङ्गले सरकारको आशय अनुसार र यो अहिलेको चाहिँ जनभावना अनुसार चाहिँ सबै तहले सबै स्टेक होल्डरहरूले त्यही ढङ्गले चाहिँ सेवा प्रवाहमा आफ्नो दायित्व जिम्मेवारी निर्वाह गर्न सक्दा र नागरिकका आवश्यकता के हुन् र उनीहरूले कस्तो खालको सेवा चाहिँ आवश्यक ठान्छन् भन्ने कुरा बुझ्न सक्दा त्यसलाई बोध गर्न सक्दा मात्र चाहिँ नि प्रभावकारी रूपमा चाहिँ सार्वजनिक सेवा प्रवाह हुने ठानिन्छ। तर अवश्य पनि तपाईँले के हो भन्दाखेरि चाहिँ नि यसमा अब अहिले भर्खरै तपाईँले केही अध्यादेशको सन्दर्भ पनि जोड्दै हुनुहुन्थ्यो, ती अध्यादेशहरू किन ल्याउनु पर्यो भन्ने सन्दर्भ जोड्दाखेरि चाहिँ नि पक्का पनि छिटो छरितो प्रभावकारी र एउटा मितवै र चाहिँ नि एफिसियन्ट चाहिँ सेवा प्रवाहको लागि नै हो भन्ने हामीले बुझ्नुपर्छ। त्यसभित्रका कन्टेन्टहरू के छन् कसो छन् अब यो राजनीतिक विषयमा म प्रवेश गर्ने कुरो भएन, तर मूलभूत रूपमा सबै अध्यादेशहरू जति सिफारिस भएका देखिन्छन् केही अपवाद बाहेक सबै चाहिँ अध्यादेशहरू सेवा प्रवाहलाई चाहिँ चुस्त दुरुस्त र यसलाई लागत प्रभावी र नागरिक आकाङ्क्षा अनुरूपता चाहिँ सेवा प्रवाह गर्ने दृष्टिकोणले बनाएको पाउँछु। यो अर्थले हेर्दाखेरि चाहिँ सरकारलाई पनि अब मूलभूत रूपमा अहिले सङ्घीय सरकारलाई पनि सेवा प्रवाहको लागि चाहिँ नि जुन विगतका तौर तरिकामा चाहिँ सुधार गर्ने चाहिँ हुटुटी देखिन्छ। तर यसले के हो त भन्दाखेरि सरकारको जुन एउटा तदारुकता छ त्यसले एउटा डेमोन्स्ट्रेसन इफेक्ट भन्छ नि, तपाईँको सङ्घीय सरकारले चाहँदा बित्तिकै अहिले पर्दाखेरि स्थानीय तहमा पनि त्यसको असर चाहिँ नि सकारात्मक असर परेको पाइन्छ। अब सेवा प्रदायकहरू पनि समयमा आफ्नो कार्यालयमा उपस्थित हुने आफ्नो जिम्मेवारी अनुरूप चाहिँ नि तपाईँको चाहिँ नि आफ्ना सेवा आफूले प्रदान गर्ने सेवाहरूमा चाहिँ तल्लिन हुने कार्यालय समयमा चाहिँ नि अन्यथा अब यो आफ्नो अत्यावश्यक काम बाहेक चाहिँ बाहिर ननिस्किने पङ्क्चुअलिटीदेखि लिएर रेस्पोन्सिबिलिटीसम्मका यी सबै विषयहरूका विषय चाहिँ नि अलिकति यो एउटा मनोवैज्ञानिक हिसाबले नै सेवा पठाएका पनि अब हामीले केही गर्नै पर्छ, हामीले हिजोको जस्तो चाहिँ नि अलिकति जुन ब्युरोक्रेटिक तपाईँको रेड ट्यापिजम भन्छौँ हामी कर्मचारी तन्त्रले चाहिँ जुन ढिलासुस्ती छ ब्युरो प्याथोलोजी पनि भनिन्छ हो त्यो विषयबाट चाहिँ अलिकति कर्मचारी तन्त्र पनि अलिकति सुधार लिएर चाहिँ नि मनोवैज्ञानिक हिसाबले नै सेवा प्रवाहलाई चाहिँ पहिलो प्राथमिकतामा दिएको देखिन्छ भने सेवाग्राहीहरू पनि त्यत्तिकै सचेत भएको अवस्था छ। अब सेवाग्राहीहरूले आफ्ना अधिकारहरूमा चाहिँ नि उनीहरू चाहिँ नि कतै चाहिँ नि सेवा प्रदायकले चाहिँ नि ती आफूले पाउनुपर्ने सेवामा चाहिँ नि अन्यथा गर्न खोज्यो भने चाहिँ नि तत्कालै क्वेसन गर्ने तत्कालै औँला उठाउने र चाहिँ नि अब यसमा चाहिँ नि आफ्ना अधिकारहरूलाई चाहिँ नि बाहिर जो चाहिँ मिडियामा लग्ने अथवा प्रस्फुटन गर्ने जुन छ त्यही सबै कारणले गर्दाखेरि चाहिँ नि अहिले पछिल्लो चरणमा चाहिँ नि सेवा प्रवाहमा चाहिँ नि सुधारात्मक चाहिँ नि कदमहरू पनि हुँदै गएका लागू हुँदै गएका र त्यसको असर पनि सकारात्मक दृष्टिकोणले देखिँदै गएको चाहिँ नि देखिन्छ।
0: सार्वजनिक प्रशासनमा आमूल परिवर्तनको कुरा पनि गरिएको छ, यहाँले अघि कुराकानीका क्रममा पनि भन्नुभएको थियो कि अलि निपुण तरिकाबाट अगाडि बढ्नुपर्ने हुन्छ भनेर, तर नेपालको सार्वजनिक प्रशासनको हकमा कुरा गर्दा अलि प्रक्रिया प्रदान भयो, नतिजा ढिलो आउने र विभिन्न किसिमका योजना आयोजनाहरू अगाडि बढ्दा पनि नतिजाको अपेक्षा नै गर्न नपर्ने जस्ता स्थितिहरू पनि आए भनिन्छ। अब यो यसलाई अब आमूल परिवर्तन को हिसाबले पनि अब रिफर्मका कुराहरू चलिरहँदाखेरि अब हामी त इफेक्टिभ एडमिनिस्ट्रेसनको एउटा प्रक्रियामा छौँ, इफिसियन्टको कुरा यहाँले गर्नुभयो निपुणताको, अब हामीले के कस्ता रिफर्महरू सुधारहरू गर्न आवश्यक छ, अपेक्षित सुधारहरू के हुन सक्छन्, हामी प्रक्रियामा मात्र बढी केन्द्रित भएर नतिजा दिन नसकेको हो कि स्रोत साधनको सही र उचित व्यवस्थापन गरी छिटो नतिजा हासिल गर्ने पद्धतिमा जानुपर्छ, के चाहिँ उपयुक्त हो यो आमूल परिवर्तनको सन्दर्भमा?
1: सबैभन्दा पहिला तपाईँले हामीले कसरी बुझौँ भन्दाखेरि प्रशासकहरूले अथवा कर्मचारी तन्त्रले अथवा जुन सेवा प्रदायकहरूले सेवा प्रवाह गर्नको लागि उनीहरूलाई आवश्यक पर्ने संरचनाहरू नीतिहरू विधिहरू प्रक्रियाहरू राज्यले चाहिँ नि सिम्प्लिफाइड भर्सनमा चाहिँ नि बनाइदिनुपर्छ। त्यो कानुनको हिसाबले विधायकहरूले बनाउने होला, कतिपय नीतिहरू चाहिँ सरकारले बनाइदिने होला, त्यो कुरा चाहिँ नि तपाईँको चाहिँ नि उनीहरूलाई त्यो ढङ्गले काम गर्ने वातावरण चाहिँ बनाइदिनुपर्छ। मैले फर इक्जाम्पल तपाईँलाई एक्जाम्पल के दिन खोजेँ भन्दाखेरि संहिता लागू भएको 10 वर्ष बितिसक्दाखेरि पनि हामीले एडमिनिस्ट्रेटिभ फेडरलिजमलाई आजसम्म चाहिँ टुङ्गो लगाउन सकेनौँ। अब सेवा प्रवाह गर्ने जसले तपाईँले सार्वजनिक सेवा प्रवाह प्रदायको चाहिँ नि प्रमुख अङ्ग चाहिँ नि सरकारी संयन्त्र हो, कर्मचारी तन्त्र हो, सार्वजनिक प्रशासन हो भनेर तपाईँ जोड्न खोजिरहनु भएको छ। अब मैले अहिले अरू स्टेक होल्डरको सन्दर्भमालाई चाहिँ अहिले यथास्थितिमा राखेर चाहिँ नि त्यसको मात्रै कुरा गर्ने भने दसौँ वर्षसम्म हामीले प्रशासनिक यो संहितालाई चाहिँ नि निष्कर्षमा पुर्याउन नसक्नु, सङ्घीय निजामती सेवा विधेयक विभिन्न चरणहरूमा गुज्रदै गएर चाहिँ नि अहिलेसम्म पनि भनौँ न अब आजको दिनसम्म भन्दाखेरि चाहिँ नि शून्य अवस्थामै रहेको छ भन्ने ढङ्गले हामीले बुझ्नुपर्छ। अब भोलि त्यो विधेयक चाहिँ नि सङ्घीय संसदमा प्रस्तुत भएर फास्ट ट्र्याकबाट चाहिँ नि त्यसले निष्कर्षमा पुग्ला त्यो अपेक्षा गरौँ। अन्यथा कर्मचारी समायोजन ऐन अनुसार चाहिँ समायोजन एक किसिमले त्यो तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने गरी चाहिँ नि समायोजन भएका कर्मचारीहरूको पनि चाहिँ नि तपाईँको उचित अब यो करियर सिस्टमदेखि लिएर उनीहरूका चाहिँ नि यो उनीहरूलाई यो तिन तहको चाहिँ संहिताको आवश्यकता अनुसार चाहिँ नि सेवा प्रदायकहरूको चाहिँ यथोचित व्यवस्थापन हुन नसक्दाखेरि चाहिँ नि मूलत प्रदेश स्थानीय तहमा चाहिँ त्यो खालको गुनासो चाहिँ नि बारम्बार हामी म विगतमा राष्ट्रिय सभामा छँदाखेरि राष्ट्रिय सभाबाट त्यहाँ मान्यजीहरूले चाहिँ नि आफ्ना क्षेत्रहरूमा गएर चाहिँ नि त्यहाँका गुनासाहरू सुन्ने सन्दर्भमा मूलभूत रूपमा दुईवटा वित्तीय संहिताको विषय र प्रशासनिक संहिताको विषयहरू चाहिँ नि उहाँहरूले उठाउनुहुन्थ्यो भनेको प्रदेश र स्थानीय तहमा त्यो गुनासो आजसम्म पनि छ। जब हामीले जनशक्ति व्यवस्थापन प्रभावकारी रूपमा गर्न सक्दैनौँ भनेपछि तपाईँको त्यहाँबाट चाहिँ नि अपेक्षित रूपमा चाहिँ नि जुन सेवा प्रवाह हुन्छ भन्ने कुरा चाहिँ नि धेरै ठुलो अपेक्षा गर्नु पनि त्यो व्यर्थ हुन्छ। त्यस कारणले गर्दाखेरि यी कुराहरूको चाहिँ नि व्यवस्थापन गरिदिने काम चाहिँ सरकारको हो, राज्यको हो, तिनै तहका चाहिँ नि सरकारहरूले यसलाई समन्वयात्मक रूपमा चाहिँ गर्नुपर्छ र मूलभूत रूपमा सङ्घीय निजामती सेवा विधेयक चाहिँ नि यसलाई छिटो चाहिँ नि टुङ्गाउनु पर्ने अवस्था हुन्छ। अब दोस्रो पाटो चाहिँ तपाईँले जोड्न खोजेको कुरा के हो त भन्दाखेरि नीति विधि प्रक्रियाहरू चाहिँ सबै हुँदाहुँदै पनि हाम्रा कार्यशैलीहरू चाहिँ नि असाध्यै ढिलासुस्ती र अलिकति हामीले प्रोसेस ओरिएन्टेड अब एक त बाई नेचर पनि तपाईँको ब्युरोक्रेसी चाहिँ नि अब अलिकति प्रक्रियामुखी नै हुन्छ। अब नतिजा अहिले यो जुन तपाईँको आधुनिक व्यवस्थापकीय शैलीहरू विश्वव्यापी रूपमा चाहिँ नि अवलम्बन हुँदै गएका छन् जसले अलिकति नतिजालाई जोड दिने र सेवाग्राहीलाई केन्द्रमा राखेर चाहिँ नि तपाईँको चाहिँ नि सेवा प्रवाह गर्ने चाहिँ जुन हाम्रो चाहिँ नि जुन आधुनिक व्यवस्थापकीय शैलीहरू छन् त्यो कुरा नेपालमा अझै पनि हामी कहाँ चाहिँ नि कमी नै छ। हामी अलिक प्रोसेस ओरिएन्टेड धेरै भयौँ, हाम्रा चाहिँ निर्णय प्रक्रियाहरू चाहिँ अलिक लेन्दी भए र अलिकति धेरै हामी चाहिँ नि भोलिवादमा चाहिँ नि हामी चाहिँ हाबी हुँदै आएका थियौँ। यी कुराहरू चाहिँ हाम्रा तौर तरिका संस्कार संस्कृति शैली कार्य जुन हाम्रा चाहिँ नि आचरणका विषयहरू चाहिँ छन् यी विषयहरू चाहिँ नि हामीले सुधार गर्नुपर्ने यो कर्मचारी तन्त्रभित्रका चाहिँ नि सुधारात्मक पक्षहरू। अब कतिपय हाम्रा मेनुअल चाहिने कामहरूलाई हामीले अलिकति आइटी फ्रेन्डली बनाउँदैछौँ, टेक्नोलोजी फ्रेन्डली बनाउँदैछौँ जसले गर्दाखेरि चाहिँ अलिक छिटो छरीको चाहिँ नि सेवा प्रवाह गर्नलाई चाहिँ नि यसले सहजीकरण गर्दैछ। त्यसको लागि पनि फेरि दक्ष जनशक्तिको आवश्यकता पर्छ, त्यो कुरामा पनि सुधार हुँदै गएको छ। अब कानुन नीति विधिहरू पनि सुधार हुँदै जाला र अब मूलत हाम्रा चाहिँ शैलीहरू हाम्रा अभ्यासहरू हामीले चाहिँ नि हामी चाहिँ नि सेवक हौँ, हामीले चाहिँ नि यो राज्यको तिरोबाट करबाट चाहिँ नि हामीलाई चाहिँ राज्यले सेवा प्रदान गर्नुको लागि चाहिँ हामीलाई पालेको छ, हामीले त्यही अनुरूप चाहिँ नागरिकलाई चाहिँ सेवा दिनुपर्छ भन्ने खालका चाहिँ नि हिजोका हाम्रा जुन ढिलासुस्ती हुने विभिन्न चाहिने जुन बाधक चाहिने तत्त्वहरू छन् सेवा प्रवाहको लागि त्यसमा हाम्रा कार्यशैली भए पनि सुधार गर्नुपर्नेछ। मूलभूत रूपमा अब चाहिँ यो प्रशासनिक संहितालाई चाहिँ छिटोभन्दा छिटो टुङ्गाउन सकियो भने र तिनै तहले चाहिँ त्यो ढङ्गले एउटा एकीकृत प्रणाली अन्तर्गत रहेर चाहिँ तपाईँको चाहिँ सेवा प्रवाहलाई चाहिँ पूर्व प्राथमिकतामा राख्न सकियो भने मलाई लाग्छ नागरिक अपेक्षा बमोजिमका सेवाहरू चाहिँ उपलब्ध हुनेछन् र नागरिक सन्तुष्टि चाहिँ बढ्नेछ भन्ने मैले अपेक्षा गर्न सक्छु।
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे केन्द्रित भएर सङ्घीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अहिले अब हामी नीति कार्यक्रम र बजेटको सङ्घारमा पनि रहेका छौँ। आगामी आर्थिक वर्षका लागि सरकारले शासकीय सुधारका विषयहरूलाई पनि अगाडि सारेको छ। 100 कार्यसूचीहरू रहेका छन्। त्यसै गरी 18 बुँदी प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ। यो 18 बुँदी प्रतिबद्धता पत्रभित्र सबै राष्ट्रिय पार्टीका विषयहरूलाई पनि समेटिएको छ, उल्लेख भएका विषयहरूलाई त्यहाँ समावेश गरिएको छ। यस हिसाबले गर्दा विगतमा के भनिन्थ्यो भने नीति कार्यक्रम र बजेट त घोषणा हुन्छ तर कार्यान्वयनमा जाँदाखेरि निकै नै समस्या हुन्छ, बजेटको जुन आकार देखाइन्छ वास्तविकमा त्यो बजेटको आकार कार्यान्वयन पनि हुँदैन, आकर्षक नीति कार्यक्रम ल्याइन्छ तर कार्यान्वयनमा समस्या हुन्छ भनिँदै आइएको एउटा अवस्था पनि छ। यस हिसाबबाट नीति कार्यक्रम र बजेटको सवालमा हाम्रा प्राथमिकता के हुन सक्छन्? मैले यो प्रश्न यहाँलाई गरेँ।
1: तपाईँले असाध्यै सान्दर्भिक प्रश्न राख्नुभयो अहिले, किनभने अब हामी आगामी आर्थिक वर्षको बजेटको अब सङ्घारमै मुलुक पुगिसकेको छ। यो चालु आर्थिक वर्षको पनि अब यो 10.5 महिना यति बितिसक्यो, अब यो वैशाखको बाँकी अवधि र चाहिँ नि तपाईँको जेठ र असार 2 महिना मात्र बाँकी छ। आजका दिनमा तपाईँले यो चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था हेर्नुहुन्छ भने असाध्यै निराशाजनक अवस्थामा चाहिँ देखिन्छ। मैले अहिले तपाईँसँग कुरा गर्ने भनेपछि थोरै आजकै हिजोसम्मको अवस्था के रहेछ भनेर चाहिँ त्यहाँ निहाल्दै थिएँ। राजस्व परिचालन लक्ष्यको तुलनामा जम्मा 62-63% मात्रै चाहिँ परिचालन भएको अवस्था छ, बाँकी अब 2.5 महिना मात्र बाँकी रहेको छ। तपाईँको इभन चालु खर्च पनि 65-66% चाहिँ भएको र पुँजीगत खर्च असाध्यै सधैँ भइरहेको यो नेपालको समस्या, सानो हिस्सामा मात्र चाहिँ पुँजीगत खर्चको चाहिँ विनियोजन हुने र खर्च चाहिँ नि आज 10 महिना क्रस गरिसक्दाखेरि पनि 25-26% आरआरमा मात्र चाहिँ नि पुँजीगत खर्च भएको अवस्था छ। अब बाँकी यो 2 महिनाको अवधिमा तपाईँको अहिले पुँजीगत खर्च औसतमा हेर्दाखेरि चाहिँ नि 60-62% मात्र चाहिँ नि खुम्चिनी अवस्था चाहिँ नि यो पछिल्ला प्रवृत्तिहरू पछिल्ला वर्षका प्रवृत्तिहरूले देखाइराखेको छ। अब त्यसमा पनि बाँकी जुन अब यो 2 महिनामा चाहिँ नि अब एक किसिमले भन्ने गरिन्छ अषाढे विकास भन्ने गरिन्छ, क्वालिटीयुक्त चाहिँ पुँजीगत खर्च भएको अवस्था चाहिँ देखिँदैन। अब त्यस्तै गरेर चाहिँ नि वैदेशिक सहायताका चाहिँ हाम्रो एब्जर्प्टिभ क्यापेसिटी पनि असाध्यै कमजोर छ। यी सबै कुराहरू हाम्रा वर्षौँदेखि दशौँदेखिका चाहिँ नि पछिल्ला समस्याहरूको रूपमा चाहिँ नि रहेका छन्। लक्षित बजेट कुनै पनि आयाममा, अब चाहे राजस्वको आयाममा होस्, चाहे अनुदानको सहायताको आयाममा होस्, चाहे तपाईँको चाहिँ खर्चको आयाममा होस्, लक्ष्य पुरा गर्न सकेको अवस्था छैन। अब हामीले सजिलो उपाय चाहिँ नि हामीले यी कुराहरू गर्न नसक्दाखेरि चाहिँ नि लक्ष्य बमोजिमका चाहिँ ऋणहरू चाहिँ परिचालन गर्न सकिरहेका छौँ। त्यसभित्र पनि बाह्य ऋण चाहिँ नि अलिक कमजोर अवस्थामा चाहिँ एब्जर्प्सन हुन्छ भने आन्तरिक ऋण चाहिँ हाम्रो सजिलो तरिकाले चाहिँ उठाइरहेका छौँ। अब यसलाई चिर्नको लागि तपाईँले अहिले एउटा चाहिँ नि भर्खर चाहिँ नवगठित यो चाहिँ सरकारले एउटा राम्रो पक्ष के गर्यो भन्दाखेरि चाहिँ नि पहिलो कुरो अब हामीले सधैँभरि हाम्रो कमजोरमा मैले बारम्बार भन्ने गरिरहेको छु भने कि हाम्रा सरकारका इलेक्सनको टाइममा गरेका चाहिँ नि जुन वाचाहरू अथवा प्रतिबद्धताहरू अथवा घोषणाहरू जसलाई हामीले मेनिफेस्टो भन्छौँ, ती मेनिफेस्टोहरू चाहिँ निर्वाचनपछि चाहिँ नि दराजमा थन्केर राख्ने अवस्था यस्तो हुन्थ्यो। अहिले सरकारले कम्तीमा आफ्नो मात्रै मेनिफेस्टो नभनेर यसमा यो संसदमा चाहिँ नि संलग्न सहभागी राजनीतिक दलका चाहिँ घोषणा पत्रहरू पल्टाउने जमर्को गर्यो र त्यसबाट चाहिँ राम्रा पक्षहरू चाहिँ सबैलाई मिलाएर चाहिँ नि उसले सामूहिक प्रतिबद्धता पत्र बनायो। सबभन्दा राम्रो राजनीतिक कल्चरको हिसाबले चाहिँ मैले त्यो चाहिँ देखिराखेको छु। तर अब यी विषयलाई पनि उसले अब जुन 100 बुँदेको कुरा गर्ने हो तपाईँले 18 बुँदे चाहिँ प्रतिबद्धताको कुरा गर्नुभयो, असाध्यै सुरुवाती चाहिँ नि असाध्यै राम्रो छ र अलिकति यसले राम्रो मैले सङ्केत के हेरिराखेको छु भन्दाखेरि चाहिँ प्रतिबद्धता सरकारले गर्यो र 100 बुँदा पनि उसले डिक्लेयर गर्यो र प्रतिबुँदा कुन दिनमा कसरी कार्यान्वयन हुँदैछ भनेर चाहिँ त्यसलाई फलोअप पनि गरिरहेको छ। हो त्यो चाहिँ सबभन्दा राम्रो कुरा हो होइन, भनेपछि हामीले ठिक छ 100मा 100 कार्यान्वयन गर्न नसकौँला तर कम्तीमा चाहिँ नि हामीले लक्ष्य राखेका चाहिँ नि हाम्रा चाहिँ नि सुधारका चाहिँ नि जुन बुँदाहरू छन् अभ्यासहरू छन् अथवा हाम्रै चाहिँ नि घोषणाहरू छन् ती कुराहरू चाहिँ कसरी कार्यान्वयन भइराखेका छन् भनेर चाहिँ निरन्तर चाहिँ फलोअप गर्नु चाहिँ सबभन्दा ठुलो कुरो हो। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले यो पाटोमा चाहिँ नि मैले सरकारले राम्रो चाहिँ थालनी गर्यो भन्ने चाहिँ मलाई लाग्छ। अब जहाँसम्म यी विषयलाई आधार मानेर चाहिँ नि आगामी आर्थिक वर्षको चाहिँ नि नियुक्त छ कार्यक्रम यो अब तीन चरणमा चाहिँ यो यो आगामी जेठ पन्ध्रमा बजेट पेस गर्नुभन्दा पहिला तीन चरणका कामहरू चाहिँ सक्नुपर्ने हुन्छ। हेर्नुहोस् एउटा सामान्य राष्ट्रपतिज्यूले सङ्घीय संसदको संयुक्त सदन समक्ष चाहिँ नि तपाईँको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यो नीति तथा कार्यक्रममाथि चाहिँ नि सदनमा छलफल हुनको लागि करिब करिब तपाईँको एक हप्ताको समय लिन्छ। अब दुवै सदनबाट नीति तथा कार्यक्रमहरू चाहिँ पारित गर्नुपर्छ, एक हप्ता यति समय लाग्छ र त्यसमा त्यो नीति तथा कार्यक्रमहरूमा सबै मान्य सदस्यहरूले चाहिँ आफ्नो धारणा राख्ने, सुझावहरू दिने र त्यसमा त त्यो चाहिँ नि भोटिङै हुने कुरा भयो, त्यो समय लिन्छ। त्यसपछि हामीले त्यो नीति तथा कार्यक्रमको बेसमा आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकताहरू चाहिँ अर्थ मन्त्रालयबाट चाहिँ पेस हुन्छ। त्यसमाथि पनि तपाईँको चाहिँ नि आगामी बजेट कस्तो हुनुपर्छ भनेर चाहिँ नि अर्थमन्त्रीले सिद्धान्त र बजेट बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, त्यसमाथि मान्य सांसदहरूले आफ्ना धारणा राख्ने र त्यो धारणा अथवा ती सुझावहरूलाई सङ्घीय संसद सचिवालयले एउटा सङ्कलन गरेर ती सुझावहरूलाई चाहिँ एकमुष्ट रूपमा चाहिँ नि अर्थ मन्त्रालयमा तपाईँको चाहिँ नि रिपोर्ट पेस गर्नुपर्ने हुन्छ। यो काम, यो सिद्धान्त र प्राथमिकताको रिपोर्ट पेस गर्ने काम चाहिँ नि तपाईँको बजेट पेस गर्नुभन्दा पहिला जेठ पन्ध्रको भन्दा पन्ध्र दिन अगाडि चाहिँ सक्नुपर्ने हुन्छ। त्यो अर्थले हेर्दाखेरि तपाईँले अब आज कति 18 कति गते गयो, अब 10-12 दिनमा तपाईँले सरकारका नीति तथा कार्यक्रम चाहिँ पेस गर्ने, त्यसमाथि छलफल गर्ने, त्यसपछि चाहिँ त्यसलाई पारित गर्ने, त्यसपछि तपाईँको चाहिँ सिद्धान्त र प्राथमिकता पनि पेस गर्ने, त्यसको छलफल पनि सकाएर त्यसको रिपोर्ट चाहिँ अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने असाध्यै छोटो समय भयो। त्यस कारणले गर्दाखेरि यो अधिवेशन बोलाउने काम अब हुन त यसलाई फेरि अर्को हिसाबले पनि जोड्ने गरिएको छ, अब अध्यादेशको सन्दर्भ पनि आएको छ, अध्यादेश को निष्कर्षमा पुगेपछि चाहिँ अनि सङ्घीय संसद अधिवेशन आह्वान हुने होला भन्ने खालको कुरा पनि छ। अब अध्यादेश पनि एक किसिमले अनि तपाईँले जोड्दै हुनुहुन्थ्यो, अध्यादेश केही चाहिँ विचाराधीन रहेको अवस्था भन्ने पनि बुझिन्छ अब सामान्य राष्ट्रपतिमा। अब यिनी जेसुकै भए पनि यसलाई छिटो टुङ्गो लगायो भने मलाई लाग्छ सङ्घीय यो संसदको अधिवेशन चाहिँ आह्वान हुनेछ। आह्वान भइसकेपछि चाहिँ नि तपाईँको यी नीति तथा कार्यक्रम र चाहिँ नि तपाईँको सिद्धान्त र प्राथमिकताहरू चाहिँ नि यथाशीघ्र चाहिँ नि यसलाई कार्यसूचीमा प्रवेश गरेर चाहिँ नि अनि यो नयाँ जनादेश बमोजिम, नयाँ जनताका भावना बमोजिम माननीयहरूले आफ्ना आफ्ना चाहिँ नि क्षेत्रका अथवा चाहिँ मुलुककै पनि समग्रमा
0: हुन्छ। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
1: ल मेरा केही भनाइहरू राख्ने अवसर दिनुभयो रेडियो नेपाल परिवार र यहाँलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद।
0: आजको अन्तरसंवादमा हामीले सार्वजनिक सेवा प्रवाहको अवस्था, शासकीय सुधारका प्रयास र आगामी नीति तथा बजेटका प्राथमिकताबारे केन्द्रित भएर सङ्घीय संसद सचिवालयका पूर्व सचिव डाक्टर सुरेन्द्र अर्यालसँग कुराकानी गर्यौँ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्त नमस्कार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
9: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
10: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
11: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
10: हो नि, अचानक सहन नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
11: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने चाहिँ गर्छु।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
15: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 7 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिममुक्त बस्ती हटाइयो। डिजिटल नेपाल निर्माणको लक्ष्य व्यवहारमा उतार्न सरकार लागिरहेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाको भनाई। इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि र आइसिसी विश्वकप लिग दुईमा युए विरुद्ध नेपालको रोमाञ्चक जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले दोस्रो चरण अन्तर्गत हिजोदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिममुक्त बस्ती स्थानान्तरण कार्य सुरु गरेको छ। पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले हिजोदेखि दोस्रो चरणको अभियान थालिएको हो। बल्खु क्षेत्रका 486 टहरा र बंशीघाट क्षेत्रका 200 संरचना खाली गराइएको छ। बर्खायाममा आउने बाढी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौँको बल्खु र बंशीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आय स्रोत भएको भन्दै उनीहरूले दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाएका छन्। साथै विवरण सङ्कलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ। उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन सरकारले स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्शको व्यवस्था मिलाएको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभएको छ। 2570 बुद्ध जयन्ती हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको पूजा, आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्ध जयन्तीका अवसरमा हिजो आयोजित वृहत बौद्ध सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनैतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेश विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशीलको सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभयो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व हिजो देशभरका भूमिस्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमिस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस हिजो नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा 3 महत्वपूर्ण कामको घोषणा गर्नुभयो। मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणा अन्तर्गत 5 राष्ट्रिय व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने बताउनुभयो। दोस्रो घोषणामा उहाँले विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्न 6% ब्याजदरमा कर्जा उपलब्ध गराइने मन्त्री यादवले घोषणा गर्नुभयो। श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले आगामी 5 जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाई मजदुर संगठनले गर्नुपर्ने बताउनुभयो। एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्टले काठमाडौँको बिरकुटी मण्डपमा दिवसका अवसरमा र्यालीको आयोजना गरेको थियो। अब रिपोर्ट। पाल्पाको रिब्दीकोट जलेश्वरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। 15 पाल्पा राज्यको राजधानी रहेको रिब्दीकोट जलेश्वर क्षेत्रमा स्थानीय सरकारले 6 भन्दा बढी बजेटमा पूर्वाधार विकासका काम अगाडि बढाएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
4: रिब्दीकोट 5 खोलामा रहेको जलेश्वर क्षेत्र वरिपरि हरियाली, वन, शान्त वातावरण र धार्मिक आस्थाले भरिएको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जान थालेको छ। रिब्दीकोट सरकारले जलेश्वर मन्दिर परिसरमा शिवलिङ्ग, अखण्ड धुनी र विभिन्न देवी देवताका मूर्तिहरू स्थापना गरिदिँदा पर्यटक र भक्तजन समेत पुग्ने गरेका छन्। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वर धामलाई स्थानीय सरकारले संरक्षण र लगानी गरेको माया कार्कीले बताउनुभयो।
5: दिनमा पनि रातभरि पनि जागराम बस्ने चलन थियो। स्तरीय सरकार भएपछि राम्रो भयो, बजेटहरू परे, स्तर उन्नति भयो।
4: इतिहासलाई हेर्दा जलेश्वर क्षेत्र केवल धार्मिक स्थल मात्र नभई 15 पाल्पा राज्यको राजधानी रहेको स्थान हो। सेन वंशीय राजाहरूले यहाँबाट शासन सञ्चालन गरेका थिए। हाल यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ। मन्दिर परिसरमा विशाल शिव मूर्ति, 108 धारा, वनस्पति उद्यान तथा अन्य संरचना निर्माण भइरहेको बताउनुहुन्छ स्थानीय प्रमुख कुँवर।
6: हाम्रा गुरु योजनाहरू छन्, त्यसलाई हामीहरूले कार्यान्वयन तर्फ लगिँदैछ। यसमध्ये 108 बहुमुखी धारा निर्माण गरिँदैछ भने 108 शिवलिङ्ग स्थापना गरिँदैछ।
4: नियमित पूजा हुने जलेश्वर धाममा धर्मशाला बनाउने, आयुर्वेद र गुरुकुल शिक्षा सञ्चालन गर्ने, जलेश्वर क्षेत्रलाई राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने लक्ष्य सहित पूर्वाधार विकासको काम भइरहेको छ। मन्दिर क्षेत्रमा भौतिक निर्माण तीव्र रूपमा भइरहेको बताउनुहुन्छ जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेडी माधव आचार्य।
7: मन्दिर निर्माण 108 धाराको अवधारणा बनाइएको छ, सिडीहरू निर्माण भएको छ।
4: जलेश्वर धामलाई वैकुण्ठ धाम बनाउने योजना पालिकाको छ। संघीय, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर सडक पहुँच, भौतिक पूर्वाधार निर्माणका साथै पर्यटक लोभ्याउने गतिविधिलाई अघि बढाइसकेको र हालसम्म 6 बढीको लगानी गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो।
8: आर्थिक वर्ष ओसी 81-82 र 82-83 6,13,00,000 रुपियाँ बजारदेखि यहाँसम्म आउँदाखेरि बाटोमा 4 भन्दा बढी र यो भित्रको ब्युटिफिकेसनमा 2 जति लगानी गरेर जलेश्वर क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ।
4: 15 24 राज्यहरूमा पाल्पा सबैभन्दा शक्तिशाली मानिन्थ्यो। त्यसको राजधानी रहेको स्थान भए पनि प्रचार प्रसारमा कमी हुँदा ओझेलमा परेको जलेश्वर क्षेत्र धाम 65 रोपनी जग्गामा फैलिएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिएको जलेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रचुर छ।
0: अर्थमन्त्री डाक्टर सोनी मुवागले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले हिजो छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोर बीच दुई देश बीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसैगरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोर बीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। सरकारले जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 नाम समावेश गर्दै घाइतेहरूको विवरण सार्वजनिक गरिएको हो। अब जेनजी आन्दोलनमा घाइते हुनेहरूको संख्या 2660 सूचीकृत भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले बजार अनुगमनलाई बढाउँदै खाद्य स्वच्छता र गुणस्तरमा कडाई गर्न थालेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नगरका विभिन्न बजार क्षेत्रमा नियमित तथा आकस्मिक अनुगमन शुरू गरिएको हो। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
9: नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको अगुवाईमा किराना पसल, होटल, खाद्य पसल तथा दुग्धजन्य पदार्थ बिक्री हुने स्थानहरूको स्थलगत निरीक्षण भइरहेको छ। अनुगमनका क्रममा म्याद नागेका खाद्य वस्तु, लेबल नखुलेका सामग्री, अस्वच्छ भण्डारण तथा मूल्य सूची नराख्ने जस्ता कमजोरीहरूलाई विशेष निगरानी राखिएको छ। उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रवीण कुमार राणा:
10: दुग्ध डेरीहरूमा कतै चाहिँ फ्रिजहरू त्यति सफा नभएको, विभिन्न कीटाणुहरू अथवा किराहरू फ्रिजहरूमा समस्याहरू के हो भने अन्य प्रोडक्टहरू जस्तो चिसो पेय पदार्थहरू अन्य किराना पसलहरू सँगै जोडेर राखेको देखियो। त्यस्तो कुरालाई आगामी दिनहरू नगर्नका लागि हामीले निर्देशन जारी गरेका छौँ।
9: स्थानीय उपभोक्ताहरूले बजार अनुगमनलाई सकारात्मक रूपमा लिँदै यसले बजारमा देखिँदै आएको व्यथिती हटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नियमित र कडाईका साथ हुने यस्ता अनुगमनले म्याद नागेका तथा गुणस्तरहीन खाद्य सामग्रीको बिक्रीमा नियन्त्रण आउने, व्यवसायीहरू जिम्मेवार बन्ने र अन्ततः उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय सामग्री सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरेका छन्।
11: अनुगमन गर्नु राम्रो, अहिले राज्यले जुन कदमहरू चालिरहेको छ राम्रो छ, यो नियमित रूपमा गरिराख्नु भयो भने अझै राम्रो होला।
9: अनुगमनका क्रममा व्यवसायीहरूले प्रचलित नियम तथा मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सामग्री उपलब्ध गराउने तर्फ आफूहरू थप सचेत हुने बताएका छन्। साथै पसलको सरसफाई, मूल्य सूचीको स्पष्ट प्रदर्शन, म्याद भित्रका वस्तु मात्र बिक्री गर्ने र सेवा प्रवाहलाई व्यवस्थित बनाउने तर्फ सुधार गर्ने उनीहरूको भनाइ छ। कौशल मार्टका संचालक अरविन्द कौशल: अनुगमनका क्रममा कैफियत भेटिएपछि सम्बन्धित व्यवसायीलाई तत्काल सुधारका लागि निर्देशन दिइएको छ। गम्भीर लापरवाही देखिएका केही पसललाई उत्पादन बन्द गर्न लगाई 7 सुधार गर्न समय सीमा समेत तोकिएको छ भने केही स्थानमा चेतावनी समेत जारी गरिएको छ। आवश्यकता अनुसार जरिवाना तथा कानूनी कारवाहीको प्रक्रिया पनि अगाडि बढाइने सरकारवालाहरू बताउँछन्। बजार अनुगमनको यो पहलले उपभोक्ता अधिकार संरक्षण सँगै व्यावसायिक अनुशासन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले उक्त प्रस्ताव पर्याप्त नभएको बताउँदै वार्तालाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नु भएको छ। इरानले वार्ताका लागि तयार पारेको पछिल्लो प्रस्ताव पाकिस्तानका मध्यस्थकर्ता मार्फत अमेरिकालाई पठाएको छ, तर ट्रम्पले त्यसमा असन्तुष्टि जनाउनुभयो। यसैबीच युद्ध सम्बन्धी अधिकारबारे बोल्दै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको स्वीकृति बिना सैन्य शक्ति प्रयोग सीमित गर्ने कानूनलाई पूर्ण रूपमा असंवैधानिक भन्नुभएको छ। यद्यपि कङ्ग्रेस नेताहरूलाई पठाएको पत्रमा भने उहाँले युद्धविराम घोषणा भइसकेकाले शत्रुता अन्त्य भएको दावी गर्नुभएको छ। फ्लोरिडामा आयोजित एक कार्यक्रममा उहाँले अमेरिका युद्धमा जितिरहेको छैन भन्ने अभिव्यक्तिलाई देशद्रोहीको संज्ञा दिनुभयो। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले आगामी 6-12 महिनाभित्र जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता गर्ने जनाएको छ। जर्मन चान्सलरले इरानसँगको युद्धको आलोचना गरेपछि सैनिक हटाउने विषयमा विचार भइरहेको राष्ट्रपति ट्रम्पले यसअघि संकेत गर्नुभएको थियो। इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सन्देश दिनुभएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा सर्वोच्च नेता अयातुल्ला मुज्ताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभयो। आफ्नो बुवाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हाल्नुभएका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा पर्नु भएको छैन। यसैबीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञहरूलाई समुद्री स्वतन्त्रता कायम गर्ने पहलमा सहयोग जुटाउन निर्देशन दिएको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सरकारले प्रमुख खाद्य बाली लगाउनु अगाडि नै किसानलाई त्यसको न्यूनतम समर्थन मूल्यबारे जानकारी दिने गरी न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बर्खे र चैते दुवै सिजनको धान, मकै, गहुँ र कोदो लगायतका प्रमुख खाद्य बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था गरेको छ। सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यले कार्यतालिका सहितको निर्देशिका ल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बताउनुभयो। नयाँ निर्देशिकाले किसानलाई बाली छनौट गर्न सहयोग पुग्नुका साथै उत्पादनको बजार मूल्य सुनिश्चित गर्ने हुनाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको मन्त्री चौधरीले बताउनुभयो। कृषि विकास कार्यालय तनहुँले चैते धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई 85% सम्म अनुदान प्रदान गरेको छ। किसानले चैते धान लगाउन छाडेपछि यसको संरक्षण र प्रवर्धनका लागि व्यावसायिक चैते धान खेती गर्ने किसानका लागि धानको बिउ र सिंचाईको व्यवस्था नभएको स्थानमा कुलो खन्न समेत अनुदान दिइएको कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताउनुभयो। तनहुँको ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा यस वर्ष 3,800 रोपनी क्षेत्रफलमा व्यावसायिक चैते धान खेती गरिएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला 3,400 रुपियाँले बढेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला 135 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै शुक्रबार नेपाली बजारमा सुन प्रतितोला 2,96,100 रुपियाँ र चाँदी प्रतितोला 4,945 रुपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस 4,650 अमेरिकी डलर र चाँदी प्रति औंस 76 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: केशव ढुङ्गाना, अब खेल समाचार।
14: आइसिसी विश्वकप लिग टूमा नेपालले युए विरुद्ध 6 रनको रोमाञ्चक जित हात पारेको छ। वर्षा बाधक बनेको खेलमा नेपालले डीएलएस विधिमा दिएको 255 रनको बलियो लक्ष्य युएले पछ्याउन सकेन। 38 ओभरको समाप्तिमा युएले 7 विकेट गुमाउँदै मात्र 248 रन बनाउन सक्यो। नेपालले दिएको 290 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको युएले 4.1 ओभरमा 1 विकेट गुमाउँदै 36 रन चोर्दा वर्षा बाधक बनेको थियो। त्यसपछि लगभग 45 मिनट खेल सुचारू हुन सकेन, जसका कारण खेललाई 38 ओभरमा झारिएको थियो। अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले युएलाई रोक्न सफल भए। अन्तिम ओभरमा युएलाई 14 रन आवश्यक थियो। पहिलो बलमा खुजैमा तन्वीरले चौका प्रहार गरे। दोस्रो बलमा यादवले तन्वीरलाई आउट पारे भने तेस्रो बलमा जुनेद सिद्दिकी रन आउट हुन पुगे। चौथो बलमा अक्षयदीप नाथले चौका प्रहार गर्दै युएलाई खेलमा फर्काए। युएलाई 2 बलमा 7 रन आवश्यक थियो। नन्दनले 5 र 6 बलमा युएलाई रन बनाउन दिएनन् र खेल नेपालको पोल्टामा पारे। युएले 38 ओभरमा 8 विकेट गुमाएर 148 रन मात्रै बनायो। मोहम्मद सहादतले 65, खुजैमा तिरोले 49, आर्यन शर्माले 33 तथा अक्षयदीप नाथले अभिजित 36 रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने 3 तथा सोमपाल कामी र नन्दन यादवले 2-2 विकेट लिए। त्यसअघि किर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 289 रन बनायो। उपकप्तान दिपेन सिंहरीले शतकीय पारी खेले। 94 बल खेलेका उनी 100 रनमा रन आउट हुन पुगे। त्यस्तै विनोद भण्डारीले 56, रोहित पौडेलले 39 तथा गुलशन झाले 44 रन जोडे। बलिङतर्फ युएका अजय कुमार र जुनेद सिद्दीले 2-2 तथा खुजैमा तन्वीर हैदर अलीले एक एक विकेट लिए। यसअघिको खेलमा नेपालले युएलाई 37 रनले हराएको थियो। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी क्रिकेट विश्वकप लिग टूमा 100 विकेट लिने पहिलो बलर पनि बनेका छन्।
0: आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी लगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.8 र न्यूनतम तापक्रम 14.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाइयो। डिजिटल नेपाल निर्माणको लक्ष्य व्यवहारमा उतार्न सरकार लागिरहेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। र आइसिसी विश्वकप लिग दुईमा युए विरुद्ध नेपालको रोमाञ्चक जित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14 ## डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
5: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रममा पुरानै शैली र प्रवृत्तिलाई तोडेर आगामी आर्थिक वर्ष

0: 2083-84 को बजेटका लागि पृष्ठपोषण हुने गरी नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहिबार आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रूपान्तरणकारी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उहाँले बजेटलाई सरकारको आय व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब 18.90 अर्ब रुपियाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिएको पनि उल्लेख गर्नुभयो। सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने संकेत गर्दै उहाँले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गरिने बताउनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धि दर वृद्धि र रोजगारी सिर्जनालाई बजेटको मूल लक्ष्य बनाइने उल्लेख गर्दै करिब 7% आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको दावी पनि गर्नुभयो। जलविद्युत खनिज पूर्वाधार कनेक्टिभिटी शिक्षा स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिने तथा प्रवासी नेपाली डायस्पोराको लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिने पनि उहाँले बताउनुभयो। उद्योगी व्यवसायीको आवरणमा अपराध गरेर हिँड्नेलाई सरकारले नछोड्ने बताउँदै अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई अवसर सिर्जना गर्दै सरकार अघि बढ्ने पनि स्पष्ट गर्नुभयो।
1: हामीले सुशासन नै भनेका छौँ, सुशासनलाई पनि टुक्र्याएर म्याक्रो र माइक्रो दुइटैमा छ। म्याक्रो भनेको यो नीतिगत कब्जा संस्थागत कब्जा जुन असाध्यै यो क्लेप्टोक्रेसीमा हामी थियौँ, यो लुटतन्त्रमा जुन हामी थियौँ त्यसलाई हामी सच्याउने मोडमा छौँ। अहिले एक किसिमको त्यसैलाई देखाएर निजी क्षेत्र अलि हतोत्साहित भयो कि त्रसित भयो कि भन्ने छ। गल्ती नगरेका निजी उद्यमीहरू आत्तिनुपर्ने छैन। क्रिमिनल नै भएकाहरू होइन, उद्यमी व्यवसायीको आवरणमा क्रिमिनल नै भएर हिँडेकाहरू मात्रै डराए हुन्छ। आफ्नो गरी खाने वातावरण, आफ्नो चाहिँ दुःख गरेर कमाऊ, ट्याक्स तिरौँ, रोजगारी गरौँ भन्नेहरूले कुनै डर मान्नु छैन। यत्रो 70 खर्बभन्दा ठुलो अर्थतन्त्रको होइन 7% रियल इकोनोमिक ग्रोथको लागि हाम्रो सारथी भनेकै सम्भावक भनेकै निजी क्षेत्र हो। यसमा तपाईँहरूलाई म आश्वस्त पार्न चाहन्छु, तर उद्यमी व्यवसायीको आवरणमा अपराधै गरेर हिँड्नेहरूलाई फेरि त्यो उन्मुक्ति दिइँदैन, त्यो रुल अफ ल हुँदैन। अघिल्लो पटक त्यो क्याप्चर्ड भएको थियो त्यो नीतिगत कुराहरू संस्थागत कुराहरू, त्यसैले त्यसलाई हामी सच्याउँदैछौँ। त्यसमा चाहिँ तपाईँहरू स्पष्ट हुनुहोला, तर समग्र प्राइभेट सेक्टरलाई हामीले एकदमै सकारात्मक ढङ्गले अगाडि जाने भनेका छौँ र यसमा तपाईँहरूले पनि संयमित भएर आफ्ना टिप्पणीहरू गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। सोलो डोलो साथीभाइहरूलाई बचाउने उनीहरूको बचाउमा आउने नाममा तपाईँहरूले क्रिमिनालिटीलाई कन्डोन गरेको नदेख्यौँ, यो चाहिँ मेरो पनि विनम्र अनुरोध छ। तर इमान्दार परिश्रमी यो देश बन्नुपर्छ भन्ने भावनाले अगाडि जानुभएका प्राइभेट सेक्टरका साथीहरू कहीँ डराउनु पर्दैन र तपाईँहरूसँग हामी एकदमै धेरै अपर्च्युनिटिजहरू अनलिस्ट गरेर सँगसँगै हामी जाँदैछौँ। कतिवटा सेक्टरहरू ओपन अप गर्नु छ, अघि प्राइभेट इन्फ्रास्ट्रक्चर प्राइभेटली फाइनेन्स्ड इन्फ्रास्ट्रक्चरको कुरा छ। पारी नितिन गडकरीले विगत 12-15 वर्षमा गरेको जुन चमत्कार छ त्यसको हामीले अलिकति अनुकरण गर्नुपर्ने बिन्दुमा हामी पुगेका छौँ। अब पुँजीको 2-3 खर्बको पुँजीगत खर्च सरकारले राखिदिएकोले मात्र केही हुनेवाला छैन, जुन एस्पिरेसन छ हाम्रो त्यसमा तपाईँहरू नै हो। स्वदेशी प्रवासी र विदेशी लगानी बिना हामीले हाम्रा महत्वाकांक्षाहरूलाई पूर्ति गर्न नसक्ने भएकोले प्राइभेट सेक्टरलाई हामी एकदम स्वस्थ साझेदारकै रूपमा अगाडि लान चाहिँ चाहन्छौँ। यसमा कहीँ हामीबाट काम गर्दै गर्दाखेरि केही गल्ती भुलहरू भयो भने त्यसलाई सच्याएर पनि हामी अगाडि जान चाहन्छौँ, तर अघि मैले राखेको त्यो डिस्टिङसन चाहिँ यहाँहरूले राम्रोसित मनन गरिदिनु होला भन्ने मेरो आग्रह छ।
0: कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले आर्थिक क्षेत्रको सुधारका लागि सार्वजनिक र निजी क्षेत्र सँगै अघि बढ्नु पर्नेमा जोड दिनुभयो।
2: अनसस्टेनेबल डेट ट्र्यापमा प्राइभेट सेक्टर छ, किनकि जिडिपीको 92% प्राइभेट सेक्टर लोन ब्याङ्किङ सेक्टरको मात्रै छ। त्यसमा अरू सेक्टरको इपिएफको त्यसै गरेर नागरिक लगानीको यसको सबै जोड्ने हो भने त्यो 110% हाराहारीमा छ। त्यसैले प्राइभेट सेक्टर अनसस्टेनेबल डेट ट्र्यापमा छ। त्यसै गरेर प्राइभेट सेक्टर अनम्यानेजेबल भनौँ, अनम्यानेजेबल यो अनप्रोडक्टिभ एसेटको ट्र्यापमा छ। तेस्रो भनेको सरकार चाहिँ अनबियरेबल अब्लिगेटरी ट्र्यापमा छ, त्यो भनेको सामाजिक सुरक्षा लगायतका डेट सर्भिसिङका कस्टहरू छन्। त्यसो भए भएर यो जुन तिन थरीको ट्र्यापमा हामी छौँ, यो ट्र्यापबाट निस्केर इकोनोमीलाई स्मुथली म्यानेज गर्ने र हाई ग्रोथको एम्बिसनलाई पनि गेन गर्ने बाटोमा जानुपर्ने छ। यसमा प्राइभेट सेक्टर

0: पब्लिक सेक्टरको कमन एजेन्डाको रूपमा हामीले सस्टेनेबल इकोनोमिक ग्रोथलाई अगाडि लिनुपर्ने देखिरहेको छु। त्यसैले विदाउट प्राइभेट सेक्टर पब्लिक सेक्टरले एक्लै के गर्न सक्ने छैन। पब्लिक सेक्टरले फेसिलिटेटिभ रोलको हिसाबबाट अगाडि जाने र प्राइभेट सेक्टरले इकोनोमीलाई ड्राइभ गर्ने बाटो हामी सबैका लागि त्यो बाटो नै सही बाटो हो र हाम्रो विभिन्न समयको अनुभवले पनि त्यो देखाइरहेछ।
1: सरकारले निजामती कर्मचारीलाई हरेक 15 दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुवात गरेको छ। अर्थ मन्त्रालयका अनुसार 15 दिनमा तलब दिने व्यवस्था पाइलट परियोजनाका रूपमा वैशाख 16 गतेदेखि कार्यान्वयनमा ल्याइएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्धमासिक तलब वितरण प्रणालीको शुभारम्भ गर्नुभयो। महालेखा नियन्त्रक कार्यालय मार्फत कम्प्युटराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम सिगास प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रणाली सुरु गरिएको हो। यो सँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो 15 दिनको तलब प्राप्त गरेका छन्। अर्थमन्त्री डाक्टर वाग्लेले यस्तो व्यवस्थाले बजारमा तरलता बढाउँदै उपभोग र मागलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
2: देशको लागि पनि राम्रो हुने कुरा जुन नीतिगत प्रस्तावको रूपमा छलफलको रूपमा आयो त्यसलाई हामीले अवलम्बन गरेर सुधार्न लान सक्छौँ कि सक्दैनौँ भनेर यहाँका मैले प्रस्ताव राखेको छु। हामी सक्छौँ कसरी गर्न सक्छौँ भनेर तपाईँहरूले जसरी एउटा जुन स्पिरिटका साथ सुधार गर्ने नै हो भन्ने हिसाबले त्यसलाई ग्रहण गरेर गृह कार्य गर्नुभयो। आन्तरिक रूपमा तयार भएर यति छोटो समयमा चाहिँ जुन आज कार्यान्वयनकै तहमा यो गएको छ र आगामी योजना पनि यहाँहरूले पेस गर्नुभएको छ। बिस्तारै प्रदेश हुँदै अन्य सेवा समूहहरूलाई पनि यसले चाहिँ समेट्ने गरेर अगाडि जाने भन्नुभएको छ। त्यो एकदमै सराहनीय काम भएको छ। गभर्मेन्टको स्पिरिट अनुसार पनि होइन सुशासन जनतालाई चाहिँ सेवा दिने काममा पनि यसले चाहिँ हेल्प नै गर्छ र पारदर्शी ढङ्गले डिजिटल माध्यमबाट होइन हामी चाहिँ डिजिटल युगमा जाने भनेको छ। हरेक कुरा डिजिटल प्रविधिबाट जाने भन्ने हो र यो रिफर्मको श्रृङ्खला तपाईँहरूले अस्ति ई पेन्सन भेरिफिकेसन पनि गर्नुभयो त्यो पनि कार्यान्वयनमा आइसकेको छ। र यो 15 दिनकोले चाहिँ धेरै नै उत्साह आएको पाएको जारमा अब दुई दिनको विदा भइसकेपछि त्यो पनि मितव्ययिताको कारणले हामीले गरेको तर त्यो सँगसँगै अब खर्च पनि व्यवस्थापन उधारो कम हुने साना उद्यम व्यवसायहरू चलायमान हुने सेवा क्षेत्रलाई हौसला पनि पुग्ने र कर्मचारी साथीहरूको पनि खर्च व्यवस्थापनदेखि लिएर बजारको माग पनि बढ्ने अघि स्मुदिङ भए जस्तै कन्जम्सन बुस्ट पनि भयो।
1: कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रणाली विस्तारका लागि कार्यालय पूर्ण रूपमा तयार रहेको जनाउँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि क्रमिक रूपमा लागू गरिने बताउनुभयो। अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना हुने साना व्यवसायको नगद प्रवाह सुधार हुने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यही वैशाख 4 गते अर्थमन्त्री डाक्टर वाग्लेले 15 दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
3: वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको 9 महिनामा 26 अर्ब 13 करोड मूल्य पर्ने सवारी साधन र पाट पूर्जा भित्रिएको छ। गत आर्थिक वर्षको 9 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा 6 अर्ब 94 करोड अर्थात 36.19% बढीको आयात भएको हो। जबकि गत आर्थिक वर्षको 9 महिनामा भने 19 अर्ब 19 करोड रुपियाँ मूल्य पर्ने सवारी साधन र पाट पूर्जा भित्रिएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षमा सवारी साधन र सोमा प्रयोग हुने पाट पूर्जाको आयातमा बढोत्तरी भएको बताउनु भयो। चालु आर्थिक वर्षको 9 महिनामा सवारी साधनमा प्रयोग हुने पाट पूर्जाको आयातबाट मात्रै 18 अर्ब 22 करोड रुपियाँ राजस्व संकलन भएको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने सवारी साधन आयातबाट मात्रै 14 अर्ब 84 करोड रुपियाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको 9 महिनामा 1 अर्ब 17 करोड रुपियाँ मूल्य पर्ने 591 इन्धनबाट चल्ने जीप कार र भ्यान आयात भएको छ।
1: नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउन नेपाल राष्ट्र बैङ्क प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल राष्ट्र बैङ्कको 71 वार्षिक उत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा गभर्नर डाक्टर पौडेलले सरल नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधि मैत्री वित्तीय प्रणाली मार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने बैंकको प्रयास रहेको बताउनुभयो। कार्यक्रममा बैंकका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो।
3: नेपाल सरकार र एसियाली विकास ब्याङ्क एडिबी बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा गत सोमबार आयोजित कार्यक्रममा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोसवाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। परियोजना दक्षिण एसियामै पहिलो पटक एडिबी विश्व ब्याङ्क पूर्ण पारस्परिक निर्भरता ढाँचा अन्तर्गत सह वित्तीय लगानी हुने परियोजना रहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले परियोजना मार्फत सरकारी डाटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गरिने जनाएको छ। परियोजना अन्तर्गत आधुनिक तथा सेवाग्राही मैत्री सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गरिनेछ। परियोजनाले सरकारी डिजिटल प्रणालीहरूको आधुनिकीकरण, संस्थागत संरचना सुदृढीकरण तथा डिजिटल प्लेटफर्महरूको प्रयोग विस्तार मार्फत कार्यक्षमता, पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच सुधार गर्न सहयोग पुर्याउने विश्वास लिएको छ। सम्झौतामा हस्ताक्षरपछि अर्थ सचिव डाक्टर उपाध्यायले नेपालले डिजिटल सुशासन क्षेत्रमा महत्वपूर्ण प्रगति गरे पनि संस्थागत प्रणाली, अन्तरआबद्धता तथा सेवा प्रवाह सुदृढ गर्न थप सुधार आवश्यक रहेको बताउनुभयो। एडिबीका देशीय निर्देशक कोसवाले समावेशी विकास र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल प्रविधिको उपयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयनमा यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी उहाँले एडिबीको सहयोगमा सञ्चालन हुने यस परियोजनाले डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धि गरी नागरिक मैत्री सेवा विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
1: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय नेपाल धितो पत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.in मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितो पत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरकार भएका र सर्वसाधारणसँग राय सुझाव माग्यो। सरकारले नेपाल धितो पत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गर्यो। नेपाल धितो पत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी लागू गर्यो र पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढाव सम्बन्धी समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका। कार्यक्रम सुरु गरौँ। नेपाल धितो पत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरकार भएका र सर्वसाधारणसँग राय तथा सुझाव मागेको सम्बन्धी यो प्रसङ्गबाट
1: नेपाल धितो पत्र बोर्ड सेबोनले आगामी आर्थिक वर्ष 2083-84 धितो पत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तय गर्न सरकार भएका र सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयन यज्ञ सुझाव पठाउन अनुरोध गरेको हो। बोर्डले हरेक वर्ष पुँजी बजार, धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सोही अभ्यासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रमको तयारी अगाडि बढाएको बोर्डले जनाएको छ। बोर्डले जारी गरेको सूचना अनुसार बजारको विकास, विस्तार र सुधारका पक्षमा सरकारवाला, लगानीकर्ता तथा आम नागरिकले आफ्ना सुझावहरू सक्नेछन्। इच्छुक व्यक्ति वा संस्थाले आगामी 2083 जेठ 15 गते भित्र बोर्डको आधिकारिक इमेल ठेगाना research@sebon.gov.np मा आफ्ना राय तथा सुझावहरू उपलब्ध गराउन अनुरोध गरेको छ। प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेछ। सुझाव पठाउने ठेगाना फेरि एकपटक research@sebon.gov.np।
0: नेपाल धितो पत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी लागू गरेको छ। यस सम्बन्धी एक जानकारी अबको प्रस्तुतिमा। नेपाल धितो पत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी यही वैशाख 1 गतेबाट लागू गरेको हो। धितो पत्र सम्बन्धी ऐन अनुसार धितो पत्र निष्कासन गर्ने संगठित संस्था तथा धितो पत्र व्यवसायीहरूले बोर्डमा पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन तथा जाँचबुझ गराउने व्यवस्था रहेको छ। मापदण्ड अनुसार सामान्य र विशेष मापदण्डको आधारमा वित्तीय विवरण पुनरावलोकन तथा जाँचबुझ गरिनेछ। संगठित संस्थाको बिक्री आमदानीको 75% भन्दा बढी रकम, व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिएमा सरकार र सरकारी निकायहरूलाई तिर्नुपर्ने कर, महसुल लगायतका अन्य रकमहरू सम्भावित दायित्वमा रहेको र सो रकमहरूलाई समायोजन गर्दा सार्वजनिक निष्कासनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्डहरू पुरा हुने नदेखिएमा वित्तीय विवरण पुनरावलोकन तथा जाँचबुझ गरिने व्यवस्था गरिएको छ। बजारमा आइपिओ जारी गर्नुभन्दा पूर्व के कस्ता मापदण्डहरू पुरा गर्नुपर्दछ र मापदण्डका व्यवस्थाहरू के रहेका छन् भन्ने बारेमा आज हामीले नेपाल धितो पत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त नेउपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ सहायक प्रवक्ता नेउपानेसँग गरिएको यो कुराकानी। नेपाल धितो पत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ निष्कासन सम्बन्धी मापदण्ड यही वैशाख 1 गतेबाट जारी गरेको छ। मापदण्डमा के कस्ता व्यवस्थाहरू छन्?
2: प्रारम्भिक सार्वजनिक निष्कासनको लागि पेश भएका वित्तीय विवरणहरूको पुनरावलोकन निशासन सम्बन्धी मापदण्ड हो। प्रारम्भिक सार्वजनिक निशासन आइपिओको लागि धितोपत्र बोर्डमा उनीहरूले वित्तीय विवरण सहित अन्य विवरणहरू पेश गर्छन् आइपिओको स्वीकृतिको लागि। त्यो अवस्थामा धितोपत्र बोर्डले एउटा क्राइटेरिया एउटा सूचक तयार गरेको छ, त्यो क्राइटेरिया अनुसार परे भने चाहिँ उनीहरूलाई थप वित्तीय विश्लेषकबाट चाहिँ थप पुनरावलोकन गराउनु पर्ने भनेर चाहिँ जस्तो एउटा साधारण भाषामा बुझ्दाखेरि एउटा कुनै बेन्च मार्क क्रिएट गरेको छ, त्यो बेन्च मार्क भित्र पर्नेहरू भनेको कमजोर किसिमको अवस्था देखियो भने थप पुनरावलोकनकर्ता वित्तीय विश्लेषकबाट चाहिँ इन्डिपेन्डेन्टली चाहिँ रिभ्यू गर्ने व्यवस्थाको मापदण्ड 2082 भनेर 2083 वैशाख 1 गतेबाट चाहिँ यो लागू भएको छ।
0: रिभ्यू गर्ने भने बाहिरबाट मान्छेहरू ल्याएर अध्ययन गर्ने खालको अवस्था
2: यस जस्तो धितोपत्र बोर्डमा आइपिओको लागि डिफरेन्ट सेक्टरका कम्पनीहरूले चाहिँ आवेदन दिनुभएको हुन्छ। जस्तो उदाहरणको लागि हाइड्रो सेक्टरका कम्पनीहरू, होटल तथा पर्यटन सेक्टरका हुन्छ, उत्पादन तथा प्रशोधनका पनि हुन्छन्, लगानी कम्पनीहरू अन्यको अब कम्पनीहरूले यहाँ आवेदन दिएका हुन्छन्। तिनीहरू फरक फरक उनीहरूको बिजनेस नेचर हुन्छ, त्यो बिजनेस नेचर अनुसार चाहिँ धितोपत्र बोर्डले चाहिँ एउटा सामान्य मापदण्ड भनेर बनाएको छ भने अर्को चाहिँ क्षेत्रगत मापदण्ड भनेर दुई किसिमको मापदण्ड बनाएको छ। त्यो मापदण्डभित्र पर्नेहरूले चाहिँ इन्डिपेन्डेन्टली वित्तीय विश्लेषकको पनि परिभाषा गरेको छौँ, तिनीहरूबाट वित्तीय विवरणको विश्लेषण गराएर त्यो विश्लेषणकर्ताले धितोपत्र बोर्डमा रिपोर्ट पेश गर्नुहुन्छ, त्यो रिपोर्टको आधारमा चाहिँ एक्स्ट्रा रिभ्यू गरेको भनेर यसलाई बुझ्न सकिन्छ।
0: यो मापदण्डको प्रमुख विशेषता नै यही हो कि व्यवस्था गरिएको पहिले भन्दा
2: कतिपय कम्पनीहरूमा कस्तो हुन्छ भन्दाखेरि जस्तो कुनै कम्पनी एउटा मानिलिउँ एउटा सिमेन्ट बाधक कम्पनीले चाहिँ आइपिओको लागि यहाँ हाम्रो धितोपत्र बोर्डमा आवेदन दिनुभयो भने उहाँको सेलको 75% जति उहाँको रिसिभेबल भनेको प्राप्त गर्नुपर्ने भनेर आएको त्यस्तो खालको भन्नुको मतलब सेल्स बढी देखाएर प्रोफिट नाफा बढी देखाउने, नाफा बढी देखाएर वित्तीय विवरणहरू धितोपत्र बोर्डमा पेश गर्ने तर उनीहरूको वास्तविक बिक्री नभएर रिसिभेबलको रूपमा चाहिँ डिलरहरूलाई ट्रान्सफर गर्ने त्यस्तो किसिमको पनि वित्तीय विवरणहरूमा प्र्याक्टिस हुन्छ। यदि त्यस्तो धितोपत्र बोर्डमा त्यो मापदण्डभित्र कसैको चाहिँ रिसिभेबल भनेर 75% भन्दा बिक्रीको देखियो भने त्यस्तोहरूलाई उनीहरूले छुट्टै विश्लेषकहरूलाई अध्ययन गराउनु पर्यो, विश्लेषकले त्यो कम्पनीमा जानुहुन्छ, उहाँको सेल्स बिलहरू पनि हेर्नुहुन्छ, कसलाई सेल्स गरेको छ, त्यो लेभलको एक लेभलको एक्स्ट्रा विश्लेषण गरेर मात्र विवरणको आधारमा धितोपत्र बोर्डले आइपिओ दिने नदिने भनेर निर्णय गर्छ।
0: यो मापदण्ड लागू गर्नुको मुख्य उद्देश्य के हो?
2: यो मापदण्ड लागू गर्नुको मुख्य उद्देश्य भनेको धितोपत्र बोर्डकै मुख्य उद्देश्यसँग जोडिएको छ। धितोपत्र बोर्डको मुख्य उद्देश्य भनेको लगानीकर्ताको हित संरक्षण गर्नु हो। विगतको केही प्र्याक्टिसहरू धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई गर्दाखेरि उहाँहरूले वित्तीय विवरण एकदम राम्रो वित्तीय विवरण जस्तो देखिने तर हाम्रोबाट आइपिओ पाइसकेपछिको दोस्रो तेस्रो वर्षहरूमा उहाँहरूको वित्तीय विवरण खस्केको देखिने जस्तो हामीले प्र्याक्टिस पायौँ हाम्रो अध्ययनले पनि र हाम्रो बजारको रिटर्नबाट पनि त्यही देखियो। त्यो भएर कतिपय कम्पनीहरूले हामी उहाँहरूको रियल फिल्डमा गएर उहाँको अडिटिङ रिअडिटिङ जस्तो गर्न पनि धितोपत्र बोर्डले त्यो नसक्ने कानुनी आधार पनि नभएको। अब आउने आइपिओको लागि एप्लाई गर्ने कम्पनीहरूको यहाँ पेश गरेको वित्तीय विवरण वास्तविक वित्तीय विवरण नै होस् भनेर हाम्रो उद्देश्य रहेको छ।
0: यो व्यवस्थाले लगानीकर्ताको हितको कुरा गर्नुभयो, यहाँले कसरी हित हुने भयो त?
2: हाम्रो यहाँको रेगुलेटरी प्र्याक्टिस के भन्छ भन्दाखेरि डिस्क्लोजर बेस्ड प्र्याक्टिस भन्छ, भनेको जे सुकै कुरा जस्तो छ वास्तविक देखाऊ भन्छ। यदि वास्तविक उसको राम्रो छ भने पनि त्यो वास्तविक राम्रो भएको देखिनु पर्यो, आर्टिफिसियल राम्रो भएको चाहिँ देखिनु भएन। यदि नराम्रो छ भने पनि ऊ नराम्रै देखिएर लगानीकर्ताले थाहा पाएर त्यो नराम्रोको नराम्रै मूल्य सिर्जना भयो भने पनि त्यसले केही फरक परेन। तर नराम्रोलाई राम्रो बनाएर विन्डो ड्रेसिङ गरेर नराम्रो उसको वित्तीय विवरण छ तर त्यसलाई राम्रो किसिमको प्रेजेन्ट गरेर त्यसको आर्टिफिसियल प्राइस मेकानिजम बनाउने र अनि पछि आइपिओबाट लाइसेन्स पाइसकेपछि केही समयमा चाहिँ उसको नेटवर्थ पनि घट्दै जाने, उसले डिभिडेन्ड पेइङ क्यापासिटी घट्ने, उसको अर्निङ पर सेयर इपिएस भन्छौँ त्यो पनि घट्ने, यस्तो कुराहरू चाहिँ प्र्याक्टिसमा देखियो। त्यो भएको भएर त्यसलाई निरुत्साहित गर्न र निशासनमा आउन लागेको कम्पनीको वास्तविक वित्तीय विवरण चाहिँ देखियो भन्ने किसिमले नै यो हामीले मापदण्ड लागू गरेका हौँ।
0: सुरुमा परिष्कृत अथवा अवास्तविक वित्तीय विवरणहरू पेश गर्ने, त्यसपछि सेयर बजारमा लिस्टिङ हुने, केही समयपछि दुई तिन वर्षपछि उसको आर्थिक अवस्था खस्केर जाने र लगानीकर्ताको लगानी डुब्ने अवस्था नआओस् भन्नको लागि यो औजार चाहिँ यहाँहरूले अघि सार्नु भएको
2: हो। हामीले यो मापदण्डलाई चाहिँ सार्वजनिक निष्कासनमा आउने कम्पनीहरूको वित्तीय रूपमा पनि उहाँहरू सबल हुन् र अनि जे वास्तविक उहाँहरूको वित्तीय अवस्था हो त्यो नै रिफ्लेक्ट होस्, आर्टिफिसियल किसिमको नहोस्, उनीहरूको वित्तीय विवरणमा चलखेल भएर थपघट गरेर आमदानीलाई बढी देखाउने त्यस्तो किसिमको कुराहरू चाहिँ नहोस्, अथवा हाम्रो रिलेटेड पार्टी ट्रान्जेक्सन भन्छ जस्तो सञ्चालकहरूले आफ्नै कम्पनीलाई बेचेर चाहिँ सेल्स बढी देखाउने त्यस्तो किसिमको प्र्याक्टिसहरू नहोस्। यदि भएर एप्लाई गरेको रहेछ भने पनि इन्डिपेन्डेन्ट वित्तीय विश्लेषकद्वारा उहाँहरूले फेरि रिअडिटिङ गर्नुहुन्छ, रिअडिटिङ गरेर उहाँ धितोपत्र बोर्डमा उहाँहरूले रिपोर्ट बुझाउनुहुन्छ, त्यो बुझाएको रिपोर्टको आधारमा चाहिँ हामीले उनीहरूलाई सार्वजनिक निष्कासन गर्न दिने कि नदिने भनेर फाइनल डिसिजन गर्छौँ।
0: यसका अतिरिक्त यो मापदण्डमा वास्तविक वित्तीय अवस्था देखियोस् भन्नको लागि र सेयर बजारमा आएर पनि ती कम्पनीहरूले चाहिँ राम्रो पर्फर्मेन्स दिन सकौँ र अरू कम्पनीहरू पनि धितो पत्र बजारमा आउनलाई आकर्षित हुन् भन्नको लागि अरू के कस्तो व्यवस्था छ?
2: यसमा मापदण्डमा एउटा हामीले अलिकति फरक के गरेको छौँ भन्दाखेरि इन्डिपेन्डेन्ट डाइरेक्टर जसरी हामीले इन्डिपेन्डेन्ट वित्तीय विश्लेषक भन्छौँ हामीले, उहाँले जुन कम्पनीको उहाँले रिभ्यू गर्दै हुनुहुन्छ त्योसम्म चाहिँ उहाँहरू कहिले पनि वित्तीय स्वार्थहरू बाजिएको त्यो कम्पनीको पहिला अडिटहरू गरेको अथवा कर्मचारी भएको त्यस्तो केही पनि हुन नहुने डिग्री प्रबन्धक भनेर भन्छ। मर्चेन्ट ब्याङ्कले तिनजना अडिटरहरूको नाम सिफारिस गर्छ, त्यो सिफारिसको आधारमा धितोपत्र बोर्डले एकजना वित्तीय विश्लेषक चार्टर्ड एकाउन्टेन्ट भन्ने हाम्रो व्यवस्था गरेको छ, उहाँलाई चाहिँ धितोपत्र बोर्डले नियुक्ति गर्छ र उहाँले नै गएर आफ्नो फिल्डमा गएर सम्बन्धित संस्थाको धितोपत्र बोर्ड बमोजिमको एन नियमहरूको पालना भएको छ कि छैन, विद्यमान अडिटिङ प्रिन्सिपलहरूले फुलफिल गरेको छ कि छैन, वित्तीय विवरणहरूलाई विन्डो ड्रेसिङ गरेको छ कि छैन लगायतका विवरणहरू चाहिँ धितोपत्र बोर्डमा पेस गर्नुहुन्छ। यसबाट हामीले एउटा के सुनिश्चित पनि गर्न खोजेको छौँ भन्दाखेरि फेरि हामीले वित्तीय विश्लेषक जसलाई नियुक्ति गरेर त्यो हेर्न भन्छौँ त्यो मान्छे पनि त्यही सङ्गठित संस्थाकै जसले आइपिओको एप्लाई गर्नुभएको छ त्योसँग रिलेटेड भएर फेरि पनि त्यहाँ उहाँहरू बिचमा कुनै समझदारी भएर गलत नआओस् भन्ने कुरामा चाहिँ धितोपत्र बोर्ड एकदम सचेत भएर त्यो इन्डिपेन्डेन्ट वित्तीय विश्लेषक भन्छौँ उहाँहरू र त्यो सम्बन्धित संस्थासँग चाहिँ रिलेसन कायम हुन नसक्ने अवस्था चाहिँ यो मापदण्डले पनि सिर्जना गरेको।
0: यसका विशेषताहरूको रूपमा अरू केही कुराहरू पनि छन् कि
2: यसमा थप हामी के गरेको छौँ भन्दाखेरि जस्तो अडिटरहरूले उनीहरूको वार्षिक वित्तीय विवरण लेखा परीक्षण प्रतिवेदनमा चाहिँ अब यो ओपिनियन भनेर दिनुपर्ने हुन्छ। अहिले हाम्रो ओपिनियन चाहिँ तीन किसिमको ओपिनियनहरू दिने गरेको हुन्छ अडिटरहरूले, त्यो अडिटरमा चाहिँ दुईटा किसिमको जस्तो डिस्क्लेमर ओपिनियन र एडवर्स ओपिनियन यदि आएको उहाँहरूले अडिटरहरूले लेखा परीक्षकहरूले दिनुभएको छ भने त्यस्तो कम्पनीहरूले धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई नै गर्न नपाउने पनि यो व्यवस्था गरेको छ। यदि लेखा परीक्षण भएको कुनै पनि कम्पनीले वार्षिक साधारण सभामा लेखा परीक्षण प्रतिवेदन पेश गर्छ सर, उनीहरूले आर्थिक वर्ष समाप्त हुँदाखेरिको वित्तीय व्यवस्थाको लेखा परीक्षण गर्नुपर्छ, त्यो अनुसार लेखा परीक्षकले यदि त्यो लेखा परीक्षण प्रतिवेदनमा एडवर्स ओपिनियन र डिस्क्लेमर ओपिनियन भनेर दुईटामा जुनसुकै दुइटै हुनु पर्दैन, एउटा पनि यदि लेखेर आफू ओपिनियन दिनुभएको रहेछ भने त्यस्तो संस्थाले धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई नै गर्न नपाउने पनि व्यवस्था थप गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त नेउपाने। नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 व्यवस्थाहरूका बारेमा कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयसँग कुराकानी गर्नुहुँदै नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
1: नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र पूर्व ब्याङ्कर भुवन दाहाल विज्ञ सदस्य रहनु भएको छ। समितिले अर्थ मन्त्रालयमा कार्यालय स्थापना गरी आफ्नो काम सुरु गरेको छ। अघिल्लो सरकारको पालामा विक्रम सम्बत 2081 मङ्सिर 10 गते अध्यक्षमा नियुक्त हुनुभएका सन्तोष नारायण श्रेष्ठले वैशाख 4 गते अर्थमन्त्री समक्ष राजीनामा दिनुभएपछि हाल नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पद खाली रहेको छ। खाली रहेको अध्यक्ष पद अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा रहनुभएका सहसचिव उत्तर कुमार खत्रीले सम्हाल्नु भएको छ। धितोपत्र सम्बन्धी ऐन अनुसार धितोपत्र बोर्डको अध्यक्ष पद खाली रहेमा अर्थ मन्त्रालयका प्रतिनिधिले नयाँ अध्यक्ष नआउँदा सम्मको लागि अध्यक्षको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ।
0: पछिल्लो साता नेपाली शेयर बजारको कारोबार उल्लेख्य रूपमा घटेको छ। शेयर बजारको पछिल्लो साताको कारोबार सम्बन्धी समीक्षा सहितको एक सामग्री अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से तथा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ। साताको पहिलो कारोबार दिन बढेको बजारको परिसूचक तथा कारोबार रकम क्रमशः कम हुँदै साताको अन्तिम दिन बिहिबारसम्ममा आइपुग्दा परिसूचक र कारोबार रकम दुवै घटेका छन्। यस साताको एक दिन सोमबार बढेको बजार साताको पछिल्लो तीन दिन भने घटेर कारोबार भएको छ। साताको सोमबार 2796.43 अङ्कमा रहेको बजारको परिसूचक नेप्से त्यसपछि क्रमशः घटेर साताको अन्तिम कारोबार दिन बिहिबारसम्म आइपुग्दा 2738 अङ्कमा झरेको छ। लगातार तेस्रो कारोबार दिन सेयर बजार 5.73 अङ्कले घटेको छ। त्यस अङ्कले घटेपछि निप्से परिसूचक 2738.72 अङ्कमा झरेको छ। अघिल्लो दिन 25 तथा मङ्गलबार 26 अङ्कले घटेको बजारको परिसूचक बिहिबार कारोबार सुरु भएको 22 मिनटमै 2708 अङ्कसम्म झरेको थियो। त्यसपछि भने गिरावट हुने क्रम सम्हालिएको थियो। यो साताको कारोबार रकम पनि केही घटेको छ। साताको सोमबार 6.53 अर्ब कारोबार भएको बजारमा कारोबार रकम क्रमशः घटेर बुधबार 4.98 अर्ब बराबरको कारोबार भएको छ। साताको बिहिबार कारोबार रकम थप घटेर 4.91 अर्ब मात्र सेयरको किनबेच भएको छ। त्यस दिन 98 कम्पनीहरूको मूल्य बढ्दा 161 कम्पनीहरूको मूल्य घटेको छ भने 10 कम्पनीहरूको मूल्य स्थिर भएको छ। पछिल्लो साताको शुक्रबार भने सार्वजनिक बिदा परेकोले सेयरको किनबेचको काम हुन सकेन। अवस्थ यिनै सामग्रीहरूका साथ आजलाई कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी जेठ महिनाको पहिलो शनिबार 2 गते यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्म कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भने सुन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

0: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक हप्ताको शनिबार बिहान 8-10 बजे प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। वन जङ्गलमा आगो लगाउने व्यक्तिलाई के कस्तो कानुनी सजाय हुन सक्छ?
1: 3 वर्षसम्म कैद, 60,000 जरिवाना वा दुवै, या जे जति नोक्सान भएको छ त्यसको क्षतिपूर्ति पुरै, एउटा कुनै व्यक्तिले जति नोक्सान भएको छ त्यो नोक्सानको बिगो भराएर 60,000 रुपियाँ जरिवाना वा 3 वर्ष कैद वा दुवै हुन सक्ने चाहिँ प्रावधान धेरै कडा छ।
0: डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: जमा भएर यो जङ्गलमा के गर्दै हुनुहुन्छ?
3: दाइ पनि फायर लाइन बनाउँदैछौ नि हौ, कता हो तपाईँको लहर लहर?
2: फायर लाइन रे, के हो यो फायर लाइन?
3: दाइ पनि त्यति पनि थाहा छैन है। ल सुन्नुहोस्, फायर लाइन भनेको वनमा आगो फैलिन नदिन बनाइने फराकिलो बाटो हो।
2: किन चाहियो यो फायर लाइन?
3: ल सुन्नुहोस्,
4: यसो गर्दा यतापट्टि लागेको आगो उत्तापट्टि सर्दैन।
3: दाइ कहाँ हो तपाईँ लहर लहर हिँड्ने मान्छे? आउनुहोस् बरु यहाँ फायर लाइन बनाऊ।

0: जङ्गलमा वन जङ्गलमा डडेलुको जोखिम बढी हुन्छ। समयमै फायर लाइन बनाऊ, वन जङ्गल जोगाऊ।
1: सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल।
2: नेपालमा हुने विभिन्न प्रकारका विपज्जन्य घटनाहरू मध्ये वन क्षेत्रमा हुने आगलागी अर्थात् वन डडेलो एक गम्भीर र प्रत्येक वर्ष दोहोरिँदै आउने समस्या हो। विशेष गरी हिउँद र वसन्त ऋतुमा वर्षा कम हुने, तापक्रम बढ्ने र सुक्खाका कारणले वनमा सजिलै आगो फैलने अवस्था बन्छ। कतिपय अवस्थामा मानवीय लापरवाही, जस्तै वनमा आगो बालेर छोड्नु, चुरोटका टुक्रा फाल्नु, घाँस सफा गर्ने क्रममा आगो लगाउनु मुख्य कारण बन्छन् भने कहिलेकाहीँ प्राकृतिक कारणले पनि वन डडेलो लाग्न सक्ने सम्भावना रहन्छ। वन डडेलोका कारण वनस्पति र वन्य जन्तुको ठूलो क्षति हुन्छ, जैविक विविधता घट्छ र वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्छ। यसले वायु प्रदूषण बढाउने, माटोको उर्वर शक्ति घटाउने, जलस्रोतका मुहानहरू सुकाउने जस्ता दीर्घकालीन प्रभाव पनि पार्छ। साथै वन जङ्गल नजिकका बस्तीहरूमा बसोबास गर्ने मानिसको स्वास्थ्यमा असर पर्नुका साथै सम्पत्तिमा समेत ठूलो जोखिम निम्त्याउँछ। वन डडेलोलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि, सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियता, समयमै निगरानी तथा उद्धार प्रणालीको सुदृढीकरण र कानुनी कार्यान्वयनलाई कडाइका साथ लागू गर्नु आजको आवश्यकता बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क हेर्दा वन डडेलोको उच्च जोखिममा रहेका 9 जिल्लाभित्र चितवन जिल्ला पनि पर्दछ। चितवन जिल्ला किन वन डडेलोको उच्च जोखिममा रहेको छ? वन डडेलोलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालय चितवनको तयारी कस्तो छ? वन जङ्गलमा आगो लगाउने व्यक्तिलाई के कस्तो कानुनी सजाय हुन सक्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यसँग। विष्णु सर, यहाँलाई कार्यक्रममा स्वागत छ। चितवन जिल्लामा वन डडेलोको पछिल्लो अवस्था कस्तो छ?
3: यसपटक चाहिँ हामी सौभाग्यशाली रह्यौँ। अब बेलैमा पानी पर्दियो, लगातार इन्टरभलमा पानी पर्नु भनेको यो आफै एउटा राम्रो सूचक हो। तपाईँले मेरो प्रश्नको उत्तरबाट के महसुस गर्नु भने हामीसँग वन डडेलोको नियन्त्रण गर्ने सबैभन्दा बढी प्रभावकारी उपाय भनेको आकाको पानी बर्सादै हो, सबैभन्दा बढी राम्रो। यसपटक विगत भन्दा निकै कम, नेग्लिजेबल भन्नुहोस् न, विगत भन्दा निकै कम मात्रै डडेलो लाग्यो। यतिखेरसम्म 1 लाख लागिसक्नु पर्थ्यो, यो पटक चाहिँ हामी सौभाग्यशाली रह्यौँ। तर यसलाई मात्रै अब विशेष आधार मान्न मिलेन। समग्र विगतको इतिहासलाई हेर्ने हो भने चितवन तपाईँले भन्नुभएको जस्तै धेरै डर लाग्ने क्षेत्रभित्र पर्छ। यसको केही निश्चित कारणहरू मध्ये यहाँ अलिकति बढी सिकारीको कुरा रह्यो। राष्ट्रनिकुञ्ज एरियासँग जोडिएको हाम्रो वन क्षेत्रतिर पनि केही मात्रामा सिकारीको कारणले गर्दा लाग्ने गरेको छ। दोस्रो, परम्परागत रूपमा हाम्रो गोठालो भनिन्छ, गोठालो स्वाभाविक भए। अर्को एउटा थप चाहिँ धेरैले नोटिस नगरेको कुरा चाहिँ के हो भने यो ट्यापे मुन्द्रे केटा हुन्छ नि, गाँजा साझा खाएर कुनै अर्थ नभएको, बिना अर्थ पनि कयौँ जिल्लामा डडेलो लगाएको केरेकलहरू फेला परेका छन्। अब अर्को वन्यजन्तुको कारणले, वन्यजन्तुको कारण कसरी भन्नु होला भने वन्यजन्तु छेउमा आउँछ। डडेलोको समयमा जङ्गलमा वन्यजन्तु छेउबाट नआओस् भन्नुको खातिर पनि घरछेउको जङ्गलबाट आफूले लगाइदिने, अनि कतिपय कृषि बालीमा नआओस् भनेर कृषि बालीको अन्तिममा लगाएपछि त्यही सर्दै सर्दै भएर जङ्गल जाने अवस्था छ। मोटामोटी कारण चाहिँ नि अब घाँस आउँछ, नयाँ पालो आउँछ भन्ने कुरा त अब पुरानै कुरा भए, लामो समयमा कुराकानी भइहाले। यी 4-5 विषयको वरिपरि वन डडेलो लाग्ने गरेको छ देशभरि। त्यसमा चितवनको अलि बढी वन्यजन्तुको आक्रान्त भएको हुनाले वन्यजन्तुको समस्या अन्यत्र जिल्लाभन्दा बढी भएको हुनाले अलिकति बढी फ्रिक्वेन्सी हामी कहाँ बढी भएको। राजमार्गको भाग पनि धेरै पर्छ, विशेष गरी बरनाबाद क्षेत्रमा राजमार्गको भाग पर्छ, रामनगरको क्षेत्र, मुङ्गलिङ क्षेत्रमा त्यो भारहरू पर्छ। बाटोमा हिँड्ने यात्रुले पनि कहिलेकाहीँ अब जानेर नजानेर नियर बस लगाइदिने गरेको छ। यसपालि चाहिँ हामी भाग्यमान रहौँ, समग्रमा चितवनको डडेलोको अवस्था चाहिँ यस्तै हो। अर्को अलिकति के पनि छ भने डडेलोमा अब छिटो विस्तृत हुने चाहिँ के हो भने चितवन चाहिँ तल्लो क्षेत्र जहाँबाट हामी लोथरबाट प्रवेश गर्छौँ, तपाईँ ठ्याक्कै लोथर सम्झिनुहोस्, लोथर अर्थमा नरी लोथर प्रवेश गर्न साथ क्षेत्र पिच छ। हामीले चितवन भनेको सबै समतल जग्गा सम्झिन्छौँ, लोथरको पिच रोडबाट 10 मिटर कति 20 मिटर या 50 मिटर भित्र छ त हाम्रो उकालो एरिया सुरु भइहाल्छ। त्यो क्षेत्रमा खेतीपाती पनि छ, कुनै कारणले त्यहाँ अलिकति माथि डडेलो लागिदियो भने पहाडी क्षेत्र, भिरालो क्षेत्र, त्यो क्षेत्रमा डडेलोको अत्यन्त धेरै हाई फ्रिक्वेन्सी छ। एउटा कारण चाहिँ यो पनि भूगोल पनि, मतलब चितवनको निमित्त चितवनको भूगोल पनि वन डडेलोले धेरै हुनको एउटा मुख्य कारण हो।
2: वन डडेलो लाग्नुको मुख्य कारण चाहिँ मानवीय कारण नै देखिन्छ?
3: होइन, मूलत मानवीय कारण हो, केही सिफ्टिङ भएका छन्। तपाईँलाई एक वर्ष अगाडि तपाईँको यो काभ्रेको महाभारत जङ्गलमा आगो लाग्यो, दुई वर्ष अगाडि कति याद गर्नु छ, पुसमा लाग्यो, माघमै डडेल लाग्यो, समयले सिफ्ट भएको छ। यदि हिउँदमा पनि पर्याप्त वर्षा भएन भने डडेल लाग्ने एउटा मुख्य कारण हो, वर्षाको प्याटर्न चेन्ज भएको छ। तपाईँ के कल्पना गर्नुहोस् भने केही वर्ष अगाडि, 15-20 वर्ष 30 वर्ष अगाडि कार्तिकबाट वर्षा प्रारम्भ हुन्थ्यो, माघे झरी एक हप्ता लगातार झमझम वर्षा हुन्थ्यो, हामी भन्थ्यौँ माघे झरी पर्यो भनेर हुन्थ्यो, पुसको झरीले लुकलुक कामेर विद्यालय जानै नसक्ने, काठमाडौँ उपत्यकामा मिन 50 को विदाई दिएर 50 दिन नामै मिन 50 को विदा भनेर दिन्थ्यो। त्यसको इन्डिकेटर के थियो भने जाडो थियो, चिसो थियो, निरन्तर तुसारो पर्थ्यो। काठमाडौँमा अहिले पनि तपाईँ पुराना किसानका कुरा सुन्नुहुन्छ भने आकाशबाट झरेको शीतले महिनौ दिनसम्म त्यहाँको चिस्यानमा बाली पुग्थ्यो, त्यही चिस्यान जङ्गलमा रहन्थ्यो, जङ्गली क्षेत्रमा लाग्थ्यो, अनि चिसो एरियामा मोटामोटी स्वाभाविक ढङ्गले आगो कम लाग्थ्यो। तराई क्षेत्रमा पनि लामो समय एक एक हप्ताको हिउँदे झरी हुन्थ्यो, वर्षा हुन्थ्यो। तर तपाईँले एउटा कुरो प्याटर्न यसलाई पक्कै गर्नुभयो होला, अब विपदको बारेमा तपाईँ यति धेरै सचेत हुनुहुन्छ भने लामो समयदेखि हिउँदे झरी स्वाट्टै घटेको छ, औसत बर्सात हिउँदे वर्षा कम गरेको छ, तथ्याङ्क विभागले त्यही भन्छ, बर्सातको तथ्याङ्क हिसाबहरू हुन्छ भने त्यो कम गरेको छ। वर्षा कम भइसकेपछि चिस्यान कम भएपछि डन्डेलको फ्रिक्वेन्सी हुने हाइट त स्वाभाविक हो। त्यस हिसाबले अहिले पछिल्लो पटक अब दुर्भाग्य भन्नुहोस् या अब अन्तर्राष्ट्रिय परिस्थिति यही भन्नु सिफ्टै भएको छ कि पुरै। अनि अहिले अलिकति राम्रो के भयो यसपालिको सन्दर्भमा तपाईँलाई जोडे, कार्तिक मङ्सिर पुसमा वर्षात भएन, माघमा पनि वर्षात भएन, त्यो वर्षात चैत वैशाख भएर सर्यो, अलिकति हामीलाई नाफा त भयो, तर यो पनि सधैँ एउटै गतिमा छैन। हेर्नुहोस् यो आफै कहिले के भइदिएको छ, कहिले केही भयो, प्रेडिक्टेबलै छैन। अहिले पछिल्लो पटक वर्षात प्रेडिक्टेबल छैन र हाम्रो हिउँदको पछि लगत्तै फागुन चैतबाट नै तपाईँको वर्षा अलिकति घनघोर डडेलो लाग्ने मुख्य कारण चाहिँ एउटा यो हो। अब तपाईँको रसुवाको गतलाङमा नेपालको सबैभन्दा ठुलो डडेलो एरिया त्यहाँ छ, तपाईँ त्यहाँ पुग्नु भएको छैन, कहिले काहीँ समय मिले पुग्नु होला, त्यो क्षेत्रमा पनि यही मोडलको डडेलो हो होइन। अब अर्को कुरो चाहिँ तपाईँ हामीले के याद गर्नुपर्छ भने पहाडी क्षेत्रमा जहाँ सल्लोको वन बढी हुन्छ हो त्यो क्षेत्रमा अलिकति मात्रै सुक्खा ठाउँ पाउन साथ मौका पाउन साथ डडेलो एकदम आक्रान्त ढङ्गले लाग्ने कारण के हो भने सल्लोमा तेलीय पदार्थ अलिकति बढी हुन्छ, स्वाभाविक ढङ्गले हुन्छ, सुरुबाट कन्ट्रोल गर्न सक्यो, नियन्त्रण गर्न सक्यो भने नियन्त्रण भइहाल्यो। यदि त्यो नियन्त्रण भएर नसकेन भने हरियै पात भए तापनि तलबाट ताप पुग्ने, ताप पुगेपछि त्यो माथि गएर सुक्ने, त्यो पात तल झर्ने, त्यही एउटा चाहिँ फायरको एकदम ठुलो हजार हुने। यो एउटा छ, म अघिल्लो पटक धादिङमा डिएफओ थिएँ, त्यो गतलाङ भन्ने ठाउँमा म 5-7 पटक पुगेँ, रसुवाबाट नै पुगेँ, धादिङबाट नै पुगेँ हो। त्यहाँको डन्डेलोलाई एनालाइसिस गर्नुहुन्छ भने नेपालको पहाडी क्षेत्रमा उच्च हिमाली क्षेत्रको डन्डेलो या सिन्धुपाल्चोकमा लागेको डन्डेलो या काभ्रेको जङ्गलमा लागेको डन्डेलो तपाईँले हेर्नुहुन्छ भने त्यसले महिना पनि धेरै कुरिरहँदैन, यो चाहिँ नेपालको हाम प्याटर्न हो। तर त्यसको जस्ट उल्टो तराई क्षेत्र पनि अलिक तराई, मैले भनेको तपाईँलाई मैले चितवन उदाहरण दिएँ, चितवन स्वाभाविक तराई जिल्ला समथर जग्गा भनिन्छ, तर तराईको रामनगरको डाँडो छेउ पुग्न साथ या तपाईँको लोथरको बाटो हिँड्न साथ जब पहाडी क्षेत्र, यदि त्यो पहाडी क्षेत्र बिर्सेर गर्नुहुन्छ भने तराईको क्षेत्रमा डन्डेलो लाग्छ, नियमितै लाग्छ, तर सालको पात हुन्छ अधिकांश समय, या चाहिँ चौडा पाते पात हुन्छ, केही कुहिसकेका हुन्छन्, केही पातलो लेयर भएको हुनाले एक किसिममा त्यो सर्फेस खालको सतहमा लाग्ने र कन्ट्रोल हुने अवस्था छ। त्यसकारण नेपालको डन्डेलोको प्याटर्नलाई चाहिँ हिमाल पहाड तराई तिनवटा क्षेत्रमा अथवा पूर्व पश्चिमको प्याटर्नलाई हेर्ने हो भने डडेलो त जताततै छ नि, तर यसको प्याटर्न पनि तपाईँ हेर्नुहुन्छ भने प्याटर्नै फरक छ है, डडेलोको प्याटर्न चाहिँ एउटा फरक छ, यो मूल कुरै हो।
2: भनेपछि पछिल्लो समय जुन मनसुनमा देखिएको परिवर्तन छ त्यो परिवर्तनको कारक पनि वन डडेलोको जोखिम हुनु देखिन्छ।
3: अहिले पछिल्लो पटक त म मुख्य कारण नै, अब अहिले यो मुख्य कारण आइसक्यो भन्छु कि तपाईँलाई पनि अनुभव होला, हिउँदे वर्षा कति वर्ष भयो नराटे भन्नु त अनुभव नगरेको, तपाईँ आफूले फिल नगरेको, हिउँदे झरी माघे झरी भने त हाम्रो त नेपालीको जनजीवनमै थियो त, पुसको झरी माघे झरी खोइती झरी कहाँ पुग्यो, अहिले कार्तिकबाट पानी पर्न सुरु गर्थ्यो, ती सबै हराएका छ, त्यसपछि स्वतः ढङ्गले सुक्खा भइहाल्छ, सबै वर्षाको सिफ्टै सिफ्टिङ भएको छ, चेन्ज भएको छ पुरै, मेन कारण चाहिँ एउटा यो। अब त्यसमध्ये अरू सहायक कारणहरू मानवीय कारण त हुँदै हुन्, अब त्यो मानवीय कारण त अहिले हिजो पनि थिए आज पनि छन् भोलि पनि रहन्छन्, त्यो स्वाभाविक हो। अनि अर्को एउटा डडेलोको मुख्य कारण के पनि भएको छ भने हिजोको दिनमा मान्छे जङ्गल नियमित जान्थे, सामुदायिक वनमा जान्थे, घाँस दाउरा पत्ता सोर्थे, दाउरा कलेक्सन गर्थे, एउटा कुनै जङ्गलमा रुख ढल्यो भने कुनै एउटा साल प्रजाति बाहेक अरू प्रजातिका गयो भने गाउँभरिका मान्छेका एक दुई घन्टाभित्र त्यो गिद्धले सुन्न निकाले त्यस पुरै दाउरा निकाल्थे, त्यहाँ डडेलो पुरै समाप्त हुन्थ्यो। मान्छे गाईबस्तु थियो, पात पतिङ्गरण गर्न लान्थे, चौडा पाथी ल्याएर मलमा हाल्थे, मल्चीको रूपमा काम गर्थ्यो, यो प्रक्रिया पुरै छुट्यो, गाउँमा जङ्गल जाने परम्परा स्वात्तै घट्यो, झाडी बढेको छ, विशेष गरी पछिल्लो पटक माइकिना लगायत वनमाराहरू जे जति बढेका छन् त्यसले अर्को फायर हाजरको सबभन्दा प्रबल सम्भावना त्यो हो। माइकिनिया छ, लेन्टेना क्यामेरा छ, विभिन्न प्रजातिका छन्, ती प्रजातिले के गर्यो भने फुल्यो, सुक्यो, त्यो ती बस्यो। अब गाउँले झाडी निकालेर सम्भव पनि छैन, निकाल्न पनि सक्दैन, हेर्नुहोस् है, अब यो एकदमै देख्दाखेरि वनले हेरेन, वनले हेरेन भने हुन्छ कुरा, ठेक्दा वनले हेरेन ठिक हो, म डेफो म हेर्नुपर्ने मैले नै हो, अनि त्यही झाडी सुक्छ, त्यहाँ कुनै कारण लाग्यो भने हामी नियन्त्रण गर्न सक्दैनौँ। पहिलो कुरो गाउँलेको स्वाभाविक त सत्य घटेको छ, सामुदायिक वनको अभ्यास प्र्याक्टिस, हिजो सामुदायिक वनको ठुलो सङ्ख्यामा गाउँमा जान्थ्यो, किन जान्थ्यो भने हाँसको मायाले जान्थ्यो, दाउराको मायाले जान्थ्यो, पत्करको मायाले जान्थ्यो, काठको मायाले जान्थ्यो। काठ निकाल्ने काम हिजोभन्दा कम भएको छ, गाउँलेको आवश्यकता कम भएको छ, दाउरा त स्वाते कम भएको छ, घाँसपात गरेको छ, अनि जङ्गलबाट झरेका पात पनि ती बस्ने भए। जति पनि वनमारा लगाएका ती ज्यानमारा प्रजाति छ हाम्रो वनको निम्ति दुश्मन, त्यो ती रहेका छन्। अनि त्यो एकैपटक आगोले गर्दाखेरि नियन्त्रण भन्दा बाहिर गएको अनि फ्रिक्वेन्सी हाई हुने त स्वाभाविक हो। त्यस हिसाबले सघन वन व्यवस्थापनका कामहरू अनि जङ्गलमा हामीले रुख काट्छौँ, सामुदायिक वन अभ्यास भइसकेपछि एउटा अप्ठ्यारो खतरनाक परिस्थिति के भइरहेको छ भने जङ्गलमा रुख चाहिँ काटिन्छ, गाउँले काठ पनि निकाल्छन्, अलिअलि निक्लिने दाउरा पनि निकाल्छन्, तर त्यो झिझा मिजा पात पतिङ्गर अलिरहेका बोक्राहरू प्रायः सबै ती फ्यालेर बस्ने गरेको छ। अनि त्यसलाई जो हाम्रो पोस्ट हार्भेस्टिङ काम हुन्छ त्यो हामीले राम्रोसँग गर्न सकेका छैनौँ, सामुदायिकलाई राम्रोसँग गर्न सकेका छैनौँ, ती पनि पछि ती आफ्नै बर्निङ मेटेरियल हुन सक्छ। यस हिसाबले नेपालको सन्दर्भमा सामुदायिक वनको एउटा मात्रै कथा छैन, एउटा मात्रै प्रसङ्ग छैन। हामीले वनमा डर लाग्यो भनेका छौँ, तर वनमा गर्ने सदुपयोगको कामहरू, जनताले निरन्तर गर्ने कामहरू अत्याधिक मात्रामा घटेका छन्। यो क्षेत्रको एकदमै एनालाइज कम भएको छ, ह्युमन बिहेभियरको बारेमा कम भएको छ, यो एन्थ्रोपोलोजीको वहाँ पोइन्ट अफ भ्यूले पनि अबको नेपालको डन्डरलाई चाहिँ यो ढङ्गले व्याख्या गरिनुपर्छ भन्ने चाहिँ मेरो मत हो। धेरै ठाउँमा मैले यो विषय उठाउँदै पनि आएको छु।
2: विष्णु सर, खास गरिकन यति बेला हामीलाई रेडियो सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी भनिदिनुहोस् न, फायर लाइन भनेको के हो र यो कसरी बनाउन सकिन्छ?
3: यो चाहिँ जस्तै जङ्गल जुन हाम्रो सामुदायिक या सरकारद्वारा व्यवस्थापन भएको हुन्छ, यो क्षेत्रको निश्चित ब्लकमा 50 हेक्टर 100 हेक्टर विभिन्न एउटा खण्डमा विभाजन गरिसकेपछि एउटा एरियाबाट एउटा खण्डमा लागेको आगो अर्को खण्डमा नआओस् भनेर 2-4 मिटरसम्मको चौडाइको एउटा बाटो बनाइन्छ। त्यसलाई बाटे पनि भन्नुहोस् एक किसिमले, त्यसलाई हामी सहज भाषामा अग्निरेखा भनिन्छ। अग्निरेखा यो नियन्त्रण रेखा हो, यसले ब्लक गर्छ र यो भित्रका हामी पात पतिङ्गरहरू केही बोट बिरुवाहरू पनि छ भने आवश्यकता अनुसार हटाउँछौँ। र यसको मुख्य काम 2-4 मिटर कतै कतै अलिअलि ठुलो रोडको साइड बनाउनु छ, अलि ठुलो पनि बनाउन सकिन्छ, तर एभरेजमा 2-4 मिटर गरिन्छ। यसले चाहिँ एउटा खण्डबाट आएको अर्को खण्डमा नदिने हो। सामान्यतया सिद्धान्त चाहिँ ठुला मेसिन अर्थात् लोडरहरू एक्जाभेटर प्रयोग नगरिकन गाउँले लेटोबाट कुटो कोदालो या चाहिँ फरुवाको प्रयोगबाट हामीले बनाउन गरेका छौँ आम प्र्याक्टिस। विशेष गरी पहाडी क्षेत्रमा मेसिन प्रयोग गर्दा बढी नोक्सान हुनाले यो अलि बढी अप्नाएको छ। तराई क्षेत्रमा चाहिँ कतै डोजरहरूको पनि प्रयोग गरेको छ यो डडेलो नियन्त्रणको निमित्त। यो अर्को भाषामा नियमित गस्ती यो डडेलो त नियन्त्रण गर्छ यसले। अर्को चाहिँ हाम्रो जुन वन हेरालो हुन्छन् सामुदायिक वनका या हाम्रै स्टाफहरू हुन्छन् उहाँहरू साइकलमा मोटरसाइकलमा साना साना जिपमा या ट्र्याक्टर पनि छिर्न सक्ने गरी बनाइएको बाटोको पनि काम गर्छ यसले। यो बनाउने मुख्य काम चाहिँ डडेलो नियन्त्रण गर्नलाई बनाइन्छ। हामीले यो वन व्यवस्थापनको महत्वपूर्ण पाठ हो, यो चाहिँ हामीले सामुदायिक वनको कार्यजनमा वन व्यवस्थापन कार्यजन अनिवार्य राखेकै हुन्छौँ।
2: वन डडेलोलाई न्यूनीकरण गर्न हामीले के कुराहरू गर्न आवश्यक देखिन्छ?
3: सबैभन्दा धेरै कुरो चाहिँ एउटा सचेतना हो, होइन? सचेतना देशभरि भएका छन्, जस्तो कि सडक नाटकहरू हुने गरेका छन्, ऱ्याली गराइने गरेका छन्। सामुदायिक वनमा सचेतनाको कामहरू हामी नियमित रूपमा हरेक वर्ष गर्छौँ। सञ्चार माध्यमहरूले नियमित रूपमा डडेलोको अब रेडियो नेपाल लगायत सबै टेलिभिजनहरूले सबै ठुल्ठुला एफएमहरूले सानातिना सबै यहाँका एफएम पत्र पत्रिका डडेलो विरुद्धले एउटा चाहिँ सचेतनाको काम हो। दोस्रो कामहरूको प्राविधिक काम, जस्तो एउटा वन व्यवस्थापनको कामहरूमध्ये हामी फायर लाइन बनाउँछौँ, साथसाथै प्री बर्निङ पनि हामी कन्ट्रोल बर्निङ पनि गर्छौँ। कहिलेकाहीँ यदि धेरै डडेलो लाग्ने अवस्था छ भने त्यो क्षेत्रका बर्निङ मेटेरियलहरूलाई एक ठाउँ जम्मा पार्ने र त्यसलाई सकिन्छ मलको रूपमा कुयाउने त्यो पनि काम गर्छौँ। पछिल्लो पटक एउटा एकदम राम्रो अभ्यास के भएको छ भने जङ्गलमा रहेका पात पतिङ्गर मल हुन सक्ने घाँसेहरूलाई यिनीहरूलाई एक ठाउँ जम्मा गरेर त्यसलाई चाहिँ धुट्याएर कुटेर जैविक मल बनाउने काम भइरहेको छ। चितवन पनि केही सामुदायिक वनमा असाध्यै लोभ लाग्दो ढङ्गले भइरहेका छन्। देशका विभिन्न ठाउँमा तपाईँले कहिले काम पत्र पत्रिका हेर्नु हो भने यो ढङ्गले भइरहेको हुन्छ। यसको महत्त्वपूर्ण फाइदा यसले एकातिर डडेलो नियन्त्रण गर्ने भयो, किनकि बर्निङ मेटेरियल यसले तानिदिने भयो, अर्को चाहिँ केही न केही तपाईँको रोजगारको उपलब्ध दिने भयो र त्यसपछि केही न केही समूहलाई आमदानी पनि दिन सक्ने भयो। यो काम पनि भइरहेको छ। अर्को एउटा हामीले गर्नुपर्ने गर्न नसकेको काम चाहिँ के भने कानुनी कार्यवाहीको पाटो हो। कानुनी कार्यवाहीको पाटो हामीले गर्नु पर्थ्यो। केही ठाउँमा मुद्दा लागेका छन्, पक्राउ गरिएका छन् जसले डडेलो लगाउने मान्छेलाई यो संयन्त्र हामीले धेरै डेभलप गर्न सकेका छैनौँ। यी कामहरू

0: क्लिसमा जति नोक्सान भएको छ त्यो नोक्सानको बिगो भराएर 60,000 रुपियाँ जरिवान वा 3 वर्ष कैद वा दुवै हुन सक्ने चाहिँ प्रावधान धेरै कडा छ। तर दुर्भाग्यवश भन्नुपर्छ हामीसँग देश व्यापीमा ट्रेन्ड हेर्यो भने कानुनी कार्यवाहीको संख्या चाहिँ थोरै नभएको होइनन्, अलिअलि छ, ठाउँ ठाउँमा हामीले कार्यवाही गरेका छौँ। कतिपय ठाउँमा सामुदायिक पनि आफ्नै ढङ्गले आफ्नो कार्ययोजना भएको दण्ड अनुसार कार्य गरेको छ, केही ठाउँमा अदालतमा पनि पेश गरेको छ, कतिपय ठाउँमा डिभिजन वन कार्यालय मुद्दा चल्ने पनि गरेको छ। तर यो चाहिँ तपाईँले एकदम इमान्दारपूर्वक नढाँटिकन भन्नुपर्दा देशभरिमा वन कार्यालयले अलिकति दण्डेलको विरुद्धमा गर्न नसकेको अर्थात् कम काम भएको क्षेत्र कानुनी कार्यवाही हो। कानुनी कार्यवाही दण्ड सजाय गर्नुपर्छ। कारण के हुँदो रहेछ भने यसको व्यवहारिक कारण गाउँलेलाई थाहा छ अथवा समूहको मान्छेलाई कसले डर लगाउ भन्छ थाहा छ, तर कोही बोल्न तयार छैन किनकि सबैले पालेपा लगाएका छन्, कसैले खेतबारी सफा गर्नमा लगाएका छन्, कसैले जङ्गली जनावर भगाउनमा लगाएका छन्, कसैले नयाँ घाँस पालुवा आउँछ भनेर लगाएका छन्। एउटा मात्र कारण नभएको हुनाले कसैले शिकार गर्ने उद्देश्य लगाएका छन्। थाहा भए पनि हामीसँग सूचना आइपुग्दैनन्। सूचनाको अभावमा प्रमाणको अभावमा कसैलाई यसलाई 2-4 दिन पानी त थुनिएला, पक्रो पनि गरिएला, तर त्यो प्रमाण पुष्टि हुन सकेन भने त त्यो अगाडि बोल्न सक्दैन। धेरै यसो केस यो भएको छ, समस्या चाहिँ यो हाम्रो मूल कानुनी कार्यवाही केसमा।
1: विष्णु सर, वन डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवनले हाल गरिरहेका कार्यहरू के हुन्?
0: हामीले धेरै चाहिँ सचिव यसपालि हामी डडेलो सप्ताहलाई एकदमै धेरै प्रार्थना दियौँ। सबै सब डिभिजनहरूमा पालिकाको सहकार्यमा हामी कामहरू गऱ्यौँ। फायरल्यान्डका कामहरू विभिन्न ठाउँमा हाम्रो दिगो वन व्यवस्थापन भएका सामुदायिक वनमा र नभएकामा पनि हामीले फायरल्यान्डका कामहरू गरिरहेका छौँ। अग्निरेखा निर्माणलाई उच्च प्राप्त दिएका छौँ। सामुदायिक वनहरूले पनि आफ्नो वन हेरालो मार्फत काम भएका छन्। केही सामुदायिक वनहरूले वन हेरालो अस्थायी भर्ना पनि गरेका छन्। अनि हामी केही सामान खरिद गर्छौँ, जस्तै वन डडेलोको निमित्त चाहिने सामानहरू हामी खरिद गरेर सम्पन्न भएको अलिकति पैसा भएको सामुदायिक वनले आफै पनि उहाँहरू सामान प्रयोग गर्नुहुन्छ। तुलनात्मक रूपमा आर्थिक रूपमा कमजोर भएको सामुदायिक वनलाई हामी वन डडेलो नियन्त्रणदेखि केही सामानहरू खरिद गरेर दिने गरेका छौँ। हामीसँग वन डडेलोको निमित्त फोकल पर्सन तोकेर शस्त्र वन रक्षक पनि छ, हामीसँग शस्त्र वन रक्षक छ, हामीसँग पानी ट्याङ्की छ, पानी ट्याङ्की फाल्ने मोटर पनि छ, ट्र्याक्टरहरू पनि छ। त्यहाँ हामी केही साबेलहरू माटोहरू राखेर हामी हरेक वर्ष 6 देखि 8 जना या 10 जना कहिलेकाहीँ मन्त्रालयको बजेट पैसा हुन्छ, हामी नियमित रूपमा 8 देखि 10 जना स्टाफ फोर्स 4 देखि 5 महिना हामी हरेक स्वयंसेवक उहाँलाई पनि प्रयोग गर्ने गरेका छौँ। अनि अर्को सुरक्षा निकायसँग जिल्ला प्रशासन कार्यालय प्रहरी सेना तथा प्रहरीसँग चाहिँ हामी नियमित सम्पर्कमा हुन्छौँ। अब सामान्यतया नियन्त्रण भित्रको डडेलो राखे पनि चाहिँ हामी गर्छौँ। समूहका उपभोक्ता आउनुहुन्छ, गाउँ अब गाउँलेहरू आउने भइहाले स्थानीय वन हेरालोहरूको सहयोगबाट हामी गर्छौँ। यदि कहिलेकाहीँ नियन्त्रण गर्ने भन्दा बाहिरको अलिक निकै ठुलो डडेलो लाग्यो भने हामी सुरक्षा निकायसँग आग्रह गरेर उहाँहरूको समन्वयमा पनि हामीले डडेलो निभाउने गरेका छौँ। सचेतना, सडक नाटक, पत्र पत्रिका दिने, एफएमबाट भन्ने, यो काम त हामी नियमित गरी नै आइरहेका छौँ।
1: विष्णु सर, हामी कार्यक्रमको अन्तिममा छौँ। सर्वसाधारण नागरिकले वन डडेलोबाट जोगिनको लागि र वन जङ्गलमा आगलागी भइहालेमा त्यो आगलागीलाई नियन्त्रण गर्नका लागि के कस्ता कुरामा सावधानी अपनाउनु पर्छ?
0: वन डडेलो लाग्दाखेरि पहिलो कुरो अब हामी चाहिँ के भन्छौँ भने सेफ्टी फर्स्ट भन्छौँ। पहिलो अब डडेलो लाग्न छ तुरन्त निभाउन जाऊ भन्दिनँ, वन डडेलो जाँदा निभाउन जाऊ तर आफू सुरक्षित भएर निभाउन जाऊ भन्ने पहिलो भाषा। अब सामान्य डडेलोको के हुन्छ भने यदि सुरु सुरुमै प्रारम्भ अवस्थामा लाग्दा लाग्दै त्यो अत्यन्त सानो हुन्छ, त्यो सबै तपाईँ हामी गाउँको सामान्य केटाकेटीले पनि निभाउन सक्ने अवस्थामा हुन्छ। तर जब विशाल वृहत रूप लिन्छ, अझै विशालभित्र पनि यदि क्राउन फायरिङ भन्छ हाम्रो अर्को भाषामा, यदि यो चाहिँ हाँगा बिगामा सर्यो, विशेष चाहिँ सल्लोको वनमा हो भने चाहिँ त्यो भनेको अब हाम्रो बुताले पुग्दैन, हाम्रो दमकलले पनि त्यो हाम्रो कन्ट्रोल गर्न सक्दैन। किनकि पहाडी क्षेत्रमा दमकल पनि जान सक्दैन, खानी ट्याङ्की जान सक्दैन। महाभारत वन क्षेत्र शिवपुर राष्ट्रियकुञ्ज र काभ्रेमा एकचोटि हेलिकप्टरबाट पनि डडेलो निभाएको तपाईँले सुन्नुभएको थियो होला। त्योभन्दा बढी हामीसँग धेरै विकल्प छैन। तर अहिले चाहिँ के हो भने सबैभन्दा हामीले भन्दै आएका कुरा चाहिँ टकैसँग डडेलो लाग्ने नदिउँ, लागेमा सबै मिलेर निभाउँ भने यो नारा पनि हो, व्यवहारिक कुरा पनि हो, यो सिद्धान्त पनि हो, प्र्याक्टिस पनि यही हो। अब हामीले यसमा यति रहँदा रहँदै पनि हामीले के सेफ्टी मेजरका कुराकानी गरेका छौँ, हाम्रा कामदारका बिमाको कुराकानी गरेका छौँ, सामुदायिकले बिमाका कर्मचारीको बिमा गरेको छ, रेड कार्बन केन्द्रले देशभरिका सबै सामुदायिक वनमा तथा राष्ट्रिय वनमा डडेलोमा खटिने कर्मचारी उपभोक्ताहरूको एकमुष्ट ठुलो बिमा गरिदिएको छ। यो काम त हामी सुरक्षाको काम हुँदै हो, तर मेन कुरा चाहिँ के हो भने डडेलो निभाउन नै हो। सचेतनाको कुरा त हुँदै हो, नलगाउन दिने, अब जनचेतना जगाउने, तर जनचेतनाले पनि धेरै सबै काम नगर्न सक्छ। किनकि डडेलो लगाउन निम्ति एउटा व्यक्ति नै पर्याप्त हुने रहेछ, सबै लाग्नुपर्ने रहन्छ। एउटा कुनै फटाएको व्यक्तिले पनि लगाइदिन सक्छ, नियत खराब भएको हुनसक्छ, अन्जानमै लगाइदिन सक्छ। त्यही हिसाबले डडेलोको निमित्त संयन्त्र क्लियर गर्ने, अलि साँच्चै कानुनी पाटोलाई अलि बढी नियन्त्रण गर्ने, र अहिले पनि म के भन्छु भने अबका दिनका डडेलोको अध्ययनलाई अलिक वृहत रूपमा सोसियो इकोनोमिक पक्षलाई पनि हेरेर अघि मैले भनेका कुराहरूलाई वनमा रहेका कुराहरू पुराना मेटेरियलहरूलाई कसरी बाहिर निकाल्ने, कसरी त्यसको सदुपयोग गर्ने भन्ने होल नीति नल्याउने हो भने हामीले डडेलो अझ योभन्दा बढी भयावह हुँदै जाँदैछ। किनकि वनमाराको संख्या हिजोभन्दा आज बढेको छ। यस्ता खालका जङ्गलमा अनावश्यक प्रजातिले ढाकेको छ, झाडी प्रजातिले काम लाग्ने प्रजातिलाई विस्थापित गर्दै गएको छ। डडेलोको निमित्त त्यो प्रजातिले डडेलो खप्न पनि सक्छ, अर्को वर्ष राम्रो प्रजाति कमजोर हुन्छ, तिनी आउँछ। त्यो पनि डडेलोको मुख्य कारण जुन हामीले नियन्त्रण गर्न सकेका

0: छन्। त्यस हिसाबले जङ्गलको नियमित व्यवस्थापन, सक्रिय वन व्यवस्थापनको अभ्यास, डडेलो नियन्त्रण सबैभन्दा प्रभावकारी उपाय हो भने मलाई।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: हस्, मेरो कुरा राख्ने मौका दिनुभएकोमा यहाँलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।
1: अहिले सुन्नुभयो डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौँ। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सीप सिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सीप सिर्जना प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सीप सिर्जनामा काष्ठकला, ललित कला, सिलाई बुनाई लगायत साना तथा मौलिक सीपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी काष्ठकलासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्नेछौँ, साथै केही नागरिक आवाज पनि सुनाउनेछौँ। आउनुहोस् आजको कार्यक्रमको सुरुवात गरौँ नागरिक आवाजबाट। आज हामी कार्यक्रम सीप र सिर्जना रेकर्ड गर्न भक्तपुरको दत्तात्रेय वुड क्राफ्टिङ सेन्टरमा आइपुगेका छौँ। हामीले यहाँ काष्ठकलामा काम गर्ने केही व्यक्तिहरूलाई आफूसँग भएको सीपले जीवनमा ल्याएको सफलता र सीपको आवश्यकताको बारेमा जिज्ञासा राखेका छौँ। आउनुहोस् अब सुनौ नागरिक आवाज।
1: मेरो नाम चाहिँ राम हो, राम शिल्पकार हो। मेरो घर चाहिँ भक्तपुर गोलमारी नै पर्छ। यो सीप यो काम गर्नुको अर्थ के रहेछ भने, अब हामीले चाहिँ यो जुन अब आफ्नो चाहिँ बुबा बाजेदेखि नै गरिरहे आएको, यो गर्दै अथवा रहिरहेको काम गर्दै आउनु भएको थियो। अहिले पनि हामीले पनि अब जुन पढि थियो पढिसकेपछि यसमा हामी पनि कामतिर लाग्नुपर्छ। हामीले जब माथिसम्म खान सक्दैन, गाह्रो छ, आमा बाबाको पैसाले चाहिँ हामीलाई गाह्रो छ। अब चार पाँच दाजुभाइहरू छ घरमा, गाह्रो छ। त्यही भएर यो हाम्रो कलालाई नियन्त्रण दिनुपर्छ, हामी काम गर्नुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ अघि बढिरहेछौँ। अरूलाई पनि अब सिकाउनु त यो अनिवार्य नै हो, किनकि यो लोप भइरहेछ अहिले। जुन कि यो काष्ठकला, यो काम भने, यो काम भने यो वुड कार्भिङ हो नेपाली इङ्ग्लिसबाट भन्नुपर्दाखेरि। यो काष्ठकला हो, खास काष्ठकलामा चाहिँ यो हामी मात्र नभइकन हामी अब नयाँ जेनेरेसन छन् नि, बच्चाहरू छन्, उनीहरूलाई पनि यो सिप चाहिँ अनिवार्य छ। जुन पढाइले मात्र हुँदैन, ब्याचलर पढ्छ, मास्टर पढ्छ, काम जब छैन, काम सरकारले दिन सकिरहेको छैन, अनि आफ्नो आमा बाबाले सिकेको जुन यो काम थोरै पनि आफूले नजानेपछि पछि आफैले चाहिँ अलि धेरै नै गाह्रो हुनु रहेछ भने मैले पनि अनुभव गरेका छु, महसुस गरेका छु। त्यस्तै
2: मेरो नाम श्याम कृष्ण शिल्पकार, मेरो ठेगाना भनेको भारवाचोमा पहिला, अहिले म आदर्शमा बस्छु। उयो म यो काम गरेको त म भयो होला 30-35 वर्ष जति, तर यो काम गरेर मैले उपलब्धि भनेको अब आफ्नो जीविको चलिरहेको छ। त्यो काम गर्दाखेरि मान्छेलाई के हुन्छ भन्दाखेरि, काम भनेको चाहिँ सबैले सिक्नुपर्ने रहेछ जस्तो लाग्छ मलाई। आफूसँगै सिप भयो भने कोही मान्छे जहाँ पनि टिक्न सक्ने रहेछ, अनि आफ्नो जीवनमा सरलताका साथ बिट्टो रहेछ भन्ने मलाई लाग्छ। किनभने म यहीँ काम गरेर मेरो अहिले छोराछोरी हुर्काइरहेको छु, मेरो हिसाबमा त धेरै उन्नति त छैन, त्यही पनि आफ्नो जीविको चलिरहेको छ जस तसो कि। त्यसैमा मलाई त अहिले मेरो जीवनमा चाहिँ मलाई चाहिँ सन्तुष्टि छ भन्नुपर्छ। खास त यो आफ्नो मेरो चाहिँ फुर्ख्यौली काम हो, अनि त्यही भएर बुबासँग पनि अहिले केही उसमा लाग्यो, कहिलेकाहीँ बुबासँग पनि सिक्यो, अनि आफ्नै आफ्नै टालमा काम गरेँ, गर्दा गरेँ। अब हुन त अब यो हाम्रो जेनेरेसनमा चाहिँ अहिले के भइरहेको छ भनेदेखि, अब पुरैले यो काम चाहिँ अब पुर्ख्यौलीदेखि त्यही काम भयो भनेर अब गर्न नचाहेको पनि छ। अब नगरेकोले हरूले चाहिँ त्यसले धेरै रुचाएको छ, रुचाइरहेको छ अहिले। त्यही भएर अब विचार त आफ्नो आफ्नो विचारमा हुन्छ होइन, काम मेरो विचारमा चाहिँ काम चाहिँ सिकिराखेँ राम्रो। काम सिक्यो भने चाहिँ धेरै हुन्छ, फाइदै हुन्छ। सिक्ने टाइममा चाहिँ सिकिराख्यो भने अब पछि नगरे पनि अब चाहिने बेलामा गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
3: मेरो नाम सञ्जय शिलाकार, म नासुमना भक्तपुर नासुमना वडा नम्बर 3 बस्छु। अहिले चाहिँ म 36 वर्षको भएँ। अहिले यो काम चाहिँ हामी उतै कतै ट्रेनिङ गएर जानु गएर सिक्नु पर्दैन, यो त हाम्रो बाबुबाजेदेखि पुर्खाले गर्दै आएको काम हो। हामी आफै घरमै बसेर बुवा आमा बाजेले सिकाउनु हुन्छ हामीलाई। अब फाइदा भन्नाले हामी बाहिर अन्त कतै गएर काम चाहिँ जान खोज्नु पर्दैन, यतैतिर हाम्रो पूर्ण निर्माण यस्तो मठ मन्दिर बनाउने हुन्छ, अनि यसैमा हामीले पाउँछौँ। हामी चाहिँ अब विदेश यस्तो चाहिँ खासै हामी जानु पर्दैन। सिप सिक्नलाई चाहिँ अब सिक्ने भए इच्छा भए त हामी पनि सिकाउँछौँ सबैलाई पनि, हाम्रो बाजेहरूले पनि सिकाउँदै, हाम्रो भक्तपुर नगरपालिकाले पनि अहिले सिकाउँदैछ, यसको ट्रेनिङ नै दिन्छ, 3 महिने कोर्स दिन्छ यसको। मैले पनि पुरा अझै सिकिरहेको छैन, मेरो गुरु हुनुहुन्छ रामकृष्ण शिल्पकार, उहाँले उनीहरू भक्तपुरमा टप भनेको 3 जना छन्, एकजना राधेश्याम शिल्पकार, एकजना इन्द्रकाजी शिल्पकार। उनीहरू पहिला 6-6 महिनामा जर्मन जान्छन् यिनीहरू, अनि यो काठको फेरि वर्ल्ड एक्सपोर्ट नै हुन्छ यहाँ, यिनीहरू त्यहाँ उता विदेश गएर 5 वर्षको एकचोटि वर्ल्ड एक्सपोर्ट हुन्छ, अनि यसमा यो उतै गएर यो मन्दिरहरू घरहरू बनाउँछन् उता।
0: नागरिक आवाज पछि अब कुराकानीको पालो। आज हामीले पुर्खौली पेसाको रूपमा काष्ठकलाको काम गर्दै आउनुभएका भक्तपुरका शिवराम शिल्पकारसँग कुराकानी गरेका छौँ। उहाँले सानै उमेरमा हजुरबुवाको काखमै बसेर काष्ठकलाको सिप सिक्नु भएको हो। उहाँले अहिले दत्तात्रय वुड क्राफ्टिङ सेन्टर सञ्चालन गर्दै आउनु भएको छ। यस उद्योगमा अहिले 20 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अब सुनौ दत्तात्रय वुड क्राफ्टिङ सेन्टरका सञ्चालक शिवराम शिल्पकारसँगको कुराकानी। उहाँसँग हामीले काष्ठकलाको क्षेत्रमा भएको सम्भावना, सिप र चुनौतीका विषयमा रहेर कुराकानी गरेका छौँ। आउनुहोस् अब सुनौ शिवराम शिल्पकारसँगको कुराकानी।
4: हाम्रो यो उद्योग भनेको हाम्रो पुर्ख्यौली काम नै हो, तर उद्योगमा दर्ता गरेको चाहिँ हामीले 12-15 वर्ष भयो। हाम्रो चाहिँ यो पुर्ख्यौली हजुरबुवाबाट नै हामी सिक्दै काम गर्दै आएको हो, तर त्यो बेला चाहिँ अब दर्ता सर्ता केही गर्नु पर्दैन, खालि काम गऱ्यो, सामानहरू बेच्यो, त्यति मात्रै हो। तर अहिले आएर चाहिँ दर्ता गर्नुपर्ने भएको हुनाले हामीले चाहिँ दर्ता गरेको यो 12-15 वर्ष भइसक्यो।
0: यो उद्योगबाट चाहिँ होइन के के निर्माण हुन्छ?
4: यो उद्योगबाट हामीले चाहिँ तपाईँको पुरानो स्टाइल किसिमको च्यालहरू, जस्तै साँ च्याल, फोसु च्याल, विभिन्न पाती पौवाहरू, अनि त्यसमा आएर छपाच्य भन्छ, हामी नेवारी नामबाटै यो भनिरहेको छौँ, छपाच्य, कुमारी च्या, विमान च्या, त्यो सबै काठ सम्बन्धी हरेक किसिमको झ्याल टोका सबै तयारी हुन्छ।
0: तपाईँहरू होइन कसैले अर्डर गर्नुभएपछि निर्माण गर्नुहुन्छ कि पहिला आफैले बनाएर राख्नु पनि हुन्छ, कसरी गरिराख्नु
4: हुन्छ? अब यो ठुलो भएको हुनाले चाहिँ हामीले अर्डर आएपछि मात्र त्यसको निर्माणहरू कार्य सुरु गर्नु गर्छौँ, यो त्यतिकै बनाइराखेको हुँदैन। त्यो सानो ढोका एउटा दुइटा चाहिँ हुन्छ, तर अहिले यो झ्याल, साँझ्याल, फोसुझ्यालहरू साइज मिल्दैन, त्यो अनुसार चाहिँ हामीले साइज अनुसार मात्र बनाउनु पर्ने हुन्छ।
0: कति धेरै राम्रो एउटा कलात्मक बुट्टाहरू कति धेरै राम्रोसँग कुदेको
4: हुँदो रहेछ
0: होइन? यो समय कति समय लाग्छ त यो बनाउन एउटा?
4: यो खास यो बुट्टा कुर्नुको लागि यति समय उति समय भन्नेको हुँदैन, जस्तै सिक्ने बेलामा पनि आफूलाई इन्ट्रेस्ट भएमा चाँडै पनि सिकेर जान्छ, इन्ट्रेस्ट नभएदेखि अब वर्षौँ दिन सिकाएर पनि सिक्दैन। यो झ्याल सामान निर्माण गर्नु भनेको पनि त्यही, त तपाईँको एक दिनमा तपाईँको एकजना व्यक्तिले म्याक्सिमम् काम सघाउने भनेको 5 फुट जति मात्रको हो, एभरेजमा 5 फुटभन्दा बढी उसले सघाउने गाह्रो हुन्छ। त्यो अनुसार चाहिँ हामीले एउटा झ्याल रेखा ढोका बनाउन तयारी गर्नको लागि तपाईँको महिनौ समय लाग्न हुन्छ। अब त्यसको लागि चाहिँ हामीले 2-3 जना साथीहरू मिलेर गर्दाखेरि चाहिँ फेरि त्यो कामलाई महिनौ दिनको कामलाई चाहिँ आधी महिनामा पनि हामी सघाउन सकिन्छ, किनकि म्यान पावर धेरै भयो। अब एक्लैले गर्न पनि भ्याउँदैन, किनकि काठहरू ठुलो हुन्छ, त्यो उठाउन यताउता सार्न गाह्रो हुन्छ, त्यसको लागि चाहिँ साथी चाहिएको हुनाले म्यान पावर बढाएर गर्दाखेरि चाहिँ कम समयमा पनि हामीले निर्माण गर्न सकिनेछ।
0: अहिले चाहिँ यहाँको उद्योगमा कतिजनाले रोजगारी पाइराख्नु भएको छ?
4: हामीले हाम्रो उद्योगमा अहिले हामीले काम गरेको अनुसार चाहिँ हामीले चाहिँ हामीको यही उद्योगमा मात्र 20 जना छ, अनि बाँकी हामीले 20 जना बाहेक अनि बाहिर पनि हामीले बाहिर साथीहरूलाई काम, यहाँ नआउने साथीहरूलाई बाहिर घरमा पनि काम गर्न दिइरहेको छ। त्यसो चाहिँ 6-7 वटा उसमै छ।
0: जस्तो घरमा बसेर चाहिँ के गर्न सक्नुहुन्छ?
4: यही कामलाई अब यहाँबाट हामीले लाइन कोरेर चिन्ह राखेर लग्छौँ, अनि यो अनुसार बुट्टा गर भनेर हामी फोटो दिन्छौँ, त्यो अनुसार चाहिँ काम गर्नुहुन्छ।
0: पहिला चाहिँ यो काठमा कोर्नुभन्दा अगाडि चाहिँ तपाईँले स्केच तयार पार्नुहुन्छ?
4: हजुर। हजुर, पहिला स्केच तयार गर्ने, ड्रइङ जुन बनाउने हो त्यसको ड्रइङ गर्ने, त्यसको ड्रइङ निकालिसकेपछि एउटै ड्रइङ सबैलाई कपी गर्दा पनि अहिलेको जमानामा जटिलता चाहिने हो, त्यो खरेर फोटोकपी गऱ्यो ताँसेर गर्ने हो। अनलाइन डिजाइनमा चाहिँ तपाईँको बढी इन्डियन डिजाइन मात्र आउने भएर अनि सिएनसीको प्रयोगको लागि मात्र हुने भएर हाम्रो लागि चाहिँ त्यति खासै परेन। तर हाम्रो नेवारी डिजाइनमा चाहिँ यो हातले कोरेको डिजाइन मात्र राम्रो हुन्छ। यो अनलाइन त्यस्तोमा आउने डिजाइनहरू चाहिँ सिएनसीबाट बढी उत्पादन हुने डिजाइन मात्र भयो, यो नेवारी डिजाइन त्यति खासै आएको छैन।
0: भक्तपुर त आफैमा सांस्कृतिक सहर पनि भनिन्छ होइन, यसमा त धेरै कला संस्कृतिहरू छ। आफैमा यो बुट्टा देखिरहँदाखेरि चाहिँ कति राम्रो पनि लाग्ने, आकर्षक पनि देखिरहेको छ। यो सिक्न चाहिँ तपाईँलाई कति समय लाग्यो?
4: अब हामीलाई सिक्नु भनेको हामी त आफ्नै पुर्ख्यौली काम भयो, त्यति गाह्रो त लागेन हामीलाई। त हजुरबुवाले काखमा राखेर नै काम गराउनुहुन्छ। काखमा अब 5-6 वर्ष 7 वर्षको उमेरतिर हामी हजुरबुवाको काखमा बसेर पनि काम गरेका छौँ। अनि अब बिस्तारै उमेर पनि हुँदाखेरि अन्त सिक्ने जाँदाखेरि सिकाउने व्यक्तिहरूले चाहिँ पहिला चाहिँ हामीलाई काम सिकेन, काम राम्रो भएन भनेर चाहिँ सजाय दिने जस्तै गरेर पिट्नु पनि हुन्छ। जस्तै हामी स्कुलमा होमवर्क नगर्दाखेरि टिचरले पिट्नुहुन्छ नि, त्यो जस्तै पनि पिटेछ, पिट्नु पनि हुन्छ पहिला त। अहिले त त्यो पिट्ने उसमा छैन होइन, तर पहिला चाहिँ हामीलाई पिटेर दतेर जसरी हुन्छ सजाय दिने उसमा त्यो चाहिँ सिकाउँछ।
0: हजुरले चाहिँ कति वर्षतिरबाट सुरु गर्नुभयो त काम गर्ने?
4: अब अघि भनेपछि मैले त हजुरबाको काखमा बस्दाखेरि त्यो त खास उयो यार मेरो अन्दाजमा चाहिँ 7-8 वर्षतिर त हामीले बिस्तारै सुरु गरेको हो। जस्तै अब आफ्नै घरमा हजुरबाहरू काम गरे हुन्छ, त्यसको लागि चाहिँ विभिन्न खाक्सीहरू दल्ने, पालिसहरू गर्ने, त्यो चाहिँ हामीले त्यो बेलादेखि नै सुरु खेल्दाखेल्दै सिकेको
0: हजुर। अनि यो नयाँ मान्छेलाई हुन्छ नि जस्तो सिक्छु भनेर आउनेहरूलाई चाहिँ कति समय लाग्छ त यो काठमा त्यो कला भर्नको लागि चाहिँ?
4: अब त्यही अघि भित्री मनदेखि उसको इन्ट्रेस्ट छ भनेदेखि चाहिँ तपाईँको 4-5 महिना 6 महिना जति पनि सिक्छ, सिक्छु लहरले मात्र सिक्ने हो, सिके नसिके भन्ने हो भने चाहिँ अलिक धेरै टाइम लाग्छ। टाइम यति उति भन्ने नै छैन, किनकि हामी आफै गरेर पनि काम सिकेको हुँदैन। विभिन्न अघि तपाईँले भने अनलाइनमा डिजाइनहरू दिन्छ, त्यो डिजाइन ल्याएर गर्दाखेरि हामीलाई हामी आफै पनि अक्मुख हुन्छौँ कसरी गर्ने हो भनेर। अब जब त्यसको स्केच तयारी हुन्छ अनि मात्र हामीलाई सजिलो हुन्छ। स्केच मेन कुरा त हामीले स्केच गर्न गाह्रो हुन्छ। स्केच गर्नको लागि अब जस्तै एउटा मूर्ति तपाईँ आएर मलाई एउटा मूर्ति बनाइदियो भनेर आउनुभयो भने पहिला मैले त्यसको स्केच गर्ने, स्केच गर्दाखेरि अब ठ्याक्कै सेम निकाल्नु पऱ्यो, त्यो कति साइजमा आयो त्यो सबै दिएर अनि मात्र त्यो काम सुरु हुन्छ।
0: अर्डर अनुसारको भएन भनेर चित्त नबुझाएको छेड चाहिँ छ कि छैन नि?
4: अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन, अहिलेसम्म त सबै उहाँलाई नै हामी अगाडि राखेर स्केच तयार गरेर 2-3 पटक 4 पटक सोधेर यो हुन्छ यस्तो हुन्छ भनेर सबै बुझाएर मात्र काम गर्ने भएर त्यो अहिलेसम्म चाहिँ त्यस्तो कम्प्लेन आएको छैन। काठको प्रकृति अनुसार जस्तो सुकै काठमा हाम्रो बुट्टाहरू बन्दैन। अब अहिले बजारी सामान त अघि तपाईँले त्यो भने जस्तै निबो त्यस्तोमा पनि त्यो अर्कै हो, तर काठको लागि यस्तो झ्याल यो साँझ्याल पशुझ्यालको लागि चाहिँ यो एकदम प्योर नेपाली अग्रा हाम्रो लोकल नेपाली अग्रा बाहेक अरू काठमा चाहिँ हुँदैन। अब जस्तै फाइबरको आयो भने तिनीहरू नाम मात्रको हो, त्यो त्यति तपाईँको ऊ हुँदैन। जति यो काठको ग्यारेन्टी हुन्छ त्यति चाहिँ त्यो हुँदैन।
0: यो गुणस्तरीय काठ चाहिँ होइन तपाईँहरूले कहाँबाट ल्याउनुहुन्छ?
4: यही हाम्रो लोकल मार्केटबाटै हुन्छ। हाम्रो जस्तै लोकल मार्केट भन्नाले अब हाम्रो समिलबाट चाहिँ उनीहरूले वन खरानी गरेर उनीहरूले ल्याउने भयो समिलमा, समिलबाट चाहिँ हामीले यहाँ ल्याउने गाडी कस्तो
0: कतिको झन्झटिलो छ काठको ओसार पोसार गर्न, यस्तो किनबेच गर्नको लागि चाहिँ कस्तो छ प्रक्रियाहरू चाहिँ?
4: काठको सम्बन्धी चाहिँ अलिक झन्झटै छ, किन भन्दाखेरि अब विभिन्न प्रक्रियाहरू पुरा गर्नु पऱ्यो। अब जस्तै काठ मात्र ल्याएर हुँदैन, त्यो काठ कहाँ लाने हो, के गर्न लग्ने हो, त्यो सबै हामीले विवरण प्रहरी प्रशासनलाई दिनुपर्ने हुन्छ। अब त्यसको लागि त हामीसँग सम्पूर्ण डकुमेन्ट्रीहरू तयारी हुँदैन, त्यो डकुमेन्ट्री भनेको समिलबाट हामीले उपलब्ध गर्ने हो। समिलको उनीहरूले चाहिँ हामीले उपलब्ध गराउँछ अनि त्यसपछि हामीले त्यो दिने हो। अब हामीले बाटोमा काठ ल्याउँदा ल्याउँदै चाहिँ उनीहरूले समायो भने हामीले सम्पूर्ण त्यो डिटेल चाहिँ हामीले देखाउनु पर्ने हुन्छ त्यो। अनि जस्तै अब अघि भने जस्तै यो काठ ल्याउँदाखेरि चाहिँ तपाईँको प्रहरी प्रशासनबाट चाहिँ हामीले समात्यो भनेदेखि चाहिँ हामीले चाहिँ अब जुन ऊ जुन डकुमेन्ट्री भन्ने त्यो चाहिँ हामीले बुझाए पनि फलाना ठाउँमा लग्ने फलाना ठाउँको लागि चाहिँ यो मन्दिर मठ मन्दिर निर्माण भइरहेछ त्यसको लागि काठ लाने हो भनेपछि चाहिँ त्यो
0: के प्रयोजनको लागि लैजाँदैछौँ भनेर त्यो खुलाएर डकुमेन्टहरू बनाउन सक्यो भने चाहिँ
4: सहजै हुन्छ। अब त्यसको लागि चाहिँ अब सरकारबाटै चाहिँ ताकि यसको लागि चाहिँ अलिक सहुलियत जस्तै सुविधा दिनुपर्ने हो, तर अब त्यो अब चाहिँ खोइ के भयो हो, हामी कहाँ चाहिँ त्यस्तो सुविधा छैन।
0: अहिले चाहिँ काष्ठकलाको सिप सिक्छु भन्ने नयाँ पुस्ताहरू चाहिँ कतिको आएको तपाईँकोमा आउन सिक्न इच्छुकहरू चाहिँ कतिको पाउनुहुन्छ?
4: अहिले चाहिँ कमै छ, अहिले चाहिँ कमै छ। किन भन्दाखेरि अब एउटा त मेन कुरा धुलो धुलोदेखि खेल्नुपर्छ, हामी दिनभरि धुलोदेखि खेल्नुपर्छ, धुलो आएको आई हुन्छ। अब जस्तै अघि मिसिन चलायो, मिसिनमा धुलो उडेको हुन्छ, पहिलाको जमाना जस्तै हातले गर्न पनि भ्याउँदैन, अनि काठ पनि ठुलो हुन्छ, एक्लैले नभ्याउने काठहरू हुन्छ। अब तिन चारजना धेरै म्यान पावर चाहिने हो काम, त्यही भएर चाहिँ अहिले चाहिँ अवस्थामा चाहिँ काम गर्ने एकदमै कमै, सबैले सुविधा नै खोज्छ नि त अहिले त, होइन? कसैले अब हाम्रै उसमा भने हो पनि हाम्रै जेनेरेसनमा अरूको नयाँ जेनेरेसनबाट चाहिँ काम सिक्न अलिक गाह्रै होला जस्तो।
0: यहाँहरूले अब पुर्खादेखि आएर काम गरिराख्नु भएको छ सिप भन्नुभयो नि त, होइन? यहाँहरूको भन्दा दोस्रो तेस्रो पुस्ताहरूमा चाहिँ यो सिप चाहिँ हस्तान्तरण भएको छ कि छैन त?
4: अहिलेको अवस्थामा त त्यति भएको देखिँदैन, किनकि अहिले सबै इन्जिनियर पढ्यो विदेशतिर गयो, डाक्टर पढ्यो विदेशमै गयो, त्यो भएकोले कारणले नै अलि कमै छ अहिले त। अहिले अलिअलि सिकिरहेको छ तर पूर्ण रूपले चाहिँ सिकेको छैन।
0: हजुरहरूको यो काष्ठकलामा चाहिँ होइन अहिले पछिल्लो समयको समस्याहरू चाहिँ के छन् त?
4: मेन कुरा त काठमै समस्या छ, त्यसपछि आएर चाहिँ तपाईँको बुत्ता गर्ने राम्रो बुत्ता गर्ने मान्छेहरू कार्बिङ गर्ने साथीहरू चाहिँ पाउनु धेरै गाह्रो छ, राम्रो गर्ने चाहिँ त्यो भएर चाहिँ गाह्रो छ।
0: त्यसको लागि चाहिँ यहाँहरू आफैले तालिम दिएर हुन्छ नि, कोही फ्रेस मान्छेहरू ल्याएर चाहिँ आफैले तालिम दिएर सिकाउन मिल्दैन?
4: मिल्छ, त्यसको लागि पनि पहल भइरहेको छ, तर अब जस्तै अहिले सबैलाई जे गरे पनि पैसाको पनि अलिकति हेर्नुपर्ने हुन्छ। अब सुरुमा सिक्दाखेरि कसैले पनि पैसा दिन चाहँदैन, पैसा दिए पनि उसलाई चिया खर्चभन्दा बढी दिन अवस्था छैन, किनकि जुन व्यक्तिले सिकाउँछ त्यो व्यक्तिले पनि त्यो सामान बेचेर अथवा त्यो सामान इम्प्रुभ गरेर मात्र उसलाई पनि आम्दामी हुने, अनि त्यो सामानै उसले खेर जान्छ भने उसको पनि आम्दामी हुँदैन। त्यही भएर उसले सिक्ने त्यहाँ समयमा कसैलाई पनि पैसै अहिलेसम्म चाहिँ पहिला पैसा दिएर सिकाउने, त्यस्तो चाहिँ रु उल्टै पैसा माग्छ उसँग तर पैसा चाहिँ दिएर सिकाउने, त्यही भएर नै पैसा नभएको कारणले पनि चाहिँ सिक्नलाई उल्टाउँदैन। अब जस्तै उद्योग मात्र होइन कि, अब उद्योगमा के कस्तो सामानहरू तयारी हुन्छ त्यो अनुसार पनि तपाईँको लगानीहरू चाहियो। अब जस्तै मेरै जस्तो सानो ठिकै छ, ठिकैको अफिस एउटा उद्योग खोल्नुको लागि पनि अब तपाईँको उद्योग वाणिज्यमा दर्ता गर्नु पऱ्यो, नगरपालिका दर्ता गर्नु पऱ्यो, त्यसपछि राजस्वमा दाखिला गर्नु पऱ्यो, त्यो सबै बुझाउँदाखेरि अनि प्लस अब काठहरू नयाँ समयमा हुँदैन, लामो काठहरू पाउन गाह्रो छ, त्यो काठ पनि स्टक राख्नुपर्ने भएको हामीले अहिलेको हाम्रै अवस्थामा पनि तपाईँको चाहिँ 50 लाखले पनि भ्याउँदैन। अहिले हामीसँगै यो स्टक सबै जम्मा गरेर 50 लाख पनि लाग्छ,
0: ठुलो लगानी
4: अहिलेको अवस्थामा चाहिँ चाहिन्छ। 200-300 किबी काठ भनेको 3-4 वटा झ्याल बन्न मात्र पुग्छ, जब यही एउटा झ्याल अगाडिको यही एउटा झ्यालको लागि पनि तपाईँको 15-20 किबी भन्दा बढी छ, त्यो कारणले पनि काठ पनि काठ महँगो भएको कारणले पनि अलिकति गाह्रो छ। सबभन्दा ठुलो कुरा त काठै हो, हामीले काठ अलि सहुलियतमा अलि भने साइजमा काठ पायो भनेदेखि चाहिँ तपाईँको काम गर्न त्यति गाह्रो चाहिँ मान्दैन। लामो काठ नपाउने भएर हामीले यो छोटो छोटो काठले काम दिँदैन, धेरै गाँच्नु पऱ्यो भने त्यो ज्वाइन बलियो हुँदैन. धेरै गाँसेर गरेको काम र यो ज्वाइन नगरेर गरेको काम एकदम फरक हुन्छ. खास ज्वाइन नगर्नु पर्ने भने त हुँदैन, ज्वाइन नै गर्ने हो. तर पनि धेरै सानो टुक्रामै धेरै ज्वाइन गरे पनि त्यो बलियो हुँदैन.
0: यहाँ चाहिँ धेरै जसो अस्ति हातैले बनाउनु हुँदो रहेछ नि
4: होइन,
0: अहिले त मेसिनबाट पनि छिटो उत्पादन हुने अनि देख्दाखेरि आफ्नो बजारमा पाइन्छ नि होइन, त्यसले गर्दाखेरि चाहिँ यहाँहरूलाई अलिकति यहाँहरूको व्यवसायमा अलिकति समस्या आएको छ.
4: त्यसले धेरै समस्या आउँछ. खास अब कतिले त त्यो सिएनसी त्यो मिसिनबाट प्रयोग भएको सामान त युज गर्दैन. तर पनि अब त्यो पनि भयो तर पनि त्यसको मूल्यमा चाहिँ हेर्ने हो भनेदेखि चाहिँ अब यो हातले गरेको काम चाहिँ मूल्यले गर्दाखेरि चाहिँ तपाईँको कम हुने अवस्थामै छ, लोप हुने अवस्थामै छ. अब विभिन्न मिसिनहरू आइसक्यो अहिले. तर जति यो हात गरेको सामानको महत्त्व हुन्छ त्यो सिएनसीबाट गरेको सामानको महत्त्व हुँदैन.
0: बजारीकरणमा त्यस्तो समस्या छ कि छैन अहिले?
4: अहिले सुरुपाल त भएको त्यति खासै चाहिँ समस्या छैन, त्यो अहिले चाहिँ त्यति आएको. तर यो चाहिँ पछि गएर बढ्न सक्छ, समस्या चाहिँ हुनसक्छ हुनसक्छ.
0: युवाहरूलाई चाहिँ होइन यो आफ्नो जुनसुकै होस् होइन सिप सिक्न चाहिँ किन पर्ने रहेछ, यो सिप हुँदाखेरि चाहिँ के फाइदा हुने रहेछ त्यो पनि भन्नुहोस् न.
4: सिप भनेको त तपाईँको हातमा सिप भएदेखि हामी तपाईँ अरूको गुहार गर्नु जानु पर्दैन, अरूको चाकरी गर्नु पर्दैन. जस्तै कि मसँग पढाइ छ तर सिप छैन भने म के गरौँ त, उपाय छैन. बरु आफैसँग पढाइ नभए पनि आफैसँग सिप भए त म कसैको लागि दुई रुपियाँको लागि कसैलाई गुहार्नु जानु पर्दैन. किनकि म इलम गरेर इलम आफ्नो सिप सिकेर सिपबाट भएको सामान बेचेर कमाउन सक्छु. आफ्नो आफ्नो हातमा सिप भए चाहिँ धेरै राम्रो हुन्छ, उसको जीवनयापन पछि गएर जीवन चलाउनु धेरै सजिलो हुन्छ.
0: सरदर यहाँको होइन वार्षिक रूपमा अथवा मासिक रूपमा कति आमदानी गर्नुहुन्छ
4: अहिले? अब हामी एक्लै त तपाईँले देख्नु भएकै छ, हामी एक्लैले पनि होइन, सबै गरेर हाम्रो अहिले महिनाको मासिक तलब मात्रै हाम्रो काम गर्ने साथीहरूले मासिक तलब मात्र हामीले 10 लाख 7 लाखभन्दा माथि झन्डै झन्डै कुनै कुनै महिनामा त हाम्रो 10 लाखै पुग्न आउँछ मासिक तलब मात्रै. मासिक तलब एक दिनको उहाँहरूले ज्याला नै हाम्रो 2500 भन्दा माथि छ एक दिनको ज्याला नै. त्यो अनुसार चाहिँ हाम्रो त्यही अनुसार हामीले अब काम पनि जे होस् अहिलेको अवस्थामा चाहिँ ठिकै छ भन्ने.
0: युवाहरूलाई चाहिँ यहीँ उद्यम गर्नलाई चाहिँ के गरिदियो भने सरकारले चाहिँ के गरिदियो भने उहाँहरूलाई चाहिँ यही उद्यममा जोड्न सक्छौँ होला?
4: अब त्यो कुराको लागि चाहिँ अब हुनु त अब हामीले त के भन्न सकौँ, तर पनि यही काम गर्ने वातावरण गरिदियो भनेदेखि चाहिँ सबै कुनै न कुनै एकजनाले त 100 जनामा 10 जनाले त गर्न चाहन्छन्। त्यो लागि चाहिँ अब सरकारबाटै पहल गर्नुपर्ने हुन्छ कि हामीले त गरेर केही सकिँदैन होला सायद. सरकारलेबाटै चाहिँ अब विदेश नपठाउने हो कि के गर्ने हो त्यसलाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हुन्छ.
0: अन्त्यमा चाहिँ यो कार्यक्रम सिप र सिर्जना सुनिराख्नु भएका हाम्रा श्रोताहरूलाई चाहिँ के भन्नुहुन्छ?
4: तपाईँहरू सबै सुन्नु जो जोले सुन्नुहुन्छ अथवा इन्ट्रेस्ट भएमा हामीसँग हामी कहाँ जोड्नुहोस् आउनुहोस् होस्, हामी काम सिकाउन तयार छौँ. सिकेर तपाईँलाई नै हो हामीले लिने होइन, गर्नुहोस्. किन आफ्नै हातमा काम भएदेखि कसैको गुहार्नु जानु पर्दैन, हामी यहीँ आफ्नै पेसा अन्तर्गत काम गरेर देखाउन सक्छौँ, हामीले आफ्नै इलम गरेर देखाउन सक्छौँ, विदेशिनु पर्दैन. आफ्नै कामलाई प्रोत्साहन गर्नुहोस् भन्न चाहन्छु.
0: यहाँको महत्त्वपूर्ण विचार र समयको लागि धेरै धेरै धन्यवाद.
4: हस् नमस्ते. हस्
0: उहाँ हुनुहुन्थ्यो शिवराम शिल्पकार. आज हामीले काष्ठकलाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका शिवराम शिल्पकारसँग काष्ठकलाको क्षेत्रमा भएको सम्भावना, सिप र चुनौती लगायतका विषयमा केन्द्रित भयौँ. यिनै विषयवस्तुको साथमा हामी कार्यक्रम सिप र सिर्जनाको अन्त्यतिर आइपुगेका छौँ. तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ. त्यसको लागि हामीलाई radionepalprogram@gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01421158 फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ. हवस् त, आजलाई भने कार्यक्रम सिप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु. तपाईँको यो साता शुभ रहोस्. नमस्कार.
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
9: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाइयो। र इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश र हिजो सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको छ। सरकारले दोस्रो चरण अन्तर्गत हिजोदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने काम सुरु गरेको छ। पहिलो चरणमा थापाथली, सिनामङ्गल, गौरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले हिजोदेखि दोस्रो चरणको काम सुरु गरेको हो। बल्खु क्षेत्रका 486 टहरा र बंशीघाट क्षेत्रका 200 संरचना खाली गराउन सुरु गरिएको छ। बर्खायाममा आउने बाढी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। काठमाडौँ बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौँको बल्खु र बंशीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आय स्रोत भएको भन्दै उनीहरूले दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाउन थालेका छन्। साथै विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले हिजो छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोर बीच दुई देश बीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत बीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी द्विपक्षीय लगानी र व्यापार प्रवर्धन गर्ने विषयमा पनि छलफल भएको छ। नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा दाउन्ने करिब 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग 65 किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ बुटवल खण्ड विस्तारको काम 2075 माघ 24 गते सम्झौता भई 2079 साउन 22 गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालीले काम सुरु गरेको थियो। 132 केभी क्षमताको म्याग्दी करिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण थालिएको छ। धौलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 3 जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो। धौलागिरी गाउँपालिका 4 जेलतुङदेखि वडा नम्बर 3 र 7 हुँदै मालिका गाउँपालिका 7 मा रहेको नेपाल विद्युत प्राधिकरणको डाँडा खेत सब स्टेशन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो। तीनवटा आयोजनाबाट उत्पादन हुने यस आयोजनाबाट 164.75 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको प्रवर्धक कम्पनी हाइड्रो इम्पायरका सञ्चालक पूर्ण बहादुर पुनले बताउनुभयो। कुल 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.25 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको 57 टावर निर्माण हुनेछन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
2: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
1: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
2: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने चाहिँ गर्छु।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
5: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
4: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
5: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। सरकारले जेएनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 नाम समावेश गर्दै जेएनजी आन्दोलनका घाइते सूचीकृत गरेपछि घाइतेको विवरण सार्वजनिक गरेको हो। पछिल्लो पटक प्राप्त 250 मध्ये 22 मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेएनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयको मापदण्ड अनुसार जेएनजी आन्दोलनका क्रममा घाइतेको संख्या 2660 पुगेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले उक्त प्रस्ताव पर्याप्त नभएको बताउँदै वार्तालाई अझ स्पष्ट र प्रभावकारी बनाउनु पर्ने धारणा राख्नु भएको छ। इरानले वार्ताका लागि तयार पारेको पछिल्लो प्रस्ताव पाकिस्तानका मध्यस्थकर्ता मार्फत अमेरिकालाई पठाएको छ, तर ट्रम्पले त्यसमा असन्तुष्टि जनाउनु भएको हो। यसैबीच युद्ध सम्बन्धी अधिकारबारे बोल्दै राष्ट्रपति ट्रम्पले कंग्रेसको स्वीकृति बिना सैन्य शक्ति प्रयोग सीमित गर्ने कानूनलाई पूर्ण रूपमा असंवैधानिक भन्नुभएको छ। यद्यपि कांग्रेस नेताहरूलाई पठाएको पत्रमा भने उहाँले युद्ध विराम घोषणा भइसकेकाले शत्रुता अन्त्य भएको दावी गर्नुभएको छ। इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सन्देश दिनुभएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा सर्वोच्च नेता आयातुल्ला मोस्ताबा खामेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउनुहुँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभयो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी लगायत देशको हिमाली र पहाड़ी भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाइयो र इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: प्रस्तुत छ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस विशेष कार्यक्रम। नमस्कार, नेपालमा आज 9 राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सूचना तथा सञ्चार प्रविधिको प्रचार प्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्यले नेपालमा हरेक वर्षको मे 2 तारिखमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष सूचना प्रविधिको विस्तार दिगो विकासको आधार भन्ने नारासहित कार्यक्रमहरू आयोजना गरिँदैछन्। दिवस मनाउने सुरुवात तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल, हालको ज्ञान महासङ्घले सन् 2011 नै मे 2 ICT दिवसको रूपमा मनाउन सुरु गरेको थियो। मे महिनामा नेपालमा पहिलो मेन फ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य सुरुवाती काम भएको भन्दै ज्ञानले यो दिवस मनाउन सुरु गरेको थियो। यो दिवसलाई नेपाल सरकारले 2074 साल वैशाख 19 मन्त्री परिषद बैठक मार्फत राष्ट्रिय दिवसको मान्यता प्रदान गरेको थियो। प्रत्येक वर्ष मनाइने राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास, यसको प्रभाव र भविष्यका सम्भावनाबारे गम्भीर रूपमा मनन गर्ने अवसर प्रदान गर्दछ। आजको विश्व तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ र यस परिवर्तनको केन्द्रमा अब कृत्रिम बुद्धिमत्ता अर्थात् AI जस्तो अत्याधुनिक प्रविधि उभिएको छ। नेपाल पनि यस विश्वव्यापी प्रवृत्तिबाट अछुतो छैन। बरु पछिल्ला वर्षहरूमा सूचना प्रविधिको विस्तारसँगै AIको प्रयोग र सम्भावनाबारे चासो तीव्र रूपमा बढिरहेको छ। तर प्रविधिको विकाससँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर छन्। साइबर सुरक्षा, डाटा गोपनीयता, गलत सूचना, AIको दुरुपयोग जस्ता विषयहरू अहिलेको प्रमुख चिन्ताका क्षेत्र बनेका छन्। यसर्थ आज हामी नेपालमा सूचना प्रविधिको विकास, विस्तार, अवसर र सुरक्षाका सन्दर्भमा चर्चा गर्दैछौँ। यसका लागि सूचना प्रविधि क्षेत्रका विज्ञ इन्जिनियर डाक्टर शालिकराम पराजुलीसँग सहकर्मी सरिता खनालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौ।
1: नेपालको सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र प्रोत्साहनका लागि ICT दिवसको भूमिका अथवा सान्दर्भिकता कस्तो हुन सक्ला यहाँको विचारमा?
2: सबैभन्दा पहिला त 2 मे 2026 ICT डे, नेसनल ICT डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिले ICT दिवसको भूमिका र सान्दर्भिकताको कुरा गरौँ। ICT डे एउटा जस्ट एउटा प्रोग्राम गरेर सेलिब्रेसन गर्ने मात्र विषय होइन, यो एउटा स्ट्राटेजिक अवेरनेसको प्लेटफर्म पनि हो भन्ने मलाई लाग्छ। यसले डिजिटल ट्रान्सफर्मेसनको कुरा, इनोभेसन इकोसिस्टमको कुरा र नलेज इकोनोमीलाई अगाडि बढाउन एउटा महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने मलाई लाग्दछ। नेपाल जस्तो विकासशील देशमा यसले पोलिसी एडभोकेसीमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दछ। नेपाल जस्तो विकासशील देशमा यसको लागि चाहिँ पोलिसी एडभोकेसीले पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ एकदमै एक्टिभ बनाएर लैजाने, स्टार्टअप कल्चरहरूलाई प्रोत्साहन गर्ने यस्तो खालको क्याटलिस्टको काम गर्न सक्छ। तर अझै पनि हामी ICTलाई सपोर्ट सेक्टरको रूपमा मात्र लिइरहेको देखिन्छ। यो सपोर्ट सेक्टर नभइकन मेन स्ट्रिमको सेक्टर हो र यो चाहिँ होल इकोनोमीको ड्राइभ गर्नको निम्ति चाहिँ कोर इकोनोमिक ड्राइभिङ फ्याक्टर हो, कोर इकोनोमीको ड्राइभर हो भन्ने हिसाबले राज्यले यसलाई ट्रिट गर्नुपर्छ र मेन स्ट्रिममा समावेश गरेर लैजानु पर्दछ।
1: अब नेपालमा सूचना तथा सञ्चार प्रविधिको वर्तमान अवस्थालाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, अथवा भनौँ यसले देशको समग्र विकासमा कस्तो योगदान दिइरहेको छ त अहिले?
2: अब नेपालको ICT सेक्टरको कुराकानी गर्नुपर्दा वर्तमान अवस्थामा यो सेक्टर अहिले पनि ग्रेजुअली ग्रोथको फेजमा छ भनेर भन्न चाहन्छु। जस्तै ब्रोडब्यान्ड पेनेट्रेसन अत्यन्त धेरै बढ्दै गइरहेको छ, मोबाइल कनेक्टिभिटी पनि विस्तार क्रमशः भइरहेको छ, ई गभर्नेन्स सेक्टरमा पनि डिफ्रेन्ट खालको सर्भिसहरू विस्तार भइरहेका छन्, विशेष गरी गभर्मेन्टको सर्भिस डेलिभरीमा पनि यसले आफ्नो इफिसियन्सीहरू बढाउँदै गइरहेको छ। जति धेरै चाहिँ हाम्रो सर्भिस डेलिभरीमा चाहिँ हामीले ICT सेक्टरलाई चाहिँ इम्बेडेड गरेर लिएर जान्छौँ, सँगै जोडेर लिएर जान्छौँ, त्यहाँ ट्रान्सपेरेन्सी बढ्छ, पारदर्शिता बढ्छ, पिपुलहरूको ट्रस्ट बढ्छ र अकाउन्टेबिलिटी बढ्छ, उत्तरदायित्व बढ्छ। यी तिनटै कुरालाई चाहिँ ट्रान्सपेरेन्सी, अकाउन्टेबिलिटी, रेस्पोन्सिबिलिटी चाहिँ सुदृढ गर्नको निम्ति पनि यसले महत्त्वपूर्ण भूमिका खेल्दछ भने सँगसँगै यसले चाहिँ डिजिटल इकोनोमीको एउटा फाउन्डेसनै तयार गरेर, बेस नै तयार गरेर लिएर जान्छ। त्यसैले गर्दा समग्रमा चाहिँ ICT सेक्टरको जुन ग्रेजुअल डेभलपमेन्ट छ यसले क्रमशः हाम्रो फन्डामेन्टल बिल्डिङ ब्लक्सहरू अथवा फाउन्डेसन तयार गरिरहेको छ।

0: अलिकति इन्हान्स गरेर अलि एक्सेल गरेर लिएर जान सक्छौँ।
1: हजुर, पक्कै पनि। अब पछिल्लो समय त मुलुकलाई विकासको दिशामा अगाडि बढाउनको लागि सूचना प्रविधिको क्षेत्र नै सबैभन्दा उत्तम विकल्पका रूपमा पनि रहेको छ भनेर यहाँहरूले भन्दै पनि आउनु भएको छ, र पक्कै पनि अब त्यही नै हो। यसरी भन्दाखेरि अब यो पछिल्लो समय चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। नेपालको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्सलाई कसरी प्रयोग गरिएको छ र कसरी गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
0: अब आर्टिफिसियल इन्टेलिजेन्स, कृत्रिम बुद्धिमत्ता, आर्टिफिसियल इन्टेलिजेन्स, यसको कुरा गर्नुपर्दा आजको विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स एउटा ग्लोबल गेम चेन्जर कम्पोनेन्टको रूपमा स्थापित भइसकेको अवस्था छ। नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सुरु भइसकेको अवस्था छ। जस्तै सिटिजनहरूलाई सर्भिस डेलिभरीमा च्याटबटहरू मार्फत, गभर्नेन्समा, त्यसपछि गएर चाहिँ डेटा एनालिटिक्समा, ब्याङ्किङ सेक्टरहरूमा, यी सबै सेक्टरहरूमा चाहिँ अहिले क्रमशः हामीले आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गर्दै आइरहेका छौँ। यसको सुरुवात भइसकेको छ। विशेष गरी हामीले अटोमेसन सेक्टर चाहिँ यसको महत्त्वपूर्ण भूमिका छ। पिपुललाई सर्भिस डेलिभरी गर्ने ठाउँहरूमा यसको अत्यन्तै ठुलो महत्त्व छ र छिटो इम्प्याक्ट पार्न सकिने केही सेक्टरहरू छन्, जस्तै पब्लिक सर्भिस डेलिभरी, अपरेसन एन्ड मेन्टेनेन्स र सिस्टम अटोमेसनमा चाहिँ हामी जान सक्यौँ आर्टिफिसियल इन्टेलिजेन्सलाई लिएर भने। यसले चाहिँ बहुआयामिक प्रभाव पार्न सक्छ, तर हामीले एआईको पोलिसीहरू फ्रेमवर्क तयार गरिसकेर पोलिसीहरू इम्प्लिमेन्ट गरिसकेको अवस्था छ। पोलिसी इम्प्लिमेन्ट गरिसकेपछि अब यसलाई चाहिँ एजुकेसनहरू गर्ने, त्यसले परिकल्पना गरेका संस्थाहरू इस्टाब्लिस गर्ने, भोलिको दिनमा आवश्यक पर्ने हाई पर्फर्मेन्स कम्प्युटिङ इन्फ्रास्ट्रक्चरहरूको विकास गरेर लाने, लार्ज ल्याङ्ग्वेज मोडलमा आधारित भएर, लोकल ल्याङ्ग्वेजहरूमा आधारित भएर लार्ज ल्याङ्ग्वेज मोडलहरूको डिजाइन गर्ने, यो खालको हाम्रो लक्ष्यमा चाहिँ एआईको प्रयोग गर्ने मात्र होइन, एआईले यसले हाम्रो राष्ट्रिय उत्पादनलाई नै बढाउन र सर्भिस डेलिभरीमा ट्रान्सप्यारेन्सी कायम गर्न र अहिलेको चाहिँ हामीले जुन फिजिकल प्रेजेन्स भएर सर्भिस डेलिभरी गर्नुपर्ने छ यसको अन्त्य गरेर चाहिँ अनलाइन सर्भिस डेलिभरीको चाहिँ एउटा प्लेटफर्म क्रिएट गर्न चाहिँ यो अत्यन्त महत्त्वपूर्ण साधन हुन सक्छ।
1: हजुर, सरकारले अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा के कस्ता चुनौतीहरू देख्नु भएको छ?
0: डिजिटल नेपाल फ्रेमवर्क एउटा भिजनरी रोडम्यापको रूपमा गभर्मेन्टले अगाडि सारेको छ, तर यसको इम्प्लिमेन्टेसनमा जाने क्रममा चाहिँ केही चुनौतीहरू छन्। जस्तै इन्टर एजेन्सीको कोअर्डिनेसनको ल्यागिङ देखिन्छ। डिफ्रेन्ट एजेन्सीहरूले आइसोलेसनमा बसेर, साइलोजमा बसेर, छुट्टा छुट्टै डिपार्टमेन्ट एजेन्सीहरूले छुट्टा छुट्टै काम गरिरहेको अवस्था, एउटै प्लेटफर्ममा आएर काम नगर्दाखेरि कस्टको डुप्लिकेसन हुने र भइरहेको प्रोग्रेसलाई पनि चाहिँ कलेक्टिभली चाहिँ हामीले त्यसलाई उपयोग गर्न नसकिरहेको अवस्था छ। केही बजेट कन्स्टेन्टको इस्युहरू च्यालेन्जको रूपमा छन्। एक्जिक्युसनको लागि हामीसँग क्यापेसिटीमा लिमिटेसन छ। पोलिसी कन्टिन्युटी, आज एउटा पोलिसी बन्यो, भोलि त्यो पोलिसी डिसकन्टिन्युटी हुने, यस्तो पोलिसी कन्टिन्युटीको च्यालेन्जेसहरू देखिएका छन्। त्यसैले अब हामीले रिजल्ट ओरिएन्टेड गभर्नेन्स मोडेल बनाएर, एजाइल इम्प्लिमेन्टेसनको स्ट्राटेजी बनाएर, स्ट्रङ मोनिटरिङ सिस्टम बनाएर र सबै यो साइलोजहरूमा, आइसोलेसनमा, डिफ्रेन्ट डिपार्टमेन्ट, डिफ्रेन्ट एजेन्सीहरूमा भएका कामहरूलाई एउटै विन्डोमा इन्टिग्रेसन गरेर एउटै प्लेटफर्ममा लिएर आएर चाहिँ हामीले कलेक्टिभली एउटा सिनर्जी क्रिएट गरेर अगाडि जान सक्यौँ भने अहिले मैले डिस्क्राइब गरेका चुनौतीहरू चिर्दै हामीले यसको चाहिँ अत्यधिक प्रयोग गरेर छिटो डेभलपमेन्ट आस्पेक्टमा चाहिँ लैजान सक्छौँ।
1: डिजिटल प्रविधिको विस्तारसँगै साइबर सुरक्षा र डेटा गोपनीयताको जोखिम पनि विश्वव्यापी रूपमा बढ्दै गइरहेको अवस्था छ। नेपालमा यस्ता चुनौतीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ त?
0: अब यसमा मैले भन्नुपर्दा डिजिटल प्रविधिको विस्तार सँगसँगै साइबर सेक्युरिटी र डाटा प्राइभेसीमा पनि केही जोखिमहरू सँगसँगै आइरहेका छन्। यो दुइटै डार्क साइड र ब्राइट साइडहरू टेक्नोलोजीमा सँगसँगै आउँछन्। नेपालमा पनि त्योबाट नेपाल अछुतो छैन। नेपालमा पनि साइबर अट्याक, हामीले सुनिरहेको डेटा ब्रिच, डिजिटल फ्रड जस्ता घटनाहरू चाहिँ दिनानुदिन बढ्दै गरेको अवस्था छ। तर यसको समाधानको निम्ति राज्यले एउटा इफेक्टिभ नेसनल साइबर सेक्युरिटीको एउटा स्ट्राटेजी बनाएर लागू गरेर जानुपर्छ। भइरहेको हाम्रो नेसनल साइबर सेक्युरिटी सेन्टर छ, त्यहाँ पनि हामीले अब सेक्युरिटी अपरेसन सेन्टर स्थापना गर्नुपर्छ। अहिले हामीले त्यहाँ जे चलाइरहेका छौँ त्यसलाई इन्हान्स गरेर लिएर जानुपर्छ र हामीसँग भएको डेटा प्रोटेक्सन ललाई चाहिँ फुल फ्लेजमा इम्प्लिमेन्टेसन गरेर जानुपर्छ र अहिलेसम्म हामी पछाडि परेको साइबर हाइजिनसँग सम्बन्धी जनचेतना बढाएर पोलिसी मेकरदेखि युजरहरूसम्म चाहिँ हामीले अवेर गर्नुपर्ने जरुरी छ। यो साइबर सेक्युरिटी र डाटा प्राइभेसीमा नेपालले आफू र आफ्नो पिपुलहरूलाई बचाउन, रोबस्ट बनाउनको निम्ति हामी जनचेतनामा बढी जोड दिन जरुरी छ। अब हामीले सेक्युरिटी बाई डिजाइन अप्रोच भनेको सुरुदेखि नै सिस्टमको डिजाइनदेखि नै त्यसको स्टेक होल्डरहरू, युजरसम्म, अपरेटरसम्म, सञ्चालन गर्ने मान्छेदेखि लिएर यसको प्रयोग गर्ने उपभोक्तासम्मको निम्ति चाहिँ तपाईँको ट्रेनिङ, अवेरनेस, क्यापेसिटी बिल्डिङको कुराहरूलाई चाहिँ सेक्युरिटी बाई डिजाइन अप्रोच अप्नाएर हामी

0: चाहिँ यो साइबर सेक्युरिटी र डेटा प्राइभेसीका जोखिमहरू न्यूनीकरण गर्न सक्छौँ।
1: अब पछिल्लो समय त सूचना प्रविधि बिना लगभग केही पनि नै छैन, विकास त अब सूचना प्रविधि बिना त अगाडि बढ्नै सक्दैन भन्ने खालको एउटा विश्वव्यापी रूपमा पनि त्यो देखिएको छ र हामीले पनि त्यसलाई अपनाएर अगाडि बढ्नुपर्ने अवस्था छ। अब हाम्रो देशका युवाहरूले चाहिँ सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट कसरी अवसर लिन सक्छन्, कसरी आफूलाई ग्रो अप गर्न सक्छन्?
0: मैले यो सेक्टरमा लागिरहेका युवाहरू जति पनि नेक्स्ट जेनेरेसन भन्छु मैले, नयाँ नवयुवाहरू हुनुहुन्छ, उहाँहरूको लागि आइसिटी सेक्टर चाहिँ अत्यन्तै ठुलो अवसरहरू छन्। तर ती अवसरहरू लिनको निम्ति उहाँहरू आफूलाई क्यापासिटी बिल्डिङ गर्न जरुरी छ। कतिपय कुरा इन्डिभिजुअल लेभलमा पिपुलले सिटिजनले आफूले गर्न सक्छ भने कतिपय कुराहरू चाहिँ गभर्मेन्टको लेभलबाट पनि यसको प्रिपेयरनेसमा हामीले काम गर्नुपर्छ। जस्तै सफ्टवेयर डेभलपमेन्ट भयो, आर्टिफिसियल इन्टेलिजेन्स भयो, मसिन लर्निङहरू भए, साइबर सेक्युरिटी भयो, क्लाउड कम्प्युटिङहरू भयो, बिजनेस प्रोसेस आउटसोर्सिङहरू भए, यस्ता क्षेत्रमा युवाहरूले अन्तर्राष्ट्रिय स्तरमै काम गर्न सक्छन् नेपालमै बसी बसी। त्यसैले नेपालले ग्लोबल आउटसोर्सिङ हब बन्ने सम्भावना प्रशस्त छ। रिमोट वर्क मोडेलमा इकोनोमी, रिमोट वर्क इकोनोमीलाई चाहिँ एकदमै प्रमोट गरेर राज्यले लिएर जानुपर्छ। स्टार्टअप इकोसिस्टमहरूलाई अत्यन्तै बलियो बनाएर जानुपर्छ। युवाहरू अब जब सिकर होइन, जब क्रिएटर बन्ने सोचमा लाग्नुपर्छ भने सँगसँगै राज्यले पनि आफ्नो युवा जनशक्तिलाई चाहिँ स्किलिङ, रिस्किलिङ, अप स्किलिङ लिएर जाने र राज्यले तिनवटै डाइमेन्सनमा सँगसँगै विकास गरेर जानु पर्यो। पोलिसीमा भएको ल्यागिङहरूलाई पोलिसी एडप्सन गरेर लिएर जानु पर्यो। ह्युमन रिसोर्समा भएको ल्यागिङलाई चाहिँ हामीले स्किलिङ, रिस्किलिङ र अप स्किलिङ मार्फत तयार गर्नु पर्यो र इन्फ्रास्ट्रक्चरमा भएको ल्यागिङलाई चाहिँ रोबस्ट, रेलिजेन्ट र इन्टरनेसनल स्ट्यान्डर्डको पूर्वाधारहरू बनाएर तिनवटै डाइमेन्सनमा सँगसँगै पार्लली विकास गरेर जान सक्यौँ भने युवाहरूलाई रिमोट वर्क मोडेल डेभलप गरेर बिजनेस प्रोसेस आउटसोर्सिङ बेस्डमा नेपालमै बसेर हाई भ्यालु जब क्रिएट गरेर उनीहरूलाई नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको ग्लोबल्ली वर्ल्डको जस्तो सुकै टप लेभलको जब पनि नेपालमै बसेर उनीहरूले काम गर्न सक्छन्। चाहे उनीहरूले एउटा चाहिँ इम्प्लोइको रूपमा चाहिँ रोजगारी गरेर होस्, चाहे उनीहरूले अन्टरप्रेनर बनेर उद्यमशील बनेर आफैले नेपालमा बसेर आफ्नै देशमा बसेर अन्तर्राष्ट्रिय स्तरको काम गर्दै अन्तर्राष्ट्रिय स्तरको अर्निङ चाहिँ यहीँबाट गर्न सम्भव छ। त्यसैले गर्दाखेरि युवाहरूको लागि चाहिँ यो सेक्टर अत्यन्तै धेरै अवसरहरू सहित आएको छ। तर त्यसको निम्ति युवाहरू पनि आफूलाई अब्बल बनाउनको निम्ति चाहिँ डे टु डे आफूलाई सेप गर्ने, ट्रेन गर्ने र इन्टरनेसनल ग्लोबल प्र्याक्टिस अनुसार चाहिँ आफूलाई वर्किङ कल्चरमा ढालेर संसारको त्यो स्पिड र स्पिरिटसँग चाहिँ आफूलाई कम्पिटिसन गर्ने, कम्पिटेटिभ बनाउनको निम्ति चाहिँ आफूलाई तयार गर्न जरुरी छ।
1: कार्यान्वयन पनि पक्कै प्रभावकारी रूपमा अगाडि बढेको देखिन्छ होला।
0: यसमा मैले अलिकति भन्नुपर्दा के भन्छु भने आइसिटी सेक्टर जुन हामीले अहिले छलफल गरिरहेका छौँ यो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा, यो आइसिटी एउटा प्रविधि मात्र होइन, यो चाहिँ एउटा ओभरअल इकोनोमीको ग्रोथ इन्जिनको रूपमा आएको छ। यसको सही प्रयोगले सही नीति बनाएर लगानी गरियो र सही नेतृत्व पायो भने नेपाललाई सजिलै डिजिटल नेसनबाट चाहिँ एउटा चाहिँ ग्लोबल आइटी हबमा चाहिँ यसलाई रूपान्तरण गर्न सकिन्छ। र अर्को सँगसँगै चाहिँ सरकारको जुन इम्प्लोइमेन्ट क्रिएसनको, गुड गभर्नेन्स क्रिएसनको र प्रस्पेरिटी क्रिएसनको जुन हुटुटीको छ, यो हुटुटीको सारथी अत्यन्तै भरपर्दो सारथी चाहिँ आइसिटी सेक्टर नै हो र यसको अधिकतम उपयोग गरेर जनता, समाज र देश नै एउटा सभ्य र समृद्ध बनाउन सकिन्छ। अन्त्यमा म सम्पूर्ण देश विदेशमा रहनुहुने श्रोतागणहरूलाई यो आइसिटी डे 2026 नेसनल आइसिटी डे 2026 उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
2: राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस केवल उपलब्धि सम्झने अवसर मात्र होइन, भविष्यको दिशा निर्देश तय गर्ने महत्वपूर्ण क्षण पनि हो। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको समुचित प्रयोग, सुरक्षा र सदुपयोग मार्फत नेपाललाई डिजिटल रूपमा सक्षम, सुरक्षित र समृद्ध राष्ट्र बनाउने दिशामा अघि बढ्नु आजको समयको अपरिहार्य आवश्यकता हो। यस सन्दर्भमा आज हामीले सूचना प्रविधि क्षेत्रका विज्ञ इन्जिनियर डाक्टर शालिकराम पराजुलीसँग सहकर्मी सरिता खनालले गर्नुभएको कुराकानी प्रस्तुत गर्यौं। हस्त, आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसका सन्दर्भमा तयार पारिएको विशेष कार्यक्रमबाट सहकर्मी सरिता खनालसँगै म नवीन दाहाल बिदा हुन्छु। नमस्कार।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न। एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख ज्यू।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
5: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शङ्का लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र छहारीबाट आनन्द कार्कीको स्वर, अमर रसाइलीको रचना अनि सङ्गीत हो विनय बबीको।

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन्ताली, खुसीका कुरा।
5: कस्तो खुसीका कुरा?
4: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
5: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश 2083 जारी गर्नुभएको छ। उहाँले नेपालको संविधानको धारा 114 उपधारा 1 नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा हिजो उक्त अध्यादेश जारी गर्नुभएको हो। यसअघि उहाँले बिहिबार सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश र सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। हिजो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधार आवश्यकता भएको बताउनुभयो। उहाँले सूचना तथा संचार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप, समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा शुभकामना पनि व्यक्त गर्नुभएको छ। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको पनि उल्लेख गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वडिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले हिजो छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोरबीच दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनाल विशेष दूत गोर बीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी द्विपक्षीय लगानी र व्यापार प्रवर्धन गर्ने विषयमा पनि छलफल भएको थियो। नारायणगढ बुडबल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा करिब 4 पर्ने सडकमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछ। दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा पनि सवारी साधन जाममा पर्ने गरेका थिए। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र रद्द गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। चिकित्सकले नेपाली नागरिकता त्याग गरी ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको हो। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका 17 लाइसेन्स पनि खारेज गरेको थियो। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। क्षेत्रीय तनाव चर्किँदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने प्रष्ट सन्देश दिनुभएको छ। अमेरिकी दबाव र युद्ध विरामको अनिश्चित अवस्थाका बीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको संकेतका रूपमा हेरिएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा आयतुल्लाह मोजताबा खामेनीको इस्लामिक गणतन्त्रका वैज्ञानिक खामेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभएको छ। आफ्नो बुबालाई हवाई आक्रमणमा आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हाल्नुभएका खामेनी हालसम्म सार्वजनिक रूपमा भने देखा पर्नु भएको छैन। अब खेल समाचार। दिपेन्द्र सिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग दुईमा संयुक्त अरब इमिरेट्स युएईमाथि रोमाञ्चक जित निकालेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हिजो भएको खेलमा नेपालले युएईलाई 6 रनले हराएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
1: स्थलगत रेडियो बहस
3: हरेक शनिबार बिहान 10 बजेको समाचार पछि र बिहिबार राति 9 बजेको समाचार पछि
1: स्थलगत रेडियो बहस।
4: नमस्कार, स्थलगत रेडियो बहस कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। सहकर्मी हरिगिरीको साथमा म हुँ भानुभक्त खड्का। आजको स्थलगत बहस कार्यक्रम हामीले कोशी प्रदेशको पहाडी जिल्ला ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाको केन्द्र ओखलढुङ्गा बजारमा यो बहस केन्द्रित गरेका छौँ। स्थानीय विकासका प्रमुख सरकार र चुनौतीहरू, विकासका सम्भावनाहरू, अवसरका क्षेत्रहरू यहाँ के छन्, योजना छनौटमा त्यस्ता क्षेत्रहरूको प्राथमिकता कसरी निर्धारण गरिएको छ र त्यसमा स्थानीयहरूको सहभागिताको सुनिश्चितता कतिको बोध गरिएको छ, हालसम्मका उपलब्धिहरू के छन् र भावी कार्यक्रमहरू के हुन् र सेवा प्रवाहमा नागरिकहरूले कस्तो अनुभूति गरिराखेका छन्, व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तरमा के कस्तो परिवर्तन र सुधारका सङ्केतहरू देखिएका छन् र सुधार गर्नुपर्ने क्षेत्रहरू के हुन सक्छन्। समग्रमा सिद्धिचरण नगरपालिकाको सुशासन समृद्धि र विकास यात्रा र स्थानीयको प्रतिक्रिया सुझाव र गुनासो समेट्न आज हामी ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाको केन्द्र यो सिद्धिचरण नगरपालिकाको वडा नम्बर 12 ओखलढुङ्गा बजारमा यो बहसमा सक्रिय सहभागी हुन पाल्नुभएका यहाँ स्थानीय सम्पूर्ण नागरिक समाजका प्रतिनिधिहरू, सरकारवाला व्यक्तित्वहरू, त्यस्तै सिद्धिचरण नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष सीताराम दाहाल, वडा नम्बर 9 का वडाध्यक्ष गुणबहादुर खड्का र वडा नम्बर 11 का विनोद ताम्राकार ज्यूसहित यो सिद्धिचरण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणेन्द्र कटुवाल पनि हामीसँग हुनुहुन्छ। हामीले स्थानीय नागरिकका सरकारका प्रश्नहरूलाई सम्बन्धित अधिकारीहरूबाट जवाब खोज्ने प्रयास गर्नेछौँ। यहाँहरूले आफ्नो मनमा लागेका विकास निर्माण, सुशासन र समृद्धिका कुराहरू र स्थानीय विकासमा नगरपालिकाले थालेका पहल र प्रयासका बारेमा तपाईँलाई लागेका कुरा खुलस्त ढङ्गले राखिदिन पनि म हार्दिक अनुरोध गर्दै आजको यो बहस अगाडि बढाउन चाहन्छु। धन्यवाद। यो सिद्धिचरण नगरपालिकाको विशेषता, यहाँको सामाजिक आर्थिक अवस्था, सुशासन समृद्धि र विकासका लागि नगरपालिकाले थालेका प्रयासहरू सहितको संक्षिप्त चित्रण सहित आजको यो बहसमा सहभागी भइदिन म सिद्धिचरण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणेन्द्र कटुवालज्यूलाई अनुरोध गर्छु।
5: बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त नगरपालिका हो र स्थानीय सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास, भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाको समृद्धि र विकास र नागरिकको जीवनयापनलाई सहज पार्नका लागि आफ्नो स्रोत साधनले धेरैसम्म योजना तथा कार्यक्रम अगाडि सारेर कार्यान्वयन गर्दै आएको छ। स्रोत साधनको सीमितता र आफ्नो आन्तरिक स्रोत कम भएको र सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण हुने बजेटमा सामान्यकरण बजेटमा निर्भर रहनुपर्ने हुँदा प्राथमिकता प्राप्त क्षेत्रमा पनि उचित बजेटको विनियोजन गर्न नसक्दा विकासका क्षेत्रहरू प्रभावित हुन पुगेका छन् जसले आम नागरिकहरूको जीवनशैलीलाई समेत प्रभावित हुन पुगेको व्यवहार पनि म अनुरोध गर्दछु। तथापि आफ्नो स्रोत साधन र सङ्घीय सरकार प्रदेश सरकारबाट प्राप्त बजेटलाई जनताको सहभागितामा समेत मध्यनजर लिएर प्राथमिकता क्षेत्र निर्धारण गरेर प्राप्त सीमित स्रोत साधनलाई अधिकतम उपयोग हुने किसिमले बजेट अनुसार कार्यक्रमहरू तय गरेर कार्यान्वयन गर्दा आइरहेको छ। यसमा नगरपालिकाका लागि पर्यटनको विकास गर्नका लागि पर्यटकीय क्षेत्र पर्यटकीय पूर्वाधारको विकास भौतिक पूर्वाधारको विकास गर्नका लागि अवसर पनि छ। साथै बजेटको कमी भौगोलिक विकटता कारणले पनि गर्दा विकासको क्षेत्रमा चुनौती पनि सिर्जना भएको छ र बाँकी रहेका यी अरू नगरपालिकाको विकास समृद्धि लगायत स्थानीय सरकारले पहल गरेका विषयमा यहाँ सक्रिय वडा सचिवहरू कार्यपालिका सदस्यजीहरू लगायत सम्बन्धित विषयका क्षेत्रमा रहेर आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नुहुने शाखा प्रमुख इन्जिनियर साहबहरू हुनुहुन्छ, उहाँहरूले पनि आवश्यकता अनुसार विषय प्रस्तुत पार्नुहुन्छ। यसै प्रवेशको चरणमा यहाँहरूसँग चाहिँ यति विषयहरू प्रस्तुत गरेर
4: हस् धेरै धेरै धन्यवाद। अब यहाँको अवसर र सम्भावनाका क्षेत्रहरूलाई मसिनो गरी कसरी विश्लेषण गरिएको होला? म सिद्धिचरण नगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष सीताराम दाहालज्यूबाट प्रतिक्रिया लिन्छु।
6: अघि हाइक साहबले भने चाहिँ हामीले टोल टोलमा गएर हामी टोलका समस्याहरू के हुन् भनेर हामी पहिचान गर्छौँ। उहाँहरूले टोलमा समेटेर ती योजनाहरू ल्याइसकेपछि वडामा आएर बहस गर्छौँ। वडामा छलफलमा प्राथमिकता आधारमा कसलाई कसरी राख्ने भनेर क्रमगत रूपमा हामीले राखेका हुन्छौँ। हामीले स्थानीय तहले गर्न सक्ने स्रोत साधनले भ्याएसम्मको हामी त्यही स्थानीय तह वडाबाट प्रस्तावित गरेर नगरपालिकामा ल्याउँछौँ। यसै गरी हाम्रा टोलका मुख्य गरी हाम्रा धेरै जति यो ठाउँमा स्रोत साधनको कमी भएको कारणले र बढी कृषि पेसामा आधारित हाम्रो जनसमुदाय कृषकहरू भएको कारणले बढी कृषिमा जोड दिइराखेका छौँ। हामी तरकारी खेती अन्नबाली फलफुल यी कुराहरूमा हामी बढी जोड दिन्छौँ। यसरी नै हामी विकासको साथै स्वास्थ्य र शिक्षाको पनि हामी त्यत्तिकै जोड दिन्छौँ। हामीले यहाँको स्थानीय भाषामा यहाँको मौलिकता बारेमा पनि हामीले शिक्षामा पाठ्यक्रम निकालेका छौँ। त्यही आधारमा हामी त्यसको पठन पाठन गर्दछौँ। हामीले स्रोत र साधनले भ्याएसम्म कुनै पनि हामी कसर बाँकी राखेका छैनौँ। हामी कुनै पनि काम विकासका कामहरू अझ पछि पर्यो भन्ने कुरामा चाहिँ हामी क्रमगत रूपमा हामी गएर सञ्चालन गर्दै लागेका छौँ र सञ्चालन गर्ने नै छौँ।
4: हस् धेरै धेरै धन्यवाद। हाम्रो यो आजको बहसमा सञ्चारकर्मी राजकुमार कार्कीजी पनि उपस्थित हुनुहुन्छ यो बहसमा। समग्रमा यो सिद्धिचरण नगरपालिकाको विकास प्रयास र गतिविधिहरूलाई चाहिँ सञ्चार जगतले कसरी नियालिराखेको छ, यहाँका पहल र प्रयास कस्तो देखिन्छ, तपाईँको बुझाइ के छ?
7: धन्यवाद भन्नुभएको छ। विशेष गरी यो नगरपालिकाबाट हेर्दाखेरि सबै कुरा तल गाउँमा पुगेको छ, विकास भएको छ, परिवर्तन भएको छ जस्तो देखिने, तर तलबाट फेरि नगरपालिका फर्किँदा चाहिँ के देखिने भने केही पनि नआएको, केही प्राप्त नभएको। जस्तो रोगी नागरिक रोगी नै छ, उपचार पाएको छैन। एउटा गरिब किसान त गरिब नै छ, त्यसले चाहिँ नै भनौँ न सामान्य रोजगारी पाएको छैन। एउटा किसानले राम्रो उत्पादन गरेर बिक्री वितरण गर्ने ठाउँले पाएको छैन, होइन? त्यो हिसाबले हेर्दाखेरि के छ भने स्थानीय तहले जति पनि गर्नुपर्थ्यो त्यो गर्न नसकेको के भन्ने देखिन्छ। त्यो सँगसँगै फेरि स्थानीय तहले केही गरेन भन्ने यो प्रशिक्षण पनि होइन। र अलिकति म यहाँ चाहिँ यो विकासमा अलिकति प्राथमिकीकरण नभएको हो कि भन्ने मलाई लागेको। यो नगरपालिका चाहिँ जिल्ला सदरमुकाम अवस्थित छ। यो जिल्लाको यो विकासलाई हेरेर यो जिल्लाभरिका अरू स्थानीय तहले पनि यहाँको विकास सिक्नुपर्ने छ, किनभने विकास जहिले पनि केन्द्रबाट हुन्छ भन्ने एउटा चाहिँ हाम्रो मान्यता पनि रहेको छ। अहिले हरेक परिवारका नागरिकहरू विदेश जाने र विदेशको विकासलाई देखेर आफ्नो गाउँ फर्किँदै गर्दा आफ्नो गाउँलाई हेर्दै गर्दा उसले विकास केही नभएको भन्ने महसुस गर्ने जुन खालको परिपाटी छ त्यसले गर्दाखेरि हामीले यो स्थानीय तहको आय स्रोतले गर्ने विकासलाई त्यति प्रभावकारी उसले त्यो नागरिकले मेरो पक्ष भने त्यो नागरिकले नपाएको हो कि भन्ने मेरो बुझाइरहेको छ। र अर्को कुरा, अब यो स्थानीय तहले पनि एउटा चाहिँ विकासलाई प्राथमिकीकरण कसरी गर्न सकेन भने हामीले गर्ने चाहिँ के हो त नगरपालिकाले, हामीसँग बजेट कति हुन्छ, त्यो बजेटले हामीले के काम गर्छौँ, जस्तो शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, भौतिक निर्माण लगायतका कुराहरू चाहिँ हामी कति गर्छौँ भनेर त्यो अलिक कम प्राथमिकीकरण गरे हो कि भन्ने मलाई लाग्छ। किनभने एउटा टोलले एउटा निवेदन ल्याएको हुन्छ, त्यो निवेदन ठिकै छ नि त होइन, र अर्को टोलले अर्को निवेदन ल्याएको छ, ठिकै छ नि त, यो निवेदन पनि सम्बोधन गरौँ, यसलाई 20,000 दिउँ, त्यसलाई 30,000 दिउँ, त्यसलाई 50,000 दिउँ, अथवा यसलाई चाहिँ 90,000 दिउँ, जुन खालको उहाँको फेरि आवश्यकता होला, उहाँको एउटा चाहिँ क्राइटेरिया होला, त्यसले चाहिँ त्यो नगरपालिका पर्सेप्सनबाट रह्यो, तर त्यो पैसाले गर्दाखेरि त्यो स्थानीय तहमा अथवा त्यो स्थानीय ठाउँमा त्यो विकास हुन सकेन, त्यसले परिवर्तन ल्याउन सकेन। र अर्को कुरो म जोड्दै थिएँ, यो रोजगार, अहिले मान्छेलाई सबैभन्दा बढी चाहिएको रोजगार छ, किनभने अब यो स्वाभाविक रूपमा रोजगार नभएको मान्छे चाहिँ नि वास्तवमा उसले कसरी के गर्छ भन्ने हो, रोजगार भनेको फेरि सरकारी कर्मचारी नै हुनुपर्छ भन्ने त होइन, तर उसले स्थानीय रूपमा लगाएका आम्दानी, उसले स्रोतहरू जे छन् ती चाहिँ आफ्ना उत्पादनहरूले उसले बजारसम्म पुर्याउन सक्छ कि सक्दैन, त्यहाँबाट उसले आम्दानी गर्न सक्छ कि सक्दैन, त्योतिर नगरपालिकाले काम गरे कि गरेन भन्नेको चाहिँ महत्त्वपूर्ण कुरा हो होइन। मैले अघि पनि जोड दिएँ, अहिले पनि जोड दिन्छु, मान्छेलाई के चाहिएको छ भने आम्दानी चाहिएको छ, तर आम्दानी बिना मान्छे फ्रस्ट्रेट छ क्या होइन। एउटा सामान्य 20,000 कमाउने मान्छे मलेसिया, दुबई, कतार जानुपर्ने अवस्था छ, तर उसले सामान्य 10,000, 15,000, 20,000 नियमित रूपमा यहाँ कमाउन सक्यो भने त्यो नागरिक पक्कै पनि उसले मलेसिया, दुबई, कतारको सपना देख्दैन, उसले यही आफ्नै ठाउँको, आफ्नै गाउँको, आफ्नै टोलको, आफ्नै ओडाको उसले सपना देखेको हुन्छ, त्यो सपना पुरा गर्न चाहिँ यो स्थानीय तह चुकेको हो कि भन्ने मलाई लागेको छ। र अरू कुरा चाहिँ नगरपालिका अर्को पनि कुरा के गर्नु पऱ्यो भने विकासले अलिकति बुझाउन नसकेको पनि हो होइन। जस्तो हामीले के गर्छौँ भने नगरपालिका स्थानीय तह, मैले यो नगरपालिका मात्र भने समग्र स्थानीय तह भने हामीले के गर्छौँ त, तपाईँको ठाउँमा बाटो खन्छौँ कि, र शिक्षालाई अलिकति गुणस्तर बनाउँछौँ कि, अथवा तपाईँको ठाउँमा चाहिँ हामी अरू कृषिलाई मात्रै प्रवर्धन गर्छौँ कि भन्ने कुरा स्थानीय तहले चाहिँ यो बुझाउन सकेन, स्थानीय तह मात्रै राज्यले बुझाउन सकेन भन्न चाहन्छु। किनभने अलिकति भयो हजुरले म छोडिहालेँ, यो अलिक बढी गुनासो आउने कुरा चाहिँ के छ भने स्थानीय तह र विकासै कार्यालयहरू जो बिचमा एउटा समन्वय र सामञ्जस्यपूर्ण ढङ्गबाट विकास हुनु पर्थ्यो त्यो हुन सकेन भनेर धेरैवटाका जनप्रतिनिधिहरूले भनेको गुनासो छ। भनेको सङ्घको कार्यालय या प्रदेशको कार्यालयले यो वडामा अथवा यो टोलमा यो स्थानीय तहमा कति बजेट लगानी गर्छ र केमा योजना छन् गरेर पठाउँछ, त्यो स्थानीय तहका अथवा स्थानीय वडामा बस्ने जनप्रतिनिधि सहित कर्मचारीले थाहा नभएको, पछि जहाँ चाहिँ एउटा सिफारिस माग्न जाँदै गर्दै मात्रै थाहा पाएको भन्ने खालको जुन खालको गुनासो छ, यसले चाहिँ के गर्नु पर्ने, स्थानीय तह र राज्य जो सङ्घ र प्रदेश छन् त्यो बिचमा एउटा विकासको रूपमा सामञ्जस्य त कायम हुन पऱ्यो, र उसले के गर्ने र नगरपालिकाले के गर्ने भन्ने कुरा चाहिँ क्लियर हुन आवश्यक छ जस्तो लाग्छ।
4: हजुर, एकदमै तिनै तहका सरकार बिचको सार्थक सहकार्य समन्वय हुन सक्यो भनेदेखि अझ स्थानीयका समस्याहरू नजिकबाट निहाल्ने र प्राथमिकता निर्धारण गरेर त्यो बमोजिमको काम गर्यो भनेदेखि अझ सशक्त हुन्छ होला भन्ने कुरा राजकुमार कार्कीजीले राख्नु भएको छ। यसै बिचमा म के जोड्न चाहेँ भनेदेखि नागरिक सहभागिता र सक्रियता चाहिँ कस्तो छ?
7: पहिलो कुरा चाहिँ त्यहाँका युवा जनशक्ति सब विदेश पलायन भएका छन्, यदि विदेश पलायन भएनन् भने पनि नजिकमा रहेका ठुल्ठुला बजारहरू जान्छन्, त्यो बजारमा आफ्नो बच्चा पढाउने हिसाबमा, आफ्नो सामान्य रोजगारीको हिसाबमा उहाँहरू त्यहाँ गएर बस्नु भएको छ। यहाँ नगरपालिका स्थानीय तहले बजेटिङ गर्ने बेलामा उहाँहरू त्यहाँ नभएको अवस्था रहन सक्छ, र पछि उहाँहरू त्यो बजेटिङ भइसक्यो भने आफ्नो अनुकूलमा आउने हो नि त गाउँमा त, उहाँहरू चाहिँ सहरमा बस्नु भएको छ अन्त विदेश जानु भएको छ, विदेश गएको त कुरा सकिहाल्नु, उहाँहरूको चाहिँ 2-3 वर्ष आउने हो, र सहरमा जाने पनि त आफ्नो चाहिँ कहिले दसैँमा आउने, कहिले कुनै अकेजनले आउने हो भन्दाखेरि के हो भनेदेखि उसले चाहिँ त्यहाँ त्यतिखेर आएर चाहिँ उसले आफ्नो गुनासो गर्ने भयो, तर के गरेन भने जुन नगरपालिकाहरू कतिखेर बजेटिङ गर्छ, हाम्रो आवश्यकता के हो, हाम्रो आवश्यकता कसरी त्यहाँ परिपूर्ति हुनसक्छ भने त्यो नागरिकले नबुझेको हुनसक्छ या उसले थाहा नपाएको हुनसक्छ, त्यो चाहिँ अलिक कम देखिएको छ।
4: हजुर, त्यो सूचनामा पहुँच भएन नागरिकको भन्न खोज्नु भएको हो?
7: सायद पहिलो कुरा सूचनामा पहुँच भएन, र दोस्रो कुरा चाहिँ के हो भने ऊ चाहिँ त्यहाँ स्थानीयमा पनि भएन, ऊ स्थानीयमा बस्न सक्ने उसको वातावरण सिर्जना भएन, ऊ चाहिँ विभिन्न सहरमा गएर उसको बच्चा पढाउने नाम अथवा सही चाहिँ भनौँ न शिक्षाको गुणस्तर खोज्ने कुरामा अथवा रोजगार खोज्ने कुरामा ऊ त्यहाँ बस्नु चाहिँ नबस्न बाध्य भयो, र उसले चाहिँ उसले जुन बेलामा आएर आफ्नो चाहिँ आवश्यकता चाहिँ यहाँ नगरपालिकामा राख्न पर्थ्यो उसले राख्न सकेन।
4: रोजगारीको लागि वैदेशिक पर निर्भरता यो एउटा राष्ट्रिय समस्याकै रूपमा रहेको छ, र हामी सिद्धिचरण नगरपालिकाको केन्द्रमा यो बहस सञ्चालन गरिरहँदाखेरि पनि यहाँ एउटा बसाइसराई र वैदेशिक रोजगारीको लागि मान्छेहरू अन्यत्र जाने युवाहरू पलायन भइराखेको अवस्थाले गर्दाखेरि यहाँको समग्र विकासमा नागरिक निगरानी चाहिँ कमजोर भएको छ, त्यसले गर्दाखेरि सशक्त विकासको अवसरहरू जुन लाभहरू प्राप्त गर्नुपर्ने हो त्यो अलिक कमजोर र ओझेल परेको छ भन्ने कुराहरू आयो। गुणबहादुर खड्काज्यू वडा नम्बर 9 अध्यक्ष पनि हुनुहुन्छ, स्थानीय चित्र त त्यति सन्तोषजनक देखिँदैन हजुर, कस्तो छ प्रयास पहलहरू, किन यस्तो देखिएको हो?
8: धन्यवाद। सर्वप्रथम त रेडियो नेपालको टिमलाई म हार्दिक स्वागत गर्न चाहन्छु सिद्धिचरण नगरपालिकामा। विशेष गरी सिद्धिचरण नगरपालिका भौगोलिक रूपमा नि एउटा विकटता भएको नगरपालिका हो। अब जात जातिका हिसाबले पनि समावेशी नगरपालिका हो र नागरिकको गुनासो अहिले स्वाभाविक रूपमा हाम्रो मात्रै नगरपालिकामा होइन देशैभरि सबै ठाउँमा नागरिकको जनगुनासो छ र स्वाभाविक रूपमा हाम्रो ठाउँमा पनि नहुने कुरा भएन। बसाइसरै हाम्रो पनि यो पालिकामा अत्याधिक रूपमै बढ्दो स्थितिमा छ। बेरोजगारको सङ्ख्याहरूको कारणले गर्दा वैदेशिक रोजगारमा जाने सङ्ख्याहरू पनि बढेकै स्थितिमा छ र हामीले नागरिकसँग गरेका बाचाहरू हामी पुरा गर्ने कुरामा चाहिँ निरन्तर रूपमा सिद्धिचरण नगरपालिकाको होल टिम लागेकै अवस्थामा छ। विशेष गरी हामीले खानेपानीको क्षेत्रमा सबै नागरिकलाई खानेपानी पुर्याउँछौँ भनेका थियौँ, त्यो लगभग हामी 75% जति सफल भएका छौँ र सबै वडामा हामीले विद्युतीकरण घर घरमा पुर्याउँछौँ भनेका थियौँ, त्यो हामी 100% जति हामी सफल भएका छौँ। यहाँको तपाईँ स्थानीय उपजहरूलाई नगरपालिकाको हाट बजारसम्म ल्याएर बिक्री वितरण गर्ने कक्ष निर्माण गर्छौँ भनेका थियौँ, त्यो हामी लगभग 100% तपाईँको सफल भएको अवस्था छौँ। र यो सबै कुरा गर्दै गर्दाखेरि यहाँ शिक्षाको कुराहरूमा, स्वास्थ्यको कुराहरूमा हामीले यो स्थानीय सरकारले दिनुपर्ने सेवा सुविधामा कुनै पनि कुराको कमी रहेको स्थिति छैन र यद्यपि हुँदाहुँदै पनि अहिलेको हाम्रो सङ्घीय सरकारको तपाईँको अनुदानमा भर पर्नुपर्ने र आफ्नो स्थानीय सरकारको तपाईँको स्रोत साधनहरू एकदम कम हुने, त्यो भएको कारणले गर्दाखेरि आन्तरिक स्रोत पनि कम भएको कारणले गर्दाखेरि आम नागरिकको चाहना इच्छा अनुसारको बजेट जुन योजनामा हाल्नुपर्ने हो त्यो हामीले हाल्न नसकिरहेको अवस्था छ। त्यो हाम्रो मात्रै समस्या होइन, हामी सङ्घीय सरकारको अनुदानमा भर पर्नुपर्ने भएको नगरपालिका कारणले गर्दाखेरि त्यो हाम्रो एउटा बाध्यता छ, त्यो हामीले समस्या छ। र अर्को कुरा हाम्रो सुन्दर पक्ष के छ त भन्दाखेरि हामीले टोल विकास समिति टोल विकास समिति गठन गरेर टोलमा गएर त्यहाँको तपाईँको योजनाहरूलाई प्राथमिकरण गरेर सिद्धिचरण नगरपालिकाले आफ्नो नगरसभा मार्फत हामीले बजेटिङ गर्छौँ र विशेष गरी स्थानीयको हाम्रो जनसहभागितामा हाम्रो 15% तपाईँको जनसहभागिता जुटाएर हामीले विकास निर्माणका कामहरू गर्ने गरेका छौँ। र यद्यपि यो सबै हुँदाहुँदै पनि अहिले के छ भने नागरिकको तपाईँको धेरै चाहना छन्। हाम्रो पूर्वाधारको कुरा गर्नुहुन्छ भने हाम्रो सबै वडा कार्यालयमा सबै गाउँ गाउँमा सबै टोल टोलमा कच्ची सडकहरू हाम्रो पुगेको छ। 12 महिना तपाईँको वडा सबै 12 वडा कार्यालयमा सडक सञ्जालहरू हामी आवत जावत गर्न सक्छौँ र सिद्धिचरण नगरपालिकाले चाहे त्यो विपदको बेलामा होस् चाहे जुनसुकै बेलामा होस् यहाँ हामी तपाईँको सडक मर्मतको कामहरू नागरिकलाई सहज होस् भन्ने कुराले हामीले सडकको कामहरू पनि गरिरहेकै अवस्था छ, नगरेको भन्ने चाहिँ छैन। तर हुँदाहुँदै पनि अलि अलिकति तपाईँको नागरिकको असीमित चाहनाहरू छन्, त्यसमा हामीले स्वीकार्नुपर्छ। असीमित चाहना हुँदा पैसा नआउँछन्, त्यो कुरा पनि हामीले स्वीकार्नुपर्छ र त्यो भएको कारणले गर्दाखेरि सीमित स्रोत साधनमा रहेर सिद्धिचरण नगरपालिकाले हामीले यहाँ सेवा प्रवाह गरिरहेका अवस्था छौँ। र सिद्धिचरण नगरपालिका सुशासनको पक्षमा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु, सुशासनको पक्षमा पनि कोशी प्रदेशमै उत्कृष्ट छ र ओखलढुङ्गा जिल्लामा त तपाईँको प्रथम छ। चाहे त्यो कार्य सम्पादनको तपाईँको नतिजा हेरौँ, चाहे लिजाको नतिजा हेरौँ, होइन चाहे अन्य गतिविधि हेरौँ, तपाईँको सिद्धिचरण नगरपालिका त्यो नतिजामा पनि आजको दिनसम्म सफल छ। र हामी जे जति हामीले बाचाहरू गरेका थियौँ, जे जति हामीले कुराहरू गरेका थियौँ, आजका दिनसम्म हामी आज 3.5 वर्ष भयो जनप्रतिनिधि भएको, 3.5 वर्षसम्म हामीले जे जति कुराहरू पुरा गऱ्यौँ अझै हाम्रो बाँकी 1.5 वर्ष कार्यकाल छ। बाँकी नागरिकका इच्छा चाहना अनुसार यहाँको नागरिकलाई समृद्धि बनाउन यो ठाउँको सिद्धिचरण नगरपालिकाको विकास गर्नका निमित्त हामी सदैव लाग्नेछौँ र विकासको प्रचुर सम्भावना भएको नगरपालिका पनि हो। यहाँ हिमाल पनि यहाँ अलिमास्तिर गयो भने देख्न सकिन्छ, स्याउ फल्ने ठाउँ पनि तपाईँको यहीँ छ, तल तपाईँको लिची र आँप फल्ने ठाउँ पनि यहीँ छ, धान फल्ने ठाउँ पनि तपाईँको यहीँ छ, कोदो फल्ने ठाउँ पनि यहीँ छ। यो समग्र तपाईँको फलफुल उत्पादन गर्ने सुन्तलाको त विशेष गरी पकेट क्षेत्र जसरी नै उत्पादन हुने ठाउँ छ र सबै कुरालाई समग्र हेर्दाखेरि पर्यटनलाई पनि जोड्न सक्ने धेरै आधार छन्। कृषिलाई तपाईँको उपजहरू हामीले विशेष गरी ठुलो बजारलाई जोड्न सकिरहेको अवस्थामा छैनौँ। अहिले स्थानीय हाट बजारसम्म बिक्री वितरण केन्द्र बनाइएको छ र ठुलो बजार जोड्नका लागि हामीले कृषि एम्बुलेन्स खरिद गरिसकेका छौँ। त्यो मार्फत हामीले ठुलो बजारसँग जोड्न सक्यौँ भने यहाँ अघि उठाए यस्तै कुराहरू हामीले केही नागरिकलाई रोजगारसँग जोड्न सक्थ्यौँ भन्ने हाम्रो लक्ष्य छ। अहिले यति कुरा राखेँ मैले।
4: हस् धेरै धेरै धन्यवाद। सहभागीहरूबाट फेरि केही प्रतिक्रिया र प्रश्नहरू आयो भनेदेखि हामी यहाँहरूबाट जवाब लिने प्रयास गर्ने नै छौँ। वडा नम्बर 11 वडा अध्यक्ष विनोद ताम्राकारज्यू, युवाहरूलाई विशेष गरी कसरी गाउँमै स्थानीय इकाइमै चाहिँ उहाँहरूले उद्यम रोजगारका विभिन्न अवसरहरू लिन सक्ने गरी कसरी बनाउन सकिने होला, तपाईँको दृष्टिकोणसहितको सुझाव पनि राखिदिनुहोस् न।
9: अब म चाहिँ के भन्दछु भनेदेखि, यो हाम्रो 70-72 करोडको चाहिँ टोटल नगरपालिकामा बजेट छ, त्यसमध्येमा हामीसँग प्रत्यक्ष सुराकार राख्ने भनेको विकास बजेट भनेको चाहिँ तपाईँको ठ्याक्कै 8-8.5 करोड पैसा छ यहाँ। अब त्यसमध्येमा हाम्रो 12 ओडाहरू छन्, 12 ओडामा हामीलाई दामासाही तरिकाले नगरपालिकाले यसपालि 35 लाख रुपियाँ पैसा दिएछ। अब त्यो 35 लाखले मेरो पुरानो ओडा भनेको 6 ओडा, 6 ओडामा मैले चाहिँ के गर्ने गरेको छु भने दामासाही 5-5 लाख रुपियाँ पैसा विनियोजन गरिदिएको छु। अब 5 लाख रुपियाँले एउटा पुरानो वार्डमा हामीले विकास गर्छौँ, सबै कुराहरू सम्पन्न गर्छौँ, सबै कुराहरू जनताको फुलफिल गराउँछौँ भन्नु चाहिँ यो मूर्खता मात्रै हो। अब भन्नुहोस्, अब यो हामीले के गरेर गरिदिने? अब एउटा नर्मल एउटा अफिसमा, यो त नगरपालिका हो नि त, नगरपालिकामा 8-8.5 करोड बजेट छ भनेदेखि एउटा यो विकासी अड्डाहरूमा 50-60 करोडको चाहिँ योजनाहरू छन् यो जिल्लाभरि गर्नेहरू। अब यो यत्रो नगरपालिका जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिकाले चाहिँ तपाईँको चाहिँ 4-4.5 करोड पैसाले मेयरसँग त्यति हुन्छ, पुरानो योजनाहरू हुन्छ, अनि अलिकति नगरभित्रमा अलिक ठुल्ठुलो योजना पनि होला। अब त्यो 4 करोड पैसाले यत्रो 12 वडामा कसरी विकास निर्माण सम्भव छ? अलिकति अप्ठ्यारोमा पार्ने, जनतासँग हामीलाई छुटाउने प्रयास गरियो। अब यही हिसाबले हामीले अब भोलि ड्युरेबल तरिकाले फेरि म फर्किन्छु, फेरि काम गर्छु भन्ने हामीलाई नै जोस जाँगर छैन, किनभने पैसा छैन। 5 लाख रुपियाँ पैसा एउटा वार्डमा लगानी गरेर अनि हामीलाई जनताले धन्न गाली मात्रै गर्छ, कुट्नु बेर लाउँदैन अर्कोचोटिदेखि। फेरि पनि भोट देऊ हामी विकास गर्छौँ भनेर हामी जान्छौँ र हामी बेक्कु भौँ र हामी जाँदैनौँ। किन जाँदैन? 35 लाख रुपियाँले दिएर यत्रो वडा विकास गर भनेर लगाइदिएपछि हामीले त्यो गर्न सक्छौँ र हामी फेरि पनि जाने? हामी जाँदैनौँ, हामीलाई चाहिएको पनि छैन। यसरी हामी जनता ढाँटुलाई हामी जाँदैनौँ।
4: हस् धेरै धेरै धन्यवाद। सिद्धिचरण नगरपालिका वडा नम्बर 11 वडा अध्यक्ष विनोद ताम्राकारज्यूले जनप्रतिनिधिहरूका पनि केही समस्या छन्, सीमित साधन स्रोतका बावजुद नागरिक अपेक्षाहरूलाई पुरा गर्नुपर्ने धेरै कठिनाई र चुनौतीहरू पनि छन् भन्नुभयो। हामीले स्थानीय सक्षमता पनि अब वृद्धि गर्नु पर्यो नि, स्थानीय सक्षमता वृद्धि गर्नका निमित्त यहाँकै साधन स्रोतलाई परिचालन गर्नु पर्यो, सम्भावना पहिचान गर्नु पर्यो र सम्भावित क्षेत्रमा लगानी केन्द्रित गर्नु पर्यो अनि परिणाम आउने कुराहरू होला। हो त्यस्तो विषयहरूमा चाहिँ कतिको त्यो आर्थिक सक्षमता हासिल गर्नका निमित्त यो ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाको आर्थिक समृद्धिका आधारहरू के हुन सक्छन्? प्रमुख प्रशासकीय अधिकृतज्यू छोट क्रमै राखिदिनुहोस् त।
10: पर्यटनको विकास एउटा अवसर भन्नुहोस्, पर्यटन त्यस्तै कृषि क्षेत्रलाई व्यवसाय र ठुलो चक्लामा खेती व्यवसाय, त्यस्तै हामीले पर्यटनको विकास गर्नका लागि अथवा कृषिको उत्पादित सामग्रीलाई ठुलो बजारसँग जोड्नका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य हुन्छ।
4: हजुर हजुर, मैले अझ यसलाई ठोस रूपमा अझ सजिलो बनाइदिन्छु फणेन्द्र सरलाई। जस्तो स्थानीय सक्षमताका आधारहरू नि, आर्थिक सक्षमताका आधारहरू हामीले केन्द्रीय अनुदान र प्रदेशको अनुदानमा निर्भर नहुनुपर्ने गरी हामीले बिस्तारै क्रमिक गतिमा पनि आर्थिक सक्षमता हासिल गर्ने ठोस आधार एउटा पर्यटन भन्नुभयो, त्यस्तै अर्को कृषि भन्नुभयो, त्यस्तै अरू के हुनसक्छ?
10: त्यसै गरी नागरिकको कर तिर्ने क्षमता विकास गर्नुपर्छ र नागरिकमा चेतना जगाउनुपर्छ, नागरिकहरूको कर तिर्ने क्षमता विकास गर्नुपर्छ, यस्तै लगायतका विषयहरू।
4: हस् धेरै धेरै धन्यवाद। अब हामी एकैछिन, सेवा प्रवाहको अवस्था चाहिँ के छ, नागरिकहरूलाई सहजता असहजता के छ, नागरिकका गुनासाहरू के छन्, चाहना के छन्, त्यो पनि हामी नागरिकहरूबाट बुझ्ने प्रयास गर्छौँ। कृपया एकजनाले आफ्नो कुरा राख्दै हुनुहुन्छ, परिचय सहित राखिदिनु होला।
11: बुद्धिवार खड्का, सिद्धिचरण नगरपालिका भारत। अब यहाँ कुराहरू धेरै उठे, अब कृषिमा पनि हेर्नुपर्ने होला नगरपालिकाले, होइन? अब व्यवसाय गर्ने कुरामा व्यवसाय गर्ने मान्छेलाई कुन खालको आधारभूत दिनुपर्ने हो? अब यहाँ कुरो पनि आयो फणेन्द्र सरबाट, नागरिकलाई राजस्व तिर्न सक्ने क्षमता बनाउनु पऱ्यो भनेर राजस्व तिर्ने क्षमतालाई होइन अब बारी नै ल्याएर नगरपालिकालाई जिम्मा लाउने बेला किन भन्दा बारी जति सबै बाँझो लायो कमाई बाँदरले केही राख्दैन भेटनारीको शाखा छ भेटनारीको मान्छे कहाँ छ अब रेडियो नेपाल आयो अहिले अब रेडियो नेपाल चाहिँ सदरमुकाम आएर बस्छ दिनमुनि के छ हेरेको छ त्यो सबै सम्भावना त त्यहाँका कृषकको होला नि बस्ने वातावरण सिर्जना गर्नु नगरपालिकाले कुन कुन भूमिका खेल्यो त्यो रातो बाँदरलाई नियन्त्रण गर्नका लागि नगरपालिकाले कुन भूमिका खेलेर गयो अरे अब बजारीकरण भन्छ बजारीकरण अहिले सुन्तला फलेर बसेछ रुख कटेर यसरी बसिरहेछ अब खाइदिइहाल्छ बाँदर अब त्यसको केही नियन्त्रण गर्नुपर्छ त्यसको ऊ गर्नुपर्छ भनेर भन्यो अब जनप्रतिनिधिहरूको पनि कुरा सुन्यो सङ्घको पैसाको मात्रै कुरा यहाँको स्रोत र साधनलाई चाहिँ नि यो गर्नुपर्छ भनेर भिजन यो नगरपालिकाले निकाल्न सकेन प्रश्न यही
4: हस् धेरै धेरै धन्यवाद महत्त्वपूर्ण कुरा उहाँले राख्नु भएको छ स्थानीय प्रयास चाहिँ के भइराखेको छ उहाँले राख्नुभएको समस्याको बारेमा कृपया तपाईँले यो उहाँको कुरालाई स्मरणमा लिइदिन म अनुरोध गर्छु र अत्यन्तै महत्त्वपूर्ण अर्को कुरा के राख्नुभयो भने उहाँले संसार जगतले पनि जनताका ठोस समस्याहरूलाई उठाइदिएन रेडियो नेपाल सदरमुकाम केन्द्रित भएर यो बस सञ्चालन गर्यो यसले एउटा चाहिँ नागरिक गुनासाहरूलाई सुन्ने प्रयत्न त गर्यो तर अझ ठोस रूपमा बस्ती बस्तीमा संसारले जनताका समस्याहरूलाई उजागर गर्न सकेन र सम्बन्धितको ध्यान आकर्षण गर्न सकेन त्यसकारणले स्थानीय संसार जगतले पनि नागरिकहरूका समस्याहरूलाई प्राथमिकताका साथ उजागर गर्ने र ध्यान आकर्षण गर्नेतर्फ पनि पहल गरियो भनेदेखि वास्तवमा नागरिक र सरकारको विकास प्रयास पहल र तादात्म्यता अगाडि बढ्नेछ हामी त्यो अपेक्षा गर्छौँ अरू सहभागीहरूको पनि प्रतिक्रिया लिन्छु कृपया त्यो छेउमा केही महिला दिदीबहिनीहरू पनि बस्नुभएको छ आफ्ना समस्या गुनासा केही छन् र नगरपालिकाले समस्या मात्रै होइन केही राम्रै कामहरू पनि गरेको होला नि तपाईँको अनुभव सुनाइदिनुहोस् त के छ
12: नमस्कार स्थानीय सरकारले अहिलेसम्म गर्न त असल कार्यक्रमै गर्नुभएछ राम्रै काम पनि भएको छ त्यसलाई अपूर्ण केही सुधार हुनुपर्ने कामहरू देखिन्छ जस्तै अहिले उत्पादनमा अहिलेको राहत आइरहेको छ हामी मलको अभाव दोस्रो कुरो अब हाम्रो जुन जनशक्ति चाहिँ हाम्रो युवाहरू चाहिँ विदेश पलाए र दोस्रो यो बाँदरले चाहिँ हामीलाई चाहिँ एकदम अलि क्षति नै पुऱ्याएको छ हामी उत्पादन गर्छौँ तर उत्पादनको केही पनि हुँदैन कि बिचैमा हाम्रो नष्ट भएर गरिदिन्छ यसको लागि हामीले विभिन्न प्रकारबाट स्थानीय सरकारलाई अथवा नगरपालिकालाई अनुरोध पनि गऱ्यो विभिन्न क्षेत्र र विभिन्न निकायबाट तर यसको नियन्त्रणको केही पनि देखिएन र बाँदर मार्न मिल्दैन के अरे अब सरकारले अनुमति दिँदैन भन्ने कुरो कारणले चाहिँ कृषकहरूको चाहिँ मन सबै निराश हुँदै गएको छ म यस वडाको चाहिँ सिद्धिचरण नगरपालिका वडा नम्बर 11 ज्येष्ठ नागरिकको अध्यक्ष हुँ अध्यक्षको हैसियतले चाहिँ ज्येष्ठ नागरिकहरूको चाहिँ जे जस्तो पाउनुपर्ने सुविधा हो ज्येष्ठ नागरिकहरूलाई उपलब्ध छैन बजेटिङको हिसाबमा पनि

0: मलाई लागेको छ।
1: निमा शेर्पा अनि हाम्रो यो त्यो घर हाम्रो एउटा ट्याङ्कीको लागि त्यो समस्या छ।
2: धेरै धन्यवाद। के भइराखेका छ भूकम्प प्रभावितहरूको लागि भन्ने कुरा पनि मिङमाजीले सायद उठाउन खोज्नु भएको छ। पहाडी भूगोल छरिएको बस्ती जहाँ चाहिँ विकासका अवसरहरू सुविधाहरूलाई त्यहाँ पुर्याउन नसकिने कुराहरू पनि होला। त्यस्तै खास गरी बाँदरले बाली नाली नष्ट गरेर दुःख दिइराखेको कुराहरू आइराखेको छ। म गुणबहादुर खड्काजीको प्रतिक्रिया लिन्छु।
3: यो रेडियो मार्फतबाट जानकारी गराउन चाहन्छौँ, हामी निर्वाचित भएर आइसकेपछि हामीले प्रत्येक टोल टोलमा हामीले पहिलो समस्याको रूपमा सबै नागरिकले होला चाहे किसानहरूले सबै किसानहरूले पहिलो विषयवस्तु उठाउनु भएको बाँदरकै कुरा थियो। बाँदरपछि अन्य वन्यजन्तुहरूको कुरा थियो र हामीले निर्वाचित भएर आइसकेपछि हामीले आफ्नो स्रोत साधनले नसक्ने भइसकेपछि हामीले कार्यपालिका मार्फत प्रदेश र सङ्घीय सरकारलाई यो विषयलाई अनुरोध गरेका छौँ। किनभने नागरिकलाई यो कुराको ठुलो समस्या छ, माथिबाटै नीतिगत रूपमा कानुन चेन्ज गरेर गर्न सकिन्छ कि बाँदर नियन्त्रणको एउटा दीर्घकालीन बाटो अप्नाउनु पर्ने अवस्था छ। त्यसको लागि स्थानीय सरकारले हातेमालो गर्नुपर्ने कुरामा, स्थानीय सरकारले सहयोग गर्ने कुरामा हामी सदैव तत्पर छौँ भनेर हामीले अनुरोध माथिल्लो सरकारलाई हामीले नगरेको भन्ने अवस्था होइन। म यहाँलाई आग्रह गर्न चाहन्छु, स्थानीय सरकारको ऐन कानुनमा टेकेर सिद्धिचरण नगरपालिकाले कानुन निर्माण गर्न सक्ने र त्यो जुन कुरा सङ्घीय सरकारले हामीलाई अधिकार दिएको छ, प्रदेश सरकारले हामीलाई अधिकार दिएको छ, त्यो सर्व अधिकारमा टेकेर हामीले बनाउनु पर्ने नीति नियम कानुनमा हामीले कुनै पनि जटिलता बनाएर राखेका छैनौँ। त्यो सहज वातावरण बनाएको छ। अर्को कुरा म मिडिया मार्फत जानकारी गराउन चाहन्छु, यदि हामीले नयाँ कानुन निर्माण गऱ्यौँ भने पनि सङ्घीय सरकार र प्रदेश सरकारसँग बाजिने कानुन निर्माण गर्न पाउँदैनौँ। यदि त्यो कानुन बाजियो भने माथिल्लो तहको सरकारको कानुन लागू हुन्छ, हाम्रो स्वत तपाईँको बदर हुने अवस्था छ। त्यो भएको कारणले गर्दा कतिपय नागरिकको जटिलता समस्याहरू चाहिँ हामी नागरिकलाई विकास मात्रै लिएर गएका छैनौँ। गाउँ टोल ठाउँमा जाँदा हामी स्थानीय जनप्रतिनिधि भनेको त नागरिकको प्रत्यक्ष रूपमा जन सरोकार राख्ने स्थानीय जनप्रतिनिधि हो। हामीले नागरिकको सुझाव पनि ल्याएका छौँ, सल्लाह पनि ल्याएका छौँ र अहिले नागरिकको मेन आक्रोश के पनि हो भने हामीले कुरा त्यहाँ सुनेर आयौँ, उहाँहरूले कुरा सुने अनुसार हामीले तपाईँको कानुन संशोधन गरेर हामीले काम गर्न नसकेको कारणले गर्दा अहिले नागरिकको ठुलो गुनासो छ हामीप्रति। उहाँहरूले बुझ्न पनि सकिरहनु भएको अवस्था छैन कि बा नगरपालिकाले चाहेर नगरेको हो कि बा गर्दै नगरेको हो, बुझाउनु पर्ने अवस्था पनि छ। अब यस्ता कार्यक्रमहरू केही भइराख्यो भने बुझाउने अवसर पनि हुन्छ। हस्, धन्यवाद।
2: हस्, धेरै धेरै धन्यवाद। आज हामीले यो रेडियो नेपालले आयोजना गरेको स्थलगत रेडियो बहस ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाको केन्द्रमा तयार पारिराखेका छौँ। अर्को एकजना सहभागीले केही कुरा राख्न खोज्दै हुनुहुन्छ, कृपया के कुरा हो राखिदिन म अनुरोध गर्छु आफ्नो परिचय सहित।
4: हस् त, धन्यवाद। मेरो नाम ध्रुव कुमार राजभण्डारी। अब गर्नुपर्ने भनेको ज्येष्ठ नागरिकहरूले पाउने सेवा सुविधाहरू त्यो पाइराखेको छैन मुख्य कुरो। जस्तो ज्येष्ठ नागरिकले यात्रा गर्दाखेरि यातायात क्षेत्रमा पाउने सुविधा 50% त्यो विषयमा नगरपालिकाले पनि पहल गर्नुपर्ने हो कि होइन, ज्येष्ठ नागरिकलाई सुविधा दिनुपर्छ कि पर्दैन।
2: तपाईँले भन्नुभयो जस्तै ज्येष्ठ नागरिक पनि एउटा लक्षित वर्ग हो, त्यस्तै गरेर युवाहरू होला, यस्ता लक्षित वर्गहरूले पाउने सुविधाहरू लक्षित वर्ग केन्द्रित योजना र कार्यक्रमहरू छन् कि छैनन् होला, युवाहरूले कस्तो महसुस गर्नुभएको छ र युवा लक्षित कार्यक्रमहरू के हुनु पर्थ्यो? म युवा सहभागीहरूबाट पनि प्रतिक्रिया लिन चाहे छोटकरीमा, युवा लक्षित कार्यक्रमहरू छन् कि छैनन्? कृपया कसले बोलिदिनुहुन्छ? यहाँ सहभागीहरूबाट केही आवाज सुनिएन। मलाई लाग्छ उहाँहरूको यो मौनता भनेको सूचनामा पहुँच कतै पुगेन कि लक्षित वर्गले पाउनुपर्ने कार्यक्रमहरू यो छन्, यसमा बजेट यो तय गरिएको छ, यो हामीले पाउनुपर्छ भन्ने कुराहरूमा चाहिँ सायद सूचनामा पो कहीँ कतै पहुँच पुगेन कि नागरिकहरूको, र यो ज्येष्ठ नागरिकका कुराहरू र अन्य समग्र यहाँ उठेका विषयहरू र सूचनामा पहुँच सहज बनाउनको निमित्त नागरिकहरूलाई के गरिएको छ, यो समग्र विषयलाई अत्यन्तै छोटकरीमा सठिक ढङ्गले जवाब दिइदिनको निमित्त वडा नम्बर 11 वडा अध्यक्ष विनोद कुमार तामराकारज्यूले म यो कुराको जवाब दिन्छु भन्नुभएको छ। कृपया समयलाई ख्याल गरिदिएर आफ्नो धारणा राख्नु होला।
5: धेरै लामो कुरा छैन। अब यो ज्येष्ठ नागरिकको कुरा आयो, हामीले सक्ने मेरो वडामा मैले पहल गरेका छु। मेरो वडाको 11 नम्बरको ज्येष्ठ नागरिकको अध्यक्षज्यू यही हुनुहुन्छ, हामीले सकेको गरिरहेका छौँ। अब ज्येष्ठ नागरिकहरूको, अब म ध्रुवदाईको कुरामा आएँ, उहाँले अघि भन्नुभयो ब्याङ्कहरूमा पनि पालो पिलो यसो राख्दैन, हामीलाई प्रायोरिटी दिन भन्ने कुराहरू एउटा आयो, र दोस्रो कुरो यो सार्वजनिक यातायातको क्षेत्रमा उहाँहरूले नेपाल सरकारले तोकेको नीति नियमअनुसार हामीले त्यो सुविधा प्राप्त गर्न सकेनौँ। यति नै हो भने त ध्रुवदाईले कुरा गर्नुभएको। अब तपाईँको सेवा सुविधा

0: पाएन भन्ने कुराहरू एकदम राइट हो, नेपाल सरकारले छुट्याइदिएको त्यो तपाईँको अधिकार हो, नेपाल सरकारले पनि गर्ने जति त गरेको छ, त त्यो गर्दै नगरेको भई त्यसलाई पनि मान्नु मिल्दैन, किनभनेदेखि महिनाको हामीले नेपाल सरकारले 4,000 पैसा त दिएको होला नि त ज्येष्ठ नागरिकलाई, र त्यतिले नपुगेर हामीले पनि वडाबाट हुनसक्ने गर्नु सक्नु, सानमाया मिस यहीँ हुनुहुन्छ, के गर्दा हुन्छ कसरी के गर्नु सकिन्छ, 1,00,000 रुपियाँ 2,00,000 रुपियाँ माग्नको लागि उहाँ र हामी कति ठाउँ कुद्दैछौँ, के गर्दैछौँ, हामीले सक्ने पहल चाहिँ गरेको छौँ। तर अर्को कुरा, तपाईँहरूले के दायित्व हुनुहुन्छ, यहाँ यो फोरम पाउँदाखेरि चाहिँ प्याटपुट बोलिहाल्ने, अन्य बेलामा पनि यो आफूले परेको समस्याहरू त हामी जनप्रतिनिधि हौँ, हामीलाई लिएर सम्बन्धित निकायमा हामीलाई यसरी सुविधा दिएको छैन, तिमी हिँड तिम्रो अगुवाईमा हामी जान्छौँ, यहाँ यसरी बोल्नुपर्छ भनेर हामीलाई भन्नु परेको परेन त, भनेपछि त हामी देउता होइन, प्रत्येकको मनभित्रको कुरा हामीले कसरी बुझ्छौँ र, हामीलाई त लाएर तपाईँहरूको 5 वर्षको लागि हामी गोठाला हौँ, तपाईँहरूले लाई काम लगाउनु सक्नु पऱ्यो, यो फोरमहरू मात्रै आफ्नो तुस पोखेर त हुँदैन, अरू बेला पनि हामीलाई बोलाएर फोन गरेर बोलाएर यहाँ हामीलाई यस्तो अन्याय परेको छ, तिमीहरू हाम्रो प्रतिनिधि हो, तिमी गएर सम्बन्धित निकायमा बोलिदेऊ भनेर चाहिँ तपाईँहरूले भनिदिनुहोस्। त्यसमा हामीले लाचार गरेर हामी गएनौँ, हजुरहरूको कुरा लिएर सम्बन्धित निकाय गएन भनेदेखि हामीलाई गाली गर्नुहोस्, अरू 2-4 वटा गाली खानु पनि हामी तयार छौँ, होइन भनेदेखि अब यो फोरम पाउँदा मात्रै मुखको तितो थालेर मात्रै चाहिँ हुँदैन, हामी सबै लागेर चाहिँ अगाडि बढ्यौँ भनेदेखि आफ्नै पाको अधिकार चाहिँ लडेर पनि लिनुपर्छ भन्दै यहाँहरूसँग बिदा हुन्छु, धन्यवाद।
1: हस्, धेरै धेरै धन्यवाद। जनताका जनप्रतिनिधिहरू, जनता सँगसँगै अगाडि बढ्यो भनेदेखि वास्तवमा हामी विकासको लक्ष्यमा पुग्न सक्छौँ। बाँधे बाँधे जायती तत्त्वबोध भन्छ, नागरिकहरू पनि आफूलाई केही अन्याय परेका छन् अथवा असुविधा भएको छ भनेदेखि जानुपर्ने सम्बन्धित निकायमा, म यो ठाउँमा पुग्नुपर्छ भनेर जागरुकता पनि हुनु पऱ्यो, सक्रियता पनि हुनु पऱ्यो, तत्परता पनि हुनु पऱ्यो, र अधिकार सँगसँगै मेरा नागरिक दायित्वहरू पनि पुरा गर्नुपर्ने दायित्वहरूमा पनि म नागरिक दायित्व पुरा गर्न पनि म सक्षम छु, पुरा गर्नुपर्छ भन्ने त्यो खालको आत्मबोध पनि हुन सक्यो भने हामीले वास्तवमा यस्ता किसिमका विभिन्न खालका यस्ता द्वन्द्वहरूको समाधानतिर उन्मुख हुन सक्छौँ। र सूचना प्रविधि शाखा पनि छ, र स्थानीय तहमा सुशासन प्रवर्धन गर्नको निमित्त सूचना प्रवाह पनि एउटा महत्त्वपूर्ण कुरा हो, सूचनाको पहुँच पनि महत्त्वपूर्ण कुरा हो, सूचना अधिकारी पनि प्रबन्ध गरिएको छ, सूचना अधिकारी प्रवक्ताहरू पनि राखिएको छ, र सूचना प्रविधि शाखा नै स्थानीय तहमा राखिएको छ। नागरिकहरूले कतिपय सूचना नपाएकै कारणले अवसर अवसरबाट वञ्चित हुनुपर्ने अवस्था पनि छ। यो सूचना प्रविधिको व्यवस्थापन, वास्तवमा सूचनामा नागरिकको पहुँच कतिको छ भन्ने सन्दर्भमा म निमित्त प्रमुख प्रशासकीय अधिकृत फणेन्द्र कटुवालज्यूलाई यसको संक्षिप्त सठिक जवाब दिइदिन अनुरोध गर्छु।
2: वेबसाइट मार्फत आफ्ना सूचित भएका बजेट, योजना, कार्यक्रम, नीतिहरू, नियमहरू, ऐन कानुनहरू र समय समयमा नागरिकहरूले लाग्ने गरी उपलब्ध गराइने, प्रकाशित हुने सूचना कार्यालय फेसबुक मार्फत प्रसारण गर्छ। त्यति मात्र नभएर वडा वडा मार्फत पठाएर वडाको सूचना पार्टी र नगरपालिकासँग सम्बद्ध अन्तर्गतका निकायहरू मार्फत पनि ती सूचना पनि हामी सम्प्रेषण गर्छौँ। वेबसाइट र फेसबुकको पेजबाट पनि सम्प्रेषण गर्छौँ। नागरिकका गुनासाहरू र चासोका विषयहरूलाई हामीले इमेल मार्फत पनि प्राप्त गर्छौँ र सूचना सम्प्रेषणलाई सहज बनाउनका लागि आइटी शाखा छ, सूचना प्रविधि शाखा हुन्छ, त्यस मार्फत हामीले डिजिटल्ली पनि सूचनाहरू प्रसारण गर्छौँ लगायत र नागरिक सहायता पक्षहरू स्थापना भएर सूचना सम्प्रेषण लगायत नागरिकको सेवालाई सहजीकरण गर्ने काम भयो।
1: धेरै धेरै धन्यवाद। स्वास्थ्य क्षेत्रमा सिद्धिचरण नगरपालिकाले स्वास्थ्य सेवालाई सुलभ बनाउनको निमित्त के कस्तो प्रबन्ध गरेको छ, स्वास्थ्य क्षेत्रका के कस्ता समस्याहरू छन् भन्ने सन्दर्भमा स्वास्थ्य शाखा प्रमुखले केही कुरा राख्छु भन्नुभएको छ। सिद्धिचरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखजीलाई म अनुरोध गर्छु, कृपया आफ्नो परिचय।
2: हाई, तपाईँ राई, स्वास्थ्य शाखा प्रमुख। स्वास्थ्य नै रहन भन्ने उक्ति पनि छ, यस यो कुरालाई कसरी नकार्न सकिँदैन र यहाँबाट चाहिँ विशेष गरिकन आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइरहेको अवस्था छ। हामीले एउटा पालिका स्तरमा दिने स्वास्थ्य सेवा भनेको चाहिँ विशेष गरिकन प्रतिकारात्मक स्वास्थ्य सेवा हो। स्वास्थ्य सेवामा एउटा प्रतिकारात्मक स्वास्थ्य सेवा, उपचारात्मक स्वास्थ्य सेवा, पुनर्स्थापनात्मक स्वास्थ्य सेवा, प्रशामक स्वास्थ्य सेवा भनिन्छ। अब यसमा विशेष गरिकन प्रतिकारात्मक स्वास्थ्य सेवा नै हाम्रो बाटोमा पर्छ भने केही उपचारात्मक स्वास्थ्य सेवाहरू पनि पर्दछन् र हामीले जुन स्थानीय तहले उपलब्ध गराउनु पर्ने आधारभूत स्वास्थ्य सेवामा नेपाल सरकारले सङ्घीय सशक्त बजेटबाट उपलब्ध गराएको बजेट र स्थानीय तहले र प्रदेश सरकारले छुट्याएको बजेटलाई अधिकतम उपयोग गरेर जनता समक्ष एउटा गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि हामी जहिले पनि तत्पर रहेका छौँ र हामीले सेवा उपलब्ध गराइरहेका छौँ। र यो सेवा उपलब्ध गराउँदै गर्दाखेरि अब हामीले विपन्न नागरिक उपचार कोषको लागि जुन सिफारिस गर्नुपर्ने जिम्मेवारी हामीले पाएका छौँ स्थानीय तहले, त्यो सिफारिस गर्ने कार्य गर्दै गर्दाखेरि हामीलाई के महसुस भएको छ भने यो विपन्न नागरिकको लागि भनेर कोष स्थापना गरिएको छ अनि मापदण्डमा निर्देशिकामा चाहिँ अब यो विपन्न नागरिकलाई उपलब्ध गराउने भनिएको छ। अब यो विशेष गरिकन त यो निर्देशिका अनुसार चाहिँ पहिले को विपन्न हो, को सम्पन्न हो, को मध्यम हो भन्ने खालको चाहिँ छुट्याउनु पर्ने कुराहरू देखिन्छ क्राइटेरिया। अब यो विपन्न नागरिकको कार्ड प्राप्त भएको अवस्थामा चाहिँ हामीलाई यो सिफारिस गर्नको लागि सजिलो छ। अब यो विपन्नताको जुन कार्ड प्रदान नभएको अवस्थामा चाहिँ सम्बन्धित वडाबाट चाहिँ सिफारिस गरेको आधारमा भनिएको छ। अब यो अलिकति यो सिफारिस गर्ने कुराहरूमा ठ्याक्कै यो विपन्न यो सम्पन्न भन्ने नसकेको कारणले गर्दाखेरि चाहिँ यसमा एउटा समस्या परेको छ होइन। यसलाई यो चाहिँ अब यहाँ यो सिद्धिचरण नगरपालिकाको मात्रै समस्या होइन, यो देशव्यापी समस्या हो। त्यसै कारणले यसलाई अलिक सम्बन्धित निकायले ध्यान दिए राम्रो हुन्थ्यो भन्ने मेरो कुरा छ। अनि अर्को उपचार खर्च वितरण गर्ने कुरामा पनि यो समस्या छ। अनि अर्को कुरा चाहिँ अब यो संहिता लागू भए पश्चात विशेष गरिकन स्वास्थ्यको कर्मचारीहरूमा पनि एउटा वृद्धि विकासमा पनि केही बाधाहरू आएको देखिन्छ है। अब हामीले पहिले जुन यो संहिता लागू हुनुभन्दा अगाडि चाहिँ सुरुको पदस्थापना पश्चात सरासर 5 वर्षमा एक तह स्तर वृद्धि हुन्थ्यो भने 8 वर्षमा दोस्रो तहको स्तर वृद्धि हुन्थ्यो। तर अहिले 5 वर्षबाट 6 वर्षमा जानको लागि समस्या भएन, तर 6 वर्षबाट 7 वर्षमा जानको लागि चाहिँ त्यो बाटो चाहिँ अब त्यो सहज छैन है। त्यो समस्या एउटा छ है, त्यो एउटा कुरा छ। अनि अर्को कुरा अब यो हामीले महसुस गरेको कुरा चाहिँ के हो भने कर्मचारी बिचमा पनि संघीयता पश्चात एउटा विभेदको महसुस भएको छ होइन। किनभने संघीय स्तरमा काम गर्ने कर्मचारी अलिकति उच्च स्तरको, स्थानीय तहमा चाहिँ काम गर्ने कर्मचारी अलिक न्यून स्तरको जस्तो त महसुस पनि हामीलाई भएको छ। जस्तै यहाँ स्थानीय तहमा पनि 8, 9, 10 तहको कर्मचारीको दरबन्दी छ होइन, तर अब सङ्घबाट त प्रमुख प्रशासन अधिकृत ल्याएर राखिन्छ होइन। अब स्थानीय तहले चाहिँ के चलाउन नसक्ने हो त होइन, त्यो पनि एउटा हामीलाई महसुस भएको कुरा, त्यो खालको विभेद पनि आएको छ। त्यसै कारणले गर्दाखेरि अब यो पनि सम्बन्धित निकायको ध्यान जाओस् भन्न चाहन्छु। र अर्को पाम्स भनेर अहिले लागू भएको छ होइन सफ्टवेयर, अब यसको न कुनै अभिमुखकरण छ, न कुनै तालिम छ, जबरजस्ती चाहिँ अब यो सबैले लागू गर्ने, सबैले चलाउनु पर्छ भनेर चाहिँ यहाँ ल्याएर हामीलाई अब त्यो कुरा आइरहेको छ र हामीले अब अहिले यो प्रक्रियामा छ। तर सबै साथीहरूले के भन्नुभएको छ भने अब यो बिना तालिम बिना अभिमुखकरण हामीले गर्न सकिँदैन, त्यसैले यसमा चाहिँ तालिमको आवश्यकता पर्छ भन्ने कुरा भएको छ र वास्तवमा तालिम आवश्यकता पनि छ भन्न चाहन्छु।
1: दक्षता वृद्धिको निमित्त र कामको छरितोपना वृद्धि गर्नको निमित्त सिप र क्षमताका तालिमहरू पनि दिनुपर्ने आवश्यकता बोध भएको कुरा स्वास्थ्य शाखा प्रमुखजीले राख्नु भएको छ। अहिले हामीले यो बहस सिद्धिचरण नगरपालिकामा स्थानीय सरकारले विकास निर्माण सुशासन र समृद्धिमा के कस्तो पहल र प्रयास गरेको छ, स्थानीयका अपेक्षा र सरकारका विषयमा यो बहस केन्द्रित गरेका छौँ। अहिले हामीले समावेशी र सहभागितामूलक विकासको परिकल्पना गरेका छौँ र त्यही विधिमा हाम्रा क्रियाकलापहरू अगाडि बढिराखेका छन्। हामीले यो बहस सञ्चालन गरिरहँदाखेरि जुन खालको एउटा अनुभव गऱ्यौँ, किनभने महिलाले आफ्ना कुराहरू महिला सशक्तिकरणका लागि महिला सहभागिताका कुराहरूमा पनि हामीले केही महिला सहभागीहरूबाट पनि प्रतिक्रिया आओस् भन्ने अपेक्षा राखेका थियौँ। महिला दिदीबहिनीहरूले आफूले

0: यहाँ हामीसँग हुनुहुन्छ, महिलाको प्रतिनिधित्व गर्नुहुन्छ। महिला सशक्तिकरणको सवाल अलिक कमजोर भएको जस्तो देखियो, महिलाहरूले आफ्ना कुरा राख्न नसक्नु भएको स्थिति पनि गरियो। यस्तो स्थितिले हामीले समावेशी र सहभागितामूलक विकासलाई कसरी अगाडि बढाउन सकौँला, कसरी प्रवर्धन गर्न सकौँला र महिला सशक्तिकरणका लागि के कस्तो पहल र प्रयासहरू भएको छ, संक्षिप्तमा आफ्नो भनाइ राखिदिनु होला कृपया अप्सरा पन्त कार्कीज्यू।
1: सर्वप्रथम त हामी महिला पनि अलिकति जागरुक भएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। हामी पनि यो समाजको एउटा अङ्ग हौँ है भनेर हामीले खोजी कार्य गर्नुपर्दछ। त्यही मैले पनि हिजोको चुनावमा आफ्नो प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व गराउँदै वडा जितेर यो कार्यपालिकासम्म आइराख्दा भोलि मैले पनि अरू महिलाहरूलाई म जस्तै बनाउनको लागि चाहिँ मैले महिलाहरूको अधिकार, महिलाहरूको कर्तव्यको लागि चाहिँ पहल गर्नुपर्छ। त्यसको लागि हामीले सिद्धेश्वरम नगरपालिकाबाट चाहिँ लैङ्गिक समानताको आधारमा बजेटहरू कार्यक्रम छुट्याएर चाहिँ हामीले विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छौँ। महिलाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ, महिलाहरूले आफ्नो कुराहरू कसरी राख्न सक्नुहुन्छ भनेर सचेतनामूलक कार्यक्रम साथै जीविकोपार्जन कार्यक्रमको लागि पनि बजेट तय गरेका छौँ। हामी महिला जनप्रतिनिधिहरूले प्रत्येक वाडामा साथै नगर कार्यपालिकाबाट पनि हामीले महिला जनप्रतिनिधि साथै महिला आयार्जन भन्ने शीर्षकमा रु 10 लाख रुपियाँ विनियोजन गरेर कार्यक्रम गर्ने चरणमा पुगेको छौँ र प्रत्येक वार्डमा महिला दिदीबहिनीहरू, एकल महिला, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक सबैजनाको लागि चाहिँ हामीले आवश्यकता अनुसारको बजेट छुट्याएर विभिन्न कार्यक्रम गर्दै आएको छौँ र कोही पनि महिला दिदीबहिनीहरू आफ्नो खुट्टामा उभिन सक्नुहुन्छ र आफूले एकजोड कपडा अथवा एकजोड जुत्ता अथवा घरमा आफ्नो परिवार चलाउनको लागि चाहिँ अरूसँग हात फैलाउन नपरोस् भनेर जीविकोपार्जन कार्यक्रम गर्दै आएको छौँ, तर पनि त्यो नै प्राप्त भएको छैन। अझै पनि उहाँहरू आफै पनि के छ त ओडामा, के छ त नगरमा भनेर अझै पनि नआइरहेको अवस्था छ। महिला दिदीबहिनीहरूलाई त अलिकति पितृसत्तात्मक कुराले पनि पछाडि पारेको छ, किनभने हामी महिलाहरू कुनै पनि ठाउँमा गएर अलि बोल्नु हुँदैन, धेरै बोल्यो भने चाहिँ महिलाहरूलाई चाहिँ यो धेरै पाठी भयो, फलानाको श्रीमती, फलानाको बुहारी होइन, त्यस्तो आरोपहरू आउने कारणले गर्दा पनि महिलाहरू अझै पनि अगाडि बढ्न सक्नु भएको छैन जस्तो लाग्दछ।
0: हजुर, नागरिकहरूलाई आफ्नो अधिकार, कर्तव्य, दायित्वका प्रति पनि सचेत र जागरुक बनाउने, त्यो नागरिक शिक्षालाई प्रवर्धन गर्ने खालका गतिविधिहरू गर्नु पनि जनप्रतिनिधिहरूको दायित्व पनि होला। यतातर्फ पनि नागरिक शिक्षाका बारेमा पनि अलि बढी गतिविधिहरू गर्न पनि आवश्यक ठानिन्छ। समग्रमा हामी यो कार्यक्रमको अन्तिम चरणतिर आइसकेका छौँ र सहभागीहरूबाट आएका कुराहरूलाई मध्यनजर राख्दै यो पालिकाको आर्थिक सक्षमता वृद्धि गर्नको निमित्त स्थानीय सरकार र नागरिकहरू सँगसँगै अगाडि बढेर एउटा सुन्दर समुन्नत नगरपालिकाको रूपमा यो नगरपालिका स्थापित हुन सकोस् हाम्रो शुभकामना छ। अन्त्यमा अब यो कार्यक्रमको अन्त्यमा यहाँ उठेका कुराहरूलाई सम्बोधन गर्ने सवालमा आफूलाई लागेका केही कुराहरू राख्दै आगामी दिनमा यहाँहरूले नागरिक समक्ष के कस्तो प्रतिबद्धता गर्न आवश्यक ठान्नुहुन्छ, म सीताराम दाहाल वडा नम्बर 3 का वडा अध्यक्षज्यूलाई संक्षेपमा आफ्नो प्रतिबद्धता सहित विचार राखिदिनु अनुरोध गर्छु।
2: कार्यक्रममा विभिन्न सवालहरू, नागरिकका सवालहरू उठेका छन्। यो सवालहरूको कुरो हामीले नगरपालिकाको आर्थिक दायित्व, सक्षमता र हामीसँग भएका लक्ष्य अनुसार हामी जस्तो किसानका कुरा, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्यका कुराहरू लिएका छौँ, त्यो हामी प्रतिबद्धताका साथ हामी पुरा गर्न चाहिँ अहोरात लागि पर्नेछौँ। तर हामीलाई अघि भने चाहिँ सबै नागरिकहरूको आवाज आयो, हाम्रो स्रोत र साधनले जति भ्याउँछ त्यति गर्दै जाने हो र स्रोतभन्दा माथि उहाँहरूको अपेक्षा र हामीलाई आवश्यकता पनि बढी नै छ। त्यो आवश्यकता अनुसार नगरपालिकाले सबै सहजै रूपमा गर्न सक्ने अवस्था छैन भौगोलिक विकटताको कारणले। त्यसलाई चाहिँ हामी निरन्तर रूपमा लागिरहनेछौँ र कृषिका बढी उपज, कृषिमा उपज गर्नको लागि हामी कृषि कार्यक्रम अन्तर्गत हामीले बजारीकरणको व्यवस्थाका लागि हामी कृषि एम्बुलेन्स ल्याएका छौँ। अघि सुन्तला हाम्रो बुद्धिदाईले भन्नुभयो, सुन्तला पाकेर लडरम्ब छन् तर त्यो बजार व्यवस्था छैन भन्नुभएको छ। हामीले कृतिचरण नगरपालिकाले एउटा एम्बुलेन्सको रेट तयारी गरेको छ, त्यो रेट चाहिँ हाम्रो नगरपालिकामा आएर बुझ्दा हुन्छ। त्यसले तपाईँले कहाँ पठाउनु पर्ने हो, सुन्तला हो, फलफुल हो, अब अन्नबाली हो, त्यो पठाउन तपाईँ सजिलै सक्नुहुन्छ र हामीले नगरपालिकाले खरिद गरेको हामीले एम्बुलेन्सबाट तपाईँले 50% कममा हामीले दुरीको आधारमा हामीले त्यो सहज बजारीकरण गर्न हामीले व्यवस्था गरेका छौँ, यो तुरुन्तै लागू हुन्छ। यसै गरी हामी निरन्तर रूपमा यसको हामी प्रतिफल लिने गरी हामी

0: हामी जनप्रतिनिधि लागिरहनेछौँ भन्ने कुरा म राख्दै यहाँहरू सबै सबैले जिज्ञासा राख्नुभएको छ। यो जिज्ञासाको समाधान दिनको लागि हामी लाग्नको लागि र विकास प्रवर्धनको र सक्षम नागरिक बन्नको लागि हामी अवरोध लाग्नेछौँ भन्ने प्रतिबद्धताका साथ म यहाँबाट बिदा हुन्छु। अवस्थ नमस्ते।
1: हस्, धेरै धेरै धन्यवाद। आजको यो स्थलगत रेडियो बहस, रेडियो नेपालले सञ्चालन गर्ने स्थलगत रेडियो बहस, आज हामीले सिद्धिचरण नगरपालिकाको केन्द्र ओखलढुङ्गा बजारमा यो बहस केन्द्रित गर्यौँ। यहाँ विकास, निर्माण, सुशासन, समृद्धि र नागरिक अपेक्षाका विभिन्न पक्षमा विभिन्न कोणबाट यहाँ कुराहरू उठेका छन्। सहभागीहरूले आफ्नो धारणा राख्नुभएको छ र जनप्रतिनिधिहरूले नागरिकहरूलाई आश्वस्त पार्ने प्रयास पनि गर्नुभएको छ। नागरिक र नागरिकका प्रतिनिधिहरू सँगसँगै मिलेर विकासको हाम्रो अपेक्षालाई पुरा गर्न सकौँ, स्थानीय स्तरमा उठेका समस्याहरूलाई जनताका जनप्रतिनिधिहरूले पनि नीतिगत अप्ठ्यारो, नीतिगत केही जटिलता देखाएर नागरिक समस्याहरूलाई अलि अल्झाउने भन्दा पनि त्यस्ता अप्ठ्यारा, नीतिगत अप्ठ्यारोलाई फुकाउनेतर्फ जहाँ जहाँ सम्बन्धित निकायमा पहलकदमी गर्नुपर्ने हो त्यो पहलकदमी पनि लिनको निमित्त पनि नागरिकहरूको अपेक्षा छ। त्यो अत्यन्तै महत्त्वपूर्ण पनि ठानिएको छ। केही नीतिगत झन्झटिला प्रक्रियाहरूले पनि हाम्रो विकासको गति सुस्त भएको, सेवा प्राप्त गर्ने कुराहरूमा अप्ठ्यारो परिराखेको, यस्ता कुराहरू पनि निकै समस्याका रूपमा भोग्ने गरिएको छ र त्यस्ता समस्याहरूलाई निवारण गर्नेतर्फ, क्रमिक रूपमा निवारण गर्नेतर्फ यहाँहरूको सक्रिय पहल रहन सकोस् र नागरिकहरूले पनि आफ्नो नागरिक दायित्व, अधिकार प्राप्तिको कुरा भन्दा पनि नागरिक कर्तव्य पुरा गर्ने, आफ्ना अवसरका क्षेत्रहरू के हुन्, ती अवसरका क्षेत्रहरूलाई लिनेतर्फ सक्रिय पहल थाल्ने र सम्बन्धित निकायलाई झकझग्याउनेतर्फ पनि यहाँहरूको सक्रिय सकारात्मक प्रयास रहन सकोस्, हाम्रो यही शुभकामना व्यक्त गर्दै आजको यो स्थलगत रेडियो बहस यहीँ सकिन्छ। र यो स्थलगत बहस रेडियो कार्यक्रम सञ्चालन गर्नको निमित्त यो स्थलगत रूपमा ओखलढुङ्गा बजारमा हामीले यो कार्यक्रम तयार गर्दै गर्दाखेरि यो बहसलाई सम्पन्न गर्नको निमित्त सहयोग प्राप्त भयो। खास गरी म यो बहसमा सहजीकरणमा सहयोग गर्नुहुने सञ्चारकर्मी राजकुमार कार्कीजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु र हाम्रो आमन्त्रणलाई स्वीकार गरेर सिद्धिचरण नगरपालिका वडा नम्बर 3, 9 र 11 का वडा अध्यक्षज्यूहरू क्रमशः सीताराम दाहाल, गुणबहादुर खड्का र विनोद तामराकारज्यू उपस्थित हुनुभयो। उहाँहरूप्रति पनि हामी हार्दिक आभार प्रकट गर्दछौँ र यहाँ नागरिक सहभागिता रह्यो, आफ्नो काम व्यवहार छोडेर पनि यो बहसमा आफ्नो आवाजहरूलाई मुखरित गर्नको निमित्त यहाँ उपस्थित भइदिनु भयो। यहाँहरू सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत फणेन्द्र कटुवालज्यूलाई पनि म हार्दिक आभार प्रकट गर्दछु। यो बहस यहीँ सकिन्छ। सहकर्मी हरिगिरीको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
3: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
2: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नुभयो नि?
3: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश 2083 जारी गर्नुभएको छ। उहाँले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा हिजो उक्त अध्यादेश जारी गर्नुभएको हो। यसअघि उहाँले बिहिबार सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। हिजो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको पनि उल्लेख गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। हिजो भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोरबीच दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोरबीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नारायणगढ बुडबल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन्। दाउन्नेमा ढलानको काम नसकिँदा यसअघि सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्नु परेको थियो। नेपाल मेडिकल काउन्सिलले थप 19 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। चिकित्सकले नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अस्ट्रेलियन र भारतीय नागरिकता लिए काले दर्ता खारेज गरिएको हो। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका 17 लाइसेन्स खारेज गरेको थियो। 132 केभी क्षमताको म्याग्दी करिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण थालिएको छ। धौलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 3 जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको छ। धौलागिरी गाउँपालिका 4 जेलतुङदेखि वडा नम्बर 3 र 7 हुँदै मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेसन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। क्षेत्रीय तनाव चर्किँदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेपास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने प्रष्ट सन्देश दिनुभएको छ। अमेरिकी दबाव र युद्ध विरामको अनिश्चित अवस्थाका बीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको संकेतका रूपमा हेरिएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा आयातुल्लाह मोजताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। उहाँले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभएको छ। आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा भने देखा पर्नु भएको छैन। देशको अर्थतन्त्र अमेरिकी नाकाबन्दीका कारण दबावमा परेका बेला इरानको यस्तो अडान आएको हो। अब खेल समाचार। दिपेन्द्र सिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग दुईमा संयुक्त अरब इमिरेट्स युएमाथि रोमाञ्चक जित निकालेको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा हिजो भएको खेलमा नेपालले युएलाई 6 रनले हराएको हो। यो जितसँगै सिरिजमा नेपाल युएलाई दुवै खेलमा हराउन सफल भएको छ। नेपालले यसअघि पहिलो खेलमा युएलाई 37 रनले हराएको थियो। वर्षाको प्रभावले खेलमा जितका लागि 38 ओभरमा 255 रनको लक्ष्य पछ्याएको युएले निर्धारित 8 विकेटको क्षतिमा 248 रन मात्र बनाउन सकेको थियो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा उसालोनीको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण राख्नेछौँ। 1:30 नाटक फ्युजन गएको इज्जत शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्राबाट प्राविधिक मित्र द्वय रमा वाग्ले मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका सङ्घर्षसँगै सफलताका बारेमा पनि कुराकानी गर्छौं। कार्यक्रम जीवन यात्राको आजको अङ्कमा हामी प्रतिनिधि सभा सदस्य डाक्टर ओजस्वी शेरचनसँग कुराकानी गर्दैछौ। डाक्टर शेरचन राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुनुहुन्छ। नेपालको संसदीय व्यवस्थामा प्रतिनिधि सभाका विषयगत समितिहरूलाई मिनी संसदको रूपमा लिने गरिन्छ, जसले सरकारका काम कारवाहीमाथि निगरानी राख्ने, नीतिगत सुझाव दिने र जनचासोका विषयहरूलाई प्रभावकारी ढंगले उठाउने महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। ती मध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विशेष रूपमा संवेदनशील र रणनीतिक क्षेत्रसँग जोडिएको समिति हो। यस समितिको क्षेत्राधिकारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय लगायतका महत्वपूर्ण निकायहरू पर्छन्। यस समितिको नेतृत्वमा आजका हाम्रा अतिथि डाक्टर ओजस्वी शेरचन हुनुहुन्छ। उहाँको नेतृत्वमा समिति कसरी अघि बढिरहेको छ, यसले नीति निर्माण र कार्यान्वयनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने सहितका प्रसङ्गसँगै उहाँको जीवन यात्राबारे आज हामी कुराकानी गर्दैछौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: कुराकानीको सुरुवात चाहिँ म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न डाक्टर साहब।
1: मेरो जन्म चाहिँ चैतको 15 भएको हो, हजुर 2040 सालमा। म काठमाडौँमै जन्मेकी हुँ र म पठन पाठनको क्रममा चाहिँ सेन्ट जोसेफ कन्भेन्ट कालिम्पोङ, जुन चाहिँ दार्जिलिङको छेउको एउटा ठाउँ छ, त्यहाँ चाहिँ कन्भेन्ट स्कुलमै मेरो जीवन बितेको हो। र त्यसपछि मेरो प्लस टू काठमाडौँमै आएर भयो र एमबिबिएसको लागि चाहिँ मैले नेपाल मेडिकल कलेज सेक्सन अस्पताल जोइन गरेँ र इन्टर्नसिप पनि मेरो त्यतै भयो। त्यसपछि चाहिँ मेरो एमजी इन बायोकेमिस्ट्री गरेँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट।
0: अनि यहाँको बाल्यकाल चाहिँ कसरी बित्यो, कस्तो थियो र के बन्छु जस्तो लाग्थ्यो यहाँलाई बाल्यकालमा आफू?
1: मेरो बाल्यकाल त अब हस्टेल लाइफ हो। म त हस्टेलमा कन्भेन्ट स्कुलमा हुर्किएँ। अब कन्भेन्ट स्कुलमा चाहिँ पढाइको साथसाथै एकदम डिसिप्लिन, मोरल साइन्स यस्ता कुराहरू सिकाइन्थ्यो। सानै हुँदैदेखि नै अब हामीलाई चाहिँ अलिकति हेल्प द पुअर, होइन, हेल्प द निजी भन्ने किसिमको कन्सेप्टहरू, एउटा रेस्पोन्सिबल सिभिक सेन्सहरूको कुराहरू सिकाइने भएको भएर चाहिँ म अलिकति सेवामुखी भावना नै थियो मेरो। मेरो बुवा र मम्मी पनि हेल्थ प्रोफेसनलै हुनुहुन्छ र मलाई चाहिँ हेल्थ प्रोफेसनलै बन्न मन थियो, एउटा डक्टर बन्न मन थियो। हजुर,
0: यो चिकित्सा यात्राको सुरुवात र सङ्घर्षका बारेमा बताइदिनुहोस् न।
1: चिकित्सा यात्रा चाहिँ अब मेरो पठन पाठनको विषय त मैले भनिहालेँ। अब यही चिकित्सा यात्रामा चाहिँ अब धेरै बिरामीहरूसँग डिल गर्नुपर्ने, ल्याबमा डिल गर्नुपर्ने, होइन, म त ल्याब वर्कर पनि भएँ, साथसाथै रिसर्चहरू पनि गर्नुपर्ने र यो धेरै कुराहरूसँग डिल गर्दाखेरि चाहिँ अस्पतालमा मात्रै बसेर धेरै कुराहरू गर्न नसकिने रहेछ भन्ने मलाई एउटा फिलिङ आएको थियो। हजुर, अब यसमा पनि धेरै चुनौतीहरू हुन्छन्। कति ठाउँमा चाहिँ अब हेऱ्यौँ भने, हामीले नेपालकै प्रवेशमा हेऱ्यौँ भने चाहिँ धेरै रिमोट एरियाजहरूमा हेऱ्यौँ भने जनस्वास्थ्यकै कमीहरू देख्छौँ, उपकरणहरूकै कमी देख्छौँ र नीतिगत सुधारको चाहिँ आवश्यकता छ भन्ने टाइपको फिलिङ चाहिँ आउँथ्यो मलाई। हजुर,
0: अनि यो रासुपामा चाहिँ यहाँ कसरी आबद्ध हुनुभयो त?
1: यही नीति निर्माणतिर नै मेरो अलिकति ध्यान आकर्षण हुँदा पोलिटिकल्ली इन्ट्रेस्ट चाहिँ मेरो पहिलेदेखि नै थियो। आफ्नो देशमा के भइरहेछ, पोलिटिकल सिनेरियो कसरी छ, किनभने यसले नै देश कुन दिशामा जान्छ भनेर देखाइरहेको हुन्छ। त्यो हिसाबले मलाई पनि नीति निर्माणतिर खिच्दा फेरि चाहिँ यो जेन्जी मुभमेन्टले चाहिँ अझै त्यो इन्ट्रेस्टलाई अझै पनि एकदमै अगाडि बढाएको थियो, होइन। अब हाम्रो जेनेरेसन, म त मिलेनियल जेनेरेसनको परे, होइन, अनि हाम्रो जेनेरेसन चाहिँ अलिकति जस्तो भइरहेछ त्यस्तै भइराखेकोलाई चुपचाप बसिराख्ने थियौँ कि, तर हामी पछिको जेनेरेसन जेन्जीले चाहिँ जब स्कुले पोसाकमा नै सुशासनको लागि एन्टी करप्सन नाराहरू लिएर त्यसरी चाहिँ उनीहरू अगाडि बढ्दाखेरि चाहिँ नि हामी किन यस्तो गरेनौँ त, हामीले किन गरेनौँ त, हाम्रो पनि त दायित्व थियो नि। हामी एज अ प्रोफेसनल हामीले धेरै कुरा गर्न सक्छौँ, अलरेडी धेरै कुराको ज्ञान छ, सिप छ, नलेज छ, भने हामी किन गएनौँ भन्ने फिलिङ आयो। साथसाथै मलाई चाहिँ नि यो पुरानो राजनीतिक संस्कारहरू त्यति मन पनि परिरहेको थिएन कि, त्यहाँ अकाउन्टेबिलिटीहरू थिएन, तर रासपाले चाहिँ जुन चाहिँ पारदर्शिता, ट्रान्सपेरेन्सी, अकाउन्टेबिलिटी यी कुराहरू ल्याए, यसले मलाई असाध्यै छोएर म रासपातिर नै अलिकति अट्र्याक्टेड भएर रासपामै एन्ट्री गरेँ। हजुर,
0: सङ्घर्ष त निकै गर्नु पर्यो होला यहाँसम्म आइपुग्दाखेरि यहाँलाई।
1: हजुर,
0: कुनै त्यस्ता अविस्मरणीय क्षणहरू छन् त?
1: चुनौती त धेरै थिए किनभने मेरो पृष्ठभूमि पनि राजनीति नभएको भएर धेरै चुनौतीहरू त फेस गर्नु पर्यो, तर त्यसलाई पनि जनताको विश्वास लिएर चाहिँ अझ अगाडि बढिरहेछ। हजुर,
0: यहाँलाई गीत सङ्गीतमा चाहिँ कतिको रुचि छ?
1: मलाई एकदम, मेरो हबी नै हो सिङ्गिङ। हजुर
0: आज हामी रेडियो नेपालबाट एउटा गीत बजाउँछौँ, कसको स्वरमा बजाउँ?
1: मलाई चाहिँ यो पुरानो गीतहरू, मेरो बाल्यकालमा सुन्ने गीतहरू असाध्यै मनपर्छ। त्यसमा एउटा गीत थियो टाढा टाढा नभई जाऊ तिमी भन्ने, हजुर
0: यहाँ आफू पनि गाउनुहुन्छ, मिठो स्वर छ नि यहाँको,
1: हजुर अलिअलि
0: अलिकति एकलाई यहाँले गाइदिनु, बाँकी रेडियो नेपालबाट बजाउँछौँ।
1: हस्

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी श्रेष्ठसँग। हाम्रो प्रसारण एफएम 98.1 र 103 MHz पनि सुन्न सक्नुहुनेछ। साथै www.radionepal.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू, केही व्यक्तिगत कुराकानीहरू गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ, को को हुनुहुन्छ परिवारमा?
1: मेरो परिवार चाहिँ अलिक सानो परिवार छ है। मेरो दुई छोरीहरू छन्, दुवैजना स्कुल जान्छन्, एउटी त असाध्यै सानी मन्टेश्वरीमै पढ्छे। मेरो श्रीमान चाहिँ एउटा डक्टर पनि हुनुहुन्छ, उहाँ मुटुरोग विशेषज्ञ हुनुहुन्छ। हाम्रो सानो परिवार छ हजुर।
0: यहाँको श्रीमान चाहिने डाक्टर कुञ्जाङ शेर्पा
1: होइन,
0: उहाँ चाहिँ मेडिकल काउन्सिलको अध्यक्ष हुनुहुन्छ अहिले।
1: हजुर हजुर, भाइस प्रेसिडेन्ट।
0: भाइस प्रेसिडेन्ट हुनुहुन्छ है साँच्चै। अध्यक्ष त स्वास्थ्य मन्त्री हुनुहुन्छ
1: होइन।
0: यहाँले विवाह चाहिने प्रेम विवाह गर्नुभयो कि माघे विवाह गर्नुभयो?
1: प्रेम विवाह हो मेरो हजुर।
0: हजुर, कहिले लग्यो पहिला प्रस्ताव चाहिँ?
1: उहाँले नै ल्याउनु भएको थियो हजुर।
0: कस्तो जेन्टल हुनुहुन्छ उहाँको पनि, मैले यहाँ रेडियो नेपालबाट इन्टरभ्यू ल्याएको थिएँ है
1: हजुर।
0: एकदमै भला आदमी, उहाँ त एकदम, उहाँको कामहरू पनि मैले देखेको थिएँ, त्यहाँबाट म धेरै प्रभावित भएको थिएँ। मैले हेर्न पनि गएको थिएँ, उहाँ गङ्गालालमा हस्पिटलमा काम गर्दाखेरि पनि, वीर हस्पिटलमा गर्दा नि एकदम सबै बिरामीहरूलाई चाहिँ एकदम के बराबर व्यवहार गर्ने, एकदम गहिरेर अध्ययन गर्ने के त्यो बिरामीलाई, एकदमै भलात्मी डक्टर है, सहयोगी भावनाको एकदम सेवा, मनबाटै सेवा गर्ने हुनुहुँदो रहेछ उहाँ है। डक्टर साहब, एउटा कुरा नि, यहाँले यहाँ त ब्युटी कन्टेस्टमा पनि भाग लिनुभयो जस्तो लाग्छ मलाई, पहिला एकचोटि हो मैले मिडियाहरूमा हेरेको थिएँ।
1: हजुर हो, मैले चाहिँ यो 2023 चाहिँ मिसेस नेपाल कल्चर भनेर एउटा ब्युटी कन्टेस्ट थियो। त्यो चाहिँ अरू ब्युटी कन्टेस्टभन्दा अलिकति फरक थियो कि, कल्चरलाई प्राथमिकता दिने ब्युटी कन्टेस्ट, त्यसमा भाग लिएको थिएँ र विनर पनि हो हजुर।
0: हुनुभयो है। अब श्रीमान पनि होइन, डक्टर साहब हुनुहुन्छ, उहाँ पनि एकदमै व्यस्त होइन, अनि यहाँ पनि असाध्यै व्यस्त झन्। अहिले यहाँ त राज्य व्यवस्थाको चाहिँ नि विभिन्न होइन, अब संचारदेखि, अब शिक्षादेखि, विज्ञानदेखि, विभिन्न समितिहरूको चाहिँ एउटा समिति छ होइन, त्यस संसदको होइन, त्यसमा चाहिँ यहाँ चाहिँ अब मेन भनौँ न सभापति नै हुनुहुन्छ, भर्खर भर्खर निर्वाचित पनि हुनुभयो यहाँ होइन।
1: हजुर हजुर,
0: त्यसको लागि यहाँलाई बधाई छ है।
1: हजुर धन्यवाद।
0: दुवैजना व्यस्त हुँदाखेरि पारिवारिक जिम्मेवारीहरूलाई चाहिँ नि कसरी निर्वाह गरिरहनु भएको छ, कतिको कठिन छ त?
1: अब एज अ वर्किङ मम होइन, वर्किङ वुमेनको रूपमा त एकदम च्यालेन्जिङ हुन्छ, तर मैले चाहिँ यो ब्यालेन्सलाई चाहिँ कायमै राखेको छु। वर्क पनि इम्पोर्टेन्ट हो, आजको दिनमा चाहिँ फाइनेन्सियल इन्डिपेन्डेन्स असाध्यै इम्पोर्टेन्ट हो होइन। वुमेनहरू एम्पावर भएको छौँ, हामी सक्षम छौँ, हामी लिड गर्न सक्छौँ भन्ने त्यो एउटा इक्जाम्पल पनि बच्चाहरूको लागि पनि सेट हुन्छ कि, मैले यसरी वर्क गर्दाखेरि चाहिँ। तर साथसाथै बच्चाहरूलाई पनि म उत्तिकै ध्यान दिन्छु, छोरीहरूको पढाइ पठन पाठन र अझै ट्यालेन्ट डेभलपमेन्टमा म ध्यान दिएर घरको र वर्कलाई दुईटालाई ब्यालेन्समा राखेको छु हजुर।
0: हजुर, आजको स्थानसम्म पुग्नको लागि चाहिँ नि परिवारको साथ कतिको महत्त्वपूर्ण रह्यो यहाँको जीवनमा?
1: भन्नु पर्दाखेरि चाहिँ परिवारको साथ नै हाम्रो एउटा चाहिँ यो ब्याकबोन हुन्छ कि, एउटा मेन सपोर्ट हुन्छ कि। परिवारले जब तपाईँलाई विश्वास दिन्छ, परिवारले जब तपाईँलाई सपोर्ट गर्छ हरेक कुरामा चाहिँ नि, परिवारको साथ र समर्थनले गर्दा नै जीवनमा हामी धेरै अगाडि बढ्न सक्छौँ हजुर। र उहाँहरूको जहिले रहिरहेकै छ, श्रीमान त जहिले पनि मलाई एन्करेजै गर्नुहुन्छ हरेक कुरामा चाहिँ, हो अगाडि बढ्नुपर्छ, वुमेनहरू पनि एम्पावर्ड हुन्छ, गर्नुपर्छ भनेर उहाँले जहिले पनि सहयोग गर्नुहुन्छ र त्यसैले पनि मलाई एउटा नयाँ ऊर्जा दिन्छ कि
0: हजुर। अनि यहाँको बुवा पनि डक्टर?
1: हजुर, मेरो बुवा चाहिँ पिएचडी डक्टर हुनुहुन्छ, प्रोफेसर डक्टर जीवनबहादुर शेर्चेन।
0: मम्मी पनि डक्टर हो?
1: मम्मी चाहिँ स्वर्गीय भइसक्नु भएको छ, तर मेरो मम्मी डक्टर होइन, पब्लिक हेल्थ अन्तर्गत हुनुहुन्थ्यो हजुर।
0: के थियो उहाँको नाम? यस्तो हजुर, विद्वान छोरी जन्माउने आमाको नाम पनि त सुन्नु पर्यो
1: हजुर। लेट मिसेस सरला शेर्चेन हजुर।
0: हजुर, दुवैजना व्यस्त हुँदाखेरि कहिले कहिले परिवारलाई समय पनि दिन नसक्ने हुन्छ नि डक्टर साहब, यहाँ मानिने ज्यू पनि हुनुहुन्छ
1: हजुर।
0: कहिले काहीँ घरमा मनमुटाप हुन्छ कि हुँदैन त यहाँहरू बिच?
1: मनमुटाप त भइ नै हाल्छ कहिले काहीँ होइन, अब सँगै बस्दाखेरि कति कुरा चित्त नबुझिरहेको हुन्छ, हुन्छन्, हामी डिस्कसन पनि गर्छौँ, कहिलेकाहीँ झै झगडा हुन्छ, तर त्यसलाई चाहिँ नि मैले अब हामी दुवैजनाले चाहिँ नि एउटा धेरै रिसाउँदा अर्को अलिक शान्त हुने त्यस्तो हिसाबले चाहिँ हामी दुवैजना जहिले एउटा मिटिङ पोइन्टमा पुग्छौँ कि
0: डक्टर साहब चाहिँ अलिक सहनुहुन्छ कि बढी हो?
1: होइन, इक्वली हुन्छ, उहाँलाई पनि धेरै रिस उठेको छ भने उहाँ पनि चर्का चर्की गर्नुहुन्छ, त्यतिखेर म शान्त बस्दिन्छु, मलाई धेरै रिस उठेको बेलामा उहाँ शान्त बस्दिनुहुन्छ।
0: राम्रो अन्डरस्ट्यान्डिङ छ यहाँ,
1: अन्डरस्ट्यान्डिङ।
0: अनि फुर्सदको समयमा के गर्नु चाहिँ यहाँहरू फुर्सद त हुन्छ होला अलिअलि?
1: हजुर, फुर्सदको समयमा चाहिँ त्यही परिवारलाई नै हामीले छोरीहरूलाई चाहिँ प्राथमिकता राख्नुपर्छ, छोरीहरूलाई टाइम दिनुपर्छ, एउटा क्वालिटी प्यारेन्टिङ टाइम हुनुपर्छ भनेर चाहिँ हामी त्यही छोरीहरूलाई लिएर कहिले चाहिँ नि अलिकति नेचुरल एरियाजहरूमा होइन हिल टपहरूमा लग्ने, तिनीहरूलाई वक गर्ने, राम्रो कुराहरू सिकाउने त्यही गर्छौँ।
0: फेरि हामी एउटा रेडियो नेपालबाट गीत बजाउँछौँ, यो चाहिँ हामी डुएट गीत बजाउँछौँ है त।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरचनसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा हामी यहाँसँग विषयवस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। तपाईँको नेतृत्वमा चाहिँ नि समिति होइन अहिले चाहिँ नि कुन प्रमुख प्राथमिकतामा काम गरिरहेको छ त डाक्टर साहब?
1: मेरो समितिले जुन चाहिँ जिम्मेवारी सम्हालेको छ यो चाहिँ देशलाई जनतालाई अगाडि बढाउनुको लागि अति महत्त्वपूर्ण कार्य हो। यसमा अब शिक्षाको कुरा, शिक्षामा एकदमै सुधार चाहिएको छ। धेरै रिमोट एरियाजहरूमा चाहिँ बच्चाहरू चाहिँ शिक्षाबाट वञ्चित भइरहेका देख्छौँ हामीले। त्यही भएर चाहिँ त्यो पहुँच नभएको ठाउँमा पनि त्यहाँ पनि शिक्षा पुर्याउनु जरुरी छ र अहिले भइरहेको शिक्षालाई पनि अझै हामीले यसलाई अझै बेटर कसरी बनाउने ताकि बच्चाहरूलाई चाहिँ घोकन्ते विद्या मात्रै नभएर चाहिँ प्र्याक्टिकल एजुकेसन, स्किल बेस्ड एजुकेसनतिर लग्ने हाम्रो बच्चाहरू कसरी चाहिँ इन्टरनेसनल लेभलमा चाहिँ कम्पिट गर्नु सक्ने बनाउने भने त्यतातिर लग्ने एउटा सोच छ। एउटा मोरल साइन्स पनि इन्ट्रोड्युस गर्ने ताकि उनीहरू रेस्पोन्सिबल र सिभिक सेन्स भएको इन्डिभिजुअल्स होस् पछि भनेर, साथसाथै स्वास्थ्यमा पनि एकदमै सुधारको जरुरत छ, सुदृढीकरणको जरुरत छ। अब स्वास्थ्य पहुँच, सर्वसुलभ स्वास्थ्य पहुँच चाहिँ सबै जनताको अधिकार हो र यसमा चाहिँ हामीले सुधार गर्नै पर्ने हुन्छ। हजुर, अब विज्ञान र प्रविधिलाई पनि अगाडि बढाउनु पर्नेछ। नेपाल विज्ञान र प्रविधिमा अलिक पछाडि नै छ अरू देशहरूभन्दा इन्टरनेसनल लेभलमा। हामीले पनि हाम्रो वैज्ञानिकहरूलाई पनि प्रपर प्लेटफर्म दिन सकिरहेका छैनौँ र कसरी चाहिँ हामीले प्रपर प्लेटफर्म दिएर विज्ञानलाई अगाडि बढाउने भन्ने त्यता पनि हाम्रो ध्यान गइरहेको छ। साथसाथै खेलकुदकै कुरा गऱ्यौँ भने खेलाडीहरूले त नेपाललाई नेसनल लेभलमा, इन्टरनेसनल लेभलमा चाहिँ नेपाललाई चिनाउने एउटा प्लेटफर्म हो। त्यही भएर खेलाडीहरूको पनि उच्च मनोबल बनाउने, साथसाथै उनीहरूको चाहिँ ट्यालेन्टेड मान्छेहरूलाई आइडेन्टिफाई गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र खेललाई कसरी अगाडि बढाउने, खेलाडीहरूलाई कसरी हामीले एन्करेज गर्ने भने त्यता पनि हाम्रो सोच छ। साथसाथै हामीले सूचना प्रविधिकै कुरा गऱ्यौँ भने चाहिँ अब पुरै वर्ल्डले अहिले डिजिटलाइज छ कि, डिजिटलाइजेसन अनि इन्फर्मेसन टेक्नोलोजीले चाहिँ संसारलाई अहिले यस्तो सानो बनाएको छ। एउटा ठाउँबाट अर्को ठाउँसम्म कन्ट्याक्ट गर्नको लागि या कुनै इभन ई सेवाहरूको थ्रुबाट, जस्तै हामीले ई कम्युनिकेसन, टेलिमेडिसिन भन्छौँ होइन, ई गभर्नेन्स, यी कुराहरूलाई चाहिँ नेपालमा पनि अझै दिगो यसको इन्फ्रास्ट्रक्चरलाई डेभलप गर्नुपर्ने देखिएको छ। हजुर
0: डाक्टर साहब, यो विगतमा चाहिँ नि संसदीय समितिहरूको प्रभावकारितामा प्रश्न उठ्ने गरेको थियो, तपाईँले त्यसलाई चाहिँ कसरी सुधार गर्न खोजिरहनु भएको छ त?
1: यो हाम्रो यो समिति भनेको मिनी पार्लियामेन्ट चाहिँ हो एउटा है। हजुर, यो मिनी पार्लियामेन्टमा चाहिँ नि हामीले जनमुखी कुराहरूलाई चाहिँ ल्याएर त्यसलाई नीतिगत रूपमा चाहिँ कसरी चाहिँ प्रपरली लग्ने भनेर छलफलहरू गर्नुपर्ने हुन्छ। त्यहाँ धेरै विज्ञ डाक्टर साहबहरू, विज्ञ हेल्थ पोलिसी मेकर्सहरू, स्पोर्ट्सबाट मान्छेहरू हुनुहुन्छ र उहाँहरू सबैको कुराहरू लिएर चाहिँ राम्रोसँगले एउटा नीति बनाउने र नीति बनाइसकेपछि पनि मोनिटरिङ गर्नुपर्छ कि रिइभ्यालुएट गर्नुपर्छ कि हामीले बनाएको नीतिले काम गरेको छ कि छैन भनेर त्यो हिसाबले। अनि अर्को चाहिँ हामी एउटा ट्रान्सपेरेन्सी र अकाउन्टेबिलिटीको गभर्मेन्ट बनाउन चाहन्छौँ र नीति बनाउँदा पनि एभिडेन्स बेस्ड पोलिसी मेकिङतिर ध्यान जान्छ हाम्रो। हजुर
0: हजुर, जस्तो यो स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा चाहिँ नि समितिको भूमिका कस्तो रहन सक्छ त?
1: स्वास्थ्य सेवा चाहिँ सबैको अधिकारै हो होइन, इट्स अ ह्युमन राइट कि सबैजनाले सुड ह्याभ एन एक्सेस टु हेल्थ। त्यो हिसाबले चाहिँ नि हामीले नेपालमा चाहिँ नि धेरै सेन्ट्रलाइज छ, यसलाई डिसेन्ट्रलाइजेसनको कन्सेप्ट ल्याउनुपर्छ। डिसेन्ट्रलाइजेसनको कन्सेप्ट भनेपछि चाहिँ हेल्थ पोस्टहरू सबै ठाउँमा सर्वसुलभ तरिकाले चाहिँ हामीले गर्नुपर्छ। आधारभूत सेवा त गभर्मेन्टले दिइ नै रहेको छ होइन, आधारभूत सेवाहरू दिइरहेको छ, तर ती सेवाहरू कतिको प्रभावकारी छन् छैनन् भनेर मोनिटरिङ पनि गर्नुपर्ने हुन्छ। यो हाम्रो डक्टर्सहरू, स्वास्थ्य कर्मीहरू, नर्सेस कता के पुगेका छैनन् त्यहाँ पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। उपकरणहरू छ कि छैनन्, औषधिहरू र ठाउँ अनुसारको कुन ठाउँमा कुन चिजको आवश्यकता छ त्यही अनुसारले चाहिँ हामी परिपूर्ति गर्नुपर्छ र नीति पनि त्यसरी बनाउनुपर्छ कि हामीले चाहिँ मान्छेले चाहिँ आफू एउटा चाहिँ स्वास्थ्य सेवा लिनको लागि धेरै टाढा जान नपरोस्, एउटा राम्रो र सुलभ ढङ्गमा चाहिँ स्वास्थ्य सेवा चाहिँ पहुँच होस् भनेर त्यतातिर हाम्रो ध्यान जान्छ। हजुर,
0: यहाँले त बेला बेलामा यो विभिन्न हस्पिटलहरूमा पनि अनुगमन गरिरहनु भएको छ नि?
1: हजुर,
0: मैले जुन टेलिभिजनहरूमा पनि देखिरहन्छु यहाँको कामका बारेमा होइन, युट्युबमा पनि देखिराखेको छ नि बेला बेलामा। अस्ति भर्खर टोखामा जानुभयो,
1: ठाउँ
0: ठाउँमा गइरहनु भएको छ नि डाक्टर साहब। डाक्टर साहब, अब यो सूचना प्रविधि क्षेत्रमा चाहिँ नि नेपाललाई अगाडि बढाउन चाहिँ के कस्तो नीति आवश्यक छ त?
1: हजुर, सूचना प्रविधिको कुरा गर्यो भने चाहिँ हामीलाई प्रपरली एउटा चाहिँ पहिला सूचना प्रविधिको पूर्वाधारहरू, इन्फ्रास्ट्रक्चरै डेभलप गर्नुपर्ने हुन्छ है। त्यही अनुसार चाहिँ हामीले हजुर संसार धेरै अगाडि बढिसक्दाखेरि सूचना प्रविधिले चाहिँ संसारलाई चाहिँ एउटा समेटेको छ कि, संसारलाई नै समेटेर चाहिँ एउटा सानो ठाउँ जस्तो हामीले कम्युनिकेसनकै कुरा गऱ्यौँ भने आजकै दिनमा पनि बालेन सरकारले के गरिरहेका छन् भनेर नीतिहरू चाहिँ, बालेन सरकारले गरेका कार्यहरू चाहिँ इभन रिमोट, सबभन्दा रिमोटेस्ट एरियाको मान्छेले पनि हेर्न सक्छौँ कि यो 100 वर्कमा चाहिँ के कति भएका छन्, के कति भएका छैनन् भने उनीहरूले त्यो हेर्न सक्छन्। साथसाथै हामीले स्वास्थ्यकै क्षेत्रमा हेऱ्यौँ भने चाहिँ नि अहिले चाहिँ हेल्थ मिनिस्ट्रीले चाहिँ 10% बेड फ्री भनेर सबै हस्पिटलहरूलाई त्यसरी चाहिँ उहाँहरूले निर्देशन दिएको भएर उहाँहरूले पनि गरिरहनु भएको छ र त्यो पनि इभन इनफ्याक्ट हामीले चाहिँ अनलाइनै हेर्न सक्छौँ कि कुन हस्पिटलमा कतिवटा बेड फ्री छ, कतिवटा बाँकी छ भनेर त्यो हिसाबले जान सक्छ। र सूचना प्रविधिलाई राम्ररी डेभलप गर्यो भने हामीले चाहिँ नि अब टेलिमेडिसिनकै कुराहरू गर्न सक्छौँ, होइन, ई एजुकेसनहरू छ, ई गभर्नेन्सहरू छ र यसलाई अझै अगाडि लग्नको लागि हामीले नीतिहरू बनाउनु पर्ने हुन्छ। हजुर,

0: राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतले होइन समितिको कार्यशैलीमा चाहिँ कस्तो फरक ल्याउन सक्छ?
1: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टी भनेको चाहिँ प्रोग्रेसिभ पार्टी हो। यो चाहिँ पुरानो परम्परागत पार्टीहरूभन्दा अलिकति भिन्न सोच भएको, अलिकति वैज्ञानिक ढङ्गले अगाडि बढ्ने पार्टी हो। यसले चाहिँ नि नीति निर्माणमा चाहिँ अलिकति एभिडेन्स बेस्ड, मैले भनिसकेँ कि तथ्य आधारित नै निर्माणहरू नीति निर्माणहरू गर्ने हो र परिणाममुखी नीति निर्माणतिर हामी जाने हो भनेर एस्टाब्लिस गरेको छ। र यो सरकार चाहिँ अकाउन्टेबल पनि छ कि आफूले गरेको उत्तरदायी हुन्छ यो सरकार, र यो सरकार चाहिँ असाध्यै ट्रान्सपेरेन्ट पनि छ, केही पनि लुकेको छुपेको छैन, जनताको सामना जनमुखी हिसाबले चाहिँ हामी जनताको हितको लागि नै काम गर्नेछौँ। हजुर,
0: समितिका निर्णयहरू चाहिँ नि कार्यान्वयनमा लैजान सरकारलाई कसरी बाध्य बनाउन सकिन्छ?
1: समितिका निर्माणहरू चाहिँ नि हामीले जनताको हितमा गरेका कुराहरू चाहिँ हामीले मिनिस्टर्सहरूलाई भन्न सक्छौँ कि यी निर्माण यी नीतिहरू छन् र यी नीतिहरूलाई कार्यान्वयन गर्नुपर्छ, र साथसाथै गर्नका साथसाथै नीतिहरू कसरी काम गरिरहेका छन्, टाइम टाइममा चाहिँ अनुगमन गर्नुहोस् भनेर हामी उहाँहरूलाई निर्देशन दिन्छौँ।
0: युवा तथा खेलकुद क्षेत्रको विकासका लागि चाहिँ नि समितिको दृष्टिकोण चाहिँ के छ त डाक्टर साहब?
1: खेलकुद असाध्यै महत्त्वपूर्ण भयो, त्यसरी युवा पनि भनेको देशको भविष्य हो कि युवाले नै एस्टाब्लिस गर्छ कि देश कुन डाइरेक्सनमा जान्छ। युवाहरूलाई राम्रो नेतृत्व छ, राम्रो डाइरेक्सन दियो, उनीहरूलाई पोजिटिभ रेइन्फोर्समेन्ट गर्यो भने युवाहरूले नै देशलाई पछि चलाउने हो। र खेलकुदको विषयमा चाहिँ हामीले एउटा कुरा गर्नुपर्ने भनेको चाहिँ यो ट्यालेन्ट आइडेन्टिफाई गर्नु पर्यो कि को मान्छे चाहिँ खेलकुदमा ट्यालेन्ट छ, त्यही मान्छेले चाहिँ नि चान्स पाउनु पर्यो। र अहिले खेलकुदमा कति पनि हामीले खेलकुदमै रहेका साथीहरूबाट पनि कुराहरू भेट्छौँ कि अरू कुराहरूले इन्टरफियरेन्स गरेर चाहिँ ट्यालेन्टेड मान्छेहरू ठाउँ पुगेका छैनन् भनेर। त्यही भएर ट्यालेन्ट आइडेन्टिफाई गर्नु पर्यो, साथसाथै खेलकुदका व्यक्तिहरूलाई चाहिँ प्रपर न्युट्रिसन, उहाँहरूको फिजिकल फिटनेसको लागि चाहिँ प्रपर न्युट्रिसनहरू दिनु पर्यो। र फिजिकल फिटनेस मात्रै नभएर उनीहरू मेन्टली पनि स्ट्रङ हुनुपर्छ। खेल्ने बेलामा त एउटा सकारात्मक ऊर्जा आयो भने अझै राम्ररी खेल्न सक्छ, देशप्रतिको मायाले अझै राम्ररी। त्यही भएर उहाँलाई पनि प्रोत्साहन गरेर मेन्टली फिजिकली फिट गरेर ट्यालेन्ट भएको मान्छेलाई ठाउँमा पुर्याएर त्यसरी अगाडि लग्न सक्छ। हजुर
0: डाक्टर साहब, यो निजी र सरकारी शिक्षा तथा स्वास्थ्य संस्था बीचको असन्तुलनलाई चाहिँ नि कसरी सम्बोधन गर्न सकिन्छ त?
1: सरकारले एस्टाब्लिस गरेको निजी शिक्षालय या सरकारले एस्टाब्लिस गरेको हस्पिटल्सहरूलाई चाहिँ अझै यसलाई चाहिँ दिगो विकास गर्नुपर्ने जरुरत छ। यसमा भएको कमी कमजोरीहरूलाई सरकारले ध्यान आकर्षण गरेर गएर अनुगमन गरेर त्यसलाई सुधार गर्नुपर्छ। जस्तै जहिले पनि के हुन्छ भने चाहिँ हाम्रो यो प्रोभिन्सियल लेभलको हेल्थ पोस्ट लेभलको स्वास्थ्य सेवा भनौँ या शिक्षाहरू भनौँ, यिनीहरूमा चाहिँ अलिक कता कता कमी कमजोरी छ। त्यही कारणले गर्दाखेरि चाहिँ प्रपर ट्रिटमेन्टहरू नपाउँदाखेरि चाहिँ बिरामीहरू चाहिँ सेन्टरतिर आउँछन् कि सेन्टरमा चाहिँ सेन्टरको हस्पिटलहरूलाई चाहिँ भार भइरहेको छ। सो त्यो डिसेन्ट्रलाइज गर्नुलाई चाहिँ हामीले सबै नेपालको सबै एरियामा जुन जुन सरकारले इस्टाब्लिस गरेका स्वास्थ्य क्षेत्र होस् या त्यो शिक्षा क्षेत्र होस् त्यसलाई चाहिँ दिगो विकास गर्नुपर्ने जरुरत छ। त्यस्तै गरेर निजी अलरेडी इस्टाब्लिसहरू छ भने उनीहरूले पनि आफ्नो प्रफिट मात्रै नभएर जनमुखी हिसाबले चाहिँ जनतालाई कसरी हामीले हेल्प गर्न सक्छौँ हाम्रो संस्थाको थ्रुबाट भनेर त्यतातिर उनीहरूलाई पनि लैजानु चाहिँ जरुरत छ। हजुर,
0: हामीले धेरै बेर कुराकानी गऱ्यौँ, अब एकैछिन एउटा राष्ट्रिय गीत हामी रेडियो नेपालबाट बजाउँछौँ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरसनसँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौँ। डाक्टर साहब, यो भविष्यमा समितिले जनताको गुनासा र सुझावहरूलाई कसरी समेट्छ त?
1: अहिले पनि म समितिमा बसिरहेकी हुन्छु, त्यतिखेर चाहिँ धेरै मानिसहरू गुनासो लिएर आउँछन् कि व्यक्तिगत गुनासोहरू लिएर आउँछन्। ती गुनासोहरू मैले सबै हेरिरहेको छु र कुन गुनासोले चाहिँ धेरै कुनै एरियामा धेरै नै गुनासो आयो भने स्पेसली त्यो एरियामा फोकस गरेर किन यताबाट धेरै गुनासो आएको रहेछ भनेर चाहिँ प्रब्लम आइडेन्टिफिकेसनतिर गइरहेको छु। यी गुनासोहरूलाई समेटेर चाहिँ समितिकै थ्रुबाट छलफल गरेर हाम्रो समितिमा चाहिँ विज्ञ व्यक्तिहरू पनि हुनुहुन्छ, सबै दलका व्यक्तिहरू हुनुहुन्छ र नेपालको हक हितका लागि हामी त्यस्तो किसिमले चाहिँ एउटा छलफल गरेर एउटा प्रपर नीति बनाएर त्यसलाई कार्यान्वयन गर्छौँ। हजुर,
0: आगामी दिनमा समितिको दीर्घकालीन योजना के छ डाक्टर?
1: आगामी दिनहरूमा चाहिँ अब समितिका थ्रुबाट चाहिँ हामीले धेरै कुराहरू नीतिहरू ल्याउनु पर्ने देखिन्छ। देशमा धेरै कुराहरूमा चाहिँ चेन्जेस चाहिरहेको, धेरै चेन्जेसहरू चाहिरहेको छ र त्यो चेन्जेसहरूलाई ल्याउनको लागि चाहिँ नि प्रपर साइन्टिफिक वेमा एभिडेन्स बेसमा नै हामी हरेक कुरामा हरेक क्षेत्रमा चाहिने विकासका लागि कुराहरू जनमुखी कुराहरू ल्याएर नीति निर्माणहरू गर्छौँ। हजुर,
0: यो समितिको कामलाई चाहिँ नि अझ पारदर्शी र उत्तरदायी बनाउन चाहिँ के नयाँ अभ्यासहरू ल्याइने छन्?
1: हजुर, यसलाई पारदर्शी र उत्तरदायी बनाउनुको लागि चाहिँ जनताको अगाडि हाम्रो ट्रान्सपेरेन्सी हुन्छ, हाम्रो समितिले गरेका कामहरूको ट्रान्सपेरेन्सी हुन्छ। जस्तै मैले एउटा डिजिटल प्लेटफर्म बनाउनु खोजिरहेकी छु जहाँ चाहिँ नि जनताले दिएको गुनासो र त्यसमा भएको कामहरूलाई पनि ट्रान्सपेरेन्टली नै जनताको अगाडि राखिदिने त्यस्तो एउटा प्रविधि हामी बनाउने छिटै ल्याउनेछौँ।
0: हजुर हजुर।

0: आम नागरिकले चाहिँ नि समितिबाट के अपेक्षा गर्न सक्छन्? डाक्टर,
1: आम नागरिकले चाहिँ समितिबाट सुधारको अपेक्षा गर्न सक्छन् कि नीतिगत सुधारको लागि, शिक्षामा सुधारका लागि, स्वास्थ्यमा सुधारका लागि, खेलाडीहरूले पनि यस नीतिहरूबाट चाहिँ खेलाडीहरूलाई प्रोत्साहन गरेर अगाडि गर्नको लागि, जस्तै हामीले चाहिँ अब स्कुल लेभलबाटै हाम्रो स्वास्थ्य, हाम्रो शिक्षा मन्त्रीज्यू पनि एकदम सकारात्मक हुनुहुन्छ कि एउटा चाहिँ स्पोर्ट्स स्कलरसिपहरू बनाउने भनेर, त्यो त्यस्ता कुराहरू चाहिँ उहाँहरूले अपेक्षा गरेको हिसाबले हामी ल्याउनेछौँ। र साथसाथै विज्ञान र प्रविधिलाई पनि अगाडि लग्नुपर्ने, सूचना प्रविधि, स्वास्थ्य सबैबाट चाहिँ केही न केही सकारात्मक नीति र सकारात्मक ढङ्गले अगाडि बढ्छ नै भनेर उहाँले अपेक्षा गर्न सक्नुहुनेछ र हामी गर्ने पनि छौँ।
0: अति व्यस्तताको बावजुद पनि रेडियो नेपालमा आइदिनु भयो र आफ्ना जीवनका बारेमा बताइदिनु भयो। त्यसै गरी चाहिँ नि यहाँले चाहिँ नि राजनीतिक क्षेत्रसँग जोडिएका विषयहरू होइन, त्यसै गरी समितिका क्षेत्राधिकारभित्र रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायहरू पर्छन् र यस समितिका बारेमा पनि यहाँले चाहिँ यस समितिमा चाहिँ नेतृत्व अहिले गरिरहनु भएको छ, सभापति हुनुहुन्छ नि, यसका बारेमा पनि हामीलाई जानकारी दिनुभयो होइन। यसको लागि पनि यहाँलाई रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र रेडियो नेपाल सुनिरहनु

0: भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: हजुरहरूले जुन चाहिँ विश्वासका साथ हामीलाई आज यो जिम्मेवारीसम्म पुर्याउनु भएको छ, त्यो जिम्मेवारीको गहन गरेर हामीले चाहिँ जनमुखी हिसाबले नीतिहरू ल्याउनेछौँ र जनताको हक हितका लागि सधैँ काम गर्नेछौँ र तपाईँहरूले अपेक्षा गरेको हिसाबले र त्योभन्दा अझै अगाडि पनि गर्नेछौँ भन्ने हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु आज म।
0: अन्त्यमा यहाँलाई जीवनका हरेक पाइलामा सदैव सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना। अहिले हामी कुराकानी गर्दै थियौँ प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरचनसँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रद्वय मिनरुवा बज्राचार्य, शङ्कर भण्डारीका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
3: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो, अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो, अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
2: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
3: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश 2083 जारी गर्नुभएको छ। उहाँले नेपालको संविधान धारा 114 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमलसेनाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकतामा भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देशमा उहाँले सुशासन सेवा प्रवाह आर्थिक विकास उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले सूचना तथा संचार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी नव प्रवर्धक प्राविधिक जनशक्ति स्टार्टअप समुदाय निजी क्षेत्र अनुसन्धानकर्ता विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल पारदर्शी उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभएको छ। यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार सम्बन्धी पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मध्य प्रदेश लगायत लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरी असिनासहित मध्यमसम्मको पानी र हिउँपात पर्ने सम्भावना छ। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी असिनासहित मध्यम प्रकारको वर्षा हुने सम्भावना रहेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: हामी सफलतातर्फ लम्कन चाहन्छौँ भने असफलतासँग हार खाने होइन, त्यसलाई झेल्न सक्ने आँट हामीभित्र हुनुपर्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा सुलोचना बज्राचार्य अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार यहाँहरूले प्रत्येक हप्ताको शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू, हाम्रो एफएम ब्यान्ड 98.1 मेगा हर्ज, www.radionepalonline.com.np, फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। हामी प्रत्येक मानिसहरूले पारिवारिक र सामाजिक परिवेशमा आफ्नो जीवनको सार्थकता बुझ्नुपर्ने हुन्छ। हाम्रो जीवन समयसँगै निरन्तर बगिरहेको हुन्छ, समयसँगै दौडिरहेका हुन्छौँ हामी। त्यसैले समय आउला भनेर प्रतीक्षा गर्नु उचित हुँदैन। समयसँगै आउने उतार चढाव बीचको यात्रा नै जिन्दगी हो। श्रीमद् भागवत गीतामा भनिएको छ, स्वास्थ्य सबभन्दा ठुलो उपहार हो, सन्तोष सबभन्दा ठुलो धन हो भने वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। हामीले एउटा घर परिवारलाई सुन्दर बनाउनको लागि सङ्घर्ष, मेहनत, दुःख सुख यी सबै इमान्दारिताका साथ एकअर्कासँग सहकार्य गर्दै अगाडि बढ्न सकेमा समाजमा एउटा उत्कृष्ट जीवन जिउन सक्छौँ, जसले गर्दा आफ्नो लक्ष्यमा पुग्न सकिन्छ। परिस्थिति जस्तो सुकै आए तापनि घर परिवारमा साथ, सहयोग र एकताको भावना छ भने त्यो परिवार नै यो संसारमा सुन्दर बन्न पुग्छ। तर यो सबैको लागि ज्ञान र धैर्यताको आवश्यकता पर्छ। जीवन भनेकै एउटा यात्रा हो र हामी त्यसैभित्रका यात्री। जीवनमा पारिवारिक, सामाजिक र मानवीय पाटाहरू छन्। जस्तो एउटा परिवारमा जन्मिसकेपछि विभिन्न सम्बन्ध नातासँगै काम, कर्तव्य, जिम्मेवारी साथै उत्तरदायित्व यी सबै कुरा जब हामी परिवारको साथ साथ वहन गर्छौँ, त्यही परिवार नै यो संसारमा सुन्दर बन्न पुग्छ। अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ अतिथिसँग गरिएको कुराकानी अनि साथमा गीत सङ्गीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछु यो साङ्गीतिक कोसेलीबाट।
1: तिमी गर यान गर गरिरहन्छु तिमलाई म माया, तिमी गर यान गर गरिरहन्छु त

0: अब भने हामी अतिथिसँगको संवादतर्फ लाग्दैछौँ। आजका अतिथि हुनुहुन्छ बहुप्रतिभाशाली एक महिला, जसलाई हामीले एक सफल उद्यमीका रूपमा पनि चिन्छौँ भने गायिकाका रूपमा पनि चिन्छौँ। त्यसै गरी उहाँ समाजसेवी पनि हुनुहुन्छ भने एक साहित्यकार पनि हुनुहुन्छ। आज यस्ता व्यक्तिलाई निम्ताएका छौँ जसको स्वरलाई हामीले आजको यो बसाइमा सुरुमा नै सुनिसक्यौँ। श्रुति एल्बमबाट लिएका थियौँ त्यो गीतलाई। उहाँ हुनुहुन्छ श्रुति राज्यलक्ष्मी सिंह, जसको स्वरलाई हामीले कार्यक्रमको सुरुवातमा नै सुन्यौँ। श्रुति राज्यलक्ष्मी बहुप्रतिभाकी धनी हुनुहुन्छ। एक महिलाभित्र हुने आँट, साहस र हिम्मतले गर्दा उहाँलाई उद्यमी व्यवसायीका रूपमा पनि चिन्न सक्छौँ, जसले नेपाली पहिरनलाई आफ्नो देश लगायत अन्य देशमा पनि पहिचान पुर्याउन सफल हुनुभएको छ। हो, उहाँ नै आजको कार्यक्रम घर संसारमा अतिथिका रूपमा निम्ताएका छौँ। अब हामी उहाँसँगको संवादलाई अगाडि बढाउँछौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद म्याम।
0: तपाईँकै स्वरबाट हामीले कार्यक्रमको सुरुवात गर्यौँ।
1: हजुर,
0: होइन
1: हजुर।
0: यो स्वर सुनिसकेपछि श्रुति सिंह भनेर धेरैले चिनिसक्नु पनि भयो होला,
1: आशा गरौँ।
0: आशा नै जीवन हो।
1: हजुर
0: हजुर। अझै पनि श्रुति राज्यलक्ष्मी सिंह भन्नुहुन्छ होइन त? पुरा नाम चाहिँ त्यो भयो।
1: हजुर
0: हजुर। खास जन्म कहाँ भयो त?
1: मेरो चाहिँ दिल्ली बजार।
0: हजुर।
1: दिल्ली बजार पिपल बोर्डबाट यताभित्र हाम्रो एउटा पुरानो दरबार थियो, मेरो जन्म त्यहीँ भएको हो।
0: हजुर।
1: 32 नम्बर वडा त्यही भएको मेरो जन्म।
0: जन्म चाहिँ अलिकति गाउँतिर पहाडतिर भन्दा पनि काठमाडौँभित्रै भयो।
1: काठमाडौँ त्यति बेला गाउँ जस्तै थियो म्याम। हजुर। हाम्रो घरमा गाई थियो, बाख्रा थियो, ढिकी थियो, जाँतो थियो, यो मौलिक कुराहरू भोग्न पाएको छौँ।
0: ए, भनेपछि अहिलेको काठमाडौँ?
1: हजुर।
0: जुन हाम्रो पछिल्लो पुस्ताले देखेको काठमाडौँ?
1: हजुर। मैले काठमाडौँ पुरानो काठमाडौँ देखेँ, नयाँ काठमाडौँ देखेँ।
0: हजुर।
1: विकासको प्रक्रियाहरू देखेँ। काठमाडौँको बारेमा मैले भोगेको छु, पानीमाथि ग्लास जम्ने बेला देखेँ,
0: चिसोले
1: चिसोले।
0: हजुर
1: हजुर। त्यसरी मैले सबै कुराहरू देखेको छु। म गाईकै थुनमा गएर दुध खान्थेँ त्यति बेलामा
0: है।
1: मेरो लागि एउटा गाई छुट्टै थियो, काली गाई भन्ने। उसले मलाई धेरै माया गर्थ्यो, म पनि उसलाई धेरै माया गर्थेँ। उसको उसले चाहिँ मलाई थुनबाटै दुध खुवाउँथ्यो।
0: काठमाडौँको वरिपरि हेरे पनि त्यस्तो कुरा चाहिँ असम्भव जस्तो लाग्छ।
1: हजुर।
0: भिड त्यतिकै छ होइन?
1: हजुर, भिड धेरै छ।
0: घरै घर, घरै घर छ, माटो देख्न पाइँदैन, त्यस्तो छ नि त।
1: हाम्रो घर पनि माटोको थियो म्याम
0: है।
1: माटो र भुसको मिक्स गरेर काँचो इँटामाथि 24 इन्चको फाउन्डेसन हुन्थ्यो। त्यहाँ फर्स्ट तला चाहिँ 24 इन्चको हुन्थ्यो, त्यसपछि 22 इन्चको हुन्थ्यो, त्यसपछि माथि तल्ला 18 इन्चको हुन्थ्यो। म इन्जिनियरको छोरी भए भएर मलाई यो कुराहरू राम्रोसँग डिटेलमा थाहा भयो।
0: हजुर
1: हजुर।
0: अब बुवा आमाको नाम लिनु पर्दा?
1: मेरो बुवाको नाम सरजक बहादुर सिंह, मेरो मुवाको नाम पूजा राज्य लक्ष्मी राणा सिंह, पछि हुन आउनुभएको।
0: जन्मका कुरामा काठमाडौँको बसाइको कुरा पनि यति आइसक्यो।
1: हजुर हजुर।
0: हजुर। बाल्यकाल चाहिँ यहाँले कसरी व्यतीत गर्नुभयो होला? स्कुल पनि यतै भयो?
1: हजुर, म ग्यालेक्सी पब्लिक स्कुल पढेको हो।
0: हजुर।
1: मेरो घरबाट ठ्याक्कै 2 मिनटमै स्कुल पुग्ने, अनि त्यसरी नै मेरो बाल्यकाल रमाइलोसँग बित्यो भनौँ।
0: हजुर।
1: मेरो सोच अलिकति रिभोल्युसनरी सोच थियो, म समाजहरू परिवर्तन होस्, धेरै कुराहरू परिवर्तन होस् भन्ने लाग्दो रहेछ मलाई त्यति बेला। अहिले आएर थाहा भयो,
0: सानैदेखि
1: सानैदेखि मेरो मुवाले चाहिँ नि त्यहाँ डङ्गोलहरू बस्ने नि, अब त्यहाँको डङ्गोलहरू अनि नेपालीहरू बस्ने, उहाँ गएर पानी नखानु मर्जी हुन्थ्यो।
0: ए ए।
1: अनि मेरो घर छ नि 2 मिनटको डिस्टेन्स।
0: हजुर हजुर।
1: म यसरी घुमेर आएर त्यहाँ नखानु भनेको घरमा गएर पानी मागेर खाएर अनि फेरि घुमेर घर आउँथे। नगर भन्नै नहुने कि,
0: नगर भने गरौँ गरौँ लाग्ने
1: होइन, मलाई सबै मान्छे उस्तै हो जस्तो लाग्थ्यो त्यति बेला पनि। मेरो सोच चाहिँ हरेक जात, हरेक भेष, हरेक भूषा त्यो सबै नेपाली हो जस्तो लाग्थ्यो। सो हामी सबै नेपाली भएको कारणले गर्दाखेरि यो छुवाछुत हुनै हुँदैन भन्ने मलाई लाग्थ्यो।
0: तपाईँलाई छुवाछुतको हुनु हुँदैन भन्ने विचार मनमा आयो, अथवा त्यो घुमेर त्यो घरमा गएर पनि पानी खाउँ खाउँ लागेर फेरि घर फर्किने जुन सोचाइ मनमा आयो, याद छ कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर?
1: म
0: कति क्लासमा पढ्दै
1: हुनुहुन्थ्यो
0: त्यतिखेर परिवर्तनको विचार आयो?
1: हजुर, किनकि मैले पानी खाएर उनीहरू हाम्रो घरभित्र आउँदैन थियो, लुगा धोएर आइरन गरेर प्रेस गरेर ल्याउने पनि उनीहरू नै, त्यो घर बाहिरै बसेर खाएर जान्थ्यो, भाँडा माझेर बाहिरै घोप्टाएर चोख्याएर मात्रै भित्र ल्याउने चलन थियो। अब मैले उनीहरूको घरमा गएर पानी खाइ भइसकेँ, अब म चाहिँ नि चोखो भयो कि भएन त भनेर मलाई त्यो लाग्थ्यो, अनि मैले यहाँ गएर पनि खाएर आएँ
0: भन्नु।
1: अब मलाई घरभित्र पसाउने कि नपसाउने भन्दाखेरि पसाउने। हजुर,
0: भनेपछि परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने कुरा सानैबाट सिक्नु भयो।
1: हजुर,
0: अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: आजकल चाहिँ म मेरो यो ब्राइडल बुटिक छ,
0: हजुर,
1: नेपाली कला संस्कृति झल्काउने खालको ब्राइडल बुटिक छ, जसमा ब्राइडल मात्र नभएर सबै कुराहरू, तर मलाई पुरानो संस्कृति झल्काउने पहिरनहरू त्यो क्रिएट गर्न मन लाग्छ कि फेरि नेपाललाई एकचोटि पुरानो एरामा लगेर हेरौँ न। नयाँ पुस्ता त हामी त ब्रिज भयौँ नि, हामीले जे देख्यौँ त्यो अहिलेको नयाँ जेनेरेसनले देख्नु पाएको छैन, त्यो ग्यापलाई चाहिँ नि म ब्रिज गर्न चाहन्छु, अनि त्यो पुरानो संस्कृति फेरि एकचोटि झल्काउन चाहन्छु। त्यस्तै खालको मैले पहिरनहरू क्रिएट गर्छु।
0: हजुर,
1: अनि त्यसरी नै त्यही बिजनेसमा क्विन्डम ब्राइडल भन्ने छ। क्विन्डम ब्राइडल किन भयो भन्दाखेरि, एक कुरा चाहिँ यो देवीको समय हो, यो एरा भनेको देवीको समय हो, यो एरा भनेको महिलाको समय हो, महिलाले राज गर्न पाउने। जस्तो नेपाल यस्तो देश हो जहाँ राष्ट्रपति विद्या भण्डारी हुनुहुन्थ्यो, यहाँ धेरै कुराहरू जस्तो न्यायाधीश सुशीला कार्की म्याम
0: उहाँ
1: हुनुहुन्थ्यो, जस्तो नेपाल चाहिँ नि महिलाहरूले बिस्तारै यो देवीको समय भएको भएर, जति हामीले हाम्रो हजुरमुवाहरूलाई देख्दाखेरि अहिलेको नेपालले महिलाहरूलाई साह्रै जागरूक र सशक्त बनाएको छ, अनि म पनि त्यसको चाहिँ पार्ट हुन चाहन्छु, जहाँ म पनि एउटा महिला हुँ तर महिला सबैमा बराबरी छ, उसले सबै तरिकाले आफूलाई प्रदर्शित गर्न पाउँछ, उसले आफ्नो के अरे कलाहरू प्रस्तुत गर्न पाउँछ र त्यतिकै सम्मान पनि पाउँछ। त्यसो भएर किङडम त हाम्रो छँदैछ, किङडम नेपाल, यही क्विन्डम भन्ने एउटा चाहिँ नि महिलाहरूको जमात भनेर क्विन्डम मैले
0: हजुर
1: सोचेको थिएँ।
0: यो महिलाका कुरा आइराख्दाखेरि होइन,
1: हजुर,
0: हामीले इतिहास हेऱ्यौँ भने
1: हजुर
0: महिलाहरूलाई अगाडि आउनको लागि
1: हजुर
0: होइन कतिपय कानुन त बन्देजै थिए,
1: होइन,
0: तर पनि लिच्छिवी कालदेखि नै महिलाहरू होइन जस्तो सती प्रथामा जानुपर्छ भन्दाखेरि अलिकति विरोध गरेर नगएको त्यति बेलाको पनि इतिहास छ, र अहिले जेन्जी पुस्तासम्म आइपुग्दाखेरि पनि महिलाहरू एक प्रकारले सक्रिय भएर अगाडि लागेको देखिन्छ, होइन, वास्तवमा त्यति बेलादेखि र अहिले जेन्जी पुस्तासम्म आइपुग्दाखेरि यो परिवर्तन त जति जति समय चक्रसँग अगाडि बढ्यो महिलाहरूले पनि राजनीति होस् या घर परिवारको होस् या समाज परिवर्तन गर्नलाई छुट्टो खालको योगदान त छ नि।
1: हजुर, अब यो सबै कुराहरू
0: सहज थियो,
1: सहज यहाँसम्म यो परिवर्तनको एउटा पाटो हो, यो परिवर्तनको विकास हो, यो प्रक्रिया हो, सहज केही पनि कुरा थिएन। चन्द्र शमशेरले चाहिँ यो सती प्रथाको अन्त गरेको भन्ने कुराहरू चाहिएन, त्यस्तै गरेर हामीमा पनि यो नचाहिने कुराहरू जो कानुनभित्र रहेर पनि अमानवीय कुराहरूलाई हटाउनुपर्छ, यसलाई परिवर्तन गर्नुपर्छ र महिलालाई पुरुषलाई या बालबच्चालाई सबै मान्छेलाई समान रूपले हेरिनुपर्छ र उनीहरूले पनि त्यो कानुन चाहिँ सबैको लागि बराबर हुन्छ भन्ने कुराहरू म पनि त्यसरी अगाडि बढ्छु।
0: अहिले पछिल्लो अवधिमा मिसन 50-50 भन्ने
1: उठेको
0: छ, तर नेपालको जनसङ्ख्याको आधारमा हेऱ्यो भने त अझ महिलाको त 52 पो हुँदो रहेछ, चाहिने त्यति रहेछ क्या महिलाहरूलाई, भनौँ न अझ पनि हामीले गर्नुपर्ने महिलाको साइडबाट गर्नुपर्ने।
1: हजुर,
0: के देख्नुहुन्छ
1: अहिले? हामीले मैले देखेको अनुसार भन्नुभयो जस्तै गरेर 50-50 त भइसक्यो।
0: हजुर,
1: 50-50 क्रममा महिलाहरू धेरै नै अगाडि बढिसके जस्तो लाग्छ मलाई। अब लाग्दैन कि महिलाहरूले त्यस्तो दमन शासन या कुनै पनि कुराहरूमा पछाडि परेको जस्तो छ मलाई चाहिँ लाग्दैन। मैले पर्सनली फिल गर्दाखेरि या मैले देख्दाखेरि वरिपरिको सराउन्डिङ्स देख्दाखेरि मलाई लाग्छ कि महिलाहरूलाई उत्तिकै रूपमा अगाडि ल्याइएको छ। फेमिनिजम भनेको पनि मामला कुरा एउटा सानो जोड्नु मन लाग्यो मलाई। फेमिनिजम भनेको चाहिँ पुरुषलाई तल पार्ने होइन, फेमिनिजम भनेको महिला पुरुष बराबर सँगसँगै आफू सहारा बनेर उनीहरूलाई उनीहरूको सहारा लिएर एकअर्कालाई माया गरेर एकअर्कालाई सहकार्य गरेर अगाडि बढ्नेलाई नै फेमिनिजम भनिन्छ जस्तो मलाई लाग्छ।
0: जुन कुरालाई टाढ्नको लागि घरमा होस् या समाज होस् या राष्ट्र किन नहोस् होइन, त्यति बेला आइपर्ने अप्ठ्यारा व्यवधान र ती व्यवहारहरूलाई टाढ्नको लागि
1: बराबर
0: साथ सहयोग चाहिन्छ।
1: हजुर, साथ सहयोग चाहिन्छ, किनभने त्यसैले त दुई पाटो भएको महिला र पुरुष
0: पनि
1: त्यसरी एउटा कम्प्लिट रथ भनेर अगाडि बढ्ने हो। सो कुनै पनि एउटा पाङ्राले अर्को पाङ्रालाई तलमाथि पार्ने होइन कि, समान रूपले अगाडि जानुपर्ने हो। फेमिनिजम भनेको त्यही हो, र हामीलाई महिला र पुरुषलाई एकअर्का कुराको साथ एकदमै जरुरी छ जस्तो मलाई लाग्छ।
0: हजुर, ब्राइडल बुटिक भन्नुभयो यहाँले।
1: हजुर हजुर हजुर,
0: यो कहाँ छ?
1: यो अहिले भैँसेपाटीमा छ म्याम।
0: हजुर,
1: पहिला कुपनडोलमा थियो, अहिले चाहिँ मैले घरबाटै सञ्चालन गरिरहेको छु। एउटा पोर्सन त्यो बुटिकलाई छुट्याएर अनि त्यसरी गरिरहेको छु।
0: उद्यमका कुरा आए, यहाँ बुटिक भन्ने बित्तिकै उद्यमतर्फ लाग्यो होइन? त्यसमा संलग्न जनशक्ति हुन्छ?
1: हजुर, अहिले मेरो कारखाना छ, कारखाना चाहिँ मेरो दुई ठाउँमा छ। एउटा कारखानामा 8 जना छ
0: हजुर,
1: जसले बुटा भर्ने काम गर्छ, हातले, हातको मात्रै काम गर्छ, मसिनको काम गर्दैन। मसिन भनेको सिलाइको लागि मात्र युज हुने गरेर। अनि त्यो बुटा भर्ने 8 जना अहिले चाहिँ छ, जसमा पुरुष नै पुरुष छ बुटा भर्नेमा चाहिँ।
0: बुटा भर्नेमा अब उहाँलाई कालीगढको रूपमा,
1: हजुर,
0: कालीगढको रूपमा पुरुषहरू हुनुहुन्छ जोसँग सिप छ,
1: सिप छ,
0: दक्षता छ, क्षमता छ, त्यो विषय सम्बन्धी उहाँ पर्फेक्ट हुनुहुन्छ।
1: हजुर, एकदमै राम्रो हुनुहुन्छ उहाँहरू।
0: हाम्रो यहीँको हुनुहुन्छ अथवा हामीले अन्तबाट बोलाउनु पर्ने हुन्छ?
1: हजुर म्याम, मैले चाहिँ नि 2 जना मुम्बईबाट बोलाएको छु, अनि बाँकी 6 जना चाहिँ नि काश्मीरबाट। अनि काम उनीहरूको एकदम राम्रो हुन्छ, काश्मीरीहरूको
0: है।
1: हजुर, धेरै जस्तो वहीँबाट हुनुहुन्छ, विदेशबाट, किनभने एकदम इन्टिग्रेट जब भएको भएर त्यो बारिकी भन्छ नि, त्यो नेपालीहरूमा त्यो पेसेन्स मैले देखाएको छैन।
0: जस्तो अब नेपालीकै कुरालाई जोड्नु पर्दाखेरि होइन, हाम्रो जो व्यक्ति हुनुहुन्छ उहाँहरूसँग तालिम दिएर गर्नुहोस् न भन्दाखेरि इच्छा राख्ने व्यक्ति
1: कम हुनुहुन्छ? पाएको छु। म चाहिँ मेरो एउटा उद्देश्य के छ भने, सम्पूर्ण महिला जो दुःख पाउनु भएको छ, जो एकल हुनुहुन्छ, या कोही विधवा हुनुहुन्छ, कोही आमा हुनुहुन्छ, उहाँहरूलाई जोडेर चाहिँ नै एउटा यस्तो खालको तालिम ल्याउँ जहाँ महिला आत्मनिर्भर बन्न सकुन् भन्ने मेरो योजना पनि छ, र मेरो त्यो रहर पनि हो, र मेरो त्यो फाइनल गोल पनि त्यही हो कि म आफू त आफ्नो तरिकाले म सक्षम छु।
0: हजुर, दुःख पाएका महिलाहरूलाई पनि केही सहारा होस् भन्ने चाहना पनि तपाईँबाट देखियो।
1: हजुर,
0: अब त्यो ठाउँमा ल्याउनको लागि होइन,
1: हजुर,
0: इच्छुक व्यक्ति हुनुहुन्छ कि अथवा अलिकति गाह्रै भइरहेछ कि के छ?
1: त्यो ठाउँमा आउने महिलाहरू जोसुकै हुनुहुन्छ, म चाहिँ उहाँहरूलाई एकदमै वेलकम गर्छु। यो मात्रै नम्बर मेरो, अरू कुराहरू पनि छ, जो घरेलु सिपहरू त्यसलाई पनि तालिम दिएर, घरेलु सिपलाई पनि बजार प्रवर्तन गरेर देशमा विदेशमा लग्ने, र उनीहरूको सिपहरू पनि, अनि महिलाहरू सबैलाई एकै ठाउँमा राखेर, त्यस्तो मेरो सोच छ। रेशमको बुटाहरू चाहिँ फेरि महिलाहरूले भर्नुहुन्छ,
0: त्यो पनि छ?
1: हजुर, त्यो पनि छ म्याम, मेरो रेशमको पनि काम हुन्छ। रेशमको धागोले मात्रै बुटा भर्ने, यो रिङमा राखेर, त्यो महिलाहरू हुनुहुन्छ फेरि।
0: त्यो चाहिँ हाम्रो
1: यहीँको हुनुहुन्छ
0: भनेपछि तपाईँले चाहे छिमेकी राष्ट्रको होस् या आफ्नै राष्ट्रको किन्नुहोस्,
1: हजुर,
0: रोजगारी केही न केहीलाई दिनुभएको छ?
1: दिएको छु म्याम, दिएको छु।
0: हजुर,
1: दिएको छु। हजुर
0: हजुर,
1: अनि सिलाउने फेरि महिलाहरू नै हुनुहुन्छ
0: मेसिनहरू।
1: हजुर, मेसिनहरूमा।
0: हजुर,
1: त्यसरी
0: अब उत्पादन के हुन्छ त?
1: महिलाको सम्पूर्ण हुन्छ र पुरुषको पनि सम्पूर्णै हुन्छ। त्यसमा दौरा हुन्छ, सुट हुन्छ, ब्लेजर हुन्छ, होइन, यहाँ कुर्ता सुरुवाल भयो, ओकेजनल सबै कुराहरू, या डे टु डे युज गर्न मिल्ने पनि कुराहरू बनाइरहेको छु।
0: हजुर, बुटिकमा अलिक महँगो हुन्छ भन्छन् होइन?
1: हजुर,
0: अलिकति कम आय स्रोत भएका व्यक्तिले हेर्दाखेरि झट्ट राम्रो तर पे गर्न नसक्ने अवस्था भएको पनि पाइन्छ भन्छन्। त्यसमा चाहिँ साँच्चीकै बुटिक अति नै महँगो हो र?
1: बुटिक महँगो छ म्याम, बुटिक सस्तो कुरा होइन, किनभने बुटिकमा कामको प्रोसेसै लामो छ। एक त सबै हातले गर्नुपर्ने हुन्छ, किनभने हातले गरेकै कुराहरू हामीले प्रदर्शन गर्ने हो, त्यो कारणले गर्दाखेरि बुटिक महँगै हुन्छ, किनभने त्यसमा कारिगर ज्यादा लाग्ने हुन्छ, होइन, प्रोसेस लामो भयो। 1 महिना एउटा लुगा बन्न लाग्छ, जस्तो मलाई एउटा साडी क्रिएट गर्नु पर्यो भने 1 महिना लाग्छ, किनभने
0: जनशक्ति मजाले लाग्यो त्यहाँनिर,
1: लाग्यो। हजुर,
0: त्यो कारणले
1: महँगो हुन्छ।
0: बुटिकका सामग्री अथवा त्यो रेशमी धागोले बनेका सामग्रीहरू जुन छन् नि, बाहिर पनि जान्छन्?
1: मेरो चाहिँ धेरै बाहिरकै क्लाइन्ट छ म्याम। मेरो क्लाइन्टहरू ब्राइडल गर्नेहरू अस्ट्रेलिया, अमेरिका बाट धेरै हुनुहुन्छ, कोही क्यानाडाबाट पनि हुनुहुन्छ, युकेबाट हुनुहुन्छ। अनि मेरो धेरै जस्तो प्रडक्ट चाहिँ मित्र राष्ट्र भारतको रोयल फ्यामिलीलाई जान्छ। धेरै रोयल फ्यामिलीहरूले मेरो लुगा लाउनु भएको छ, अब आम नागरिकहरूले पनि लाउनु भएको छ।
0: फेरि भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय भन्ने त छ एउटा उखान होइन। असाध्यै मन पर्यो भने म किन्छु नि त भनेर पनि सक्नु व्यक्ति पनि नेपालमा हुनुहुन्छ
1: हुनुहुन्छ र अफोर्डै गर्न नसक्ने कुरा पनि छैन मेरोमा हजुर
0: असर म किन्नै सक्दैन भन्ने खालको प्राइस पनि छैन
1: हजुर
0: अब एउटा उद्यमी भएर
1: हजुर
0: होइन सुरुवातमा त हामीले तपाईँको स्वरबाट सुरु गऱ्यौँ
1: हजुर
0: एकातिर गायिका गीत पनि गाइसक्नु भएको छ एल्बम सुद्धा निकाल्नु भएको छ श्रुति एल्बम होइन
1: हजुर श्रुति
0: निकाल्नु भएको छ एउटा गायिकाको पहिचान पनि छ अर्कोतिर उद्यमीको पहिचान पनि छ
1: हजुर
0: है
1: हजुर
0: गायिका भइरहँदा र उद्यमी भइरहँदा त अन्तराल त धेरै छ होला
1: अन्तराल छ म्याम
0: हजुर
1: अन्तराल छ जस्तो गायिका हुँदाखेरिको बाटो एउटा भयो
0: हजुर
1: उद्यमी हुँदाखेरिको बाटो एउटा भयो दुई फरक फरक बाटो छन्
0: यहाँ यो जोडेको कारण
1: हजुर हजुर म्याम
0: कसरी सम्भव भयो भन्न खोज्या
1: हजुर
0: गायिका अब तपाईँको इच्छा भित्रैबाट आएको चाहना थियो
1: हजुर
0: उद्यमीमा फेरि केही गर्नुपर्छ भनेर जोड्नु भयो कि कसरी ठ्याक्क म्याचिङ हुन गयो भने
1: गायिका चाहिँ म बन्छु भनेर थाहै थिएन म अब मैले ट्रेनिङ केही पनि लिएको होइन
0: हजुर
1: म गीत गाउँदै थिएँ अनि गायिका एक दिन मेरो मुहा स्वर्गीय भएपछि चाहिँ एक दिन मन बहलाउन
0: भयो
1: एउटा स्टुडियोमा गएको थिएँ त्यहाँ मेरो स्वर मन पराउनु भयो अनि मैले एउटा गीत पाइहालेँ मैले रेकर्ड गराएँ रेकर्ड गराउने क्रममा बाहिर बसेर नवीन के भट्टराईले सुनिरहनु भएको रहेछ उहाँले मलाई तुरुन्तै अर्को गीत मुभीमा गाउनको लागि अफर गर्नुभयो
0: हजुर कुन चलचित्र
1: त्यो च्यालेन्ज भन्ने थियो अनि त्यो अहिले अमेरिकामा प्रदर्शन भयो अनि त्यो च्यालेन्ज भन्नेमा गाउन मौका पाएपछि त्यसपछि बिस्तारै बिस्तारै आउन थाल्यो कामहरू अनि मलाई के लाग्यो भने अरूले काम दिनु चाहिँ नै ठुलो कुरा हो किनभने तपाईँको कलालाई पत्याएको हो नि त
0: एकदम
1: होइन अनि त्यो बिस्तारै त्यता पनि गर्दै गएँ आफ्नो पनि छँदै नै थियो मैले चाहिँ जहिले पनि कमर्सियल म कमर्सियल म्युजिसियन होइन मलाई कमर्सियल हुनुभन्दा पनि मैले कहिलेकाहीँ कन्सर्ट गरेँ भने पनि मैले च्यारिटी नै गरेँ जो कसैको बिमारीको लागि कसैको बच्चाको लागि त्यसरी नै गरेँ अनि मलाई कमर्सियल हुनुभन्दा पनि प्रोफाइल भन्ने कामहरू गर्न मन लाग्छ जहाँ मैले दुई शब्द गाएर यदि कसैको जीवन राम्रो हुन्छ भने त्यो गरौँ
0: ठ्याक्क अहिले गीतको प्रसङ्ग आइराख्दाखेरि झ्याट्ट दिमागमा आएको गीत छ
1: अहिले
0: हजुर अहिले
1: अहिले त मलाई आफ्नै गीत याद आइरहेछ म्याम
0: आइरहेछ
1: म गाउँ त म्याम
0: हजुर
1: हजुर

0: हजुर, यो चाहिँ टेक्नो थियो नेपालमा, टेक्नो वर्ल्ड वाइड चलिरहेको थियो तर नेपालमा थिएन, टेक्नो कम थियो
1: हजुर।
0: अनि फेरि मैले त्यो टेक्नोलाई फेरि एकचोटि रिभाइभ गराउन त, किनभने टेक्नो अरू म्युजिसियनले पनि धेरै गाउनु भएको थियो तर अलिकति ग्याप भइसकेको थियो, आरएनबीमा गइसकेको
1: थियो।
0: म आरएनबी सिङ्गर हो फेरि, मैले यहाँ एउटा पनि आरएनबी गाएको छैन आज चाहिँ, तर त्यो टेक्नोलाई फेरि पिटबुलहरू चलिराख्दाखेरि जेनिफर लोपेज पिटबुल चलिरहेको थियो वर्ल्डमा, नेपालमा पनि त हुनु पर्यो नि त्यस्तो भनेर नि। यो नामसारी भने प्रियङ्का कार्कीले डान्स गर्नुभएको छ, पुष्प खड्का भन्ने हिरोले डान्स गर्नुभएको छ, अहिले इन्डियाको वाइल्ड रिपर्स भन्ने ब्यान्ड डान्स क्रु उहाँहरूले आएर डान्स गर्नुभएको छ।
1: यसमा स्वर रचना सङ्गीत
0: हजुर
1: सबै तपाईँको छ?
0: मेरो स्वर मात्र छ यसमा, कल्याण सिंहको चाहिँ नि सबै हजुर म्युजिक र लिरिक्स वान दुवै उहाँकै हो, कल्याण सिंहजीको हजुर
1: हजुर।
0: अब यो एल्बमको नाम नै नामसारी हो।
1: आज तपाईँको मिठो स्वर
0: हजुर धन्यवाद म्याम,
1: होइन
0: हजुर
1: सुनिरहेका छौँ हामीले
0: हजुर।
1: यो सुन्दा सुन्दै फेरि अर्कोतिर उद्यमका कुरा पनि गरिरहेका छौँ
0: हजुर म्याम,
1: है
0: हजुर।
1: फेरि पनि म उद्यमकै कुरालाई जोड्न चाहन्छु
0: हजुर म्याम।
1: ठ्याक्कै एउटा उद्योग सञ्चालन गर्छु होइन, उद्यमी बन्छु भन्दाखेरि भोग्नु पर्ने केही समस्या यहाँले भोग्नु भएको छ कि, अथवा सहज रूपमा उद्योग सञ्चालन गर्न सक्नु सफल हुनुभयो कि छ त्यो अनुभव?
0: कुनै पनि काम सहज त हुँदै हुँदैन म्याम, यसमा धेरै च्यालेन्जेसहरू छ, धेरै नै खट्नुपर्ने, 11, 12, 1, 2 रातिसम्म पनि खट्या छौँ हामी, च्यालेन्जेसहरू पनि छ यसमा, सहज त केही पनि हुँदैन
1: हजुर।
0: मैले भोगेको धेरैचोटि म मर्कामा परेको छु ट्याक्समा, जस्तो डबल डबल तिर्नुपर्ने, कहिले ट्याक्सको अडिटको कुराहरू गर्दाखेरि अडिटर राम्रो नपरेर उसले एक्स्ट्रा एक्स्ट्रा पैसा लिने, डबल डबल पे गराउने रहेछ, त्यो हामीलाई अलिकति ट्याक्सको नलेज नभए भएर, अनि त्यस्तो च्यालेन्जेसहरू छ। अब जस्तो अरू त खासै के च्यालेन्जेस भन्नुमा, अरू त त्यही दुःख गर्नुपर्छ, सजिलो छैन, बिहान भन्न पाइँदैन, बेलुका भन्न पाइँदैन, पानी भन्न पाइँदैन, खाजा भन्न पाइँदैन, दौड्या दौडी दौड्या दौडी हुन्छ, र त्यो काम गर्ने सिलसिलामा मलाई कति बेलामा खाजा खाने हो, कति बेलामा पानी खाने त्यो पनि याद पनि हुँदैन म्याम, त्यसरी दौडिनु पर्या हुन्छ, दुःख छ, तर जहाँ जहाँ च्यालेन्जेस आउँछ मलाई रमाइलो लाग्छ म्याम, त्यो च्यालेन्जेस आएपछि त मान्छेले आफूलाई अपग्रेड गर्ने हो नि, गर्दै गर्दै लाने हो, अनि त्यो लास्टमा काम भएपछि चाहिँ नि सरल तरिकाले काम सकियोस्, रमाइलो तरिकाले काम सकियोस्।
1: जस्तो अब तपाईँले एउटा उद्यमी बन्नको लागि म बन्छु नै भनेर चाहिँ त्यस्तो कसैलाई देखेर बन्न खोज्नुभयो कि, आफ्नै मनबाट आयो कि, कसैको प्रेरणा मिल्यो कि, के छ, कोही हुनुहुन्छ त्यस्तो आइडल?
0: मेरो सबभन्दा ठुलो प्रेरणा नै मेरो पेट हो
1: हजुर,
0: जुन अलिक ठुलो छ
1: हजुर हजुर,
0: खानको लागि केही न केही काम गर्नुपर्छ, उसलाई देखेर म यस्तै बन्छु भन्ने मलाई कहिले पनि कसैलाई देखेर पनि मलाई त्यस्तो खालको ऊ जस्तै म बन्ने भनेर म जस्तै बन्नुपर्छ, मेरो पोटेन्सियल के हो, मैले आफूलाई कुन लेभलसम्म पुस गर्न सक्छु म त्योसम्म मैले गर्नुपर्छ, किनभने म मान्छे भएर जन्मा हो नि, एनिमलको सबभन्दा ठुलो प्रजाति हो हामी होइन, हामीलाई यति ब्रह्माण्ड जस्तो दिमाग दिएको छ, यसलाई एक्सप्लोर गर्दै लाने, अगाडि बढ्दै जाने, च्यालेन्जेस आउँछ फेस गर्दै जाने, त्यसको लागि त हामी मानव हो नि,
1: माने सोचै आफैबाट आयो,
0: आफैबाट आयो,
1: आफै नै सुरुवात गर्नुभयो
0: हजुर,
1: र यहाँसम्म आइपुग्नु भएको छ
0: हजुर। यो नितान्त मलाई रहर लागेको फिल्डहरू नै पर्छ, जस्तो म्युजिक भयो
1: हजुर,
0: लेख्ने म पहिला लेखकको म गायक होइन, मलाई थाहा थिएन म गाउन सक्छु भनेर, म 3 क्लासदेखि कविता लेख्थेँ अनि मेरो गीत पनि धेरैजनाले गाउनु भएको छ
1: हजुर हजुर हजुर।
0: अनि म लेखक हो, मलाई कविता कोर्न मन पर्थ्यो, किनभने मेरो ग्रान्ड पेरेन्ट्स चाहिँ जस्तो जयपृथ्वी बहादुर सिंह उहाँ लेखक हो
1: हजुर,
0: किङ जयपृथ्वी बहादुर सिंह उहाँको हामीले पढ्नु पनि पर्छ, उहाँले नेपालको पहिलो गोर्खापत्र संस्थान उहाँले नै मतलब स्थापना गर्नुभएको हो, सो त्यो कुराहरू मेरो रगतमै बग्छ होला
1: हजुर,
0: लेखक पनि त्यो हुँदा हुँदा म आर्ट फिल्डमा आएँ, अनि यसरी यो पनि एउटा आर्ट फर्म अफ आर्ट नै हो यो, अहिले जुन हामी कारिगरी गर्छौँ नि त्यो पनि त आर्ट हो नि, डिजाइन गर्नु पर्यो, चित्र कोर्नु पर्यो, त्यसलाई कपडामा उतार्नु पर्यो, अनि बिचराहरूले सिउनु पर्यो, सिएको पनि त्यही बुट्टाभरिमा सिउनु पर्यो, बुट्टा क्रिएट गर्नु पर्यो, रमाइलो छ
1: है
0: हजुर,
1: रमाइलो छ, गाह्रो पनि छ,
0: गाह्रो छ तर रमाइलो छ।
1: अब जस्तो यहाँको उत्पादन
0: हजुर
1: आफ्नो देश प्लस
0: विदेश
1: बाहिर पनि जाने भयो,
0: जान्छ जान्छ म्याम,
1: यो बाहिरी प्रोसेस गर्दा पठाउँदाखेरि केही अप्ठ्याराहरू झेल्नु पर्ने रहेछ कि सहज रूपमै पठाउन सकिँदैछ
0: हजुर? अहिले मैले चाहिँ फेडेक्सहरूबाट पठाइरहेको थिएँ
1: हजुर,
0: अनि त्यही भएर उनीहरूको डेलिभरी एकदमै राम्रो छ। जहाँ जहाँ पुर्याउनु पर्ने हो गेट अगाडि नै लगेर राखिदिन्छ, इमेल थ्रु ट्र्याकिङ गर्नु मिल्छ, सबै कुरा यो सहजै छ। अब हाम्रो मित्र राष्ट्र भारतमा चाहिँ त्यहाँ पनि फेडेक्सबाटै पठाउँछु म। मेरो लगाएको अहिलेको लुगाहरू रिसेन्टली लगाएको भनेको उदयपुर प्रिन्सेस, हजुर उहाँले उदयपुरमै, त्यहाँ चाहिँ धेरै नै मेरो लुगा जान्छ
1: उदयपुरमा,
0: हजुर उमेद भवनमा जान्छ, जोधपुरमा जान्छ, दिल्लीमा चाहिँ नि अब साधारण नागरिकहरूले पनि केही व्यक्तिहरूले मेरो रुचाउनुहुन्छ, उहाँहरूले पनि गरिरहनु भएको छ। सो सबैतिर सकेसम्म, किनकि उहाँहरूको कल्चर हाम्रो कल्चर धेरै नै सिमिलर छ। हामीहरू फर्स्टमा इरानबाट माइग्रेट भएर जयपुर आएको, जयपुरबाट नेपाल आएको, सो त्यहाँ अझै रिलेटिभ्सहरू बाँकी छ, सो उहाँहरूसँग कनेक्ट भएर काम गर्नु पनि सजिलो हुन्छ। अनि उनीहरूलाई पनि लाग्छ होला हाम्रो एउटा पुर्ख नेपालमा छ, उसले गरिरहेछ, किनकि यसैको लगाइदिउँ भनेर लाग्छ होला, माया गर्नुहुन्छ। सो
1: कतिपय उद्यमीहरूले कार्यक्रम घर संसारको बसाइमा भन्नुहुन्छ कि जस्तो अचार अथवा कुनै खानेकुराको उद्यम गरिरहनु भएको छ र उहाँले बाहिर पठाउनको लागि धेरै दुःख कष्ट गरेको भनेर भनिरहँदाखेरि मैले यो प्रश्न मैले तपाईँका माझमा राखेँ, कस्तो रहेछ त के छ भनेर।
0: यस्तो हुन्छ, खानामा अलिकति मापदण्डहरू छ होइन, मेरोमा पनि मापदण्डहरू नभएको होइन, क्वालिटी चेक हुन्छ हाम्रो पनि होइन, त्यो सबै कुराहरू गर्दाखेरि मेरोमा, किनकि म सबै प्रक्रिया एकदम सहज तरिकाले लान्छु, त्यो हिसाबले गर्दाखेरि मलाई सहज भए पनि हुनसक्छ। फुडको प्रोसेस डेफिनेटली विदेशतिर फुड लानु गाह्रो छ, किनभने एक्सपायरी डेट हुन्छ, यहाँको कतिपय कुराहरू उहाँ सब नगर्ने हुन्छ।
1: अब हामीले यसरी उद्यम गर्दाखेरि एकातिर सेवा दिनुभएको छ यहाँले, रोजगारी पनि दिनुभएको छ,
0: हजुर
1: कति जति हुनुहुन्छ रोजगारीमा?
0: रोजगारीमा अहिले मेरो 18 जति छ म्याम।
1: त्यो रेगुलर हुनुहुन्छ?
0: रेगुलर नै चाहिन्छ हामीलाई
1: है, हजुर त्यति रोजगार दिनुभएको छ एउटा व्यक्तिले,
0: हजुर होइन कहिले काहीँ एक दुईजना घटबड हुँदा पनि त्यही 18 सरदरमा मेरो चाहिँ रोजगार छ नि। जस्तो कटिङ, केटाको कटिङ गर्ने छुट्टै हुन्छ, दौरा गर्ने छुट्टै हुन्छ, दौरा चाहिँ मैले आउटसोर्स गरिरहेको छु, सुटहरू जस्तो आफ्नो फ्याक्ट्रीमा गरिरहेको छु, त्यसरी गर्दा गर्दा मेरो त्यस्तै नै हुन जान्छ।
1: कहिले काहीँ यस्तो हुन्छ कि ओहो यति धेरै उत्पादन गरिसके
0: हजुर
1: बजारमा गएन भनेर कहिले काहीँ दिक्क लाग्ने अवस्था हुन्छ?
0: हुन्छ म्याम, कतिपय कुराहरू चाहिँ बजारमा कहिले काहीँ मार्केटिङ नपुग्ने कारणले पनि त्यस्तो हुन्छ। एग्रेसिभ मार्केटिङ चाहिन्छ बुटिक फिल्डलाई, यो पहिरन फिल्डलाई भनौँ, एग्रेसिभ मार्केटिङ कसले के गरिरहेछ भन्ने कुराहरू त्यो मार्केटमा मान्छे समक्ष पुग्नै पर्छ, त्यो पुगेको खण्डमा। तर म जे पनि छ मलाई म एकदम सेटिस्फाइड छु, किनभने म फेरि थोरैमा खुसी हुने मान्छे हो, हजुर। अनि
1: फेरि एउटा च्यालेन्ज पनि छ नि यो पेसा,
0: हजुर
1: ठ्याक्कै डिजाइन बदलिरहेको छ क्या, हामी महिलालाई विशेष गरी अझ आहा त्यस्तो आएछ त्यो लाउनु पाए हुन्थ्यो भनेर भन्छौँ नि त, अनि पुरानो फेरि गइराखेको हुन्छ त्यतिकै होइन, नयाँ चाहिँ आइराखेको हुन्छ क्या डिजाइन, त्यसले कतिको असर पार्दो रहेछ?
0: किनकि मेरो म पहिला कमर्सियल सिङ्गर पनि थिइनँ, जस्तो गरेर अहिले पनि म त्यो तुरुन्तै भाइरल हुने प्रडक्ट कहिले पनि बनाउँदिनँ, यो टाइमलेस पिसेसहरू बनाउँछु, पुरानो खालको
1: निरन्तर
0: चलिने खालको टाइमलेस पिसेसहरू बनाउँदाखेरि चाहिँ नि एक मेरो मटेरियल राम्रो हुन्छ, वर्षौँ वर्ष राख्दा पनि
1: केही
0: पनि हुँदैन। अर्को कुरा भनेको मेरो डिजाइन कहिले पनि आउटडेटेड हुँदैन, अनि त्यस्तो खालको आउटडेटेड नहुने डिजाइन जस्तो म्यामले यो लगाइराख्छ यो कहिले पनि
1: भनेपछि यदि हामीले कुनै बिजनेस अथवा व्यापार व्यवसाय गर्दैछौँ भनेपछि समग्र रूपमा बुझ्नु पनि पर्यो,
0: हजुर
1: वस्तु स्थिति बुझ्यौँको खण्डमा हामी खेर चाहिँ जाँदैन,
0: खेर जाँदैन,
1: त्यो चाहिँ यहाँको अनुभवबाट कुरा गरिरहँदा मेरो दिमागमा आएको,
0: हजुर ला मेरो त अब यत्रो लुगा छ के गर्ने होला, दाने दाने पेली खाए खाने वालेको नाम भने जस्तै, रेसे रेसे पेली खाए पहिने वाले का नाम,
1: हजुर कस्तो मिठो कुराकानी भइरहेको छ है,
0: हजुर म्याम।
1: हामी अब कार्यक्रमको पनि अन्त्य अन्त्यमा आइसकेका छौँ,
0: हजुर
1: वास्तवमा भनौँ न म भित्र केही भएको क्षमता मैले प्रदर्शन गर्न खोजिरहेको अथवा गर्न पनि आँट नआइरहेको त्यस्तो खालको हामी कोही छौँ भने
0: हजुर
1: त्यस्तालाई के सुझाव दिनुहोस् यहाँले?
0: उहाँभित्र ब्रह्माण्ड छ, हाम्रो नेपालमा यो तन्त्रको देश हो,
1: हजुर
0: होइन नेपालको मानव जाति नेपालमा जन्म लिन पाएको मलाई एकदम खुसी लाग्छ, म नेपाली हुँ, मलाई एकदम गर्व लाग्छ म नेपाली हुँ,
1: हजुर
0: नत्र मेरो सबै परिवार बाहिर हुनुहुन्छ, म नेपालमा केही गर्न खोजिरहेको छु, एक्लै बसेर गर्न खोजिरहेको छु, नेपालीले गर्न नसक्ने कुरै छैन,
1: आँट हुनु पर्यो,
0: आँट हुनु पर्यो, अल्छी मान्नु भएन,
1: भएन कुनै हात हालिसकेपछि म फेलियर भयो भनेर सोच्नु भएन,
0: सोच्नु भएन, फेलियर हुने हो नि, फेल हुने हो, फेल हुनमा दुःख मनाउनै हुँदैन, फेल भयो त भयो त के छ त, भोलि छैन, भोलि बिहान हामीले
1: सफलता नै सफलताको
0: सफलताको कसी हो, त्यो सबै लर्निङ एक्सपिरियन्स,
1: केही गर्नुपर्छ होइन,
0: हजुर केही गरिराख्नुपर्छ, यो फेल भयो गरिराख्ने, त्यसमै गरिराख्ने, मास्टरी गर्ने,
1: जीवन के हो त यहाँको बुझाइमा?
0: ओहो त्यो चाहिँ नि गाह्रो प्रश्न भयो, म भोग्दैछु म्याम, जीवन के हो, यो दिन प्रतिदिनको कुराहरूले मलाई यति मजबुत बनाएछ, तर म एउटा वेदनाको संवेदनाको एउटा कम्प्लिट एउटा मानव हुँ, सङ्गम हुँ, त्यसरी नै म भित्र 5 इन्द्रियहरू छन्, त्यो सबै कुराले सबै कुरा फिल मजाले गरेको छन्, खुसी महसुस गरेको छु, के अरे दुःख महसुस गरेको छु, आँसु भोगेको छु, पीडा भोगेको छु, त्यो सबै कुराले मलाई आजको श्रुति सिंह बनाउँछ,
1: हजुर,
0: र एउटा महिला बनाउँछ, मजबुत महिला बनाउँछ, र म खुसी छु,
1: हजुर। अब यो पेसामा लागिरहँदाखेरि असाध्यै खुसीको क्षण यहाँको छ, केही प्राप्त गरेको अथवा आहा आज त म त ट्याक्सका कुरा होइन अडिटका कुरा आउँदा दुःख आयो नबुझ्दाखेरि, र अहिले अहिले चाहिँ हजुर यो त मलाई आज असाध्यै खुसीको कुरा आयो भनेर त्यो जुन कामदारसँग पनि सेयरिङ गरेको
0: हजुर
1: साट्न पाइएको
0: हजुर मैले रिसेन्टली एउटा सुट गरेको छु म्याम याकेनेति होटल याकेनेतिमा जहाँ मैले एकजना पन्जाबी मोडल ल्याएको छु
1: हजुर
0: है उहाँ न्युजिल्यान्डर हुनुहुन्छ उहाँ न्युजिल्यान्डको आर्मी पनि हुनुहुन्छ
1: हजुर
0: र उहाँ पन्जाबी मोडल पनि हुनुहुन्छ नेपालमा केही गर्नु खोजी पनि राख्नु भएको छ प्रयास पनि गरिरहनु भएको छ
1: हजुर
0: उहाँलाई मैले लिएर नेपाल के हो नेपालको हाम्रो वस्त्र के हो
1: हजुर
0: नेपालको कल्चर के हो भनेर एउटा उहाँ व्यक्तिले उहाँको नाम जगप्रीत सिंह हो
1: हजुर
0: मैले यति माया गरेर त्यो नेपाली पोसाकलाई यति इम्प्रेस गर्नुभएको छ मलाई त्यो एकदम मेरो लागि अहिलेसम्मको गरेको कामहरू मध्येमा यो एउटा प्रोजेक्ट यो एउटा रोयल स्वान भन्ने मेरो कलेक्सन छ जहाँ एक्ट्रेस हुनुहुन्छ साम्रागी राज्य लक्ष्मी शाह उहाँ हुनुहुन्छ हाम्रो सिंहमहलको प्रिन्सेस हुनुहुन्छ यशस्वी राजीव विक्रम शाह र शिवानी सिंहको छोरी जेठी छोरी यशस्वी राज्य लक्ष्मी शाह सिंहमहल जया शाहको उहाँको नातिनी हुनुहुन्छ त्यस्तै गरेर पूर्णिका सिजापति भन्ने उहाँ पनि इन्डियासम्म पुगेर मोडलिङ गरेर आउनु भएको हुनुहुन्छ जसमा मेरै छोरा छ सम्राज्ञ सिंह साम्राज्ञी राज्य लक्ष्मी शाह जगप्रीत सिंह पूर्णिका सिजापति उहाँहरू हुनुहुन्छ र मेरो फोटोग्राफर टिमहरू पनि राम्रो छ यसपालिको सबै काम गर्ने वातावरण र त्यो इन्भाइरोमेन्ट यति राम्रो थियो याकेनेतिको रानीको शयन कक्षभित्र सुट गरेको छौँ त्यो मेरो लागि सबभन्दा खुसीको आजसम्मको मैले गरेको कामहरू मध्येमा
1: आफ्नो कामले त्यहाँसम्म डोरायो र यस्तो प्लानिङ बन्यो
0: मलाई
1: होइन एउटा योजना तयार भयो जुन योजना याकेनेतिमा
0: पुरा भयो
1: पुरा भयो
0: हजुर
1: हजुर भनेपछि त्यो खुसीको क्षण
0: खुसीको एकदमै मलाई अहिलेसम्म गरेको मैले अचिभ गरेको कुरा जस्तो त्यसबाट कति कमाइ हुन्छ कति लस हुन्छ भन्दा पनि मैले अचिभ गरेँ मैले गरेँ भन्ने र यो सबै टिमले यो सबै कुराहरू एउटा कम्प्लिट बनाउनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम घर संसारमा उपस्थित भइरहेका छौँ यति बेला कुराकानीमा छौँ अन्त्यमा पनि आइसकेका छौँ यति बेला रेडियो नेपाल सुनेर बस्नुभएका तमाम आदरणीय श्रोता हुनुहुन्छ उहाँहरूको लागि के भन्नुहुन्छ
0: यो समय यो घर संसार आउने समय यति रमाइलो समय हो विशेष गरेर महिलाको लागि घरको काम सकेर चट्ट एकछिन रेडियो सुनौ न त मेरो लागि पनि म टाइम दिन्छु म आफूलाई माया गर्छु भन्ने टाइम चाहिँ यो घर संसारले पुरा गरिदिएको छ जस्तो मलाई लाग्छ श्रोता जो पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद मलाई सुनिदिनु भयो म्यामले मलाई यो प्रोग्राममा बोलाइदिनु भयो दुई शब्द मेरो कुराहरू सेयर गरिदिनु मौका दिनुभयो उहाँहरू सबैलाई धन्यवाद सुनिदिनु भएकोमा बोलाइदिनु भएकोमा रुक्मिनी म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: हाम्रो यो आग्रहलाई स्वीकार्दै आइदिनु भयो तपाईँभित्र भएका धेरै कुरा यतिखेर तपाईँले आफूले भोगेका अनुभव होइन एउटा व्यवसाय गर्दाखेरि अप्नाउनु पर्ने कुराहरू
0: होइन
1: रोजगारीसँग जोडिन कसरी सकिन्छ भन्ने कुरा सबैका सामु राखिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु

आजको कार्यक्रमबाट हामी छुट्टिने बेला भइसकेको छ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यही आग्रह सँगसँगै रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई पनि थ्याङ्क यू सो मच भन्दै म रुक्मिणी पोखरेल अर्को हप्तासम्मका लागि कार्यक्रम घर संसारबाट छुट्टिन्छु। हवस् त नमस्कार। जाँदा जाँदै यो साङ्गीतिकको शैली केवल तपाईँका लागि स्वर रहेको छ श्रुति सिंहको, रचना रहेको छ वासुदेव मुनालको, भने सङ्गीत रहेको छ मोहित मुनालको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र

0: सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
6: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
5: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
6: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो। सरकारले भन्सारमा कडाई गरेसँगै सधैँजसो चहलपहल हुने वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौल यति बेला सुनसान भएको छ। किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो। रक्सौल सीमावर्ती नेपालीका लागि मात्र प्रमुख बजार नभएर नेपालका अधिकांश स्थानका बासिन्दा एवं व्यापारीको लागि समेत रक्सौल बजार प्रमुख व्यापारिक केन्द्र को रूपमा रहेको थियो। पछिल्लो समय सङ्घीय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाई गरेपछि वीरगन्ज बजारमा क्रमशः ग्राहकको चहलपहल बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। वीरगन्जको आदर्श नगरमा कपडा पसल सञ्चालन गर्दै आउनुभएका जेपी इन्टरप्राइजेसका सञ्चालक जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाई गरेसँगै आफ्नो पसलमा पहिलेको तुलनामा 30% बढी व्यापार हुन थालेको बताउनुभयो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कडाई गरेसँगै अनौपचारिक ढङ्गले हुने आयातमा कमी आउने बताउनुभयो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर छेत्रीले सीमा क्षेत्रबाट हुने अवैध पैठारी तथा निकासीलाई नियन्त्रण गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको 9 महिनामा मात्र 6,94,05,00,00,000 मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ महानगरपालिका 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारमा रहेका घर टहरा हटाइँदैछ। काठमाडौँ महानगरपालिका 15 स्वयम्भू क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। स्वयम्भू, बालाजु, गङ्गबु, बस पार्क, देवीनगर लगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। सरकारले हिजो बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको जानकारी दिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रो अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। क्षेत्रीय तनाव चर्किँदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेपास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिनुभएको छ। अमेरिकी दबाव र युद्धविरामको अनिश्चित अवस्थाबीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको सङ्केतका रूपमा हेरिएको छ। अब एउटा मौसम, आज दिउँसो मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
6: कस्तो खोइ लाग्छ बाबु, उमेरको रोग कहिले नजाने भयो।
7: आमा खोइ के भयो त हजुरलाई, के हो
6: खै बाबु? उहिले चिसो अहिले गढे हो कि अहिले चिसो भनौ भने के भन्नु? यस्तै छ नि बाबु। बाबुलाई सन्चै छ बाबु?
7: हजुर एकदमै सन्चै छ आमा। कहिले काहीँ यसो हस्पिटल पनि गएर जचाउनु पर्छ आमा।
6: जचाएको है बाबु, अस्पतालको मुखिया नै 700 रुपियाँ तिर्नु पर्दो रहेछ आजकल, त्यस्तो महँगो छ।
7: के हेर्नु आमा,
6: कति तिर्नु पर्ने होला? त्यही त भने तातो पानी खायो बस्यो, यस्तै हो भन्यो बस्यो, त्यस्तै त भने बाबु। हामी गरिबको त औषधि उपचार भन्ने के तातो पानी।
7: हजुर आमा, हजुर।
6: अनि बाबु आज म एउटा नयाँ कुरा सोध्न आएँ।
7: हजुर भन्नुहोस् आमा।
6: हुन त विदेशबाट बोरा कि बोरा आउँदो रहेछन्।
7: हजुर।
6: अनि मलाई त थाहा थिएन अस्ति के भने त बदाम रहेछ बाबु।
7: हजुर हजुर।
6: अनि त्यो बदाम हामीले खेती गर्न मिल्दैन भने?
7: ए मजासँग मिल्छ आमा, हाम्रो देशमा नि तराईदेखि मध्य पहाडसम्म मजासँग बदामको खेती गर्न सकिन्छ आमा। गर्दैनन् र पो त, अनि जम्मै विदेशबाट ल्याउनु पर्छ। विदेशबाट हेर्नु 50-60 करोडको बदम आउँछ वर्षेनी।
6: आमामामामामा त्यत्रो बदम?
7: हजुर।
6: ओहो, बदम पनि मिठो हो नि बाबु।
7: हजुर,
6: बदामको पिठो मिठो हुन्छ, रोटीमा हाल्छन्, खिर खान्छन्, पकाउँछन्, दुनियाँ गर्छन् नि। बदामको त धेरै काम छ, पोसीलाई पनि होला क्या यो।
7: यो त काँचोदेखि लिएर अब विभिन्न परिकारहरू बनाएर त्यतिकै पनि जसरी पनि खान मिल्छ, शरीरलाई असाध्यै त्यो प्रोटिनको मात्राहरू धेरै हुन्छ, त्यस कारणले गर्दाखेरि यसले चाहिँ शरीरलाई असाध्यै राम्रो गर्छ आमा। त्यस कारणले गर्दाखेरि यो बदामको खेती चाहिँ आफैले फलाएर खान सक्यो भने त धेरै राम्रो नि।
6: उसो यसो गरौँ न त, लौ नि त बाबु, माटो कस्तो चाहिन्छ, कता भेगमा बदाम खेती हुन्छ, मलजल के गर्नुपर्छ, कहिले रोप्ने, के गर्ने, एकबेर सुनेर जाउँ न त, भेट भइहाल्यो, किन समय खेर फ्याँक्नु।
7: हुन्छ आमा, हजुरको जग्गामा बदम राम्रो उत्पादन हुन्छ आमा। हामीले बदम लगाउनलाई तराईदेखि मध्य पहाडसम्म हामी बदमहरू लगाउन सक्छौँ। अब यसको यो चाहिँ अलिकति के छ भने घाम प्यारो मान्ने बाली हो, यसको लागि चाहिँ त्यो यो छायाहरू भन्दा पनि पहाडिलो जग्गा घाम मजासँग लाग्ने जग्गाहरू भयो भनेदेखि असाध्यै राम्रो फल्छ। माटोको लागि चाहिँ यो के छ भनेदेखि हल्का बलौटे माटोहरू चाहिँ यसले मन पराउँछ, तर पनि अरू माटोहरूमा पनि यसको खेती गर्न सकिन्छ।
6: यो पनि खेती गर्ने उन्नत तरिका छ त, हुन त कि नहुन कृषिका विविध हुन्छ।
7: होइन, हरेक कुराको उन्नत तरिका त भइहाल्छ नि आमा, लोकलदेखि लिएर उन्नत तरिका। तर यो चाहिँ के छ भने हाम्रो लोकल तरिकादेखि लिएर उन्नत तरिकाहरू अप्नायो भने अलिक अगाडि फलाउन सकिन्छ, अनि त्यसरी चाहिँ हामी खेती गर्न सक्छौँ आमा।
6: खेती गर्ने बाबु आफ्नै देशमा खेती हुन्छ भने बाहिर मुलुकबाट के खान ल्याउनु?
7: ल आमा, यसपालिदेखि अब हजुरले नै बदम खेती गरेर बेच्ने पनि हामीलाई पनि खुवाउने,
6: मेरो त कामै त्यस्तो हो, खेती गर्ने, बाँड्ने, खाने, लौ न त लौ तरिका सरिका कसरी रोप्ने काम
7: यसको लागि नि आमा सबभन्दा पहिला त यो जमिन मुनि फल्ने बाली भएको कारणले गर्दाखेरि यो माटोलाई चाहिँ मसिनो बनाएर हल्का बनाएर यो राम्रोसँग खनजोत गरेर माटोमा मलहरू विशेष गरी प्राङ्गारिक मल पदार्थहरू प्राङ्गारिक मलहरू बढी भयो भनेदेखि असाध्यै माटो खुकुलो पनि बनाउँछ, एकदम राम्रो हुन्छ, पानीहरू पनि राम्रोसँग सोच्ने र यसलाई चाहिँ पानी नजम्ने जग्गा चाहिन्छ। त्यस कारणले चाहिँ पानी यो प्राङ्गारिक पदार्थ भयो भनेदेखि पानी अड्याएर राख्ने र नजम्ने यस्तो हुन्छ। त्यस कारणले गर्दाखेरि त्यस्तो जग्गाको छनौट गर्नुपर्छ।
6: यो पाखो बारीमा नि हुन्छ क्यारे है?
7: पाखोदेखि लिएर समतल ठाउँहरू जम्मै
6: अलिअलि त्यस्तो व्यक्ति त भिरालो छैन, अलिअलि पाखा पाखा हो कि हो कि जस्तो छ बारी त
7: त्यस्तो जग्गा छ। त्यस्तो जग्गा त असाध्यै उपयुक्त हुन्छ हाम्रो।
6: अनि बिउ बिजन कसरी चाहिन्छ, के चाहिन्छ, उपचार गर्नुपर्छ पर्दैन के
7: रोप्नलाई नि आमा? यो बदम खेती गर्नलाई चाहिँ 15 डिग्रीदेखि लिएर 35 डिग्री तापक्रम हुने ठाउँहरू चाहिँ असाध्यै उपयुक्त हुन्छ।
6: अनि आजभोलि यो तापक्रम हुन्छ त
7: मजाले हुन्छ आमा? अहिले त गर्मी बेला नै हो नि, गर्मी बेला हो, खेतीको सिजनको बेला हो। अब यो लगाउने बेला वैशाखदेखि हामीले असारसम्म यसको खेतीहरू गर्न सक्छौँ, यसरी लगाउन सक्छौँ। र लगाएको जात हेरेर विभिन्न जातहरू हुन्छ यसको पनि होइन, जात हेरेर 110 दिनदेखि 150 दिनसम्ममा यसको चाहिँ खेती तयार हुन्छ। अब यसको चाहिँ बोटहरू पाकेको कसरी थाहा पाइन्छ भनेर यसो खनेर पनि हुन्छ, पाकेपछि बोटहरू पहिलिन्छ, त्यसरी पनि हामी थाहा।
6: यसको फुल फुल्छ क्यारे है बाबु?
7: फुल फुल्छ नि आमा, यसको यसको बाहिर फुल फुलेर परागसेचन भएर अनि त्यहाँबाट यो जमिन मुनि गएर अनि भित्र चाहिँ दाना लाग्छ यसको। त्यस कारणले गर्दाखेरि यदि यो यसको राइजमहरू आउँछ होइन, राइजमहरू त्यो कोसा फल्ने यदि माटोभित्र घुस्यो भनेदेखि त्यसको चाहिँ कोसा बन्छ, माटो बाहिर बसेन भनेदेखि त्यसको कोसा बन्दैन।
6: जर बाहिर निस्यो भने कोसा नहुन्छ।
7: हजुर, त्यो आलुहरूको जस्तो तान्द्रा हुन्छ नि आमा, हो तान्द्रा बनेर बन्छ अनि त्यो चाहिँ राइजमहरू भित्र जानुपर्छ, त्यो चाहिँ अनि त्यसमा चाहिँ दाना लाग्छ।
6: भनेपछि कति गहिरा रोप्नु है?
7: यसको चाहिँ के हुन्छ भने आमा, यो खेती गर्नको लागि हामीले अलिकति यो 5-7 सेन्टिमिटर सकेसम्म यसको खेती गर्नको लागि माटो एक फेर अब ट्र्याक्टर अथवा हलोले गहिरो गरी 5-7 सेन्टिमिटर गहिरो हुने गरी जोत्ने, जोतिसकेपछि यो प्राङ्गारिक पदार्थ सकेसम्म हामीले 1 हेक्टरको लागि 5-7 टन चाहिँ प्राङ्गारिक पदार्थहरू अथवा कम्पोस्ट मलहरू गोठे मलहरू भन्छ नि त्यो मिसाएर हामीले 15-20 दिन जति छोडिदिने। हजुर, छरेर जोतेर छोडिदिने, छोडिसकेपछि अनि माटो सुक्खा हुन्छ मजासँग, त्यसमा मलहरू मिल्छ, मिलिसकेपछि त्यसपछि यसलाई बाली लगायो भनेदेखि असाध्यै राम्रो उत्पादन हुन्छ।
6: पानीको कति दुःख पर्ला है?
7: पानी त अब यो आकाशबाट पर्ने सिजन हो बर्खाको बेलामा, त्यसैले पनि पुछामा यो बर्खाको बेला अब अरू बेलामा सुक्खा ठाउँमा भएदेखि सिँचाइहरू दिनुपर्छ, सिँचाइहरू दिन सकियो त्यो गर्न सक्यो भने त हो, तर पनि हामीले यो बर्खाको सिजन भएको कारणले गर्दाखेरि यो बर्सातलाई छोपेर पनि हामी खेती गर्न सक्छौँ। अनि यसको लागि के हुन्छ भने आमा, विभिन्न जातहरू छन् होइन, जस्तो जनक, समृद्धि, महर्षिहरू भन्ने छन्
6: होइन,
7: जातहरू छन् होइन, अनि यी जातहरू उन्नत जातहरू भयो, अनि त्यहाँबाट हाम्रो राम्रो फल्नेहरू लोकल जातहरू परम्परागत लगाइराखेको गाउँ घरमा ती जातहरूलाई पनि हामीले संरक्षण गरेर लगाउन सकिन्छ होइन। यो बिफ हो भन्ने छ, धेरै फल्ने जातहरू होइन, अनि अब त्यसमा पनि अब विभिन्न खालका कोसाहरू हुने हुन्छ नि त विभिन्न जातहरू। हामीले यो जातहरू नयाँ नयाँ अहिले कृषिले फर्महरूले सिफारिस गरेको जातहरू लगाउन सक्यो भनेदेखि अलिक धेरै उत्पादन गर्न सकिन्छ। अनि यसलाई रासायनिक मलहरू चाहिँ त्यति धेरै आवश्यक पर्दैन, तर हाल्न चाहिँ पर्छ। प्रतिरोपणी 2 किलो नाइट्रोजन, 2 किलो फस्फोरस र पोटास चाहिँ 1 किलो र हामीले त्यति चाहिँ लगाइसकेपछि त्यति मल दिन सक्यौँ भनेदेखि राम्रो उत्पादनहरू हुन्छ।
6: यो तिनै थरी मलले 3 किसिमको काम गर्छ है बालीमा?
7: हजुर।
6: नाइट्रोजनले के गर्छ?
7: नाइट्रोजनले बिरुवालाई हलक्क बढाउने, हरियोपनहरू गर्ने, बोट बिरुवालाई चाहिँ कलिलो जस्तो देखाएर बढाउने कामहरू गर्छ।
6: अनि अर्को फस्फरस,
7: फस्फरसले चाहिँ के छ भने बोटहरू मजबुत बनाउने कामहरू गर्छ, अनि यसको यो भनौँ न फलको विकासहरू राम्रोसँग गर्ने गर्छ। पोटासले चाहिँ के गर्छ भनेदेखि रोग किराहरूसँग लड्न सक्ने इम्युनिटी पावर भन्छ नि, हो त्यसको चाहिँ विकास गर्छ।
6: अनि
7: पोटासले चाहिँ बोटहरूको त्यो रोगसँग लड्न सक्ने क्षमताहरू बनाउँछ,
6: अनि
7: हजुर बालीहरू चाहिँ पुष्ट फलाउने कामहरू गर्छ
6: भनेपछि मलका नै काम छ।
7: हजुर हजुर।
6: तर बाबा म त पुगेदेखि त खाडाले मलै राम्रो लाग्छ है।
7: खाडाले मल प्रशस्त दिन सक्नुभयो भने अरू मलको पनि त्यति जरुरत छैन।
6: म त धेरै जस्तो खाडामा हल्लै हल्ला छ, अर्ग्यानिक खेती गर्ने अर्ग्यानिक खेती गर्ने भने लौ त लौ भन्छु, खाडाले मलाई बस्तु भाउ छाने छ किन गोबर।
7: हजुर हुन्छ आमा हुन्छ, प्रशस्त मलहरू पुगेको ठाउँ भयो भने बदामलाई अरू मलहरू नदिकन पनि लगाउन सकिन्छ।
6: यसको दुरी नि,
7: यसको दुरी के छ भनेदेखि आमा, अब जात हेरेर अलि लोकल जातहरू छ भनेदेखि एक बोटदेखि अर्को बोटको फरक 15 सेन्टिमिटर, अनि त्यहाँबाट लाइनदेखि लाइनको दूरी चाहिँ 30 सेन्टिमिटर। अब उन्नत जातहरूको लागि छ भने चाहिँ एक बोटदेखि बोटको फरक चाहिँ 20 सेन्टिमिटर, अनि लाइनदेखि लाइनको फरक चाहिँ 40-45 सेन्टिमिटरहरू गर्न सकिन्छ।
6: अनि पाक्छ कति बेला खन्न पाइन्छ नि
7: यसको? अनि त्यसपछि के गर्नुपर्छ भने छापोहरू दिएर यो बदमको झारसार अलिअलि आउने भएको कारणले गर्दाखेरि छापो दिन सक्यो भनेदेखि एकदमै राम्रो हुन्छ। छापो दिन सकेन भने झारहरू बेलामा ओखलेर अनि गोडमेलहरू रोपेको 30-35 दिनमा एक फेर गोडमेल गरेर उकाएर गरिदिने, र अर्को चाहिँ फुल्ने बेला भएपछि एक फेर उकेराहरू दिने। त्यसपछि चाहिँ यो सिँचाइ भने चाहिँ आवश्यकता अनुसार पर्यो भनेदेखि दिने, अब यो आकाशहरूबाट भनौँ न बर्सातको पानीहरू छ भने चाहिँ दिनु परेन।
6: भनेपछि कति दिनमा तयार हुन्छ
7: यसको पाक्ने अवधिहरू चाहिँ भने चाहिँ जात हेरेर विभिन्न 110 दिनदेखि 150-160 दिनसम्म यो तयार हुन्छ। पाकेको थाहा पाउन
6: भन्नु न बाबु खोकी लागिरहन्छ।
7: हजुर, पाकेको थाहा पाउनको लागि चाहिँ हामीले बोटहरू अलिअलि पहेँलिँदै जान्छ, अनि हामीले खनेर पनि कतिको छिप्पियो यताउति भनेर यसो एक दुईवटा कोसाहरू निकालेर पनि हेर्न सकिन्छ आमा। त्यसपछि छिप्पिएको नछिप्पिएको थाहा हुन्छ।
6: कस्तो खोकी लाग्छ बाबु मलाई त, गर्मीको खोकी हो कि चिसाको खोकी हो न उमेरको खोकी हो के गर्नु।
7: हजुर आमा हजुर।
6: अनि अब अरू के गर्नुपर्छ बाबा?
7: यसमा के छ भनेदेखि रोग किराहरू भनेको कुरा खासै धेरै त बदममा छैन होइन, तैपनि अब अलिअलि हामीले अरू कुराहरू मिलाउन सकेनौँ भने चाहिँ अलिअलि लाग्छ, नत्र खासै रोग किराहरू त्यति धेरै देखा पर्दैन। र प्रशस्त रूपमा अब छायाहरूमा नलगाइकन प्रशस्त घाम लाग्ने ठाउँमा गएर उचित स्याहार सुसार गर्न सक्यो, उचित मलहरू गर्न सक्यो भने रोग किराको पनि त्यति धेरै समस्या छैन आमा। रोग किराहरू लागिहाल्यो भने चाहिँ मेरो यस्तो रोग किरा लाग्यो भनेर त्यसको त्यो रोग किराहरू भेटाउनु भयो भनेदेखि त्यो रोग किरा नभए एउटा यसो बोट पातहरू त्यो लिएर आउनुहोस् न आमा, हामी हेरेर त्यति बेला नै
6: उचित
7: हजुर पत्ता लगाएर अनि त्यसपछि हामी लेखिदिन्छौँ होइन, त्यही अनुसारको अब औषधिहरू गर्नुहोला अनि ठिक भइहाल्छ नि
6: भनेपछि अब आजभोलि बदाम लगाउनु ठिक भयो।
7: हजुर एकदमै
6: ल
7: ठिक हुन्छ।
6: अब यसपालि बदाम खेती अनि बिउ कहाँ पाइएला है बाबु?
7: बिउहरूको लागि चाहिँ के हुन्छ भने हाम्रो फर्महरू विभिन्न कृषि अनुसन्धान फर्महरूमा पनि पाउँछ, अनि अर्को त के भनेदेखि एग्रोभेटहरूमा हुन्छ नि आमा, एग्रोभेटहरूले पनि हाम्रो बिउहरू बेच्छ, अनि अर्को त हामी के छ भने गाउँघरमा राम्रो बदामहरू लगाएको छ अनि राम्रो उत्पादन भएको छ, हामीले पहिलेदेखि नै लगाएको छ भने त्यसबाट पनि सन्डु गरेर।
6: अनि बाबु हुन त मान्छे रिसाउला न, अब सुनिया कुरो भन्नुपर्छ, देशी बदाम पाइन्छ कि नेपाली बदाम?
7: नेपाली बदामहरू पाइन्छ आमा, नेपाली बदाम। अब त्यसको लागि तपाईँहरूले के गर्छ भने प्रत्येक हाम्रो नगरपालिका गाउँपालिकाहरूमा कृषि शाखा छ, कृषि शाखालाई मलाई यो बिउ चाहियो म यसरी बदाम लगाउने हो तपाईँहरू लिएर आइदिनुहोस् भन्नुभयो भनेदेखि कृषि शाखामा गएर भन्नुभयो भने उहाँहरूले व्यवस्था गरिदिनुहुन्छ आमा।
6: भनेपछि बिउ कति चाहिन्छ अरे बाबु एकचोटि सोधौँ त?
7: बिउ चाहिँ हाम्रो के छ भने त्यो छोडाको बदमको बिउहरू चाहिँ हामी 1 हेक्टरको लागि 5-7-8 केजीसम्म चाहिँ भयो भनेदेखि
6: हेक्टर।
7: हजुर
6: रोपनीमा त
7: रोपनीमा के हुन्छ भने आमा 300 ग्राम जति भयो भने पुग्छ
6: एक रोपनीमा।
7: हजुर
6: छोडाएर गेडा रोप्नु त होला नि?
7: हजुर दाना एक ठाउँमा एक दाना रोप्ने।
6: कहिले गरेको छैन बाबु, यसपालि गर्छु म। के भयो के भएर जे पर्ला पर्ला
7: होइन, लगाउनुहोस् आमा लगाउनुहोस्, एकदमै राम्रो हुन्छ, यसको मूल्य पनि ऊ हुन्छ, बेच्ने पनि कुनै समस्या छैन। त्यस कारणले गर्दाखेरि अब यो त झन् जाडो महिनामा घाममा बसेर मजासँग बदमहरू खानलाई मजा पनि आउँछ आमा।
6: खान्छन् नि बेला अनुसार सुन्तला र बदम खाने पनि मौसम आउँछ।
7: हजुर हजुर आउँछ आमा।
6: ल त बाबु आज धेरै राम्रो कुरा सिकेँ, नयाँ खेती पनि जानियो, म फेरि फेरि आउँदै गरौँ ल, अहिले म जान्छु है बाबु।
7: हजुर हस् आमा,
6: साँच्चै ढङ्गले बाबु।
7: हजुर आमा,
6: राम्ररी बस है बा।
7: हजुर आउँदै गर्नुहोस् है आमा।
6: लौ बा लौ, हरि शरण।
8: सुन्ताली, खुसीको कुरा,
9: कस्तो खुसीको कुरा?
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
12: आउनुहोस् आउनुहोस्, धेरै भरि तपाईँहरू नै आएको,
13: हामी बाहिर गएका थियौँ,
14: तपाईँको पसल सम्झेर आएको नि। ल, हामीलाई राम्रो मासु दिनुहोस् त।
15: यस्तो फोहोर मासु पनि काइना पार राम्रो हुन्छ र पानी पनि त्यस्तै छ, त्यही फोहोर पानीले त धुनी होला।
12: मासु त हो, पकाएपछि मिठो भइहाल्छ नि।
15: यस्तो मासु त खाना पनि हुँदैन, हेर्नुहोस् त बाबा, उयो पोस्टरमा पनि लेखेको छ।
13: कति छिटो पोस्टरमा भएको कुरा पढेर राम्रो नराम्रो छुट्याउन सक्ने भइसी हामी छोरी।
14: के हो साउजी, स्वच्छ मासु भनेर लेखेको पोस्टर चाहिँ पसलमा झुन्ड्याउने अनि काम चाहिँ उल्टो, यो त भएन नि। पोस्टर त फोहोर भइसकेछ।
12: अस्ति कसले हो त्यहाँ ल्याएर झुन्डाइदियो, त्यहाँ लेखे अनुसारको म गरिहाल्छु नि हजुर।
16: वध गरेपछि तयार भएको मासुलाई भुइँमा नराखौँ। मासु तयार गर्दा सधैँ सफा र शुद्ध पानीको प्रयोग गरौँ। मासु काट्ने हतियार र ठाउँलाई सफा राखौँ।
17: झिङ्गा भन्केको अथवा मासुको रङ हलुका गुलाबी, हरियो, प्याजी रङको भएमा खानामा प्रयोग नगरौ। मासु विक्रेताले पन्जा, मास्क र एप्रोन लगाउन नभुलौ। सधैँ सफा र शुद्ध पानीको प्रयोग गरौ।
18: स्वच्छ मासु, स्वस्थ जीवन।
5: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: रेडियो नाटक रेडियो नेपालमा
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
4: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ तँ आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कस लाग्दैन र यो बुढेसकालमा।
14: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
15: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
14: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
15: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
14: सिलसिला
16: यस पालीको चाड पर्व मनाउनुहोस् डिश होमको इन्टरनेट सँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 भाग्यशाली विजेताले पाउनुहुनेछ पुरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् 1 जोडीलाई 4 रात 5 दिनको थाइल्यान्ड टुर। डिस होम, खुसीको बोनस। डिस होम इन्टरनेट।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।

0: प्रस्तुत छ नाटक फ्युज गएको इज्जत, लेखक फणीन्द्र राज खेताला।
1: दिदी, ए दिदी, मिरा दिदी,
2: को ह?
1: म अलैची दिदी।
2: एकैछिन है। ए तिमी पो आऊ बस।
1: हुन्छ दिदी।
2: अनि अलैची आज कसरी फुर्सद पाएर आयो त?
1: खै के भनौँ के नभनौँ, यहाँ आफू अप्ठ्यारोमा परेको छु। भनौँ भने यहाँ हजुरको यस्तो अवस्था रहेछ।
2: कुरा नलुकाई भन न, तिमीलाई मैले अस्ति सापटे लिएको पैसा चाहियो होइन?
1: त्यसो त के हुन्थ्यो र हजुर, मसँग रहे पनि या हजुरसँग रहे पनि एकै हो। तर रुपियाँ पैसाले आफ्नो पराई भन्दो रहेनछ। हजुरलाई दिएको पनि पुरा छ महिना भयो, ब्याङ्कमा राखेको भए ब्याज आउँथ्यो। होइन हजुर,
3: अस्ति नै लिएको पैसा अझै दिएको छैन म हजुर।
2: खोइ दिन सकेको र, तिम्रो बुवालाई घर व्यवहारको वास्तै छैन, म एक्लैले के गरौँ?
1: अब म के गरौँ त दिदी, हजुर नै भन्नुहोस् न।
2: कुरा ठिकै हो, एकैछिन पर्ख है, म भित्र गएर आउँछु।
1: हुन्छ दिदी। अनि बुवा घरमै कि बाहिर?
3: तपाईँसँग हाम्रो के कुरा लुक्या छ र? बेलुका बेलुका सधैँ घरमा पस्दा रक्सीले माथिएर आइसिन्छ।
1: ए हो र मैया, अनि यसरी खेल्न र खान चाहिँ कहाँबाट पुग्छ त? पहिल्यै केही राख्या होला, नत्र कसरी पुग्नु होइन मैया?
3: त्यसरी राख्या भए यस्तो दुःख किन हुन्थ्यो होला? म चार पाँच वर्षकै छँदाको अलिअलि झझल्को आउँछ। हाम्रो मोटर थियो, एउटा ठुलो अरबी घोडा, गोठमा गाई, नोकर चाकर र सहज थिए।
1: ती सबै कहाँ गए, कसरी बिग्रिएर यस्तो भयो त?
3: खै कसरी बिग्रियो भन्नु, भित्र भित्रै मुहाजुर कसरी सुकेर खङ्गार भइसकेको छ।
1: लौ न मैया, मलाई त अबेर भइसक्यो, दिदी पनि आउनु भएन।
3: म मुहालाई डाकेर ल्याउँछु है, भित्र के गर्न लागिबक्स हो, एकैछिन बस्दै गर्नुहोस् न।
1: हे भगवान्, कस्तो भुमरीमा हात हालेछु, के भएको होला यो घरमा? यति ठुलो घरका मान्छे, पहिलेका निकै नाम कलिएका रे, बाबु बाजेको सम्पत्ति पनि निकै भएका, बाहिरबाट हेर्दा यत्रो ठुलो घर छ, आमा छोरी कता लागे कता। उफ, सास पनि पर्ने बेला भइसक्यो।
2: अलैची ला यो समात।
1: यो के हो हजुर?
2: पहिले समात अनि
1: होइन होइन, यो के कुपोको, पहिले मर्जी होस् न।
2: यो मेरो सौभाग्य।
1: सौभाग्य? मैले बुझ्न सकिनँ नि हजुर।
2: जसरी तिमीले मलाई अप्ठ्यारोमा मद्दत गरेको थियो, त्यसैले धेरैसम्म जोगाएर राखेको यो अन्तिम तर सबभन्दा महत्त्वपूर्ण सम्पत्ति दिएर तिम्रो ऋण तिर्दैछु। लैजाऊ अलैँची, लैजाऊ। अहिले मसँग तिमीलाई दिने यो बाहेक अर्को वस्तु केही छैन।
1: अनि यो चाहिँ के त हजुर?
2: यो मेरो सौभाग्यको पोको। कन्यादानको बेलामा आजभन्दा 20 वर्ष अघि मेरी मुमाले आफ्नै बाहुलीबाट लगाइदिई बक्सेको त्यति बेलाको महँगो दासको लङ्गा र कम्ठी।
1: लेहङ्गा, लेहङ्गा र गुम्टी?
2: यो लङ्गा र गुम्टीमा यो छोरीलाई विदा गर्ने इच्छा, इच्छामै रहने भयो अलैची, इच्छामै रहने भयो।
3: हजुरलाई मेरो मेरो धेरै पिर भयो अलैची दिदी, बरु यो लिएर छिटो जानुहोस्, बुवा हजुरको सवारी हुने बेला भयो।
1: यसलाई लिएर म के गर्ने, मलाई त पैसै चाहिन्छ। बरु दुई चार दिन ढिलै होस्, एक हप्तापछि फेरि आउँछु। भइगयो, म बरु ब्याज पनि लिन्न दिदी। हजुरको यस्तो अवस्था देख्दा त साह्रै दया लागेर आयो। ल त मिरा दिदी, अहिले म जान्छु, साँझ पनि परिसक्यो, पछि फेरि आउँला है।
2: हुन्छ।

0: के हुँदैछ यहाँ आमा छोरीको है? फेरि त्यो अलैँची हाम्रै घरबाट निस्कि के भन्न आई?
1: आई नि, उसँग पैसा सापट्टि लिएको थिएँ, त्यही माग्न आई।
0: छि, अब कोही नपाएर त्यस्तैसँग पैसा सापट्टि मागेको तिमीले? के हामी कङ्गाल भइसक्यौँ र? हामी त पुरानो खानदानी भारदार कलकौँ, हाम्रै छुट्टै इज्जत छ, यत्रो घर छ, तिमी चाहिँ सबैतिर माग्दै हिँड्छौ।
1: घर मात्रै भएर के गर्नु? अब यो घर बाहेक हाम्रो केही छैन, भएको सबै बेचिसक्यौँ।
0: त बढी नकरा, तँलाई यसो भन्न, कसले सिकायो के मेरो इज्जत छैन र?
1: इज्जत? खै, यो घर, यो बैठक भनिने थोत्रो काठको कुनै पनि कुनामा म इज्जत भन्ने कुरा देख्दिनँ। धेरै दिन इज्जतको पछि दौडे, भाग्न लागेको इज्जत फर्काउन सक्छु कि भने, तर सकिन सकिन।
0: के बकवास गर्छ यो? यो साँझ परिसक्यो, ए बत्ती बाल्नु पर्छ भन्ने थाहा छैन भने बत्ती बाल्ने?
1: अघि नै बालेको, साँझ पर्यो भन्ने मलाई पनि थाहा छ, तर बत्ती बलेन।
0: बत्ती बलेन? किन बलेन बत्ती?
2: हो बुवा हजुर, बलेन, कुनै पनि कोठाको बत्ती नै बलेन।
0: गजबीर,
3: हजुर।
0: ए तैँले हेरेको भए पनि त हुन्थ्यो नि, दिनभरि घरमा के गरेर बसिस्?
1: यसले के गरोस्, कति मद्दत गरोस्, उसको पनि त घरमा काम होला नि। अनि गजबीर के भयो त, हात त रित्तै देख्छु नि।
3: खै हजुर, के बिन्ती गर, कति ठाउँमा गए, कतै पनि काम बनेन। रामदासले पुरानो सापट्टि पैसा चुक्ता नभई एक पैसा पनि दिन्न भन्यो हजुर। जबरले चाहिँ सामान ल्याऊ अनि दिन्छु भन्यो हजुर।
1: यतिका वर्षसम्म हामीबाट पाएको र खाएको बिर्सेछन् र ती दुवैले?
0: जा त हेर के भएको छ, बत्ती किन बलेन?
2: अनि बुवा हजुर, यो टेबलमा राखेको बोतलको चाहिँ के हो नि?
0: चाहियो छोरी, तँलाई किन चाहियो? जेसुकै हो, अझै बत्ती बलेन है, किन वास्ता स्वास्ता केही नगरेको हो? ए गजबीर, त पनि अब काम नलाग्ने भइसकिस्, काम नलाग्ने भइसकिस् त।
1: त्यो मात्रै किन, यहाँ सबै जस्तो मान्छे काम नलाग्ने भइसकेका छन्, दम्कनी खुस्किएको घडी जस्तो। हाम्रो मात्रै के काम छ र, खिया लागेको फलाम जस्तो, हाम्रो यहाँ केही मूल्य छैन।
0: के भनेको तैँले? म खिया लागेको फलाम, दम्कनी खुस्किएको घडी, तँलाई यस्तो भन्ने हिम्मत र साहस कसरी आयो भन् त? बत्ती बल्छ कि बल्दैन?
3: खै हजुर, के बिन्ती गरौँ, सबैतिरको तार, होल्डर, चिम र स्विच ठिकै छ?
0: अनि के भयो त, सबै ठिक छ भने बत्ती किन बलेन?
3: म त केही बिन्ती गर्न सक्दिनँ हजुर, यो बत्ती त ठिक्क त्यो मानिसको शरीर जस्तै छ, जसको शरीरको सबै अङ्ग ठिक भइकन पनि सास फेर्न सक्दैन र काम गर्न सक्दैन। मानिसको प्राण गए जस्तै हजुर, मुटु नचले जस्तै बत्तीको पनि प्राण मिटरमै फ्युज गयो होला हजुर।
1: घरको पनि त हिरिक्क हुने बेला भएको छ नि, थोरै दिनमा हाम्रो पनि फ्युज जान सक्छ।
3: म बिदा हुन्छु हजुर, आज घरमा बुढिया बाहेक कोही छैन।
1: किन, तिम्रो छोरी छोरा बुहारी कता गए?
3: छोरी मामा घर गएकी छे, छोरा बुहारी रात बस्दै देउथान गाछन्, बुढिया चाहिँ अलि बिरामी छ हजुर।
1: तिमी जान्छौ गजबीर, तिम्रो घरमा त भात पाक्छ, तर मेरो घरमा खै आज पनि चुलो नबल्ने भयो। अब कसो गरौँ?
0: के रे, आज पनि चुलो नबल्ने भयो रे? के भन्छ यो, भात नपाक्ने भयो रे? अनि अनि तँ के हेरेर बस्छस् त?
1: पाक्नलाई त पकाउने सामान पनि त हुनु पर्यो नि गजबीर।
3: हजुर।
1: अब के गर्ने त, यो पेटमा अन्न नपरेको धेरै दिन भयो।
3: म के भन्नु हजुर, हुने र पाइएला जस्तो सबै ठाउँमा पुगे, मागे, बिन्ती गरे, अह कसैबाट पनि पाइएन, आफूसँग पनि एक पैसा छैन।
2: म हजुर किन पिलोले बक्सेको छैन भने हुन्दिस्योस्। गजबीर दाईलाई पनि सत्य कति दुःख दिने भो, छाडिदिनुहोस् दाई, हाम्रो लागि कति दुःख गर्नुहुन्छ। आज पनि हिजोको जस्तै एक एक ग्लास पानी पिएर सुताउँला।
3: दुःख त के भरौ मैया, मेरो र मेरो परिवारको शरीरमा यो घरको नुन र पानी भिजेको छ। यो घर जसलाई हामी पहिला ढोका र दरबार भन्थ्यौँ, यसमा मेरो चार पुस्ताले सेवा गरेको छ, तर के गर्ने, समयले गर्दा के भयो के भयो।
0: गजबी
3: हजुर,
0: तँलाई हाम्रो यो घरको र मेरो इज्जतको त्यस्तो ख्याल छ?
3: हजुर छ हजुर।
0: त यो घरको चार पुस्तादेखिको वेतन भोगी काम त म चाहिँ के मालिक गरे गजबीर, तँलाई यो घरको माया
3: छ हजुर।
0: मलाई चाहिँ आफ्नै पनि वास्ता भएन, यो के हो?
3: यो केही होइन हजुर, केवल एकछिनको उन्माद र विस्मृति हो हजुर, विस्मृति।
0: यो बिजुली जस्तै त होइन,
1: हुन पनि बेर छैन, समय छँदै चेत पसेन भने, सबै कुरा भएर पनि फ्युजको अभावले बत्ती नबले जस्तो हुनु पनि बेर लाग्दैन।
2: सधैँ उस्तै त होला नि बुवा हजुर, कि अब पनि हामी मान्छे जस्तो बन्न सक्दैनौँ? आज हाम्रो कस्तो नराम्रो अवस्था आयो, यसमा जिम्मेवारी कसको बुवा हजुर, कसको? हामी फेरि पहिलाको अवस्थामा फर्कन सक्दैनौँ। मैले पढ्न जान नपाएको कति दिन भयो, किताब छैन, ड्रेस छैन, फी पनि तिरेको छैन। म त बुवाको एकमात्र छोरी, काजी खानदानको इज्जत खोइ कता गयो बुवा हजुर, कता गयो?
1: नरो छोरी, नरो, नरो, चुप लाग्यो।
2: हामीले समयलाई चिन्न सकेनौँ, सधैँ यस्तै सुखसाल भइरहन्छ भन्नेतिर लाग्यो, समयमा सम्पत्ति जोड्नतिर होइन बेच्न र सिद्ध्याउनतिर लाग्यो, अलिअलि भएका सम्पत्ति बेचे मोसमस्ती गर्नतिर लाग्यो। अब भनी बक्सेस बुवा हजुर, यो दोष कसको, कसको?
0: नकराऊ छोरी, नकराऊ, म कसको बाउ, कसको पति, म को गजबीर, म को, म यो घरको मालिक, जुन घर आज अन्धकार खोक्रो केही नपुगेको जस्तो, यही घरले बार बार जिस्काइरहे जस्तो, भित्ताहरूले चितोर्न आए जस्तो, कस्तो कस्तो, केवल
4: खण्डहर र अभाव मात्रैले जलिएको जस्तो छ। म आज आफैदेखि आफै लज्जित भएको छु, लज्जित भएको छु।
5: मीरा योग्य को पोको

0: Mira. Nero, Nero.
1: यो त दुलै साहेबको घुम्टी र लहेङ्गा जस्तो पो छ हजुर।
0: अनि मेरा यहाँ किन किन नबोलेकी तिमी, यहाँ किन मेरा?
2: हजुर, यो चुलो बाल्नको लागि, यो सौभाग्य र हाम्रो अन्तिम पुँजी जुन रक्सी र बारबासीले लग्न बाँकी रहेको छ।
0: यस्तो किन भयो हे भगवान्? मैले आज यो के देखे? छोरी, मेरी छोरी, छोरी, म बहुला हुन्छ, छोरी बहुला मेरा, म अपराधी हुँ, अन्यायी हुँ, मेरो पापको प्रायश्चित छैन मेरा, छैन। म कतिसम्म पतित भइसकेको रहेछु, मैले प्रायश्चित गर्न आत्मा बलिदान गर्न पर्छ। अघिसम्म यो रक्सी मेरो लागि अमृत जस्तै बनेको, यो फेरि पिउँछु, यसलाई सित्याउँछु र अब म यो सब हेर्न र सहन सक्दिन र म आफै

0: जानुपर्छ। म खान्छु यो रक्सी, म खान्छु, म खान्छु यो रक्सी। छोड्देऊ म यो खान्छु।
1: बुवा हजुर बिन्ती छ, अब मुहा र मेरो लागि भए पनि हजुरले यो रक्सी पिउन छोडिबक्छन्।
2: हजुरले अब पिउन छोडिबक्छन् भने म नै यो घर छोडिदिन्छु। धेरै सहे, लोग्नेको अधीनमा रहे, जस्तै दुःख परे पनि एक दिन सुखको सास फेरिएला भन्ने, तर त्यो दिन कहिले आएन, कहिले आएन। हिजोको हाम्रो त्यो सुख, त्यो सान, त्यो ऐस, त्यत्रो सम्पत्ति, मोटर गाडी, घोडा, नोकर चाकर कहाँ गए, कहाँ गयो? अब हामी कहिले त्यो सम्पत्तिमा फर्कन सक्दैनौ। हजुरले यी नचाहिने क्रियाकलाप छोडिसिएन, ठिकै छ, अब म जान्छु।
0: छोरी त्यसो नभन नभन, त्यसो नभन। यी सब मैले गर्दा भएको हो, मेरो एउटा सानो गल्तीले यत्रो ठुलो रूप लिएको हो। मेरा हिजोको हाम्रो सारा सम्पत्ति मेरो एक्लो मोज मस्ती र पिउने बानीले मलाई माफ गर, मेरो आँखामा जालो लागेको रहेछ मिरा। ए मेरी प्यारी छोरी बिमला, त्यो सब तिमीहरूले मेरो आँखाको जालो हटाइदियो। म गलत बाटोमा हिँडेको रहेछु। मलाई आजको घटनाले सही मार्ग देखाइदियो।
3: हुन त म हजुरको अगाडि सानो मान्छे हजुर, हजुर मेरो मालिक, त्यसैले यो घरलाई र हजुरलाई जोगाउँदै लैजाने र ठिक बाटो पहिलाउन जान दिएर मद्दत गर्नु मेरो कर्तव्य हो हजुर।
0: हो गजबीर, हो त मेरो पथ प्रदर्शक र मेरो हितैषी सच्चा सेवक होस्। तलाई आज मात्र चिने गजबीर, मेरा तिमीले मलाई अवश्य माफ गर्छ होइन? मेरो तमाम अकर्तव्य तिमीले सदा उर्वरा र क्षमाशील भनेर सहेकी छ। मलाई तिम्रो वरद छारीले जसरी आजसम्म पोतेकी छु, अब पनि त्यही छारीमा रम्न देऊ मेरा छोरी बिमला। यो पथ भ्रान्त पिता तिमीसँग क्षमा याचना गर्छु छोरी।
1: हाम्रो संरक्षक र सम्वर्धन गरी हामीलाई बाटो देखाइदिने बुवा हजुर, हजुर भाइ को नै छ र?
2: आज घरमा बत्ती नभलेर के भयो त? मनको बत्ती त झलमल्ल भएर बल्यो नि। हाम्रो मानसमा

0: आज भोलिको यो दीप ज्योति झलमल्ल भएर भविष्यमा धेरै समयसम्म आलोकित भएर रहनेछ। हजुर, आज म यति भाग्यमानी भएको छु, यति भाग्यमानी भएको छु। के भन्नु गजबीर, के त आज पनि हाम्रो घरमा बत्ती बल्दैन र? तिमी हाम्रो मान्छे, घरकै परिवार, त्यति पनि गर्न सक्दैनौ त?
1: मिटरमै फ्युज गएको हजुर। जतिसुकै तार, चिम र होल्डर गतिलो भए पनि मिटरै बलियो भएन भने, फ्युज नै निर्बलियो छ भने के हुन्छ र हजुर?
0: त्यसो भए हजुर,
1: म धेरै मेनबत्ती ल्याउँछु, बाल्छु। आज यो घरमा चाड मनाउँछु हजुर। यो घर उज्यालो पार्छु पार्छु।
2: आज त्यो घन्टी र ढङ्गा किन र कसरी आयो त्यहाँ? किन नबोले कि भन न, के यो बेच्न पठाउन लागि कि तिमीले? हामी यतिसम्म तल पुगिसकेका छौँ र?
0: पुगिसकेका छैन, पुग्नै लागेका थियौँ। तर आजको यो घटनाले फेरि हामीलाई पहिलेकै ठाउँतिर फर्काउन खोजे जस्तो लागिरहेछ। अब त अवश्य हाम्रो दिन फर्कन्छ।
2: फर्कने होइन मिरा, फर्कियो। मिरा, यो लहङ्गा र घुम्टी तिमी लैजाऊ र यसलाई पहिरिएर आजको हाम्रो यो खुसीमा फेरि नयाँ दुलही भएर आऊ।
0: हजुर त कस्तो कुरा गरिबक्छ
3: हजुर। बुवा हजुरको त्यति इच्छा पनि हजुरले पुरा नगरिबक्छ ल त। ल, भित्रैतिर सवारी होस्, लेहेङ्गा र घुम्ची लगाएर सजिन
2: राम्रोसँग लगाऊ न।
1: खुसी भयो हजुर।

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक फ्युज गएको इज्जत, लेखक फणीन्द्र राज खेताला, भाग लिने कलाकारहरू हरिहर शर्मा, शकुन्तला शर्मा, मनोज बुढाथोकी, मन्जु गिरी र दुर्गा साउत, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट प्रदीप खनाल, नाटक संयोजन तथा निर्देशन मनोज बुढाथोकी।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
4: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
3: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
4: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.3 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको आरम्भ गर्नेछौँ सुदेश गानबाट। त्यसपछि दोहोरी गीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। 3:25 समय सङ्गीतमाला कार्यक्रम रमेश भट्टको साथमा सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। बागमती प्रादेशिक प्रसारणको आरम्भ गर्दैछौँ यो स्वदेश गानबाट, नारायण गोपाल र तारा देवी अनि साथीहरूको सामूहिक स्वरमा, लक्ष्मण लोहनीको रचना, नातिकाजीको सङ्गीतमा। यो स्वदेश गानपछि सुन्नुहुनेछ दोहोरी गीतहरू। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले भर्खर एउटा लोकगीत सुन्नुभयो। यो लोकदोहोरी गीतमा स्वर रहेको थियो रामजी खाँड, अनिता चलाउनेको भने शब्द सङ्कलन थियो सिपी मगरको र लय सङ्कलन थियो रामजी खाँडको। अब यहाँहरूलाई करिब 3 बजेसम्म लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अर्को लोकदोहोरी गीत राख्दैछौँ, अर्जुन सापकोटा र सुनिता बुढाको स्वरमा रहेको यो गीत, र यो गीतमा लय तथा शब्द सङ्कलन रहेको छ श्रीमानको।

लोकदोहोरी गीतहरू सुनाउने क्रममा यहाँहरूलाई भर्खरै राख्यौँ शान्तिश्री परियार र गणेश सेन्चुरीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय सङ्कलन थियो गणेश सेन्चुरीको। यहाँहरूलाई लोकगीत सुनाउने क्रममा अब अर्को लोकगीत राख्दैछौँ मदन परियार र शर्मिला गुरुङको स्वरमा रहेको यो गीत, र यसमा शब्द सङ्कलन रहेको छ शिव हमालको भने, लय सङ्कलन रहेको छ मदन परियार सालेज्यूको।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सङ्गीत मालाको आजलाई निर्धारित समय सकिने लागेको छ। अन्तमा पवेन्द्र सुनार र स्पु सञ्जालको स्वर, पवेन्द्र सुनारको रचना र सङ्गीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम सङ्गीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

0: सुन्नुहोस् है सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणको लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले सूचना तथा संचार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्धक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरकारवालामा शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्नु भएको छ। यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार सम्बन्धी पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ सोह्र बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाइरहेको छ। काठमाडौँ पन्ध्र स्वयम्भु क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। स्वयम्भु, बालाजु, गङ्गबु, बस पार्क, देवीनगर लगायतका क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको उहाँले बताउनुभयो। सरकारले हिजो बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ। सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका एकमा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्तिमा जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ। सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताको साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नको लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका 2083 साल अन्तर्गतका परीक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले उक्त प्रस्ताव पर्याप्त नभएको बताउँदै वार्तालाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। इरानले वार्ताको लागि तयार पारेको पछिल्लो प्रस्ताव पाकिस्तानका मध्यस्थकर्ता मार्फत अमेरिकालाई पठाइएको छ, तर ट्रम्पले त्यसमा असन्तुष्टि जनाउनुभयो। यसैबीच युद्ध सम्बन्धी अधिकारबारे बोल्दै राष्ट्रपति ट्रम्पले कंग्रेसको स्वीकृति बिना सैन्य शक्ति प्रयोग सीमित गर्ने कानूनलाई पूर्ण रूपमा असंवैधानिक भन्नुभएको छ। यद्यपि कंग्रेस नेताहरूलाई पठाएको पत्रमा भने उहाँले युद्धविराम घोषणा भइसकेकाले शत्रुता अन्त्य भएको दावी गर्नुभएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दी रेडियो नेपाल युनिक ग्रिसमा शेर्पा नै शेर्वी केकी साङ्ग्युर सेन्डोनाङ ग्याङसिङ तेजिन दलेन लक्से लुनपु डाक्टर विक्रमतिमल सिनाकी सुङक्योप्ला खाक सेन्पो चिने इचे किथोपु तेजिन जुगथम्बी तन्दोग्ला डिजिटल इकोसिस्टम जवला काला सुङकी खाक सेन्पो चिने लाकाखी वतोप सुङसुङ आरिङ ग्यालुङ दलेन तेजिन ग्याङसिङ लक्से तुछे नङितोङ गेचुक्या सुङकी कप्ला ट्रसिदेलिक सुङलप नङ्गेन लुनपो तिमल सिनाकी सुशासन टटे कितो पल्जोर ग्यार्ग्याजप तेजिन मिमाङ तिमी तनोग्ला फेन्सेन्पो लेन ख्याफेल कितोब्ला तलेन लक्से छसे खाक सेन्पो वतुप सुङसुङ तुग्रङ क्याने लोनपो तिमल सिनाकी तलेन तेजिन ग्याङसिङ लक्से सखुल्ला हुर्थक क्याने लाका कितुप तेरिला टासिदलिक सुनाङ सुङ सिसित लुनपो सिसिर खनालतङ क्यान आरिङ यम्बु जिकोला फेउ अमेरिका कि लो तेजिन एसिया कि विशेष दूत सिर्जियो गोरतङ क्यान थुकथेत क्यान नङ्गवा छिगेला लोनखाङला आरिङ छुङ्गुप थुकथेत कि डिम्बला यम्बुतङ अमेरिका कि तम्जे मङ रम्बो जब कोर्ना सुक्ला टुङ्गो छुङ्गुप लोनखाङ कि सेनग्वा तुग्राङ क्याने दिपलरङ नो लुनपो डाक्टर स्वर्णिम वाक्ले तङ क्यानसङ सिर्जियो गोर कि थुकथेत क्यान नङ्गोभिएन तुग्राङ क्याने विशेष दूत सिर्जियो गोर कि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोक्चो रवि लामी छने तङ क्यानसङ थुकथेत क्या नङ्गवा थुकथेत कि रिम्बला विशेष दूत गोर कि एमबी सम्बा सुङकी ग्याल्खप यर्गे जब तन्दोग्ला खि वतोप्लाका रेवा कि थोपु चिङे वतोप इच्छे क्या नङ्गोप सुङ्गवा सिङचिन रामचन्द्र पौडेल कि नोरङ्याम सिप कितुप अध्यादेश कितोङ गेचुग्या सुम ख्याफेल क्या नङ्ग्वा सिङचिन पौडेल कि एमबी चाठिम कि धारा शैचिक तङ चुप्जेकी उपधारा चिक नङसिन एमबी सुङतङ लोन्छोक कि सिफारिसला ती अध्यादेश दाङ ख्याफेल क्या नङ्गुफ सिङचिन ल्याखुङ कि सुङ सेपा रितेश कुमार साक्य कि ख्यानथोक नाङसुङ दिसी नङ गोमला सङ सार्वजनिक खरिद अध्यादेश नितोङ गेचुग्या सुमतङ सहकारी कोर कि अध्यादेश नितोङ गेचुग्या सुमसङ ख्याफेल क्या नङ्गुप सुनग्वा ग्याल्स काठमाडौँ कि बागमती तेजिन चिप्की चाङबी गाडीगुडीला ठिम्की खप्तेला जोनी वतुप खाङबाताङ टहराती वा सिकुलाका हरिङसङ कि वतुप सेनग्वा सङ्घीय सुङताङ काठमाडौँ महानगरपालिका कि पिर्मे चिकडिल्ला हरिङ काठमाडौँ महानगरपालिका वडाआङ चुरुक बालुजुकी विष्णुमाती चाङबुताङ दोबी चाङबी गाडीगुडीला वतुप खाङबाताङ टहराती वा सिकुलाका तन्दा हुर्थक क्याने कि वतुप येन तुग्राङ क्याने काठमाडौँ महानगरपालिका वडाङ च्याङा सोइम्बो सखुल्ला वतुप खाङबी टहराती वासङ सिकुलाका हुर्थक क्याने खि वतुप काठमाडौँकी सहायक चो चुङखी अधिकारी मुक्तिराम रिजालकी ख्यान्थोक नाङसुङ सुङकी दाङ बलखुतङ कालीमाटी सखुकी चाङबी गाडीगुडीला वतुप खाङबी टहराती वा सिङ सिन्धुपिएन सुङकी तन्दा सेक्ला ग्याल्स काठमाडौँला सुङताङ सार्वजनिक सखुला जोनी वतुप खाङबी टहरा तोङी सिनाङ लाक्वा सिङनी सिन्धुप चो रिजालकी ख्यान्थक नङ्गोभिएन दिपलाराङ खाङबी टहराती वा सिङनी कलेला स्वरूप मितिओला होल्डिङ सेन्टरला जको सेनग्वा तुग्राङ केने सुङकी ग्यालखप नङ्गी दास तेरिकी तेरिला सुङकी सुङ तेजिन सार्वजनिक श्रृङ्खला ठिम्की खप्तेला गल्ली चोनी वतुप खङबाती वा सिकुलाका हुर्थक क्यानी खि वतुप रिम्बाला बाँकेकी नरैनापुर यो छोकपालासँग ठिम्की खप्तेला जो चालक तिवा निमा दिनकी नाङ्ला सिकुला मितिओला निर्देशन बिनुप यो छोकपी छोकचो इस्तियाक अमद साकी ख्यान्थोक नाङसुङ तेन तेन क्याउ तुछो नाङ्ला खाङबी टराती वा सिङनी सिङखालीमा क्यासिङ युल्छोपी डोजर थनी सिकु सेनग्वा दिसिनाङ गोमला लोङिसु गोमलासङ युल्छोकपला ठिम्की खप्तेला गल्ली सुङकी सिङखाला जो चालक तिवा सिकुलाका हुर्थक क्याउ हिन्सिन तिपला किमा थोपु सेनग्वा नेपाल मेडिकल काउन्सिल कि याङलुङ यम्बा यम्बा मेन्पा मेरा चुर्गुकी लाइसेन्स मेता जो सेनग्वा काउन्सिल कि एमबी नागरिकता क्युनजाङनी छिगेलकी नागरिकता लाने यम्बुला मेन्पाकी लाइसेन्स दर्ता क्याउ मेन्पा चुर्गुकी लाइसेन्स खारेज क्याउ काउन्सिल कि रजिस्टर डाक्टर सतीश कुमार देवकी ख्यान्थोक नाङसुङ ती मेन्पा तिवी एमबी नागरिकता क्युनजाङनी ग्यालखप ब्रिटिस क्यानाडा अमेरिका न्युजिल्यान्ड जर्मनी अस्ट्रेलिया तङ ग्याकर्की नागरिकता लाउ तपकी खोङ तिवी दर्ता मेता सो सेनग्वा
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कि दिवैशक लागि गते चुप दिने छिर्मो याङना खर्नु स्यार रुकुम्ने रोल्पा जोङखी थवाङ हिउछोकपाला जलजला छोक्ला ड्रै वतोप जीप दापक्योक्ला सोनी क्योन फोकोतिओला सेमदोक क्यानी कुदुत छुङ्वा रासोपा कि सुङसेपा मनिषा कि आरिङ कुदुत विज्ञप्ति ख्याफेल क्यानी सेमदोक क्या नगोफिएन जीप दापक्योक्ला सोनी खर्नु मेरा निसु नास गलोफिएन काठमाडौँ महानगरपालिका वराङ निसु सुमो जोर गणेश ओम बहाल टोलकी नुछे बहा याङना वज्र दातु बिहारने कुन क्यानी खुनी गलुप सङ्गे चोमदेन कि कु याङलुङ ती दासलरङ लोकु सिनगुवा कुन क्यानी खुनी गलुप सङ्गे चोमदेन कि कु अमेरिका कि न्युयोर्क कि टिबेट हाउस कलेक्सनलाई खेलुपताङ ती कु याङलुङ पुरातत्व विभाग कि डेल्वा वतुपकु छप्ती यम्बु लोकुताङ दाङ सङ्गे चोमदेन कि ठुङ्कर तुसेन कब्ला बिहार लरङ जको शेनगुवा त्रिभुवन जम्बुलिङ लोप्टा ट्युकी लोपजुङ क्यालेन्डर शिलारङ हुर्था क्यानी परीक्षा जिनक्योङखी वतो सेनगुवा त्रिवी परीक्षा नियन्त्रण ल्याखुङकी थाहुङ्गो साउन लाने जुन लोप्टाकी क्यालेन्डर शिलारङ परीक्षा तिवा चिनक्योङकी तोप ल्याखुङकी परीक्षा नियन्त्रक लक्ष्मण पौडेलकी ख्यान्थोक नाङसुङ गलुप छुजो घन्टा निसुजिकी नङ्ला डिमडुल तोङ्गो मिमेरा तोङ चिक सय दिन तङ निसुला ट्राफिकको सुङमगमी जिम्ने ठिम तङ्गो सेनगुवा तितेमा टेङ्गा बुम ग्याताङ तोङ गप्छु गा ग्याट ग्याठल दौगेन काठमाडौँ उपत्यका ट्राफिकको सुङमगमी ल्याखुङकी सेतोप डाङसे नै छ्याङ्गारक थुने मेरा सय चिक तङ सुम्जु स्वाग ठोक सिजुकी खप्तेला गल्नी राइट सेयरिङ कितो मेरा सय चिक तङ निसुजी स्पिडला तोङ्गो मेरा सय चिक तङ दिन्छु थो नङ्गा ट्राफिक सिजुकी खप्तेला डिमरुल तङ्गुप मि मेरा सही चिक तङ निसु गुलास ठिम तङ्गुप येन तुरङ केने लेन लग्लेने मिकितु मेरा सही नि तङ ठुक खाङथेप्चे हर्न तङ्गुप मेरा निसु ग्या मि युकु दासला पार्किङ कितु मेरा कुप्चु ग्वाङी तेन्तेनी क्याउ दासिना याम्बा दासला खाङथेप्चे मितिवला पपु तङ लुकु मि मेरा निसु तेजेने याम्बा सिजितिवा लग्लेने मिकितु मितिवा क्यान मेरा तोङ चिक सही ग्याताङ चितम्बला जिम्ने ठिम तङ्गु सेनगुवा नवलपरासी बर्दगार सुस्त पूर्वकी कावासोती टोङख्यार वराङ गे कालीगण्डकी चोकी स्यानोप गेलाम्ला टिमडुल दापक्योग्ला सोनी मि मेरा चिक नासगलुङ्गा सिजे एम्बा मेरा चिकला क्योन फोको सेनगुवा आरिङ टोप्ला फुलफुल चोक्ने डन्डा छोक्ला डोइ वतो स्कुटर लाम्ला जाङ्ने वतो ट्रक ताङक्यान थोक्ने हुसेकोट यो छोकपा वराङ निकी निसा कुमाल नासगलुपिएन तुग्राङ क्याने जो म्याग्दी जोङखी रघु गङ्गा यु छोकपा वरा आङ चिक बेग्ला सङ्गारिङ टोप टोकपी डोजर लेम्नी मे मेरा चिक नासगल गुवा बेकी बिजराने बच्चने डफ लाम जब्रिमला टोकपा पाम्ने डोजर लेपो तङ डोजर तोङ्गो मि रघु गङ्गा यु छोकपा वरा आङ निकी लोङप चुङ्गा चिक्की पदम कार्की नासगलुप जोङखी कुसुङमाकमी ल्याखुङ्गी सेतोपिएन तुरङ क्यानी बाकेकी राप्ती सोनारी यो छोकमा वडा आङनी अघैया चिप्ला जङ्नी वतु ट्रक ताङ क्यान बस थुक्ने आरिङ बस ताङला वतु मि मेरा सुम्जु स्वाग्याला क्योन फोको सेनगुवा आरिङ टोप्ला स्यानोप थाकाने हुङ्गिनु वतु बस लाम्ला च्याङ वतु ट्रक ताङ क्याने थुको इलाका कुर्सुङमाकमी ल्याखुङ कोअलपुरकी सेतोपिएन जल तेजिन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा कि सेतोप नाङसिना आरिङ निर्मो मधेस प्रदेश तङ याम्बा लुम्बिनी तङ सुदूरपश्चिम प्रदेश कि तराई सखो कि दासलला थक डुङ लुङ छरवा तेजिन शर्मा सिङ्गेको नेताङ गोतु सेनगुवा तोराङ क्याने आरिङ नुप्ला कोशी मधेस बागमती तङ गण्डकी प्रदेश कि फुतङ खाङ्री सखुल्ला मुक्पा छुपुतङ छरवा चेचा ग्याथोपु महाशाखा कि सेतोप येन रेडियो नेपाल ने शर्वी संग्यो डुप्सुङ थुचिसे।

0: हजुर सेपेक एकेता सुर तनवार सुर कार्यक्रम हामै तनवार हरेक शनिबार दिनखनि ठिक 4:15 बजेसको सुनै नै बिर्स्य है। ढोकरिनो मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार दनुवारी भाषा कार्यक्रम हामै दनुवार कार्यक्रम लिएको मै उपस्थित भइसिदारेनु। रेडियो प्रेमी साथी लग सन्चेर छे अख्नि किन करिधारले पक्कै पनि अख्नि मन्नी खाइकु आराम गरेको वा घर गाउँमा खेत किमामा काम कर्ती हामीलाई सुनि धरले बाजलार आशा गर्छु। साथी लग टोलखलाई थानेर छे यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट हरेक शनिबार ठिक 4:15 बजेसोको 5 बजेसम्म सधैँ आइलार गर्छे। यी कार्यक्रम रेडियो नेपालक मिडियम वेब सँगै देशभरि रहल एफएम ब्यान्ड 98.103 मेगाहर्जमा एकैपल्ट सुनै पारे भने www.radionepal.gov.np psbnepal.gov.np सहित online.com.radionepal एपबाट पनि यससँगै रेडियो नेपाल फेसबुक पेजमा पनि तुलखे संसारभरि सुनै पार्छे। आदरणीय साथी लग टोलखलाई थानेर छि कि कार्यक्रममा हामी नयाँ नयाँ पाहुना आनिकु नयाँ नौलो अख्नि गखु या वित्तीय जैल पाछलो समय अवस्था दिथागु उनक विषय वस्तुमा कुरोकानी गरिकु भलाकुसारी करला गर्छौ। तसु ओलखक जीवनमा कर्ल सोलारी कामे सबैले एकता प्रेरणा दिउक बाजलार हिसाबले हामी यी कार्यक्रम चाला धरैनौ। अब पनि मुई धेरै नै सारा छु कार्यक्रमलाई आगु बढाछु कि आज पनि तोलखलाई लाग्ल खे कुनलाई आनिरहेली बाइकु हजुर मुई आज पनि एकजना पाहुना लिएको आइरहनु। तसु आजको विषय वस्तु पनि भिन्ने नै रहेछ कार्यक्रम लास्टसम्म सुनेको भने साथ दियो है। अब भने हाम्रो कार्यक्रममा आजको पाहुनालाई स्वागत गर्छु मै। आजको पाहुना बोल्ने पहिल्यै सो सामाजिक काममा पनि लागि पर्ल अझ बाजलार हो भने हाम्रो जातिबाट त एकदमै पहिलो नम्बरमै आइछिक एक नम्बर बाइक नै चिने हामी भाइ पहिला उपमेय रखल अब कुन बाइकको त पक्कै पनि अनुमान गरिसिदेले है हजुर 2074 सालमा काभ्रे पलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका संस्थापक उपप्रमुख वा उपमेयर पनि भइसिदाल। तसो अख्नि सुनकोशी पाँचखाल पिलार पानी तसु सरसफाई उपभोक्ता समिति कोषाध्यक्ष पनि रहल यससँगै कानुन व्यवसायमा पनि संलग्न हखल तसु एकदमै पाछु पर्ल वर्ग हक अधिकार लागि चाहिँ आवाज उठालार एकता अधिकार कर्मी बाइकु पनि चिने एकदमै सशक्त एकदमै शिक्षित महिला आदरणीय लक्ष्मी दनुवारजी रहेस ओखले कार्यक्रममा स्वागत गरु। लक्ष्मीजी स्वागत रहेछ कार्यक्रममा।
1: धन्यवाद सरस्वतीजी।
0: सन्चै रहेछ है?
1: सन्चै रह
0: आज कानु किनमा व्यस्त रहेछ?
1: आज कानु हे चुटेक चुटेक सामाजिक काममा व्यस्त रहेछु सँगसँगै खाने पानी ऊ मात्रै नयोखेको अनि मै भर्खरै यता बार एक्जाम दिइरहनु एक्जाम दिएको त मै यता अधिवक्ता लेभलमा पछाडि पर्ल वर्गलाई हक अधिकार तसु न्याय पछाडि पर्ल वर्गलाई अगाडि कनिको पुर्या पारे ओलख हक अधिकार कुरो कनिको हामी आवाज उठ्या पारे बाइकु चाहिँ उनकै काममा लागि पर्छ।
0: हजुर हजुर अझै मात्र अब समाचार सुन्दैन हामी सूचनालाई पनि आइडर लेख भाइ कानुन व्यवसायमा चाहिँ अब हाम्रो महिला प्रतिनिधि अहिको पनि यसमा हाम्रो जातिबाट पनि यसमा ठाउँमा पुग्रेली यस ठाउँमा नाम निकाले सफल अखरेली बाइक पनि आइरहेली उटकेलाई सुरु सुधार्छुमै अब तर एनक कानुनी यात्रा चाहिँ कनिको सुरु भइली गेतु
1: मुइ त पहिला न जान्नेको पढेको त बुझ्ल भई पहिला न मुइ पढे त पढ्ल पढ्थे पनि एकता पार्टीबाट मुइ उपमेयर होक्नु छ तसु उपमेयर होक्ते गर्थे त मेरो काम कर्तव्य अधिकार भित्र त एकता न्यायिक समिति बोलाएर होखिस ऊ न्यायिक समिति अन्तर्गत काम कर्थे जेते हनी पछाडि पर्ल वर्ग यी कानुन विषय त कनिको उठ्या पारे यी कानुन त पहिला आफ्नै नै पढेसम्म त अर्कोलाई सेवा सुविधा दिन नै पारे भाइको बुझ्नु छ, तसुको मै एलएलबी कक्षा जोइन गर्नु छ, तसुको उचि ल क्याम्पसमा पढ्दा पढ्थे मेरो एलएलबी सिधा लिख्छ, तसु एलएलबी सिधा नेछु, अब त लाइसेन्स पनि लिए पर्छ गए, अब त किचु गरे पर्छ, पछाडि पर्ला वर्ग एकता यी शोषक सामन्ती लखे पछाडि पार्ल शोषी धर्ल व्यक्ति लहलाई चाहिँ न्याय दिला दे पर्छ भाइको त, म एकता लाइसेन्स लिएको आफ्नो अधिकार कनिको बुझे पारे भाइको त, एकता हतियार हुनेछु बल्ल सहज होक्छ र बोल्ला ठाउँ पनि नहोक्छ कुनै, यी त क्याक आधारमा त कुरो उठाइस्तु न्याय कुरा कुरो त बाचत भाइको नै, म एकता हतियार लिएलाई त अगाडि सर्नु छ पहिला, तसु ऊ बार परीक्षा त दिनु छ, तसु पास होक्नु छ, र अब त पछाडि पर्ला वर्ग कुनै चिन्ता नगरेको मलाई तुरन्त सम्झि नपुग्छ, तोर लखे जुनसुकै माध्यमबाट फेसबुक अथवा फोन मार्फत मलाई यिनको परिलिङ, मलाई समस्या परिलिङ, मलाई यिनको करिला उच्च वर्ग व्यक्ति लखे यिनको करिला बाइकु तोल चिन्ता गरे नै पर्छ क्यारे भने, अब त हाम्रो दनवार ध्वने जाति पनि एकता पहिचान बनिसिरा रैलि, ऊ पहिचान बन्थे खने नै हामी आवाज उठ्या पार्लर भैसिरहने ओत्केलाई डराएको कुनै कुनै क्या बोल्छ कुनै क्या गर्छ बाइकु चिन्ता गरेको बस्लार अवस्था भएके, ओत्केलाई आवाज उठाएको अगाडि आलै त हामीलाई पनि सेप्पे कुरा थाहा नै होक्छ, ओत्केलाई तोर लखे बाजनामा मात्रै थाहा होक्छ, ओत्केलाई तोर लख हामीलाई मलाई कुन जुनसुकै माध्यमबाट तोर लखे सम्पर्क गरे पार्छ, यिनीको न मेरो न्याय अभियान त यिनीको सुरु होला र लेख्छ।
0: तोरो अखिसम्म त सबभन्दा बढी चासोक विषयवस्तु त किन रहेछ?
1: मेरो चासोक विषयवस्तु बोल्न नै म आफ्नै दोने होखेको होखे, मेरो दोने लग्दा एकदम पछाडि पर्ल, अर्को लखे शोषण गर्ल देखिँदैन, म नेतृत्व गरिधरल, बखतमा नै 5 वर्ष नेतृत्व गरेन, तर स्थानीय त नेपाल सरकार तहमा हाम्रो दोने लग नै पुग्ल, तसो आफ्नो कुरो पनि राखेलाई नै पार्ल, भोक्थे खानि त मेरो चासो नै यी पछाडि पर्ल, वर्ग दोने जाति उत्थान महिला दलित यी अल्पसंख्यक व्यक्ति लह चाहिँ कनिको उहाँ ओलह त हक हितक बारेमा कुरो करला, उहाँ ओलहलाई चाहिँ कनिको चाहिँ न्याय दिलालार बाजलार कुरोमा नै मेरो एकदम चासो र चिन्ता रहेछ।
0: समुदाय स्तरमा एक त न्याय सचेतना बलार पनि जग्या पर्सिक्वा छ, यी बोल्न किन हो न्याय सचेतना बोल्न किन हो?
1: यी न्याय सचेतना बाजलार चाहिँ यी कानुन सम्बन्धी कुरो
0: हजुर,
1: यी न्याय कनिको प्या तसु क्या क्या कर्नामा यी अपराध होक्छ
0: हजुर,
1: यी क्या क्या नै कर्नामा यी हामी पछाडि हामी पीडित होक्छौ
0: भए,
1: यिनको कुरा त हामी बुझे पर्छ पहिलो सुरुमा, यी त हामी वडा नगरपालिका तसु नजिक प्रहरी कार्यालय भए मिलेको जस्तै यी स्वास्थ्य संस्था शैक्षिक संस्था यसलाई सेप्पे मिलेको त यी आम टोल टोलमा जेको जस्तै एक त वडामा धर्नु पनि त न्याय सचेतना त करा पर्छ
0: भए,
1: ओलाहलाई न्याय कनिको दिलार घटना घटेली भने कछि जेलार
0: भए,
1: घटना घटिसिरानेछु क्या क्या कारवाही होला भए, ऊ मात्रै नहोकेको मै गल्ती गर्नमा कत्का सजाय होक्छ भई, सजाय गल्ती नै नगरेको आरोप लागि भने क्या गर्ला
0: भई,
1: यिनको कुरो त सेप्पे कुरो त सचेतना मार्फत रेडियो टेलिभिजन भई सामाजिक सञ्जाल उनकेलाई यी टोल टोलमा अथवा ओडामा कार्यक्रमै धरेको यिनको कुरालाई त बुझ्या पर्छ फैला परेले हो चेतना दिए परेले उचि जेकु जस्तै कुनै विज्ञ मान्छे भए कुनै प्रहरी कार्यालय मान्छे यसलाई जेकु त उचि बुझ्यानामा उहो मलाई त पुलिसले पनि यिनको बाजलक छ भए, ऊ आइल उति उतै अदालतबाट पनि मान्छे आएल यिनको बाजल, नगरपालिकाबाट मान्छे आएको यिनको बाजल, बाइकु त बुझ्छ
0: सो स्थानीय तह अथवा अर्को किछु सङ्घ संस्था पनि भूमिका हजुर ए बोल्नेछु इच्छि ठाइमा त स्कुलै सोकोलीको अख्निको युवा पिँढी जुन बठ्या लगाएको छ नि ओलहलाई पनि कनिको जोडे पारे त्यो
1: ओलहलाई त यिनको स्कुलमा पनि हामी सचेतना कार्यक्रम फैला पारे क्यारे भने हाम्रो यी अख्नि त बोले पर्छ न हाम्रो कुनै सेवा दि धर्ते खानी ओहर सामाजिक दायित्व पनि हो जसको कि ब्याङ्क
0: हजुर
1: भइ उदाहरण मात्रै दिला सहकारी
0: हजुर
1: ओलखे पनि यी सचेतना कार्यक्रम चाहिँ जग्या पार्छ क्यारे भने ओलख पनि सामाजिक भूमिका सामाजिक दायित्वभित्र परिस् क्या भए ओलखे पनि आफ्नै बजेट छुट्याएको म र त सेयर सदस्य कक्षी रची भए ऊ सेयर सदस्य वरिपरि धरेको ओलखलाई सचेतना गरे पारे ब्याङ्क लखे ग्राहक लखलाई भए लाइफ इन्सुरेन्स लक रहेछ ओलखे पनि आफ्नो कतै ग्राहक लक रहेछ भए यिनको सङ्घ संस्था विभिन्न खाले यसलाई वेयर एनजिओ लक भए यसलाई चेप्पे यी नेपाल सरकारले मात्रै गरेपछि बाजार भइके यसलाई त आवश्यकता अनुसार आफ्नो गाउँ टोलमा छर छिमेकमा आवश्यकता अनुसार चाहिँ उसलाई सचेतना कार्यक्रम लेगा पारे
0: बोल्छ गाउँठाउँमै चाहिँ पाइलार अथवा मिल्लार चाहिँ कानुनी सेवालाई किन किन
1: जस्तै गाउँठाउँमा मिल्लार कानुनी सेवा त वडा कार्यालय नै हो हाम्रो
0: मुख्य
1: पशुको प्रहरी कार्यालय
0: है
1: यी मुख्य गरेको त दुईटा हामी कुनै पनि समस्यामा पर्नु छ प्रहरी कार्यालय पनि ज्या परेले बोइ प्रहरी कार्यालय बोइ म वडामा जेको कुरो धर्छु बाहना वडा कार्यालयमा पनि ज्या परेले र यी अर्को ऊ मात्रै नहोकेको हाम्रो वडा कार्यालय भने टाढा रहेछ प्रहरी कार्यालय भने टाढा रहेछ भने उछिन वडा सदस्य हो कि
0: भए
1: उसलाई पनि सम्पर्क गरेको यिनको भैलिक लुकिया कर्लर बाइकको बोलाएको उछी पनि छलफल गरे पारे यिनको कुरो त रचे
0: हजुर बोल्नुहोस् एकदमै दुर्गम क्षेत्र एकदम सुविधा नै पुग्ला ठाउँहरू पनि रचिङ त नेपालबाट हो यनकमा चाहिँ न्यायमा पनि पहुँच पाएर एकदमै गाह्रो रहेछ त्यो लहले जसी चाहिँ एकदमै कमजोर वर्ग पनि रहेछ दलित पनि रहेछ गरिब पनि रहेछ भाइ हो यनक वर्गलाई चाहिँ यी उसले पहुँच भेटियालाई बाजुङ न यी केलाई चुनौतीपूर्ण नै मानन्छ छिटो
1: यिनको बुझी जतका टाढा हो खेली उतका दुर्गम क्षेत्रमा त न नेटवर्क भयो न सामाजिक सञ्जाल न रेडियो न टेलिभिजन भयो सुरुमा त बत्ती नै नयोग भयो अनि बिस्तारै न नेपाल सरकारले सेवे ठाउँमा बत्ती पुर्याए है पुर्याएर ल भयो नत्र त यीभन्दा अगाडि त बत्ती पनि बहिरल भयो ओत्केले गर्दै खानी त यिनको विभिन्न खाले समस्या गर्दै खानी ऊ मान्छेलाई पछाडि पर्ला हाम्रै काभ्रे जिल्लामा पनि ऊ डाँडा पारिङ मान्छे लग त नागरिकता बानाते मात्रै क्या बोल्थे खानी नागरिकता बानाते एक फेर मात्रै सदरमुकाम टेक्दै रहन् क्या हामी पहिला काम गर्थे एनजिओमा काम गर्थे खानी उनको सुन्दै रहनु छ क्या हामीलाई त अचम्म लाग्ला क्या हामी त नजिक मान्छे पाँच खाल बोल्ला त धुलिखेला हाले त नजिकै फुत्ता आधी घन्टा एक घन्टामा आइपाए
0: त्यही त
1: भै ओत्केलाई उनको दुर्गम क्षेत्रमा त अब यी पहिला त हाम्रो शिक्षा नै हो
0: भै
1: शिक्षा नै पहिलो यी चेतनाको स्तरमा वृद्धि गरे पार्छ भै दोस्रो जब अब अख्नि त एक वडा एक स्वास्थ्य चौकी बोल्ला एकता नारा अभियान आइरहेली
0: है
1: उचित स्वास्थ्य संस्था ऊ स्वास्थ्य पालाई अब तसुको गाउँ नजिकै विद्यालय होखेपछि शिक्षा पहुँच होखेपछि भै यिनको विभिन्न खाले सेवा सुविधाहरू लहे कर्ते त अब त दुर्गम बोले नै हो छिग्रा भै अझ पनि दुर्गम त रचिक नै तैपनि यी त बिस्तार बिस्तारै अख्नि त सेवा प्रभाव विकास भइरहेली क्यारे भने नत्र डाँडा पारिङ मान्छे लहे सिटामोल किनेर ख्यानै प्या क्या उसित उयो झार जडीबुटी उयो ज्वरो आइली रोग लागिली भने त
0: पहिलाकै समय के औषधि मुलो कर्ला
1: हो उनको कर्ते गरेको न बस्लार कर्ला अब म आगै बोलिसिरहनु नागरिकता बनाते मात्रै गाडी चढ्ला के नान चढे पाइला उनको एक त कथा बाने क्या उनको ठाउँ पनि रचित त नेपालमा
0: अब यो सँगसँगै आगो हामी कुरो कर्लर नौ छ छोराटे लह हिंसा घरेलु हिंसा महिला हिंसा कुरो कर्लर नौ यी कानुनी व्यवस्था किन किनार छिक भएको भए अब यी कानुनी व्यवस्था कर्ता कर्ती पनि यी पीडितलाई चाहिँ समुदाय पनि सहयोग गर्छाट कुन समुदाय कर्छाट कुन समुदाय नै कर्छाट हे भेट तर पनि एनक घटनामा चाहिँ अक्सिन एकता गोपनीयता एकता सुरक्षा एकता उलख जुन जो गलार अवस्था चाहिँ पक्का हक्सिन नै हक्सिन
1: यी त होक्सिक नै गोपनीयता बोल्ला कुरो त ऊ अधिकारभित्र पर्छ गोपनीयताको हक हुनेछ बाइकको त नेपाललाई संविधानमा लेख्ला रहेछ भए ओत्केलाई यी गोपनीयता कुनै भङ्ग गरिली भने उसलाई कानुन अनुसार कारवाही होक्छ भए तसुको ओलाहलाई समस्या परिली एक रक्त यी समस्या नि ऊ त अर्को ठाउँमा जेको यसलाई त चोतालो हो नि
0: भए
1: उनको उनको कुरो बार कर्ते बुल्लार तसुको अर्को त ऊ त बोक्सी हो नि बाइकको बोल्ते बुल्लार
0: भए
1: उनको कुरोलाई त कानुन अनुसार नै कारवाही हुन्छ
0: तेरो अनुभवमा समुदायमा एनक घटना समाधान
1: भइरहेछ
0: उदाहरण लग्दछ
1: रचि क्यारे भने मुई पाँच वर्ष उपमेयर रहे खनि न्यायिक समितिमा काम गर्थे खनि धेरै महिला यौन दुर्व्यवहार कुरो है बालबालिका यौन दुर्व्यवहार बलात्कारका केस है दसुको घरेसी घरेलु हिंसा है घरेलु हिंसामा पुठे खलाई अथवा सासे खलाई है उतै श्रीमान लहलाई स्याक लहलाई है यिनको कुरो त रलिक छ म आजसम्म बार बोल्ले के पशु ओला है मलाई पहिले मेरो घर राम्रो बना दिले यहीँ मलाई यिनको सहयोग गर्ल मलाई एकदम रेस्पेक्ट गर्छ क्या ओला है क्या रे भने उहाँहरू त घर जोड दिल रहेछ नि त भै ओतकेलाई अब मै त बोल्ल भै के ओला र मलाई मात्रै थाहा रहेछ भै तर तेस्रो पक्षलाई थाहा भए के
0: यो गोपनीयता
1: गोपनीयता उनको यिनको केस त मै आफ्नै पनि उपमेयर हो त्यही गर्दै मै आफ्नै लिगु जिल्ला अदालतमा जाएको मै आफ्नै मुद्दा लड्रेँ समाधान भइरहेको अहिले पनि मलाई याद रहेछ अहिले पनि ऊ मान्छेलाई जेलबाट निस्कल कि क्या
0: हजुर
1: भाइ मै चार पाँच वर्ष अगाडि मै नेतृत्व गरेको लेगलाई बलात्कारका केस घटनाल मान्छेलाई बाह्र निस्कले कि किनभने पुलिसलाई ठाउँको ठाउँ पुलिसलाई समात्ल भए अब के समात्ए पनि गाउँमा कतै हल्ला भयो कि यिनको केसलाई रचकेलाई हामी कुनै पनि केस आफ्नो मान्छे नजिक मान्छे कुनै दुर्व्यवहार गरेली बाइक हामी डराएको बार आइछिरा कुरो भए कुनै बोल्दी छात्रा यी त यी अर्को मान्छे बलात्कार गर्ल मान्छे यी बाइक कुनै बोल छात्रा बाइक उनको नयोग छ किनभने गोप्य एकदम वेयरभित्र रोग छ क्या उता जसमा अदालतमा पनि न्यायाधीश र वकिल अनि ऊ पीडित सँगै मात्रै कुरो रोग छ वैसु बाहिर ऊ देर थुनिक बन्द इजलास बाँच्छ उनको इजलासमा चाहिँ सुन्नै हो कि महिला बालबालिका ज्येष्ठ नागरिक घरेलु हिंसा बोक्सीका केस होइन बाल दुर्व्यवहारका कुरा बलात्कारका कुरो लाग्दा यिनको त बन्द इजलासमा हो कि
0: ठिक रहेछ लेखनाएन त भैरेले पनि हक्दै जाऊ होइन अब पनि आइला समयमा पनि यस निकै केस अब सकभर त यसको नै राम्रो घटना घटनाहरू केस लग त हिज हुन पुग भए घटना नै झुन घटु बाँच्छौँ है र अर्को कुरो अब टोर हातमा पर्ला जुनसुकै समस्या कानुनी व्यवस्था गर्ला कानुनी समस्या अलग आइपर्ला केस लग पर्ल्यो भने तँलाई शुभकामना रहेछ अब उसले चाहिँ पार लागिहाल्यो भाइ त बास्ती अब भने मेरो रेडियोमा अर्को एकटा गीत सुन्छौँ हामी तसुको मात्रै फेरि पनि बाँकी कुरो अब धेरै पनि भइकन अब बाँकी कुरो लिएको हामी आइ नै हाल्छौँ अग्निको लागि यी गीत तोलहक सामु डर्छु तसुको एकछिन मुड फ्रेस गरौँ तसुको बाँकी कुरो हामी गरि नै हाल्छौँ अग्निकोलाई भने यी गीत

0: ईश्वरलाई पछि फेरि पनि स्वागत गर्छु हामी रेडियो नेपालकबाट सुनि धर्ला कार्यक्रम हामी दनुवारमा कार्यक्रम सञ्चालिका म सरस्वती राई दनुवार र छु भने आज हाम्रो कार्यक्रममा पाहुना रहेस लक्ष्मी दनुवारजी जस जुन एउटा हाम्रो काभ्रे पलाञ्चोक जिल्ला पनि पाँचखाल नगरपालिका पहिला महिला भएको चिने जुन चाहिँ हाम्रै जातित्व नेतृत्व गरेको आगु बढ्ल पहिला उपमेयर रखेको पनि काम गर्ल तसो अख्नि चाहिँ हाम्रो कानुन व्यवसायमा पनि संलग्न अखिको पाछु पर्ल वर्गक लागि चाहिँ ओलहक हक अधिकारक लागि आवाज उठ्याले चाहिँ लागि पर्ल एकदमै सशक्त महिला भएको चिने लक्ष्मी दनुवारजी रहे सोखरकसँगै हामी भलाकुसारी गरिधरैनौ अखै त हामी दोस्रा पल्टा हो खरसँगै भलाकुसारी गर्ल पहिला पल्टा कुरा गर्दै पनि हामी नयाँ नै विषयवस्तु रलि अर्को विषयवस्तु रलि भने अख्नि उयो पाहुना आफ्नो पनि हामी अर्को विषयवस्तुमा कुरो गरिधरैनौ आशा गर्छु दोलखलाई पक्कै पनि यी विषयवस्तु यी कुरोलाई एकदमै खट लाग्रेलि मन छुरेलि एकदमै चासो पनि बढिधरेलि यहाँको अक्षी खै बाला कुरो पनि कटका नैजान्ल कुरो र कटका बिर्साल कुरो पनि सम्झिरहेले र जानिरहेले बुझिरहेले बाला आशा गर्छु मै अब भने मै कुरोलाई अगाडि बढाछु लक्ष्मीजी रेडियो पनि कानुनी सचेतना बढ्याले चाहिँ भूमिका खेला छ भाइको बात छ भाइ उनीहरूको रेडियो कनको भूमिका खेला छ
1: राम्रो प्रश्न रहेछ सरस्वतीजी क्यारे भने यी हामी जब रेडियो यी सञ्चार माध्यम बोल्ने बित्तिकै यी रेडियोबाट नै मुई आज साडारेन्यु नि त यी पनि एकता सचेतना कार्यक्रम हो
0: क्या
1: यिनीको न सचेतना हो कि क्यारे भने जानलार कुरो बुझालार न हो नि यिनको यिनको कार्यक्रम त रेडियो टिभी भयो टेलिभिजन पत्र पत्रिका सामाजिक सञ्जाल नेट इन्टरनेट यी सबै बाटे त यिनको कार्यक्रम त चाल्या पर्छ भाइ मुई मात्रै भई मुई त भर्खर भर्खर यी सिक्दै रहेछु भाइ मुई काम गर्दै रहेछु सिक्दै रहेछु यी समस्या परे पर्ने छु फेरि बुझ्दै रहेछु भाइ समस्या समाधान कनीको हो भाइको बुझ्दै रहेछु मुई भन्दा अझ विज्ञ मान्छेलाई पनि बोलाएको यिनको कुरोमा त कर्नामा यी सुनलार यी सुनिको बस्ला श्रोता लखेता राम्रो सुको बुझ्छ भाइ यिन रेडियो यी सञ्चार माध्यम सचेतना यिनीको न फैलालार हो र अर्को कुरो त अब सबैजना फेरि रेडियो पनि नै सुन्छ नि त भाइ अब यी रेडियो पनि नै सुन्न बखतमा त धेरै अहन त सामाजिक सञ्जाल पनि चाल्या चालालार गरैला भाइ यी सामाजिक सञ्जालबाट पनि यिनको कुरो लग्दा आपर्सिक बानीलाई
0: ओटकेले हामी कुन कुन एकदमै मुख्य कुन समाचार अहिले भने हामी यसो काटेको हुनु पनि हल्लार गरेन जानकारी दिलार गरेन यही ठाउँ पनि यिनको घटना पनि घटिलिखे यिनको समाचार पनि अहिले लिखै बालार पनि हक्सिन तोल हलै नि बालार एकदम भान खुब बाइक पनि हामी उनीहरूको पनि करलार गरेन कि सामाजिक सञ्जालकबाट नै अब फेसबुक भैले यतै उतै जिना पनि हक्छ नि उसलाई अब चाला ढरेला भने उसले पाइला भने त उनीहरूले पनि जानकारी पाइला नि त उनीहरूको कुरो ल तसो यो सँगसँगै अब हामी भाषा संस्कृति कुरो त हामी धेरै पहिलेसम्म पनि गर्दै आइलो हो भाइ हाम्रो भाषामा चाहिँ अब कार्यक्रम बान्या पनि पर्सिक बाचा त एकदमै महत्त्वपूर्ण रचिनु भइक्या
1: यी त विशेष गरीको अनि यी राम्रो कुरो उठालस् त तुई भाइ
0: यी
1: त एकदम प्रभावकारी हो कि क्या किनभने उठ्यानै पर्छ अनि नेपालक संविधानमा पनि व्यवस्था रहेछ क्या आफ्नो धर्म अनुसार किनभने जात अनुसार भाषा स्कुलमा पनि किताब बानाको पढा पर्छ भाइको यी संविधानमै व्यवस्था रहेछ क्या यी बालबालिका लखो शिक्षा शिक्षाको हक हुनेछ बाला उसमा धारा उसमा पनि रचे क्या यी कुरोलाई त एकदम प्रभावकारी रूपे त लिगा पर्छ कि भाषा र संस्कृति नै हाम्रो मूल आधार हो भाइ यी भाषा संस्कृति हामी जब नै बुझ्छु भाइ आफ्नो भाषा संस्कृति नै लोप कारा छु भने हामी कुनो अगाडि बढीको अर्थ नै हो कि क्या यी अनुसार नै अब हाम्रो मुई दनुवार रहेछु मेरो यी भाषा नै मुई जान्ल भए मेरो भाषा नै मेरो घर परिवारमा साडाल भए भने त हाम्रो संस्कृति भई भाषा त लोप
0: हो
1: नि त भाइ कुन ठाउँमा जिएको त कुनै मान्छे त दनुवारी भाषा साडानामा त नै बुझे यी त बुझे पनि जरुरी रहेछ आफ्नो भाषा संस्कृतिलाई लिएको अगाडि बढ्यालाई चाहिँ यी रेडियो कार्यक्रममा एकदम महत्त्वपूर्ण भूमिका खेला पर्छ
0: एकदमै महत्त्वपूर्ण भूमिका खेला त खेलाती पनि
1: यी बड्के चुनौती त मुई देख्ला अनि सचेतना कार्यक्रम नाममा कार्यक्रम बनाती लेख्दै खानी त मुई देखलता गाउँमा धेरै भाषा नै बुझ्छ बुझे क्या रे भने काठमाडौँ बस्ला चुटी चुटी ना यी बच्चा लखे त खिचु नै बुझ्छ ओत्केलाई ऊ एकटा समस्या रहेछ र फाइदा पनि रहेछ उसलाई भाषा पनि बुझ्छ नि त फेरि कोसिस गर्थे एक फेरा पनि नै बुझ्छ तु दुई तिन फेरा गर्थे त बुझ्छ यो एकटा समस्या पनि समाधान पनि रहेछ बुझे चुनौती पनि र किनभने उपलब्धि पनि रहेछ भने अर्को त मै देख्ल हामी चासो पनि नै दिन्छु क्या बुझे हाम्रो यी सचेतना रेडियोबाट चलाते खाने मै पनि कुन कुन बेला नै सुन्छु नि त
0: बुझे
1: ऊ यनके त हो नि चलिरहरै धरैली बाइक नै सुन्ने गरेन नि त हो त्यसलाई यी कार्यक्रम त विशेष गरेको सेप्पी समुदाय त सुने पर्छ आफ्नो भाषा त जसमा दनवारी भाषामा यी सचेतना कार्यक्रम आइरहेको बाँच्दै ऊ मेरो भाषा है बाइक गौरव गरे त पर्छ सबैजना बुझे यिनीको त अगाडि बढी पर्छ क्यारे भने यी हाम्रै भाषा हो यी यहाँ साह्रै छ मै चिन्ला मान्छे हो ऊ बोइ क्या मै क्या नयाँ कुरो आन्द्रै लेख्छु बै ऊ नयाँ कुरो त मै सुनेको बुझेको जानेको मै लागू गरे पार्छु न बै के नै पार्छु बाइकु त एकदम चनाको हो किको साँच्चै उही बाल्लो कुरो ठिक हो तु बै उही बाल्लो कुरो ठिक नै होनामा त फोन गरेको पनि तु यिनको बाल्लस त क्या हो बाइकको सुड्या पर्छ नि त बै सुनेको हो यिनको कुरोमा त चासो दिए पर्छ तब मात्र यी कार्यक्रम एकदम प्रभावकारी हो
0: एकलाई बोल्ने पाँचसम्म लेग्यालाई पाँचसम्म चाल्यालाई चाहिँ किछु सुधार गरेको पर्छ
1: यी पाँचसम्म लेग्यालाई सुधार भन्दा पनि अब सामाजिक सञ्जाल मार्फत पनि अब धेरै कुरो त आइरहेले बल्ल नेपाल सरकारले हाम्रो भाषालाई बल्ल प्राथमिकतामा धर्रैले
0: भयो
1: अब बिस्तारै यसलाई त बढाती लेख्या पर्छ र अब यी एक दिन मात्रै भयो क्या अब यी डेली बुरु 15 मिनट हो भयो यी 15 मिनट मात्रै हप्तामा किनभने दैनिक दिनमा यी 15 मिनट 20 मिनट मात्रै हुनु यी दिनमा त कार्यक्रम चाल्याएको लेख्या पर्छ क्या रे भने कुनु कानु सुन्ल कार्यक्रम बुझे पर्सु नै सुन्छ नि त ओत्केलाई पर्सु अर्कै विषयमा कुरो आइनु त लु मोर दोन्नी भाषामा दनवार भाषामा अहिले बाइकको त अर्को विषयवस्तु भए हुनु त बुझ्छ नि त यिनको चासो ऊ फुर्सद होला बेलामा सुन्ला
0: बुझे
1: ओत्केलाई यी यिनको कर्नामा त म नै प्रभावकारी हो कि जस्तो लाग्छ मलाई त
0: बोल्नेछ अब हामी कार्यक्रम लास्ट लास्टमा आइलाई सिद्धेनौँ लगभग कार्यक्रमको समय सिद्धेलाई सिद्धेली गोटकेलाई मिठोलाई एकटा प्रश्न किन गर्छु भन्दाखेरि अब न्याय सेबेक लागि बान्या पर्छ बाचक भाइ ओख्रक लागि किन गरे पर्छ सेबेक लागि न्याय बाचक न्याय सेबेक लागि बान्यालाई त किन गरे पर्छ
1: अब यी न्याय सिपेक लागि नै बानाल हो अनि है यी सिपे बुझेको अनि नेपालक संविधान पनि समावेशी तानल ओत्केलै हो
0: यी न्याय मोरो लागि रचिक है कानुन मोरो लागि रचिक बाला एकता भान आम नागरिकलाई मानुसलाई हखलारको कानुनमा यी पनि व्यवस्था रचिक है बाल्ला त कनको कार्य पर्छ
1: यी त सचेतना मार्फत नै हो सचेतना र अर्को कुरो त अब हामी पछाडि समयमा यी हामी विशेष गरेको स्कुलमा पनि लेख्या पर्छ क्या यी कानुनमा कुरो त अब परिवर्तन होला कानुन त हामीलाई यी थाहा नै हो छि है खोजीको पढलार पनि भयो कि हाम्रा भाइ बहिनी लग
0: है
1: ओत्केलाई यी किताब नै धरेको पनि लेख्या पर्छ कि जस्तो लाग्छ मलाई त किनभने यी अन्त नै धर्नु 9-10 कक्षा अथवा 11-12 कक्षामा यी त धरेको लेख्या पर्छ कि जस्तो लाग्छ क्या है यी मात्रै नहोकेको तसु पछाडि यी एकता मात्रै जस्तो कि कानुन त संविधानमा पनि रचिक भए कानुन त मुलुकी देवानी संहिता कानुन मुलुकी अपराध संहिता
0: भए
1: नियमावली ल यसलाई त रचिक है यी त खोजेको पढेपछि कि त मोबाइलमा पनि आइसिक भाइको सूचना मात्रै हाल्दिनँ पनि यी सचेतना हो जस्तो लाग्छ
0: धेरै ज्ञान पुग्छ पहिला चाहिँ बोल्ने छ सबैलाई चाहिँ सचेतना नै मुख्य कुरो
1: सचेतना
0: नै फैला परिले अब भने एकता लास्ट क्वेसन गर्छु लक्ष्मीजी तँलाई समुदायको लागि तेरो मुख्य सन्देश त किन रचिया
1: मेरो समुदायको लागि मेरो सन्देश त यी पछाडि पर्ला वर्ग है मै बल बुद्ध मेरो बुद्धि विवेक भ्यासम्म मै जुनसुकै समयमा पनि तुलक अन्यायमा पर्ला रचि भने मलाई सम्झे मात्रै मै जुनसुकै अवस्थामा पनि मै तोलाख आवाज लिएको त मै न्यायिक निकाय समक्ष त जे छु र तोलाखलाई दोर्याती मै उचीसम्म त पुर्याछु मै यदि अगाडि बढ्या नै पार्नु पनि उची मुई भन्दा उपर कुन रहेछ त उसलाई घचघचेलाई त मुई सहयोग गर्छु, यी त मुई यी हाम्रो समुदाय महिला दलित जनजाति लहलाई त मुई यी विशेष कुरो बोल्छु। क्या रे भने यी ऊ त पहिला उपमेयर, मलाई त सूर्य साडा पनि डर लाइस भए, ऊ त वकिल भइसिरहे लिखाएँ, ऊ त बडके मान्छे भइ लिखेँ, ऊ कुनै पनि हालतमा उनको नै बाजे। क्या रे भने मै पनि तोर लखो बेटे गए पुठे नत्ने गए किन किन पर्छु, ऊ रचु मै मै कुनै ठुलो बडके मान्छे भए गए मै सेप्पे समुदाय मान्छे बाने न हो, मोर कुनु सिंह आइले के गए मै डर लाग्दो मान्छे भए के त्यसलाई सेप्पेलाई सहयोग गर्थे, म पक्कै पनि अगाडि बढ्छु र सेप्पे समस्या नै मोर समस्या हो, बाहेक म हरेक पल अगाडि बढ्छु, यही नै सन्देश म समुदायको लागि दिन्छु। र लास्टमा म थोरै क्या बोल्छु भने मलाई धेरै दनवारी भाषा पनि अब म आफ्नै पढ्दै पढ्दै पनि हो कि सायद भए चुटी चुटी नामा त बोल साडा ल, तर अहिले त मने मने यी
0: समय
1: परिस्थिति अनुसार त यी मने भाषा पनि चेन्ज हो कि जे ल
0: धन्यवाद लक्ष्मीजी। अब भाषा बोल्न त अब हामी समुदाय धेरै जिल्लामा फिजीको बस्दैनौँ नि त हाम्रो जाति त, तर जिल्ला अनुसारको बसोबास अनुसार समुदाय अनुसार चाहिँ भिन्न भिन्न नै रहेछ कि, लगभग कुन कुन शब्द बुझ्छन्, कुन कुन वाक्य बुझ्छन्, कुन कुन पुरै नै बुझ्छ, तर पनि हामी बुझ्लार र बुझालार प्रयास पनि गरिदरेनौँ। तर जति पनि जतै जतै बसी धरेले हाम्रो जातिलाई जुन दनुवार डोने जाति पाएको पनि चिने, सबैजनाले हामी एकता डोरमा बाँध्ला चाहिँ एकता मालामा उनला चाहिँ प्रयास गरिदरेनौँ। उठकेले कुनै पनि यी उसे एनाको खै उनको खै बाला र एकता एकता उनको सोच त नै धरौँ, किनभने भने हामी सिधै एकै हो भनौँ। सँगसँगै लक्ष्मीजी पनि सन्देश दिता दिती पनि बाजे सिधैली टोलोखलाई किछु समस्या रहेछ भने निर्धक्क अखिको नै डराको लाज नै मानेको सम्पर्क गरे पार्छ भएको पनि बाजे सिधैली टोलोखे ओखलाई सामाजिक सञ्जालभित्र पनि फेसबुकबाट पनि

0: प्रसारण गर्छौ बाइकुमै बाजी धरैनु तर पनि आजसम्म भने कुनै किचु पाठाला पाइलेकेन मुइता यदि तोलखलाई उसे रचनालक पाठालाई कना कनिकु पाठालार बाइकु अलमलमा परिधरले भने ढुक्क अखिको हाम्रो इमेल ठेगाना पनि रहेछ उचित ठाउँमा पाठा पार्छे उसे इमेल ठेगाना हो imsaraswati17@gmail.com तसु bdanwar335@gmail.com मा मेल गरे पार्छे भने हाम्रो मोबाइल नम्बर पनि रहेछ 97 64 39 81 15 सरस्वती राई दनुवार अन्सो 98 49 34 94 14 भेष बहादुर दनुवारमा पनि सम्पर्क गरे पार्छे अझै सजिलो त किन बाँच्छु भने म आगुई नै बाल्न कुरो फेसबुकबाट सुरा पाठ्या पार्छे है साथी ल हस् त आजको लागि हाम्रो दनुवारी भाषा कार्यक्रम हामी दनुवार कार्यक्रम एटकामै बिसा छु आजकानो यसको व्यस्त समय आफ्नो पनि हामीलाई समय दिलमा लक्ष्मीजीलाई धेरै धेरै धन्यवाद दिए चाहन्छु लक्ष्मीजी अन्तिममा लास्टमा किचु बाजे बिर्सान अथवा बाजे चाहल कुरोलाई किचु रसे भने बाले पार्छे है
1: मेरो खासै कुरो त धेरै आइसिरहेले
0: हजुर
1: म फेरि पनि बोल्छु पछाडि पर्ल गरिबी जनजाति आर्थिक अवस्था न्यून है महिला दलित बालबालिका त्यसै गरेर हाम्रो दनुवार जाति लहलाई त नै डराएको किन समस्या र चाहिँ जुनसुकै जिल्लाबाट पनि मलाई सम्झे पार्छ है यी सम्झेको म जुनसुकै जिल्लामा जेको पनि म त्यो लहलाई सहयोग गरे पार्छु यो नै हो मेरो सन्देश लास्टमा मेरो किचु भइकी
0: हस् धेरै धेरै धन्यवाद लक्ष्मीजी हामीलाई समय दिलै पनि मिला दिलै पनि यी सँगसँगै प्राविधिक रूपमा सहयोग गर्ला साथी सहित एकका जुगसम्म हामीलाई सुनेको साथीला रेडियो प्रेमी साथी ल तसो हामी दनुवार कार्यक्रम बान्यालाई तसो साथ दिला सहयोग गर्ला सहकर्मी साथी भेष बहादुर दनुवारलाई पनि धेरै धेरै धन्यवाद दिए चाहन्छु साथी ल अर्को हप्ता यी बार यी समय यी कार्यक्रम लिएको हामी आइ नै हाल्छौ सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल सुनेको बसीधर बास्ती मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार पनि हामी दनुवार कार्यक्रमबाट बिदा हक्छु तोलखक समय शुभ रहुक ढोक गरिनु

0: भाइ क्या कुरो हक्सी राखेकै छ? हामी सुने हक्सिक न नै हक्सिक
1: भइहाल्छ नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बलाई आइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
0: लु बेत्रक बिहा करला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
5: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिसमा 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमर सिन्हाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणको लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले सूचना तथा संचार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरकारवालामा शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अगाडि बढेको बताउनुभयो। नेपाललाई डिजिटल नवप्रवर्धन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षेत्रीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय साइबर सुरक्षा नीति तथा सूचना प्रविधि सम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको उहाँको भनाइ छ। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ सुर बालजु स्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाइएको छ। काठमाडौँ 15 स्वयम्भू क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। स्वयम्भू, बालाजु, गङ्गबु, बस पार्क, देवीनगर लगायतको क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको उहाँले बताउनुभयो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका 1 भएको जीप दुर्घटनामा 20 ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति मार्फत जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ। सड़क दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताको साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले नियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नको लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले उक्त प्रस्ताव पर्याप्त नभएको बताउँदै वार्तालाई अझ स्पष्ट र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। इरानले वार्ताको लागि तयार पारेको पछिल्लो प्रस्ताव पाकिस्तानका मध्यस्थकर्ता मार्फत अमेरिकालाई पठाइएको छ, तर ट्रम्पले त्यसमा असन्तुष्टि जनाउनुभयो। यसैबीच युद्ध सम्बन्धी अधिकारबारे बोल्दै राष्ट्रपति ट्रम्पले कंग्रेसको स्वीकृति बिना सैन्य शक्ति प्रयोग सीमित गर्ने कानूनलाई पूर्ण रूपमा असंवैधानिक भन्नुभएको छ। यद्यपि कांग्रेस नेताहरूलाई पठाएको पत्रमा भने उहाँले युद्ध विराम घोषणा भइसकेकाले शत्रुता अन्त्य भएको दावी गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी ढङ्गनी दा ढेनमुला ङ इन्दिरा थिङ युलचोहो रामचन्द्र पौडेल से नेपालला युलठिमला धारा ग्यार्जा गिक्से चुई भ्लिला उपधारा गिक अनुसार ब्लोन सेङझाङला सिफारिस रि तिनी गोर्सोम अध्यादेश झारी लास्युबा मुला युलचोहो गेजाङला अनुसार लुई विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन्दा संशोधन लबा अध्यादेश 2083 सार्वजनिक पदाधिकारी ला पद मुक्ति लाभा विशेष व्यवस्था अध्यादेश 2083 थिएन विश्वविद्यालय सम्बन्धी तिलाई नेपाल ऐन्दा संशोधन लाभा अध्यादेश 2083 जारी लस्युबा हिन्ला चु गाछा सम्पत्ति सुदृढीकरण मनी लाउन्डरिङ निवारण सोमछा संशोधन अध्यादेश 2083 सार्वजनिक खरिद सोमछा संशोधन अध्यादेश 2083 थिएन सहकारी सम्बन्धी गिक्छा संशोधन अध्यादेश 2083 जारी लस्युबा मुबा सरकार से युलनाङला सड़क ग्यालम सुरक्षा प्रणाली री नीति गठन संरचना री सुधार लबारी प्रतिबद्ध मुला बिसी पाङबा मुला चु पीबार रोलपाला थवाङ गाउँपालिका गिक सल्यानडी ज्युप दुर्घटना तामा मेन्दो निचुई मिनी सिबा घटनारी दुङुर प्रसालबान सरकार से दुर्घटना च्याबा साइबा समितिला प्रतिवेदन योनान सेङबा बिसी पाङबा मुला दुर्घटना च्याबा साइबारी काइब्रोन बालेन्द्र शाह गोबाङला दिम्लोन खाङसे शोभा समिति से थान्बा प्रतिवेदनला निष्कर्ष थिएन सुझाव दा योनान सेङबारी काइब्लोन थिएन ब्लोन सेङझाङला गेजाङसे तिनी प्रेस कागिर्गी छिसी पाङबा मुला संचार थिएन सूचना प्रविधि ब्लोन डाक्टर विक्रम तिमिल सिनासे सुरक्षित समावेशी थिएन दिगो डिजिटल इको सिस्टम शोभा सरकारला ग्रेन गे हिन्ला बिसी सुङबा मुला तिनी हुलबाङ सूचना थिएन संचार प्रविधि दिन्छेन 2083ला अफसररी मानसाङ सानगिर सुङबान ब्लोन तिमिल सिनासे सुशासन शोभा नोर विकास उद्यमशीलता थिएन नागरिक सशक्तिकरण डी सूचना प्रविधि दरेम विकल्प आताना आधारभूत ताबा मुला बिसी सुङबा मुबा ब्लोन तिमिल सिनासे सूचना थिएन संचार प्रविधि थुम्री गे लबा मोकोन सरोकार थान्बा कादेदा ज्याबडान्बा सुङबा मुला नोर ब्लोन डाक्टर स्वर्णिम वागले थिएन नेपाल कोरबारी खासियुबा संयुक्त राज्य अमेरिकाला लो थिएन मध्य एसियाला विशेष दूत सर्जियो गोर से रूपतासी लेङमोला सियुबा मुला होजा थुरी थेनिकादे घुङरी नेपाल अमेरिकाला नोर साझेदारी थिएन विकास रोला ताम्री लेङमो ताबा मुबा बिसी नोर ब्लोन खाङसे पाङबा मुला चुराङ लाचिन रोङसा ब्लोन शिशिर खनाल थेनोन विशेष दूत गोर से रूपतासी लेङमोला सियुबा मुला रोङसा ब्लोन खाङरी रूपतामा थेनिकादे घुङरी नेपाल थेन अमेरिका घुङला ब्रेलबादा दातेला बिमा ज्याबा खारङ लासी सोबारी खामला बिबा ताम्री काठुई ताबा मुबा बिसी ब्लोन खाङसे पाङबा मुला चुराङ लासिन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला चोहो रवि लामी छाने थिएन अमेरिकी लो थिएन मध्य एसियाला विशेष दुन सर्जियो गोर्से रूपतासी लेङमोला सिबा मुला चोहो लामी छाने थिएन तिनी रूपतामा विशेष दूत गोर्से सामाजिक सञ्जाल एक्स ग्याम जानकारी पिन्सियुबा हिला रूपतामा धुरी नेपाल थिएन संयुक्त राज्य अमेरिका घुङला ब्रेलबादा दातेला भीमा कोङबा शोभा ताम्री काठुई ताबा मुबा बिसी पाङबा मुला याम्बु उपत्यकाला बागमती थिएन स्यान्दो गान्धी गाम्री ठिम्दा नाङ्सी शोभा दिम टहरा तिनीनोन फुप्पन मुला सरकार थिएन याम्बु महानगरपालिकाला थुतबोन्डी तिनी कामपा चुइडु बालाजुला विष्णुमती गान्धी थिएन धोबी खोला गान्धी गाम्ला दिम टहरा फुप्पा मुला कामपा चुइङा स्वयम्बु थुम्ला ठिम्दा नाङ्सी शोभा दिम टहरा फुप्पा गे लाबान मुला बिसी याम्बु ला रो सिडियो मुक्ति राम रिजालसे सुङबा मुला सरकारसे तिलमा बल्खु थिएन कालीमाटी थुम्ला गान्धी गाम्री ठिम्दा नाङ्सी शोभा बस्ती फुप्पा मुबा दाते धोना याम्बु नाङ्री सरकारी सार्वजनिक थिएन निजी सा अतिक्रमण लासी शोभा तोङ नि बिमा लाना दिम टहरा फुप्सी झिन्बा मुला बिसी रोसिडियो रिजालसे सुङबा मुला प्रभावित थेत्मादा होल्डिङ सेन्टर रि पुइसी थान्बा मुला नेपाल मेडिकल काउन्सिल से मेन्दो चुइकु डाक्टर कादेला लाइसेन्स खारेज लाबा मुला काउन्सिल से नेपाली नागरिकता खलाबा मेन्दो चुइकु डाक्टर कादेला लाइसेन्स दर्ता खारेज लाबा हिन्ला बिसी काउन्सिलला रजिस्ट्रार डाक्टर सतीश कुमार देवसे सुङबा मुला चुङाछा काउन्सिल से नेपाली नागरिकता खलाबा खलासी स्यान्दो युल्ला नागरिकता किन्बा मेन्दो चुइनिस ला लाइसेन्स खारेज लाबा मुबा डाक्टर कादेसे नेपाली नागरिकता खलासी ब्रिटिस क्यानेडियन अमेरिकन न्युजिल्यान्ड जर्मन अस्ट्रेलियन थिएन भारत ला नागरिकता किन्बा कादेला दर्ता खारेज लाबा खिन्ला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासे ओने रुकुम स्यारग्याम रोल्पा जोङला थवाङ गाउँपालिका जलजला क्यार निवान लाबा जीव दुर्घटना ग्याम सिबा कादेला भ्ला साङ्गे हुल्डी दोगाई बिसी दुन्युर प्रसाल बामुला सुङबोन मनिष सासे तिनी कागुर छिपान लानन मिनी सिबासे चु घटना ग्याम याङ मोकोन्दा धुङ्गाल ताबा मुला बिसी सुङबा मुला चु धुङ्गाला धुरी सिबाला दिम थेमेसे सु नाबारी खाम्बा भङ याङगाई सुङबान सुङबोन झासे घाइते कादे योनान ज्याबा तागाई बिसी सुङबा मुला निचुई ब्लि घण्टा नाङरी तोङ गिक ग्याजा निसे मेन्दो निचुई मोटर सेङबा कादेदा ठिम नाङबा विमान कारबाही लाबा मुला याम्बु उपत्यका ट्राफिक प्रहरी घेजाङसे पाङबा अनुसार झी आइराक थुङबा ठिम्दा नाङसी सेङबा राइड सेयरिङ ट्राफिक सङ्केतदा आङ्यानबा लेन ग्याम आब्राबा खारङ दामान पार्किङ लाबा हरन रापारी आयाङबा ग्लारी हन राप्पा कादेदा चुङबा हिला कारबाही ग्याम किन्बा लाख ब्रेसे तोङ घाँचुई ब्रे टाङ्गा युल्लाको श्री थान्बा मुला याम्बु महानगरपालिका निजी सोम जोर गणेश ओम बहाल टोल्ला बजु धातु बिहार ग्याम यो लाबा बुद्धला कुदा थेनोन ग्लारी भोर्सी थान्बा मुला संयुक्त राज्य अमेरिकाला न्युयोर्कला टिबेट हाउस कनेक्ट श्री धोबा चुकु 2078 साल फागुन्डी नेपाल भाबा मुबा याइसी बाबा कुदा तिलमा साङ्गे चोमदान देला केवासाङ दिन्छेन लाभसरी दोषी होजान ग्लारी थान्बा खिला रघु गङ्गा गाउँपालिका गिक बेगम री तिनी ढुइसे डोजर नाङमा डोजर सेङबा मिनी सिंह सिबा मुला बेग्ला भिजरा हेन्से भेजने निवास सडक ग्यालाम शोभा धुरी ढुई ताइसी रुइसे देउराली कन्स्ट्रक्सन प्रालीला डोजर नाङमा रघु गङ्गा गाउँपालिका नि भगवतीला घाँचुई गिक दिङला पदम कार्की सिबा मुला बिसी जोङ प्रहरी गेजाङसे पाङबा मुला नवल परासी बर्ता घाट सुस्ता स्यारला कावसोती नगरपालिका ब्रे काली गण्डकी चोकला स्यार नुप राजमार्गरी मोटर दुर्घटना तामा मेन्दोगिक मिनी सिबा मुला बिसाम मेन्दोगिक घाइते ताबा मुला तिनी स्योरी फालफुल चोग्याम डन्डा क्यार निवान लाभा स्कुटर सडक ग्यालाम्री रोगदिसी थान्बा ट्रकला लिछाला भोरी ठोकमा हुफसे कोट गाउँपालिका निचिबा निशा कुमार सिबा मुला बिसी प्रहरी से पाङबा मुला चुराङलासिन बाँकेला राप्ती सोनारी गाउँपालिका वडा नम्बर नि अगैया गाम्री रोगदिसी थान्बा ट्रक री बस ठोकमा बसरी क्रेबा मेन्दो सोम्ची ब्रे मिनी घाइते ताबा मुला इलाका प्रहरी घेजाङ काउलपुर से पाङबा अनुसार तिनी स्योरी राप्ती सोनारी नि अगैया घट्ट हवा स्योङ गाम्री स्यार ग्याम नुप क्यार खाबन लाबा बस रोगदिसी थान्बा ट्रक री ठोङबा मेन्दो सोम्ची ब्रे मिनी घाइते ताबा हिन्ला बिसी प्रहरी से पाङबा मुला स्यान सिबन मोबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 1 रहेको उज्यालो यात्रा कविता अन्तर्गत रहेर प्रश्नोत्तर भाविस्तार पठनबोध र श्रुतिबोधमा केन्द्रित भई संवाद प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: ए दावा अमृता तिमीहरू आऊ न ऊ त्यो पोखरीको दिलमा बस्दै गर म यतापट्टिका फुलमा पानी हालेर आइहाल्छु
5: तिम्रो बगैँचामा त कति राम्रा फुलहरू फुलेका, कस्तो सफा अनि चिटिक्क परेको बगैँचा।
4: चिटिक्क परेको होइन, चिटिक्क पारेको।
6: तिमीसँग कुरा गर्न त कसले सक्छ र? कति राम्रा राम्रा ढकमक्क फुलेका फुलहरू, मान्छे जस्तो बगैँचा पनि उस्तै।
4: भो भो, धेरै फुर्क्याउनु पर्दैन क्या।
5: हामी पनि तिमीलाई सघाउँछौ नि, काम सकेर सबैजना सँगै बसौला।
4: तिमीहरू आयौ, मलाई खुसी लाग्यो। बेला बेला साथीसँग कुरा गर्दा धेरै कुरा सिक्न पनि सकिन्छ। विशेष केही थियो कि?
6: खास त्यस्तो त केही थिएन। नेपालीको प्रश्नोत्तर भाव विस्तार सम्बन्धी विषयमा तिमीसित यसो छलफल गरौँ भनेर क्या।
5: मेरो पनि त्यस्तै समस्या छ है।
4: ऊ हेर त, कृष्ण सर पनि यही बाटो आउँदै हुनुहुन्छ। सरसँगै बसेर कुरा गर्न पाए झनै राम्रो हुन्थ्यो नि।
6: कता जान लाग्नु भएको हो? मलाई त सरसँग बोल्नै डर लाग्छ, रिसाउनु पो हुन्छ कि।
4: एकचोटि सोधौ न, सोध्दैमा के हुन्छ र।
6: लौ लौ जाऊ।
7: नमस्कार सर।
8: नमस्कार। अनि तपाईहरु यहाँ?
4: मेरो घर यही त हो नि। कता हिड्नु भएको सर? आउनुहोस् न, हजुरलाई हतार छैन भने एकैछिन यता बसौँ।
8: ए, यो सुजाताको घर हो? म त साँझ पख यसो घुमौँ भनेर हिँडेको। किन, केही छ र?
6: यसो पढाइकै बारेमा छलफल गरौँ कि भनेर नि।
8: हुन्छ, एकैछिन बसौँ न त।
4: सर, यतै बगैँचाको छेउमा बसौँ कि, यहाँ मेचहरू पनि छन्, म चिया पनि लिएर आइहाल्छु। तपाईँहरू यतै बसेर कुरा गर्दै गर्नुहोस् न है।
8: ओहो, सुजाताको बगैँचा त कति राम्रो रहेछ।
5: सुजाता त पढाइमा पनि सिपालु अनि घरको कामकाजमा पनि जागरेली। सर, हामी सुजाताको घरमा प्रश्नोत्तर लेखन अभ्यासका सम्बन्धमा छलफल गरौँ भनेर आएका थियौँ।
6: सरसँग पनि भेट भयो, झन् सुनमा सुगन्ध भने चाहिँ भइहाल्यो।
4: सर, चिया खाँदै कुरा गर्दै गरौँ न।
8: ओहो, कति छिटो, कस्तो स्वादिलो चिया, कसले बनाएको, आमाले कि तपाईँले?
4: मैले नै हो, मलाई त घरको काम गर्न पनि जागर लाग्छ।
8: असल मान्छे यस्तै त हुन्छन् नि। के थियो भन्नुहोस् त।
6: हामी तिनैजना हिजो वाद विवाद प्रतियोगितामा गएकाले पाठ छुटेको थियो, त्यही छुटेको प्रश्नोत्तर अभ्यास आदिका सम्बन्धमा कुरा गरौँ कि भनेर।
5: यो प्रश्नोत्तर अभ्यास गर्न अलि आएन सर। सयौँपल्ट घोटिएर दाउरो बन्छ चन्दन भन्नुको तात्पर्य के हो?
8: दाउरोलाई घोट्दा घोट्दा मसिनो चन्दन बनाउन सकिन्छ, त्यस्तै सफल हुन निरन्तर अभ्यास गर्नुपर्छ भनिएको हो।
6: मान्छेहरू कसरी महान बनेका हुन्? यो प्रश्न सुन्दा सजिलो जस्तो छ, तर कसरी भन्ने?
8: उच्च काम गर्ने सङ्कल्प लिएर त्यसलाई पुरा गर्न प्रतिबद्ध हुने मान्छे नै महान बनेका छन्।
4: सरको त बोल्ने शैली नै मिठो।
8: ल, अर्को प्रश्न है, के कस्ता मान्छेहरू विश्वका निम्ति गौरव बन्छन् भन्नुहोस् त।
4: म भन्छु, जो मनका ईर्ष्या द्वेष हटाएर सबैलाई माया प्रेम गर्न सक्छन्, जो उच्च आदर्शलाई पछ्याउन सक्छन्, तिनै मानिस विश्वका निम्ति गौरव बन्छन्।
5: कस्ता मान्छेको शिर विजयी हुन्छ?
6: यसको जवाफ म दिन्छु है। जो मान्छे अन्यायको विरुद्ध लडेर न्याय स्थापना गर्छ, त्यही मान्छेको शिर विजयी हुन्छ। धरतीलाई सुन्दर र मनोहर बनाउने मान्छे कस्ता हुन्?
5: यसको जवाफ म दिन्छु, ज्ञान र कर्मले क्रियाशील भएर धरतीलाई सिगार्ने काममा जो लाग्दछन्, तिनैले धरतीलाई सुन्दर र मनोहर बनाउने काम गर्छन्।
8: आदर्श नमुना मान्छे बन्न के गर्नुपर्छ?
4: महान उदार भावनाबाट प्रेरित भएर मानव हितका निम्ति जो काम गर्छन्, तिनै मान्छे आदर्शका नमुना बन्छन्।
8: कस्तो राम्रो जवाब। अब एउटा प्रश्न सोध्छु है, कविलाई के गर्ने हुटहुटी चलेको छ?
6: आदर्श यात्रामा कहिले हिँडुला, चन्द्र सूर्यले प्रकाश दिए झैँ मानव जातिमा उज्यालो छर्न कहिले सकुला, आफ्नो पौरखमा बाँच्न सक्ने र आफै सर्वोच्च कविता कहिले बन्न सकुला भन्ने कुराको हुटहुटी कविमा चलेको छ।
8: कस्तो राम्रो जवाब। कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लौ भन्नुहोस् त।
5: यो श्लोक हो, आफ्नै पौरखले बाटो कहिले खनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म।
6: अलिअलि म भन्ने कोसिस गर्छु नि।
8: भन्ने नै तपाईँहरूले हो।
6: कविले कविताको अन्तिम श्लोकलाई आफू लक्षित बनाएका छन्। कर्मयोगको साधनाले मान्छेलाई महान बनाउँछ, त्यसैले कविले आफू महान कर्मयोगी बन्ने सपना पालेका छन्।
4: कविलाई आफ्नै खुट्टामा उभिन मन छ, आफ्नै पौरखमा बाँच्ने भावना जागेको छ,
8: हो, ठिक भन्नुभयो। कवि आफ्नै पौर्खले जीवनको मार्ग प्रशस्त गरी आदर्श व्यक्तित्व निर्माण गर्न चाहन्छन्। उनी जीवनलाई डोर्याउने, समाजलाई पथ प्रदर्शन गर्ने, महान साहित्यिक रचना गर्ने उनको चाहना छ। कवि जीवन र जगतलाई आलोकित पार्ने सर्वोच्च कविता बन्न चाहन्छन्, महान साहित्यिक रचना बन्न चाहन्छन्।
5: यति दुईटा हरफबाट कविले त धेरै कुरा पो भनेका रहेछन् त।
6: प्रश्न उत्तरबाट त कविताका धेरै कुरो बुझ्यौँ, अब भाव विस्तारका कुरा सिक्न पाए पनि हुन्थ्यो।
8: हुन्छ, अब भाव विस्तारतिरै लागौँ न त।
5: भाव विस्तार भनेको दिइएको कविताको वर्णन गर्ने होइन र?
8: हो, भाव विस्तार भनेको दिएका पङ्क्ति वा हरफको मर्म, आशय, अर्थ खुलस्त पार्नु हो। त्यसमा निहित भाव वा विचारलाई व्याख्या गर्नु हो वा वर्णन गर्नु हो।
4: यसलाई परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन भागमा लेखिन्छ, होइन त?
8: हो, ठिक भन्नुभयो। दिइएको कवितांशको भाव विस्तार गरौँ न त। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। ल, यिनै पङ्क्तिको भाव विस्तार गरी हेरौँ न त।
4: म सुरु गरौँ त?
8: हुन्छ, गर्नुहोस् न। बाँकी अंश सबैले थप्दै जानुहोस् है।
4: प्रस्तुत कविताका हरफहरू उज्यालो यात्रा कविताबाट लिइएका हुन्। कवि रामप्रसाद गेवालीले कविताका यी हरफहरूमा नैतिकता र आचरण सम्बन्धी भाव व्यक्त गरेका छन्।
6: मानिसको चरित्र विकासको मूल माध्यम प्रेम, स्नेह र सद्भाव नै हो। मान्छेले हरेक मानिसलाई प्रेम र सद्भाव प्रकट गर्न सके संसार शिष्ट, मर्यादित र हार्दिक बन्छ।
5: समाज हार्दिक बन्न नसक्नुको कारण मानिसको मनभित्र ईर्ष्या, द्वेष र अहङ्कारभित्र रुमलिएको जिन्दगी खुसी, सुखी र समृद्ध हुन सक्दैन।
8: तपाईँहरूले छुटाएका कुरा म थपिदिन्छु नि। हुन त, जो प्रेम र सद्भाव छर्छन्, परोपकार र समाजको हितमा लाग्छन्, त्यस्ता मान्छे विश्वका आदर्श चरित्र बन्न सक्छन्। तिनै व्यक्तिहरू विश्वका निम्ति गौरव बन्छन्। यसरी प्रस्तुत कवितांशले मानिसलाई आफूभित्र गढेर रहेको ईर्ष्या, द्वेष, अहङ्कार जस्ता भावनालाई हराएर सम्पूर्ण प्राणीप्रति प्रेम राख्नुपर्छ अनि मानव जीवन गौरवान्वित हुन पुग्छ।
6: अब त कवितांशको भाव प्रष्ट भयो जस्तो लाग्यो।
8: हो, अब सबैजनाले भनेका कुरालाई क्रमशः राख्दा कवितांशको भाव स्पष्ट हुन पुग्छ र भाव विस्तारको अंश पुरा हुन्छ।
5: अब पठन बोधतिर लाग्ने हो कि सर?
8: हुन्छ, तपाईँहरूसँग पाठ्यपुस्तक त छँदैछ। यो अनुच्छेद पढेर दुईटा काम गर्नुपर्नेछ। पहिलो काम सामान्य प्रश्नोत्तर गर्ने र दोस्रो काम भाषिक संरचना र वर्ण विन्याससँग सम्बन्धित अभ्यास गर्ने। यो दिएको अनुच्छेदलाई अमृताले पढ्नुहोस् त।
6: गुरुकुल भनेको गुरुको सानिध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। प्राचीन कालमा शिक्षकलाई आचार्यका रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो। त्यसैले त माता पिता र आचार्यलाई अति उच्च कोटीमा राखी मातृदेव भव, पितृदेव भव र आचार्य देव भव भनिन्छ। गुरुकुलमा अहिलेको शिक्षा प्रणाली जस्तो निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो। गुरुकुलमा सबै शिष्य एउटै उमेरका हुँदैनथे, तर उनीहरूको सिकाइ एउटै समूहमा हुन्थ्यो। गुरुले शिष्यको उमेर अनुसार शिक्षा दिने व्यवस्था थियो। ठुला शिष्यबाट सानाले सिक्ने परिपाटी पनि गुरुकुलमा हुन्थ्यो। गुरु र शिष्य प्राय सँगसँगै हुने भएकाले गुरुले अराएका बेलामा काममा जानुपर्ने हुन सक्थ्यो। जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो। सामान्यतया गुरुकुलका छात्र बिहान सबेरै उठ्ने र अध्ययनका साथसाथै काममा पनि सक्रिय हुने गर्थे। गुरुकुलमा सैद्धान्तिक अध्ययन भन्दा व्यवहारिक अध्ययनलाई बढी महत्त्व दिने गरिन्थ्यो। यो शिक्षा प्रणालीमा औपचारिक परीक्षा हुँदैनथ्यो। हरेक समय नीति, व्यवहार र उसको व्यवसायिक कौशलको परीक्षा भइरहन्थ्यो। यसरी प्राचीन कालमा दीक्षान्तको समयमा केही कठिन परीक्षा लिने गरिन्थ्यो। त्यस्ता कठिन परीक्षा विभिन्न खालका हुन्थे। परीक्षाका क्रममा गोप्य रूपले गुरुले शिष्यलाई नियालिरहेका हुन्थे। शिष्यले छिचुल्न नसक्ने खालको विघ्न पर्यो भने गुरु अघि सर्थे। त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे।
8: अमृतासँगै तपाईँहरूले पनि सँगसँगै दिइएको अनुच्छेद पढ्नुभयो, होइन त? अब यिनै अनुच्छेदमा आधारित रहेर केही प्रश्नहरू सोधिएका छन्। ती सोधिएका प्रश्नको जवाब दिनुहोस् है त। जस्तै, गुरुकुल भनेको के हो?
5: गुरुकुल भनेको गुरुको सानिध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।
4: गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो, यो प्रश्नको जवाफ म दिन्छु। गुरुकुलमा सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक अध्ययनलाई बढी प्राथमिकता दिइन्थ्यो।
8: ठिक छ, गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो?
4: गुरु र शिष्य प्राय सँगसँगै हुने भएकोले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो।
8: गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे?
6: गुरुकुलमा हरेक समय नीति व्यवहार उसको व्यवहारिक कौशलको परीक्षा भइरहन्थ्यो। दीक्षान्तको समयमा केही कठिन परीक्षा पनि लिइन्थ्यो। त्यस्ता परीक्षा उत्तीर्ण गर्ने शिष्यहरू दीक्षित हुन्थे। अब सुनाइ र बोलाइको अभ्यास गर्ने हो कि?
8: हुन्छ, लौ अब सुनाइ पाठ सुन्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् है त।
7: सुनाइ पाठ एक, नेपाल सर्वोपरि, शान्ति सापकोटा। रातो बन्छ चुली बिहान रविको, झुल्का परि झलमल भाले बास्छ बिहान डाक्छ बनमा, पाक्छन् मिठा काफल दिन्छन् अमृत गीतको लय सँगै, झरनाहरूले जल सुन्दा कोकिल कण्ठको मधुरता, बढ्दो छ ऊर्जा बल हात्ती बाघ बँदेला आदि बनका, उम्दा कलाकार छन् भाषा जाति अनेक गुम्फित भए, माला अलङ्कार छन् पाखा भीर र फाट रम्य सब छन्, ऐश्वर्यका खेत छन् हामी एक हुने अनेक थरीका, सद्भावका चेत छन् हामी एक हुने अनेक थरीका, सद्भावका चेत छन्।
6: प्रश्न त किताबमा पनि दिइएका छन् सर।
8: अब ती सोधिएका प्रश्नको छोटो जवाब दिनुहोस् है। पहिलो प्रश्न छ, चुली बिहान रातो बन्नुको कारण के हो?
5: घामको झुल्काका कारणले चुली बिहान रातो बन्छ।
8: ऊर्जा बल केले बढ्छ?
4: कोकिल कण्ठको मधुर आवाजले ऊर्जा बल बढ्छ।
8: ठिक उत्तर दिनुभयो। अर्को प्रश्न, उम्दा कलाकार केलाई भनिएको हो?
5: हात्ती बाघ बँदेल आदि वन्य जनावरलाई उम्दा कलाकार भनिएको हो।
8: अलङ्कारको माला कसरी बन्छ?
6: जाति भाषा संस्कृति आदि एक भएर अलङ्कारको माला बनेका छन्।
5: साँझ परिसक्यो सर, आज यतिमै बिट मार्ने हो कि?
8: हुन्छ, मलाई पनि ढिलो भइसक्यो।
4: छुटेका पाठका कुरा त सरले सजिलोसित बताइदिनु भयो, सरप्रति हामी आभारी छौँ।
8: लौ सबैलाई धन्यवाद।
3: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: श्रोताबिन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। डियर स्टुडेन्ट्स, टुडे वी डिस्कस द स्पिकिङ एन्ड लिसनिङ एक्टिभिटिज गिभन इन युनिट 2 अफ ग्रेड 10 कम्पलसरी इङ्ग्लिश टेक्स्ट बुक। स्टुडेन्ट्स, बी रेडी विथ इसेन्सियल लर्निङ मटेरियल्स एन्ड टेक नोट्स वाइल लिसनिङ टु द अडियो लेसन। आर यु रेडी स्टुडेन्ट्स?
9: Good afternoon, sir.
10: Good afternoon, students. How are you all?
9: We are fine. How are you, sir?
10: All good from me. Ritisha, can you tell me, what are you going to discuss today?
11: Just a few seconds, sir. Perhaps we are going to practice speaking and listening today.
10: You're right, Ritisha. Let's get it started.
9: Okay, sir.
10: Dear students, now open your book on page number 21. What do you see on this page?
9: Here, three persons are talking, sir.
10: Okay, students, let's make a role play.
9: That's great, sir.
10: Well, the first lady with the microphone is Ritisha. The boy standing in the middle is Pahal. And the next lady beside Pahal is Pallavi. Got the role?
9: Yes, sir.
10: Good. So, what do you think you are going to do?
4: Now, Ritisha will ask question to Pahal and I will report what Ritisha said. Right, sir?
10: Exactly. That's what you will do. So please stand up and make the same position.
11: Sir, where's my microphone?
12: Just use this marker as microphone.
11: Thank you, Mr. Pahal. Shall I start my role, sir?
10: Yeah, of course. Go ahead, everyone. By the way, Pahal just has to stand up and listen to Ritisha.
11: Aren't you afraid of getting hurt? The reporter asked Pahal if he was not afraid of getting hurt.
10: Well played, students. Now, what's the idea of this situation?
12: Sir, I think this situation gives the idea of reporting questions.
10: You're right, Pahal. Pallavi reported what Ritisha asks you. So, reporting refers to the situation when someone is talking to somebody and the third person has heard the conversation who reports the talk.
11: Oh, that's mean reporter is always one who is not involved in conversation, right, sir?
10: Yeah. Here, Ritisha and Paul are supposed to be involved in conversation and you, Pallavi, heard them and reported what they said. Paul might have answered, "No, I enjoy the battle." Then you would have reported like this. The reporter asked Pahal if he was not afraid of getting hurt. Pahal denied and added that he enjoyed the battle.
9: We got it, sir.
10: Well, here we'll learn how to report the yes-no questions and WS questions only. Let me remind you that you have learned to report statements in Unit 1.
9: Yes, sir.
10: Let's learn reporting for the questions asked on page 22. Let's suppose the lady asking the question is Ritisha and questions are asked to Milan.
9: Okay, sir.
10: Let's start with Ritisha for the first question. Can you read the question, Paul?
12: Okay, sir. The first question by Ritisha to Milan is, can you remember how you enjoyed the festival in your youth?
11: The reporting speech will be like this. Ritisha asked Milan if he could remember how he had enjoyed the festival in his youth.
10: Good. I have written the reporting of Ritisha on the board. Can you tell me, students, what changes have been made while reporting?
11: Since it's yes-no question, the connective I have used is if, or we can use whether to. After using if or whether, the sentence structure should be SVO pattern. So, can you change into you could, as present can changes into past, that is could.
10: Great. What else?
12: Sir, I noticed other tense changes like enjoyed, bob to past, changed into had enjoyed, past perfect.
10: Yes, Paul, you're right.
11: Sir, there is change in person also. Yes, you is referred to Milan, so you as subject changed into he and your changed into his.
10: That's fantastic. Then we can deduce the rule as, number one, there should be connective, that is if or whether for yes-no question. Next, there will be connective WH word or phrase for WH questions. Then next rule is after using connective if or WS, there is SBO pattern. Then there is change of person, first person according to the subject, second person according to the object of the reporting verb, and third person has no change. The next rule is there is tense change, present changes into past and past into past perfect. Then next rule can be question changes into full stop.
12: Yes, sir. We need to take care of so many things.
10: That's fantastic. That's all for the speaking part today. Now let's move to listening part.
9: Okay, sir.
10: Well, students, open your book on page number 29. Here we are practicing the listening text. Are you ready, students?
9: Yes, sir.
10: Look at the picture below and answer these questions.
9: Okay, sir.
10: What do you see in the pictures?
11: In first picture, a man and a girl, perhaps father and daughter, and she has given him a love sign card.
10: Good. Can you remember any special day with this picture?
11: Yes, sir. Father's Day.
10: Exactly. You'll hear about this in the audio and second picture.
12: People are painting the shape of Earth. It must be about preserving Earth.
10: Yep. And what a special day does it denote?
9: Earth Day.
10: Well said. Now we are going to listen to the audio where five students are talking about special days. Dear students, I will play the audio for 3 times. When I play the audio for the first time, you do the first talks on exercise B on page number 29. When I play the audio for the second time, you will do exercise number C. Finally, I will play the audio for the third time to let you check the answers and confirm that the answers written are correct. Are the instructions clear, students?
9: Now all clear, sir.
10: Now, listen to the audio and do the exercise B given in your textbook. People are talking about special days. Do they like or dislike each day? Mark right for the correct answer. You can do it while listening or after you listen. Before you listen, look at the special days given.
13: I don't know why people still play tricks on April Fool's Day. Last year on April 1st, one of my co-workers played a really horrible trick on our office. He moved all the stuff on everyone's desks around, so no one could find what they were looking for. It was a total waste of time.
14: Earth Day is really amazing. People spend their time helping each other and nature. Last year, my book club planted flowers around the kids' playground in the park. Then we had a picnic with lots of fresh fruits and vegetables. I hope we do something just as special this year.
15: When I was a kid, we used to surprise my mom every Mother's Day with breakfast in bed. We got up early and made a mess in the kitchen, but she always enjoyed it. At least I think she did. It was a great tradition, and we had fun cleaning up the kitchen together.
16: Father's Day is a special time for me. It's great because I get to spend the whole day with my family. Last year, our whole family got together for a big dinner. They made my favorite meal, spaghetti and meatballs, and we had ice cream for dessert. We're all big talkers, so everyone had funny stories to tell.
17: I don't look forward to New Year's Eve. Those parties are the worst. There's way too much food, and you end up eating too much and staying up too late, and you feel terrible the next day. And the noise! Last year, the people next door had a huge, noisy party that went on till 5 in the morning.
10: Did you listen to the audio, students?
9: Yes, sir.
11: 5 speakers expressed their opinion about special days given in the exercise.
10: Yes, you're right. Now you go through the exercise B. You might have ticked the mark while listening or do now if you remember. But if you are not sure, you can do it next time too.
11: I have done all. I have done 4. I will make sure 1 at last.
12: I have done only 3, and I'll make sure others at the end.
10: That's good. I will play the audio for the second time. Be ready for the exercise C on page number 30. Before you listen, read the statements of the speakers.
9: Okay, sir.
13: I don't know why people still play tricks on April Fool's Day. Last year on April 1st, one of my co-workers played a really horrible trick on our office. He moved all the stuff on everyone's desks around, so no one could find what they were looking for. It was a total waste of time.
14: Earth Day is really amazing. People spend their time helping each other and nature. Last year, my book club planted flowers around the kids' playground in the park. Then we had a picnic with lots of fresh fruits and vegetables. I hope we do something just as special this year.
15: When I was a kid, we used to surprise my mom every Mother's Day with breakfast in bed. We got up early and made a mess in the kitchen, but she always enjoyed it. At least I think she did. It was a great tradition, and we had fun cleaning up the kitchen together.
16: Father's Day is a special time for me. It's great because I get to spend the whole day with my family. Last year, our whole family got together for a big dinner. They made my favorite meal, spaghetti and meatballs, and we had ice cream for dessert. We're all big talkers, so everyone had funny stories to tell.
17: I don't look forward to New Year's Eve. Those parties are the worst. There's way too much food, and you end up eating too much and staying up too late, and you feel terrible the next day. And the noise! Last year, the people next door had a huge, noisy party that went on till 5 in the morning.
10: Was the audio clear, students?
9: Yes, sir, it was.
10: Now you go through the questions in exercise C on page number 30.
9: All right, sir.
10: Did you complete going through the questions in exercise C?
9: Yes, sir.
10: Good job. Now listen to the audio for the third time and check your answers. You can complete if you were not sure and confirm your answers. This is the last time of the audio play.
13: I don't know why people still play tricks on April Fool's Day. Last year on April 1st, one of my co-workers played a really horrible trick on our office. He moved all the stuff on everyone's desks around, so no one could find what they were looking for. It was a total waste of time.
14: Earth Day is really amazing. People spend their time helping each other and nature. Last year, my book club planted flowers around the kids' playground in the park. Then we had a picnic with lots of fresh fruits and vegetables. I hope we do something just as special this year.
15: When I was a kid, we used to surprise my mom every Mother's Day with breakfast in bed. We got up early and made a mess in the kitchen, but she always enjoyed it. At least I think she did. It was a great tradition, and we had fun cleaning up the kitchen together.
16: Father's Day is a special time for me. It's great because I get to spend the whole day with my family. Last year, our whole family got together for a big dinner. They made my favorite meal, spaghetti and meatballs, and we had ice cream for dessert. We're all big talkers, so everyone had funny stories to tell.
17: I don't look forward to New Year's Eve. Those parties are the worst. There's way too much food, and you end up eating too much and staying up too late, and you feel terrible the next day. And the noise! Last year, the people next door had a huge, noisy party that went on till 5 in the morning.
10: Students, did you make any corrections?
12: I completed the missed one, sir.
4: I made one correction and completed the missed one. I had missed only one in exercise B.
10: You are going to see your answers. Are you ready?
9: Yes, sir.
10: Will you tell your answers to the tasks of exercise B? First, start with Ritisa.
11: Yes, sir. Speaker number 1, April Fool's Day, dislikes it.
4: Speaker number 2, Earth Day, likes it.
12: Speaker number 3, Mother's Day, likes it.
11: Speaker number 4, Father's Day, likes it.
4: Speaker number 5, New Year's Eve, dislikes it.
10: Well done, dear students. Now, Pahal, will you share the answer of the first two speakers of exercise C?
12: Okay, sir. Speaker first. A. One of his co-workers played tricks on everyone. True. B. He had a wonderful time. False. Speaker 2. A. The book club planted flowers. True. B. He did not go anywhere on Earth Day. False.
10: Good job, Paul. Now, Pallavi, we'll present the last three speakers. Pallavi?
4: Sure, sir. Her mother did not enjoy them making a mess in the kitchen. False. The kids served the mother breakfast in bed. True. Speaker 4. He had a party with his friends. False. He went to a big family dinner. True. Speaker 5. She went to a great party. False. The neighbors had a noisy party. True.
10: That's awesome job, students. Well done. Okay, we'll meet again in the reading too. Have a nice time.
9: Thank you, sir. You too. Bye-bye.
3: Hello, Srutabin. आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार.

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान। कुबेर राई, बालेन्द्र राई र साथीहरूको स्वरमा, ज्ञानेन्द्र गदालको रचना, मानसिंह थुलुङको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समय रहनेछ प्रदेश समाचारको। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने संघीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगमनी बजार सुनसान बन्दै गएको छ भने नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। यसअघि नेपाली उपभोक्ताले जोगमनी गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा लगायत सामग्री खरिद गरी ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। विराटनगर महानगरपालिका 9 शुभम इम्पोरियम सञ्चालन गर्दै आउनुभएका अशोक शाहले पछिल्लो समय पसलमा स्थानीय ग्राहकको आगमन केही मात्रामा वृद्धि भएको बताउनुभयो। सरकारले 100 को सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने नियम कार्यान्वयनमा आउनु र भन्सार कार्यालयले यसलाई कडाई गर्दा जोगमनी बजारबाट चामल, लत्ता कपडा, भाँडाकुँडा लगायत सामग्री खरिद गरी ल्याउने नेपाली उपभोक्ताको संख्यामा कमी आएको उहाँले बताउनुभयो। बागलुङको काठे खोला गाउँपालिका 2 भीमा पोखरा र काठे खोला गाउँपालिका 4 तग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। बागलुङको काटेखोला गाउँपालिकाभित्र 12 सवारी साधन सञ्चालनमा ल्याउने योजना अनुसार डुडिया खोलाको डुडिया घाटमा पक्की पुल निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,22,000 रुपियाँ खर्चेर पुल निर्माण सम्पन्न गरिएको छ। निर्माण कम्पनीले सम्झौताको 1 ढिला गरी निर्माण कार्य सकेको छ। पुल निर्माणपछि काटेखोला गाउँपालिकाको 2 तङ्ग्राम र धम्जामा र ताराखोला गाउँपालिका पुग्ने छोटो सडक 12 सञ्चालनमा आउनेछ। काठमाडौँ महानगरपालिका 10 धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ। आजदेखि घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो। सरकारले शुक्रबार बल्खु र कालीमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब 2,000 बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने त्रिपुरेश्वर स्थित 10 रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन भइरहेको छ। मध्य प्रदेशका जिल्लाहरूमा लागु पदार्थको दुर्व्यसनमा युवाहरू फस्न थालेपछि यस विरुद्धमा प्रदेश प्रहरीले प्रदेशभरि विशेष अभियान सञ्चालनको तयारी गरेको छ। प्रदेश प्रहरी कार्यालयले मध्य प्रदेशका 8 जिल्ला तथा 136 पालिकासँग सहकार्य गरेर एकसाथ लागु औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान 2083 सञ्चालन गर्ने तयारी गरेको हो। लागु पदार्थको दुर्व्यसन रोकथाम तथा लतमा फँसिएकाहरूको सुधार तथा पुनस्थापनासम्मका अभियान तीनै तहको सरकारका समन्वय तथा सहकार्य एवं प्रत्यक्ष सहभागितामा सञ्चालन गरिन लागेको मध्य प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो। नेपाल भारतको खुल्ला सिमाना भएका कारण विद्यालयका बालबालिकादेखि ठूलो संख्यामा युवाहरू लागु औषधको कुलतमा फँसेको अनुमान अनुभव गरिएको बेलामा सञ्चालन हुने महाअभियानले लागु औषधको नियन्त्रण, सेवनकर्ताको पहिचान तथा पुनस्थापनामा मद्दत पुग्ने प्रहरीको विश्वास छ। पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक वृद्ध वृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको संक्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। वृद्ध वृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु मृगौला रोगको परीक्षण, रगत, दिसा पिसाब, खकार लगायतको जाँच, पोषण अवस्थाको लेखाजोखा लगायत अन्य रोगको उपचार तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल रिफर समेत गर्न कार्यक्रम सञ्चालन गरिएको हो। गत शुक्रबारदेखि वडा नम्बर 4 मुडीकुवाबाट सुरुवात भएको कार्यक्रम 11 वडामा सञ्चालन हुने भएको छ, जसमा चिकित्सक सहित स्वास्थ्य कर्मीहरू नगरका सबै घरधुरीमा पुग्नेछन्। र म्याग्दीको धौलागिरी गाउँपालिका 4 स्थित पर्यटकीय स्थल दोभान सडक सञ्चालनमा जोडिएको छ।
म्याग्दी हुँदै मुस्ताङ र धौलागिरी आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरी चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ। यो स्थान समुद्री सतहदेखि 3,000 मिटर उचाइमा रहेको छ। 65 मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाले धौलागिरी चक्रीय पदमार्गको अन्तिम मानव बस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म 9 किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। आठ पच्चिसको समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 समाचार, 7:30 समय रहनेछ शैक्षिक कार्यक्रमको, 7:45 लोकगीत, 8 अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:25 शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ करिब 9 9 समाचार, 9:20 समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम घर देश प्रदेशको, 10:40 पुराना आधुनिक गीत, 11 समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र,
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
1: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
3: साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ। हिमाली भूभाग साताको सुरुमा र मध्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको हिमपात वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा साताभरि तथा कोशी र बागमती प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। पहाडी भूभाग साताको सुरु र मध्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनीको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा साताभरि तथा कोशी, बागमती र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग साताको सुरुमा र मध्यमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र अन्त्यमा कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बागमती, गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र मध्यमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
3: गत साता सरदर भन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुङ लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्थापन गर्नुहोस्। देशका अधिकांश स्थानहरूमा साताभरि नै हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मध्य पहाडमा लगाइएको गहुँलाई खेतमा नछोडी भित्र्याउनुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउनुहोस्। गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करिब 12% चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले 5 नीमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र किराहरूका विभिन्न अवस्थाहरू नष्ट हुन्छन्। खाद्यान्नको लागि प्रयोग गरिने गहुँ भण्डारणमा किराबाट जोगाउन भकारीको माथिल्लो भागमा 4-5 इन्च जति छहारीमा सुकाइएको सुकिलो निम, बकाइनो र तितेपाती जस्ता बोट बिरुवाहरूको पातहरू प्रयोग गर्नुहोस्। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट बचाउन बिउ राखिएको भाँडाको मुखबाट 6-12 इन्चको गहिराईमा सेल्फस विषादी 1 पुरिया 10 ग्राम प्रति मेट्रिक टन 10 क्विन्टलका दरले राख्नुहोस्। हरियो मल लगाउने उपयुक्त समय भएकोले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिको लागि ढैँचा, सनै, मुङ आदि लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। चैते धानमा पतेरो किरा लाग्ने समय भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रय नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुरा जस्ता मित्र जीवहरूको संरक्षण गर्नुहोस्। नोक्सानी बढी भएमा साइपरमेथ्रिन 10% ईसी 1 ml प्रति लिटर पानीको दरले साँझमा छर्कनुहोस्। मध्य पहाड़ी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू मनकामना 1, मनकामना 3, मनकामना 4, मनकामना 5, मनकामना 6, पोसिलो मकै 1, खुमल पहेँलो, शीतल, देउती, खुमल हाइब्रिड 2, वर्णशंकर मकै आदि तथा छिटो पाक्ने मकैका जातहरू अरूण 3, अरूण 4, अरूण 6 छर्नुहोस्। पहाड़ी भेगहरूमा सिफारिस गरिएको मकैको उन्नत जातहरू 1-1.5 केजी प्रतिरोपणीका दरले लगाउनुहोस्। उच्च पहाड़ी क्षेत्रमा लगाइएका गहुँ बालीमा खैरो र कालो सिन्दुरे रोगहरू देखिएमा रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल 1 ml वा ट्याबुकोनाजोल 50% र ट्राइफ्लोक्सिस्ट्रोबिन 25% मिश्रित ढुसीनाशक विषादी 0.5 ग्राम प्रतिलिटर पानीको दरले 10-12 दिनको फरकमा 2-3 पटकसम्म पातहरू भिज्ने गरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
3: वर्षे फलफूलको बगैँचा स्थापनाको लागि जग्गा छनौट गरी गुणस्तरीय बिरुवा प्राप्त हुन सक्ने स्रोतको सुनिश्चित गर्नुहोस्। स्याउमा लाग्ने भुवादार लाही किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अपनाउनुहोस्। लाही किराबाट संक्रमित हाँगा मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले यसलाई नोक्सान पुर्याउने भएकोले यसको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एफिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 ml प्रति लिटर पानीमा मिसाई भुवादार लाही लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। सुन्तला जात फलफूलमा लाग्ने पुतलीको लार्भाहरू संकलन गरी नष्ट गर्नुहोस्। नोक्सानी ज्यादा भएमा क्लोरन ट्रानिली प्रोल 1 ml प्रति 3 लिटर पानीमा मिसाई साँझको समयमा छर्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
3: फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग किराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलोपालो गरी प्रयोग गर्नुहोस्। आगामी साता धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडमा पुसको अन्तिम साता र माघको पहिलो लगाएको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। यसरी खनेको आलुलाई राम्रोसँग हावा खेल्ने र घाम नपर्ने ठाउँमा फिजाएर राख्नुहोस्। खुर्सानीको बेर्नालाई करिब 9 इन्च अग्लो ड्याङ बनाई बेर्नाको फेदमा खाल्डो नपर्ने गरी सारेर पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्। मध्याहपछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्यूको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी डाइनोक्याब 1.1 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। प्याज ढालेको 15-20 दिनपछि गानालाई उखेलेर छायामा सुकाउनुहोस्।
1: अब पशुपालन।
3: प्री मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङबाट पशु चौपायालाई जोगाउन मध्याहपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघ गर्जन चट्याङ सहित हावाहुरी समेत चल्दा पशु चौपायाहरू डराउने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्। यस्ता घटनामा पशु चौपायाको मृत्युबाट हुने आर्थिक क्षति कम गर्न पशु बिमा गर्नुहोस्। पहाड़ी र उच्च पहाड़ी जिल्लाहरूमा साँझमा हुने वर्षा पश्चात तापक्रम 81 घट्दा बाछा बाछी र पाठापाठीमा श्वास प्रश्वासको संक्रमण भई निमोनिया समेत हुन सक्छ। चिसो भुइँबाट हुने संक्रमण कम गर्न भुइँमा सुक्खा सोत्तरको व्यवस्था गर्नुहोस्। गर्मीको समयमा लामखुट्टे, झिङ्गा, किर्णा आदिको संख्या पनि बढ्ने र गाई भैँसीमा लम्पी स्किन रोगको संक्रमण हुने जोखिम समेत रहेकोले गाई भैँसीलाई लम्पी स्किन रोग विरूद्धको खोप अनिवार्य लगाउनुहोस्। पशु चौपायाहरूलाई गर्मीबाट जोगाउन शीतल ठाउँमा बाँध्नुहोस्। चिसो र सफा पिउने पानीमा सक्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। दिउँसो घाम चर्केको बेलामा आराम गर्न दिई साँझ बिहान मात्र चराउनुहोस्। सम्भव भएमा गर्मी ठाउँमा पशु चौपायाको गोठमा पंखा, फोगर वा अन्य यस्तै स्प्रिङ्कलर शीतल गराउने उपकरण प्रयोग गर्नुहोस्। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। दानामा थोरै नुन र खनिज मिश्रण मिसाएर खुवाउँदा पशु चौपायाले गर्मी सहन सक्छन्। भेडा बाख्रा विशेष गरी पाठापाठीलाई नयाँ पालुवा पलाएको ठाउँमा चराउँदा पेट फुल्ने समस्या हुन सक्छ। तसर्थ बिहानको शीत ओभानो नभएसम्म पशु चौपायालाई चराउन नलैजानुहोस् र चराउनु अघि केही सुक्खा पराल वा घाँस खुवाउनुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब कुखुरा हाँस बङ्गुर पालन सम्बन्धी सल्लाह। प्री मनसुनी वर्षाको कारण हावामा आर्द्रता बढी हुने, स्वत्तर ओसिलो भई डल्ला पर्ने जस्ता समस्याहरू देखिन्छन्। यसले कुखुराहरूमा कक्सिडियोसिसका साथै श्वास प्रश्वासको समस्या निम्त्याउन सक्छ। स्वत्तर व्यवस्थापनका लागि दिनमा कम्तीमा एक पटक स्वत्तर चलाउनुहोस्। पानी पिउने भाँडा वरिपरि स्वत्तर भिजेको छ भने तुरुन्तै बदल्नुहोस्। आगामी साता धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले गोठ खोरभित्र हावा खेल्ने गरी पानी नपस्ने व्यवस्था मिलाउनुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
3: माछा पालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क गर्नुहोस्। ट्राउट माछाको भुरामा बाह्य परजीवीको संक्रमण भएमा हप्ताको दुई पटक 2-3% ढिके नुनको घोल बनाई माछाबाट फिज नआएसम्म डुबाउनुहोस्। चैत वैशाख महिनामा सिल्भर र बिग हेड कार्पको प्रजननको समय भएकोले 1200-1500 माउ माछा प्रति बिगाका दरले छुट्टै पोखरीमा राखी सन्तुलित दाना दिनुहोस्। अब घाँसे बाली, सेटेरिया गिनी सिग्नल जस्ता बर्खे घाँसका लागि नर्सरी बेडको तयारी गरी बिउ लगाउनुहोस्। भर्खरै उम्रदै गरेको घाँसमा पशु चौपाया चराउँदा जरामा रहेको कार्बोहाइड्रेटको मात्रा घट्न गई घाँसको उत्पादन कम हुन्छ। सिँचाइ हुने क्षेत्रहरूमा जेठ असारमा तयार गर्न टियोसेन्टी घाँसको बिउ 1.5 केजी प्रति कट्ठा वा 2 केजी प्रति रोपनीका दरले लगाउनुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: हेलो
5: हेलो,
4: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
7: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
5: ल देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
6: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
6: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
6: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौँ। म नरेश न्यौपानी
1: र म शान्ति कुँवर।
0: कृषि पत्रिकाको सुरुमा नागरिक दैनिकमा प्रकाशित बाख्रा पालनबाटै लाखौं आमदानी शीर्षकको समाचार।
1: म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 2 लमसुङका कृष्ण गौजन 52,000 लगानीबाट सुरुवात गरेको बाख्रा पालन व्यवसायबाट वार्षिक लाखौं आमदानी गर्न सफल हुनुभएको छ। विक्रम सम्म 2074 60 वर्षीय गौजनले घुम्ती कोषको सहुलियत ब्याज दरको ऋण 38,150 र 15,000 बिउ पुँजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बन्नु भएको छ। घुम्ती कोषको ऋण र बिउ पुँजीबाट 3 माउ बाख्रा किनेर घरमा भएका 2 बाख्रामा थपेर 5 बनाएको थिए, तर 2 मरे, उहाँले भन्नुभयो। जमुनापारी जातको बाख्राको नस्ल सुधारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको संख्या बढेर 120 सम्म पुग्यो। हाल 70 खसी बोका, पाठापाठी र माउ बाख्रा छन्। उक्त फार्मबाट वार्षिक 15 भन्दा बढी खसी बोका र उत्तिकै संख्यामा पाठापाठी बिक्री हुन्छन्। मासुका लागि र पाल्नका लागि खसी बोका किन्न ग्राहकहरू गोठमै आउँछन्। पाठापाठी र खसी बोकाको उमेर तथा तौलका आधारमा फरक फरक मूल्यमा बिक्री हुने गरेको छ। घुम्ती गोठमा परम्परागत भैँसी पालन व्यवसाय छाडेर गौचनले बाख्रा पालन सुरु गर्नु भएको थियो। बाख्रा पालनबाट भएको आमदानीले घर व्यवहार चलाउन सहज भएको गौचनले बताउनुभयो। उहाँलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आउनु भएको छ। बाख्रा पालनबाट भएको आमदानीले कान्छा छोरा लिलेन्द्र गौजनलाई पढ्नका लागि अस्ट्रेलिया पठाउनु भएको छ। वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रा पालनमा साथ दिइरहनु भएको छ। वैदेशिक रोजगारीमा सोचे जस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रा पालनमा साथ दिएको सुरेन्द्रले बताउनुभयो। विदेशमा गर्ने मेहनत र बगाउने श्रमको पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छु, उहाँले भन्नुभयो। विदेशको अनुभव पनि गरियो, अब यतै व्यवस्थित रूपमा बाख्रा पालन गर्ने सोचाइमा छु।
0: कारोबार दैनिकले दाङमा व्यवसायिक खेतीबाट रोजगारी र समृद्धि शीर्षकमा समाचार प्रकाशित गरेको छ। घोराही 2 निमुरियामा केही वर्ष अघिसम्म हिउँद सुरु भएसँगै रोजगारीको अभाव देखिन्थ्यो। खेतबारीमा काम नहुँदा गाउँले महिला घरमै निष्क्रिय भएर बस्न बाध्य थिए भने युवाहरू रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिनु पर्ने अवस्था थियो। तर अहिले व्यवसायिक कृषि फर्मले स्थानीयको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ। गाउँमै रोजगारीको अवसर सिर्जना भएपछि स्थानीयलाई घर व्यवहार चलाउन सहज भएको छ। निमुरियाकी मुना चौधरी कृषि फर्म सञ्चालनमा आएपछि कामको अभाव झेल्नु नपरेको बताउनुहुन्छ। चौधरी बिहान साँझ घरायसी काम सम्हालेर दिउँसोको समय कृषि फर्ममा काम गर्नुहुन्छ। पहिले हिउँद लागेपछि काम नहुँदा घरमै बस्नु पर्थ्यो, अहिले गाउँमै काम पाइन्छ, आमदानी पनि मनग्ञ भइरहेको छ, उहाँले भन्नुभयो। मुना तरकारी खेती सम्बन्धी काम गर्दै मासिक करिब 14,000-15,000 रुपियाँसम्म आमदानी गर्ने गरेको बताउनुहुन्छ। मुना जस्तै देवा चौधरी पनि कृषि फर्ममा आबद्ध हुनुहुन्छ। घरायसी जिम्मेवारीसँगै उहाँले दिउँसो फर्ममा काम गर्दै आउनु भएको छ। फर्ममा तरकारी रोप्ने, गोडमेल गर्ने, मल राख्ने तथा उत्पादन भएको तरकारी सङ्कलन गर्ने काममा उहाँ संलग्न हुनुहुन्छ। देउवाका अनुसार गाउँमै काम पाइने भएपछि बाहिर जानुपर्ने झन्झट हटेको छ। महिनामा 15,000-16,000 रुपियाँसम्म कमाइ हुन्छ, घर खर्च चलाउन सहज भएको छ, देउवाले भन्नुभयो। श्रीमानले निर्माण सम्बन्धी काम गर्ने र आफूले कृषि फर्ममा काम गर्दा घर खर्चसँगै बचत समेत हुने गरेको देउवाको अनुभव छ। स्थानीय स्तरमै रोजगारी सिर्जना भएपछि युवा पुस्ता समेत कृषि क्षेत्रमा आकर्षित हुन थालेका छन्। रामपुर स्थित गङ्गा माध्यमिक विद्यालयबाट कक्षा 12 उत्तीर्ण गरेकी सुम्निमा चौधरीले पढाइबाट फुर्सद भएको समयमा कृषि फर्ममा काम गर्ने गरेको बताइन्। फुर्सदको समयमा काम गर्दा पढाइ खर्च जुटाउन सहज भएको छ, उनले भनिन्। आफ्नै गाउँमा काम गरेर आमदानी गर्न पाउँदा आत्मनिर्भर बन्न मद्दत पुगेको उनको भनाइ छ। निमुरियामा सञ्चालनमा रहेको सुवर्ण कृषि फर्म अहिले स्थानीयका लागि रोजगारीको प्रमुख स्रोत बनेको छ। स्थानीय हरिजीसीले 2075 2 जमिनमा सुरु गरेको तरकारी खेती करिब 14 पुगेको छ। उहाँले आफ्नो 2 र थप 12 जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। जीसीका अनुसार सानैदेखि रहेको कृषि रुचिका कारण उहाँले व्यावसायिक तरकारी खेती सुरु गर्नु भएको हो। अहिले वार्षिक 1.5 करोड रुपियाँ भन्दा बढीको कारोबार भइरहेको छ, जीसीले भन्नुभयो। उत्पादन भएको तरकारी बिक्रीका लागि जीसीले बजारमा पसल समेत सञ्चालन गर्नुभएको छ, जसले गर्दा फर्म र पसल दुवैमा रोजगारी सिर्जना भएको छ। फर्ममा सिजन अनुसार टमाटर, बोडी, काँक्रा, गोभी लगायत विभिन्न तरकारी उत्पादन हुँदै आएका छन्। उत्पादन भएका तरकारी दाङका घुराई र लमै मात्र नभई रोल्पा, बाँके र बुटोलसम्म पठाइने गरिएको छ। कृषि फर्मका व्यवस्थापक किरिमलाल चौधरीका अनुसार उत्पादन र बजार व्यवस्थापन सुदृढ बन्दै गएको छ। चौधरीका अनुसार फर्ममा काम गर्ने महिलालाई दैनिक 550 रुपियाँ र पुरुषलाई 650 रुपियाँ पारिश्रमिक प्रदान गरिन्छ। नियमित रोजगारी र आमदानीका कारण स्थानीयको जीवन स्तरमा सुधार आएको छ। साथै गाउँमै आर्थिक गतिविधि बढ्दै जाँदा समग्र क्षेत्रमा सकारात्मक प्रभाव परेको देखिन्छ। व्यावसायिक कृषि फर्मको विस्तारसँगै निमोनिया अब केवल कृषि उत्पादनको केन्द्र मात्र नभई रोजगारीको सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिन थालेको छ। गाउँमै रोजगारी सिर्जना हुँदा वैदेशिक वा सहरतर्फको पलायन घट्दै गएको स्थानीयको भनाइ छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि र व्यावसायिक सोचको प्रयोगले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। निमुरिया अहिले कृषि व्यवसायको माध्यमबाट आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ। स्थानीयको सक्रियता र उद्यमशीलताले गाउँमै सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ।
1: अन्नपूर्ण दैनिकमा निगालोको थुन्से बुनेर आमदानी गर्दै महिला सम्बन्धी समाचार छापिएको छ। उत्तरी धादिङको गङ्गा जमुना गाउँपालिका एक किचेत गाउँ पुग्दा घर आँगनमै महिलाहरू निगालो चिर्दै, बटार्दै र कुशल हातले थुन्से वा डोको बुन्दै गरेको दृश्य सहजै देखिन्छ। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो सिप अहिले यहाँका धेरै परिवारका लागि जीविकोपार्जनको भरोसायोग्य आधार बनेको छ। बिहानको कामकाज सकिएपछि समूहमा बसेर थुन्से बुन्ने चलन यहाँ अझै जीवित छ। अनुभवी हातले निगालोलाई आकार दिन केही समय मात्र लाग्छ, तर त्यसमा वर्षौंको अभ्यास र सिप लुगेको हुन्छ। यो काम त हाम्रा आमाबाट सिकेको हो, अहिले यही नै आमदानीको आधार बनेको छ, स्थानीय एक महिलाले भन्नुभयो। थुन्से आकार अनुसार फरक मूल्यमा बिक्री हुन्छ। सानो थुन्से करिब 200 रुपियाँमा र ठुलो 500 रुपियाँसम्ममा बिक्री हुने गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा मूल्य बढेकोले केही राहत महसुस भए पनि श्रम अनुसारको मूल्य भने अझै नपुगेको उनीहरूको भनाइ छ। दक्षता अनुसार एक महिलाले दैनिक 10-15 वटासम्म थुन्से बुन्न सक्नुहुन्छ। यसले घरमै बसेर आमदानी गर्ने अवसर मात्र दिएको छैन, परम्परागत सिपको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। गाउँमा रोजगारीका सीमित विकल्प बीच यो पेसाले महिलालाई आत्मनिर्भर बन्ने आधार दिएको छ, तर चुनौतीहरू अझै कायमै छन्। उत्पादन भए पनि स्थायी बजारको अभाव, बिचौलियाको निर्भरता र ब्रान्डिङ नहुँदा उचित मूल्य पाउन कठिन हुने गरेको छ। हामीले बनाएको सामान सिधै बजारमा बेच्न पाउने हो भने अझ राम्रो हुन्थ्यो, स्थानीयको गुनासो छ। स्थानीय तहले तालिम, सामग्री व्यवस्थापन र बजारीकरणमा सहजीकरण गर्न सके यो सिपलाई अझै व्यवसाय बनाउन सकिने सम्भावना देखिन्छ। निगालोको थुन्से केवल एउटा सामग्री मात्र होइन, यो यहाँको पहिचान, संस्कृति र संघर्षसँग जोडिएको जीवन कथा पनि हो।
0: स्याङ्जाको कफी अन्तरिक्ष पुगेर फर्कियो शीर्षकमा कारोबार दैनिकमा समाचार प्रकाशित छ। स्याङ्जाको पुतली बजार नगरपालिका 11 माया टारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बिउ अन्तरिक्ष पुर्याएर फर्काइएको छ। अरबिका जातको कफीको बिउ जापान हुँदै अन्तरिक्षमा पुर्याएर करिब 1 वर्षपछि पुनः स्याङ्जा नै फर्काइएको हो। कृषक अर्यालको फार्म्स प्यासन ब्रान्डको अरबिका कफीको बिउ नेपालमै पहिलो पटक अन्तरिक्ष पुर्याएर फर्काइएको बताइएको छ। अर्यालले 2082 वैशाखमा जापान पठाएको कफीको बिउ साउनमा जापानी वैज्ञानिकको सहयोगमा अन्तरिक्षमा पुगेको थियो। अन्तरिक्षमा पुगेको करिब 8 महिनापछि गत चैत्र 15 गते नेपाल फर्किएको बताइएको छ। जापानबाट हाइड्रोजन बेलुन मार्फत पठाइएको कफीको बिउ करिब 27 किलोमिटर उचाइसम्म पुगेको र त्यहाँ करिब 3 घण्टा रहेपछि पुनः पृथ्वीमा फर्किएको कृषक अर्यालका छोरा उबित अर्यालले जानकारी दिनुभयो। नेपालको झण्डासहित कफीको बिउ अन्तरिक्ष पुगेर फर्किएको उहाँले बताउनुभयो। अन्तरिक्षबाट फर्किएको बिउ अर्यालले प्राप्त गरेपछि वैशाखको पहिलो हप्ता करेन डाँडा स्थित नर्सरीमा रोपिएको छ। जापानको ताकुसिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त कफीको बिउ अन्तरिक्षमा पठाएको हो। अन्तरिक्षमा -28.1°C तापक्रमसम्म पुगेको उक्त बिउ पृथ्वीमा फर्किएपछि रोप्दा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययनका लागि प्रयोग गरिएको कृषक बोधराज अर्यालले बताउनुभयो। रातो चेरी, पार्चमेन्ट र ग्रिन बिन गरी तीन प्रकारका 20 ग्राम कफी बिउ अन्तरिक्ष पठाइएको थियो। पार्चमेन्ट कफीको बिउ अहिले नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रिन बिनलाई प्रदर्शनीका रूपमा राखिने अर्यालले जानकारी दिनुभयो। अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बिउको संरचना, विकास प्रक्रिया तथा उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। अन्तरिक्षबाट फिर्ता ल्याएको बिउ पृथ्वीमा रोप्दा बोटको वृद्धि, स्वाद र उत्पादनमा के कस्तो फरक पर्छ भन्ने अनुसन्धानको मुख्य उद्देश्य रहेको अर्यालले सुनाउनुभयो। जापानी वैज्ञानिकहरूको सहयोगमा बिउ अन्तरिक्षमा पठाएको जनाउँदै अर्यालले फिर्ता आएको बिउमा आउने परिवर्तन र फलको गुणस्तरबारे जापानी वैज्ञानिकले नै अनुसन्धान गरिरहेको जनाउनुभयो। अन्तरिक्षबाट फर्किएको बिउ नर्सरीमा रोपिएको र करिब 60 दिनभित्र उम्रने अपेक्षा गरिएको छ। उम्रिएका बिरुवालाई छुट्टै बगैँचामा रोप्ने तयारी

0: प्रकार र तिनको जैविक विविधता सम्बन्धी एक विशेष रिपोर्ट।
1: स्थानीय पशु पक्षीका करिब 40 भन्दा बढी प्रजातिहरू विगत 10 देखि 12 हजार वर्ष अगाडि रहेको पाइन्छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि तथा पशुपक्षी उत्पादनमा योगदान पुर्याइरहेका छन्। नेपालका स्थानीय रहिथाने गाईवस्तुहरू तराई, लुलु, पहाडी, सिरी, खैला, अछामी र याक हुन्। आनुवांशिक स्रोतका हिसाबले नेपालमा रहेका स्थानीय गाईका जातहरूको विवरण यस प्रकार छ। अछामी गाई, यो औसत समुद्र सतहबाट 14,000 मिटरदेखि 2,000 मिटर उचाइमा पालिएको पहाडी गाईवस्तु हो। यसको शरीरको रङ्ग कालोदेखि सेतो अर्थात् कालो, खैरो, खैरो सेतो, दाग कालो र सेतो हुन्छ। वयस्क शरीरको ओजन औसत 116 किलोग्राम हुन्छ। यस गाईको जीवको लम्बाई 91 सेन्टिमिटर हुन्छ। अछामी गाईले औसत दैनिक दुध उत्पादन 1.5 लिटर दिने गर्छ। लुलु गाई, नेपालमा पाइने लुलु गाई एकमात्र जुरो नहुने स्वदेशी गाई हो। यो जातका गाई 2500 देखि 4000 मिटरसम्मको उचाइमा पाइने गर्छन्। शरीरको रङ्ग फरक फरक हुन्छ, जस्तै कालोदेखि सेतो, कालो, खैरो, सेतो, दा कालो र सेतो। लुलु गाईले औसत दैनिक दुध उत्पादन 1.6 लिटर दिने गर्छ। सिरी गाई, सिरी गाईको फेनोटाइप लोप भइसकेको छ, तर जिनोटाइप रहेको विश्वास गरिन्छ। केही क्रस नस्लका गाईवस्तुहरूमा जिनोटाइप रहेको विश्वास गरिन्छ। यो एक पहाडी गाईवस्तु हो, जुन 1400 मिटरदेखि 2000 मिटरसम्मको उचाइमा पाइन्छ। शरीरको रङ्ग कालोदेखि सेतो हुन्छ, अर्थात् कालो, खैरो, खैरो सेतो, दाग कालो र सेतोसम्म हुन्छ। सिरी गाईले औसत दैनिक दुध उत्पादन 4.5 लिटर गर्छ। तराई गाई, तराई गाई नेपालको तराईको समतल क्षेत्रमा पालिन्छ। यस गाईको शरीरको रङ्ग फरक फरक हुन्छ, जस्तै कालोदेखि सेतो अर्थात् कालो, खैरो, सेतो, दागिएको कालो र सेतो हुन्छ। वयस्क गाईको ओजन औसत 109 किलोग्राम हुन्छ। तराई गाईले दैनिक दुध उत्पादन 2.1 लिटर प्रति जनावर गर्ने गरेको पाइन्छ। खैला गाई, खैला गाई सुदूरपश्चिम पहाडी क्षेत्रमा केन्द्रित रहेका छन्। यो जातको गाईवस्तुमा राम्रो ड्राफ्ट नस्ल रूपमा प्रयोग हुन्छ। तिनीहरू मल र दुध उत्पादनको लागि पनि उपयोगी छन्। खैला गाई ठुलो आकार र बलिया हुन्छन्। यस प्रकारका गाईको औसत दैनिक दुध उत्पादन 2.5 लिटर हुने गरेको पाइन्छ। पहाडी गाई, यो जातको गाईले देशको अधिकांश गाईवस्तुको जनसङ्ख्यालाई प्रतिनिधित्व गर्दछ। यी जातका गाईहरू पहाडी भेगमा पाइन्छन् र विशेषत खेतबारी जोत्नुको लागि प्रयोग गरिन्छन्। पहाडी गाई दुध र मल उत्पादन प्रयोजनको लागि समेत पालिन्छ। यो जातको गाई विशेषत कालो रङको हुन्छ। यो गाईले चिसो हावापानी पनि सजिलै सहन सक्छ। नेपालमा रहेको अधिकांश गाईहरू मध्ये कालो रङको गाई नै पहाडी गाई हो। यस गाईको औसत दैनिक दुध उत्पादन 1.1 लिटर रहेको छ। याक, याक उच्च हिमाली भेगमा पालन गरिने गाईको जात हो, जुन 3000 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा पाइन्छ। याकले अत्याधिक चिसोलाई पनि सहन सक्दछ। विशेषत 0 डिग्री सेल्सियसदेखि -10 डिग्री सेल्सियससम्मको तापक्रम समेत सहन सक्दछ। हिमाली क्षेत्रमा चौरी उत्पादन गर्न याक र पोथी पहाडी गाईवस्तुसँग क्रस गरिन्छ। क्रसबाट उत्पादन भएको भालेलाई झोप्क्यो भनिन्छ भने पोथीलाई चौरी भनिन्छ। चौरीहरूले दुध उत्पादनमा योगदान दिन्छन् भने भाले झोप्क्यो सामान ढुवानीमा प्रयोग गरिन्छ। जैविक विविधतामा सबै प्रजातिका जनावरहरू, तिनीहरूको आनुवांशिक सामग्री र तिनीहरूका पारिस्थितिकी प्रणालीहरू समावेश हुन्छन्। कृषि पशु विविधता एक महत्वपूर्ण छ, यद्यपि यो विविधता व्यवस्था गरिएको देखिन्छ। विश्वको द्रुत रूपमा बढ्दो मानव जनसङ्ख्याको लागि खाद्य सुरक्षा प्राप्त गर्न र राष्ट्रिय अर्थतन्त्रलाई संरचनात्मक परिवर्तनमा टेवा पुर्याउनुको लागि फार्म पशु आनुवंशिक विविधता अत्यन्त महत्वपूर्ण छ। यो विविधता खास उत्पादन बढाउन, कृषि भूमिको उत्पादकत्व अधिकतम बनाउन, वर्तमान र भावी पुस्ताको हितका लागि दिगो कृषि हासिल गर्न र मानव समाजको ज्ञात र अझै निर्धारित आवश्यकताहरू पूरा गर्न आवश्यक छ। हाल रहेको पशु प्रजनन नीति 2078 को व्यावहारिक कार्यान्वयनको आवश्यकता रहेको छ। खाद्य र पोषण सुरक्षाको अवस्थामा गुणात्मक वृद्धिको लागि पशु वस्तुको उचित छनौट तथा उपयुक्त प्रजनन प्रणाली लागू गर्नुपर्ने देखिन्छ। साथै स्थानीय गाईको संरक्षण एवं प्रवर्धनको लागि तिनै तहका सरकार अर्थात् संघ, प्रदेश र स्थानीय तहहरूले प्रभावकारी रूपमा पशु प्रजनन नीति 2078 कार्यान्वयन पक्षमा लैजानु पर्ने देखिन्छ। तसर्थ स्थानीय आनुवंशिक स्रोत संरक्षण, सम्वर्धन एवं प्रवर्धनको लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय समन्वय र सहकारीमा शिक्षण, अनुसन्धान र विस्तारका क्षेत्रहरू सबै क्षेत्रहरूमा सबै सक्रिय रूपमा लाग्नु पर्ने आजको आवश्यकता हो।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
3: नागरिक लगानी कोष।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
7: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
6: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नुभयो नि?
7: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 50 दिन बाँकी।
1: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीए लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई, महिलातर्फ नेपाल पुलिस च्याम्पियन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालय का प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्बु बालाजु गोङ्गबु बस पार्क देवी नगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने शहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ। केही दिन अघि पनि वर्षाले क्षति पुर्याएपछि मर्मत गरी डाइभर्सन सञ्चालनमा ल्याइएको थियो। कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंसम्म बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौं घुमेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। नारायणगढ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालो पत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले बताउनुभयो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै सो सड़कबाट यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ बुटवल सड़कको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। एसियाली विकास ब्याङ्क एडिबीको ऋण सहयोगमा अघि बढेको सड़क विस्तार योजनाको 2 खण्ड गरेर करिब 17 अर्ब रूपियाँ लागत रहेको छ। दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ। ती भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ। उहाँले नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गर्नुभएको थियो। यसअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र विशेष दूत सर्जियो गोर बीच आजै भेटवार्ता भएको थियो। भेटमा उहाँहरू बीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको विशेष दूत गोरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउनु भएको छ। भेटका क्रममा विशेष दूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका ठूलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्वारा घोषित सुधारका योजना आशालाग्दो रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा नेपालसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको समेत बताउनुभयो। विशेष दूत गोरले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटवार्ता गरिसक्नु भएको छ। धनकुटाको पाख्रीबास नगरपालिकाभित्र पर्ने मुगा गाउँ कुनै बेला निकै चहलपहल भएको गाउँ हो। केही दशक यता बसाइसराईले गर्दा सुनसान जस्तै बनेको मुगा गाउँमा अहिले चहलपहल बढेको छ। नागरिकहरू पुनः स्थानीय थातथलो फर्कने क्रम सुरु भएसँगै गाउँका पुराना घर तथा मठ मन्दिरहरूको पनि पुनर्निर्माण भइरहेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
5: 81 वर्षीय वीरबहादुर थापा जीवनको उत्तरार्धमा जन्म गाउँ मुगा फर्कन लाग्नु भएको छ। उहाँले पुरानो घर स्थानीयको सहयोगमा सरसफाइ र रङरोकन गर्दै हुनुहुन्छ। 2001 सालमा मुगामा जन्मनुभएका दादाकाजी 2007 सालमा मुगा छोडेर विराटनगर जानुभएको थियो र 18 वर्षको उमेरमा काठमाडौँमा जागिर व्यापार र उद्योगमा लाग्नुभयो। 2057 सालमा विराटनगर फर्किएर अहिले मुगा फर्कने तयारीमा हुनुहुन्छ।
6: आफ्नो जन्मथलोको माया कहिले पनि टुट्दो रहेनछ। यताका मान्छेहरू कोही मधेसतिर जाँदाखेरि आफू पछाडि जाँदाखेरि पनि पुरै पुरानो कुरा सम्झिने, जन्मथलो सम्झिने, त्यो परिवार सम्झिने, हामी यताको छिमेकी राई लिम्बू जति छन् सबैसँग एउटा सम्बन्ध राम्रो भएको मलाई सम्झना राम्रो छ। त्यसैले पनि मलाई घचघचाएर चाहिँ जाउँ जाउँ भन्ने चाहिँ भएको।
5: अशोक थापा 1 वर्ष अघि मुगा फर्कनु भएको छ। इन्दिरा थापाले मुगामा अस्पताल सञ्चालनको लागि भवन निर्माण गर्नुभएको छ। स्वर्गीय सूर्यबहादुर थापाको कालखण्डमा बनेको मन्दिर जीर्ण भएपछि पुनर्निर्माण भई नयाँ रूप पाएको छ। जन्मघर पनि मेमोरियल म्युजियमका लागि पुनर्निर्माणको तयारीमा छ। वर्षेनी कुलपूजाका लागि मुगा आउनेहरू बस्नकै लागि गाउँ फर्कन लाग्दा खुसी लागेको स्थानीय कपिल थापाले बताउनु भयो।
7: 2-3 घर लगायत अहिले हालसाल भर्खरै हाम्रो एकजना वीरबहादुर थापा उहाँ चाहिँ सूर्यबहादुर दाईको भतिजा, उहाँ पनि हालसालै अब तल घर सरसफाई गर्दै हुन्छ, बस्ने आउने क्रम चाहिँ जारी छ होइन। उहाँहरू गाउँ फर्किएर अभियानमा आउनु भएको साह्रै खुसी लागेछ।
5: धनकुटा बजारदेखि सवारीमा झन्डै 1 घन्टामा मुगा पुगिन्छ। पृथ्वी नारायण शाहको आदेशमा सरदार रामकृष्ण थापा पोखराबाट गोर्खा हुँदै मुगा पुगेपछि थापाहरूको मुगामा वंश बढेको हो। पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गाउँमा पुराना र कलात्मक घर मन्दिरहरू पुनर्निर्माणको काम भइरहेको पाख्रीबास नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष गणेश राईले बताउनु भयो।
8: निर्माणहरू तारेर भएको छ, मन्दिर बनिएको छ। सूर्य थापाको समयमा छुट्टै किसिमको सुन्दरता थियो, धनकुटाकै एउटा सुन्दरता, यहाँको चहलपहल पछिल्लो समय त घट्दै गयो।
5: मुगालाई पर्यटनसँग जोड्न सकिएमा यहाँको चहलपहल फेरि बढ्ने सम्भावना छ। पूर्व प्रधानमन्त्रीको गाउँ, पुराना र कलात्मक घर, मन्दिरहरू र नजिकैको राजदेवी सल्लेरी वन पर्यटकको आकर्षण बन्न सक्छन्। तर सडक र खाने पानी जस्ता पूर्वाधारको भने आवश्यकता रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
1: नेपाली कम्युनिस्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ 15 गतेसम्म ओडा, भदौ 16 गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, ओडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको पनि प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरका आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया, हलिया, हरुवा चरुवा तथा कमलरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। यस्तै जिल्लाको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्र को अवलोकनका क्रममा मन्त्री चौधरीले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियाका विषयमा बुझेर सरकारले कानूनी तथा प्रशासनिक सुधार मार्फत समस्या समाधान गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित, समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको जानकारी दिनुभयो। यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार सम्बन्धी पनि उहाँले जानकारी दिनुभयो। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका एकमा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैतडीमा नागरिकको घर घरमा राहदानी सेवा पुर्याइने भएको छ। घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीका इच्छाअनुसार सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच सम्झौता भई यो सेवा प्रवाह हुने भएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
9: बैतडीमा नागरिकको घरमै राहदानी पुर्याइने भएको छ। राहदानी बनाउने नागरिकको इच्छाअनुसार घरमै राहदानी अर्थात् पासपोर्ट पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मङ्गलबार सम्झौता भएको बताउनुहुन्छ बैतडीका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
10: जिल्ला प्रशासन र हुलाक बीच चाहिँ भर्खरै गरेको सम्झौतामा नागरिकहरूको आफ्नै इच्छा अनुसार उहाँहरूलाई अप्सन दिइन्छ। उहाँहरू स्वयं चाहिँ राहदानी लिन जिल्ला प्रशासन कार्यालय आउने कि उहाँकै घरमा राहदानी पुर्याइदिने हुलाक मार्फत भन्ने कुराको राहदानीको फर्म भर्दै उहाँहरूलाई अप्सन दिइन्छ। बायोमेट्रिक लिन जाँदाखेरि अनि उहाँहरूले चाहिँ म मेरो घरमै राखेका राहदानी पुर्याइदिनुहोस् भनेर भन्नु हो भनेदेखि चाहिँ 55 रुपियाँको पैसा तिर्नुपर्छ हुलाक कार्यालयलाई र हुलाक कार्यालयमा एउटा फर्म भर्नुपर्छ। त्यो चाहिँ जिल्ला प्रशासन कार्यालय
9: राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयलाई 55 रुपियाँ शुल्क तिर्नुपर्ने र उनीहरूको घरमै राहदानी पुग्ने बताइएको छ। जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश बहादुर कार्की।
11: सम्झौतामा हस्ताक्षर भयो, त्यो समझदारी अनुसार त्यसपछिका जो चाहिँ पासपोर्टहरू बन्द छन् ती पासपोर्टहरू घरमै बुझ्ने अथवा डेलिभरी घरमै हुनुपर्छ भन्ने त्यस्तो उहाँलाई अप्सन दिइन्छ। घरमै बुझ्ने वा जिल्ला प्रशासनमा आएर बुझ्ने त्यो अप्सन मध्ये घरमै चाहिँ पासपोर्ट बुझ्न चाहने सेवाग्राहीले एउटा 3 प्रति फर्म भर्नुपर्छ र त्यो बाबत लाग्ने दस्तुर चाहिँ करिब 55 रुपियाँ दस्तुर चाहिँ त्यही राहदानी फाँटमै भएको हाम्रो जिल्ला हुलाक कार्यालयको कर्मचारीलाई बुझाउनु पर्ने हुन्छ।
9: नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले घरमै राहदानी पुर्याउनका लागि सम्झौता भएको बताइएको छ। यसले सेवाग्राहीहरूलाई धेरै सजिलो भएको बताउनुहुन्छ स्थानीय युवक रोशन भट्ट।
12: हामीहरूले चाहिँ अब राहदानीको लागि प्रशासन धाइरहनु पर्ने समस्या पक्कै पनि त्यो टुट्छ होला, त्यो राम्रै कुरा हो, सहजीकरण हो। तर अब खास कुरो के हो भने अलि विश्वसनीय हुनु पर्यो, अलि सेवा राम्रो दिनु पर्यो भन्ने मात्र यो अब चिन्ताको विषय पनि हो। खुसी लाग्यो हामीलाई यो कदम देखेर।
9: यो सम्झौता भएपछि अब जिल्ला प्रशासन कार्यालय बैतडीमा राहदानी प्राप्त भएपछि सम्बन्धित व्यक्तिकै घरमा राहदानी पुर्याइने बताइएको छ। हुलाक कार्यालयले राहदानीलाई हुलाक वस्तुका रूपमा घरमै पुर्याउने जिल्ला हुलाक कार्यालय बैतडीले जनाएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
1: बागलुङको काठेखोला गाउँपालिका 2, भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तङ्ग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश रिगलले जानकारी दिनुभयो। पुल निर्माणपछि काठेखोला गाउँपालिकाको 2 तङ्ग्राम र धम्जामा र ताराखोला गाउँपालिका पुग्ने छोटो सडक 12 मास सञ्चालनमा आउने भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रो अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब 1,15,000 परीक्षार्थी सहभागी छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्ज बीच मतभेद बढेको आकलनका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यो निर्णय ट्रम्पले मर्जको आलोचना गरेको एक दिनपछि आएको हो। बिहिबार सामाजिक सञ्जालमा ट्रम्पले पोस्ट मार्फत मर्जले अत्यन्त खराब काम गरिरहेको र उहाँसँग आप्रवासन तथा ऊर्जा लगायत सबै प्रकारका समस्याहरू रहेका बताउनु भएको थियो। ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 भन्दा बढी अमेरिकी सैनिक तैनात थिए। ट्रम्पले लामो समयदेखि नेटो गठबन्धनको आलोचना गर्दै आउनु भएको छ। खास गरी होर्मुज स्ट्रेट खुलाउने कार्यवाहीमा भाग लिन अस्वीकार गरेपछि उहाँ सहयोगीहरूसँग असन्तुष्ट हुनुभएको हो। करिब 12,000 अमेरिकी सैनिक इटलीमा र थप 10,000 सैनिक युकेमा छन्। इजरायली सेनाले युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा गरेको आक्रमणमा 13 मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा बालबालिका र महिला समेत रहेका छन्। लेबनानी राष्ट्रिय समाचार एजेन्सी एनएनएले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको 1 घण्टाभन्दा कम समयमा आक्रमण सुरु गरेको थियो। इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घनपछि हिजबुल्ला विरुद्ध बल प्रयोग गर्ने जनाउँदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तीमा 1 किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो। अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा फेसबुक, इन्स्टाग्राम लगायत बन्द गर्न सक्ने चेतावनी दिएको छ। यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा सम्बन्धी मुद्दामा भएको कानूनी लडाईसँग सम्बन्धित छ। न्यू मेक्सिकोका सरकारी अभियोजकहरूले मेटाका प्लेटफर्महरूलाई बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालका बनाएको आरोप लगाउँदै कम्पनीको प्रणालीमा ठूला परिवर्तन गर्न अदालतमा माग गरेका छन्। ती मागहरूमा बालबालिकाको उमेर पहिचान कडाई, गोपनीयता सुधार र सुरक्षा नियन्त्रणहरू बढाउने व्यवस्था समावेश छन्। यो मुद्दा पहिले नै अदालतमा पुगेको हो, जहाँ जुरीले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याएको र बाल यौन शोषणका विषयमा जानकारी लुकाएको ठहर गर्दै $37,50,00,000 जरिवाना तोकेको थियो। अहिले मुद्दाको दोस्रो चरणको सुनवाई सुरु हुन लागेको छ। मेटाले आफूले लगातार बाल सुरक्षा सुधार गरिरहेको दावी गर्दै आएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: तनहुँ जिल्लामा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म 75% सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा भएको काममा 75% प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्म 2081 चैत 7 गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुवात गरिएको थियो। हालसम्म विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत 50 करोड 50 लाख अमेरिकी डलरका लागि एडिबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18 करोड 40 लाख, युरोपियन लगानी ब्याङ्कले 8 करोड 50 लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले 8 करोड 60 लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको थियो। यही वैशाख 24-28 गतेसम्म काठमाडौँको भिरकोटी मण्डप प्रदर्शनी हलमा सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागी काठमाडौँ आइपुग्ने क्रम शुरू भएको आयोजकहरूले जनाएका छन्। इन्ट्रोडक्सन ट्रेड सोज नेपालद्वारा आयोजित मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोसन ब्युरोको सहकार्य हुनेछ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र मालदिव्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले करिब 150 भन्दा बढी प्रदर्शकहरू मेलामा सहभागी हुने र झण्डै 1 लाख स्थानीय दर्शक तथा 5,000 अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति हुने मेला संयोजक सुमन महर्जनले बताउनुभयो। हिजो आज भारतीय सीमावर्ती नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। संघीय सरकारले भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा ल्याएपछि सीमावर्ती नेपाली बजारमा चहल पहल बढेको हो। यसअघि नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजारमा गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडा कुँडा लगायतका सामग्री किनेर ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। 100 भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा आएपछि भैरवा, नेपालगंज, विराटनगर, वीरगंज लगायतका नेपाली बजारमा चहल पहल बढेको त्यहाँ स्थित हाम्रा समाचारदाताहरूले जनाएका छन्। विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्रेले 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ किनमेल गर्न जाने क्रम घटेको बताउनुभयो। म्याग्दीमा 132 केभी क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण सुरु भएको छ। धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेशन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
1: अब खेल समाचार। रुकुम पश्चिम भलिबल क्लबले 10 पीएम कप एनभीएल लीगमा पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हरायो। रुकुम पश्चिमले हेल्प नेपालमाथि 29-27, 25-21, 32-30 को रोमाञ्चक जित निकालेको हो। उपाधिसँगै रुकुम पश्चिमले 10 लाख रुपियाँ पुरस्कार पायो। उपविजेता हेल्प नेपालले 5 लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। लीगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा पुलिसले न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई 3-1 सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले पनि 10 लाख र उपविजेता न्यू डायमन्डले 5 लाख रुपियाँ पुरस्कार पाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको लीगमा पुरुषतर्फ 8 र महिलातर्फ 6 गरी कुल 14 टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, खिल्जी युवा क्लब लुम्बिनी, रुकुम पश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी थिए। महिलातर्फ न्यू डायमन्ड, नेपाल पुलिस, एपीएफ सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 14.2 4.4 डिग्री सेल्सियस, वर्षा 21.2 मिलिमिटर, काठमाडौँको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, र दिपालको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने। र 10औं PM कप एनबीए लिगमा पुरुषतर्फको उपाधि, रुकुम पश्चिमलाई महिलातर्फ नेपाल पुलिस च्याम्पियन। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 समय रहनेछ लोकगीतको। अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम।
1: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
2: श्रोता, आजको कार्यक्रममा हामी जमुना जुदालीले तयार पार्नुभएको कृषि पेसालाई कसरी रोजगारको केन्द्र बनाउन सकिन्छ भन्ने विषयको छलफल प्रस्तुत गर्दैछौँ। यस छलफलमा भाग लिने पात्रहरू हुनुहुन्छ वासुदेव बस्ती, गोपाल नारायण श्रेष्ठ, रजनी धिमाल, भीमादेवी कोइराला र सरोज कुमार यादव। आउनुहोस् अब सुनौ छलफल, कृषि पेसालाई रोजगारको केन्द्र बनाउन पहल गरौँ।

0: नमस्कार काकी।
1: नमस्कार बाबु, आराम हुनुहुन्छ? बसौँ न, आज कता बाटो बाटो पिराउनु भयो सुबिन बाबुले कुनि?
0: काकालाई पनि नमस्कार, आराम छु। कामको व्यस्तताले गर्दा आउनै सकिनँ काका, यसो हजुरहरूसँग भेट्न मन लागेर आज आएको।
2: तिमीलाई भेट्न आउँछु भन्दै थिएँ, नभ्याएर। बाबु, तिम्रो पढाइ अनि गाई पालन व्यवसाय कस्तो चल्दैछ कुन्नि?
0: पढाइ निरन्तर छ काका, नतिजा राम्रो आयो। व्यवसाय पनि राम्रै छ, मासिक रूपमा केही न केही बचत भएकै छ। खुसी छु काका। साँच्ची काका, हाम्रो पालिकाले रोजगार र स्वरोजगार कार्यक्रम लागू गर्दा म जस्ता युवाहरूले पढाइका साथै केही आर्थिक उपार्जन पनि गर्न सकिन्छ कि?
2: रोजगारी सिर्जना त खोजेको हो सुबिन, तर यहाँ स्रोत साधन कमीले केही गर्न सकिन्न, कसरी गर्ने खै?
0: काका, हाम्रो पालिकामा रहेको प्राकृतिक स्रोतको परिचालन गर्न सकिन्छ नि। कृषि उत्पादनलाई वर्गीकरण गर्न सकियो भने त रोजगार सिर्जना गर्न सकिन्छ नि, होइन काका?
2: सुबिन बाबु, कृषि पेसामा कसैले जाँगरै दिँदैनन्। सबैजना मलाई जागिर लगाइदिनु पर्यो भन्छन्। यहाँ त सबैलाई जागिर नै चाहिएको छ नि बाबु।
0: काका, कृषि पेसामा आकर्षण बढाउन माटो, हावापानी र भूगोल अनुसार कृषि उत्पादनका क्षेत्रहरू तोक्ने काम पालिकाले गर्नुपर्छ। त्यसो भएमा रोजगारीका अवसरहरू खुल्छ, त्यसो भएमा श्रमलाई उत्पादन र उत्पादनलाई व्यवसायमा विस्तार गर्न सकिन्छ।
1: बाबु, हामी पनि त कृषि पेसामा नै छौँ। भैँसी पालेका छौँ, एउटा बाख्रा सबैका घरमा छन्। दुई तिनवटा भैँसी वा दुध दिने गाई पाल्नका लागि केही ऋण स्थानीय सरकारबाट उपलब्ध गराउने हो भने त हामी पनि नियमित आमदानी गर्न सक्छौँ नि, होइन त?
2: सिर्जना कुरा पनि राम्रो लाग्यो। हाम्रो पालिकाभित्र मसलाजन्य व्यावसायिक खेती, तरकारी व्यावसायिक खेती, फलफुल खेती, दुध उत्पादन, कन्दमूल उत्पादनमा पकेट क्षेत्र तोकेर स्थानीयलाई कृषि पेसामा आबद्ध गराउन सक्दा त धेरै राम्रो हुन्छ नि। सबै स्वरोजगार पनि हुने नै हुन्छ। सुबिन, तिमीले त कस्तो राम्रो कुरा ल्यायौ नि।
3: नमस्कार मेयर साहब, आज त मेयर साहबलाई भेट्न पाइयो। घरायसी कुराकानीमा व्यस्त हुनुहुन्छ कि कसो मेयरज्यू?
2: नमस्कार राधा म्याम, व्यस्त होइन, धेरै भयो भतिजसँग भेट नभएको। आज भेट भयो, यस्तै घरायसी कुराकानी गरेको नि। सुबिनले गाउँमा कृषि पेसामा स्वरोजगार र रोजगार बढाउन सुझाव दिँदैछन्।
3: सुबिन बाबुको सोच त साह्रै सकारात्मक र मार्गदर्शन गर्ने खालका हुन्छन्। बेला बेलामा म पनि समय मिलाएर गफ गर्ने गर्छु बाबुसँग। त्यति मात्र कहाँ हो र, आध्यात्मिक चेत र चिन्तन पनि छ सुबिन बाबुसँग त। 20 वर्षको उमेरमा पढ्दै कमाउँदै गरेका छन्। यिनले गाई पालन व्यवसायबाट निकै खुसी भएको र मनग्ञ आम्दानी हुने कुरा सुनाउँछन्। निकै खुसी लाग्छ यो सुनेर।
2: हो त राधा म्याम, आज सुबिनका कुराले मलाई फरक तरिकाबाट सोच्न बाध्य बनायो। हाम्रो पालिकामा कृषि प्राविधिक पनि छन्, सबैजना परम्परादेखि कृषि पेसामा आबद्ध पनि छन्। अब त उत्पादनका वस्तु तथा सामग्रीको बजारको सुनिश्चित गर्नु पो आवश्यक रहेछ।
4: नमस्कार सबैजनालाई, गहिरो छलफल चलेको जस्तो छ। के छलफल चलिरहेको छ कुन्नी?
2: नमस्कार नमस्कार शम्भु बाबु, तिमी त भर्खरै विदेशबाट अध्ययन गरेर फर्केका छौ। हामी त यहाँ कृषिलाई कसरी व्यावसायीकरण गर्न सकिन्छ भनेर कुराकानी गर्दै थियौँ। शम्भु बाबु, तिमीलाई कस्तो छ कुन्नी?
3: बाबुले त विदेशमा के विषयमा अध्ययन गर्नुभयो कुन्नी?
4: ए राधा म्याडमले कस्तो कुरा सोध्नुभयो मलाई, म पनि त्यही भन्दै थिएँ।
3: बाबुसँग त वित्तीय क्षेत्रको ज्ञान पनि राम्रो छ होला। हामी त हाम्रो पालिकामा कृषि पेसालाई कसरी व्यवसायीकरण, विविधीकरण र बजारीकरण गरी पालिकाभित्रका 18 वर्ष उमेर पुगेका सबैलाई रोजगार र स्वरोजगार बनाउन सकिन्छ कि भनेर छलफल पो गर्दैछौँ त।
4: आहा, कस्तो उत्तम विचार! हाम्रोमा त कृषि क्षेत्रको व्यवसायीकरण नै रोजगार र स्वरोजगारको अवसर हो। समूह समूह, टोल टोललाई उत्पादनको क्षेत्र निर्धारण गरी व्यावसायिक खेती र पशुपालनलाई जोड्नुपर्छ। विदेशतिर मैले सिकेको ज्ञान र सिप पनि साझा गर्छु।
3: धेरै राम्रो विचार शम्भु बाबुको। अब विदेश नगइकन गाउँमा नै सेवा गर्ने विचार आयो कि कसो बाबु? सुबिन बाबुले पनि पढ्दै कमाउँदै गरेर कस्तो राम्रो प्रगति गरेका छन्।
4: हो राधा म्याम, म पनि देशमा बसेर केही गर्न सकिन्छ कि भनेर फर्केको छु।
0: समुदाय, मैले पनि कृषिमा राम्रो व्यावसायिक तवरबाट उत्पादनमा जोड दिएको छु नि।
4: ठिक गरे भाइ तिमीले, म पनि विदेशमा पढ्न जानु पहिला फर्कने सोच थिएन। जब कलेजको अध्ययन पुरा भयो, ओहो, यहाँका मानिसहरू जस्तै आफ्नो पेसाप्रति अनुशासित र मेहनत गर्ने हो भने त हाम्रो देशमा धेरै गर्न सकिन्छ भन्ने सोच लिएर फर्केँ।
0: समुदाय, अब हामीले विदेशमा खोज्ने जनशक्तिलाई हाम्रै गाउँठाउँमा अवसर छन् भनेर भन्नुपर्छ नि।
4: मेयर साहबको पनि यसबारेमा केही योजना छ कि?
2: मैले यसबारे त केही सोचेकै छैन। सबै विदेश जान्छन्, अब चाहिँ मलाई पनि यी विदेश जानेहरूलाई रोक्ने योजना ल्याउनु पर्यो भन्ने लागेको छ। शम्भु, तिमी पनि अब विदेश नजाऊ ल, अब यहीँ केही गरौँ न, हुन्न र?
4: हुन्छ नि, मलाई पनि विदेश जाने रहर कहाँ हो र? अवसर नै नपाएर गएको त हो नि। हामी जस्ता युवालाई स्वदेशमै राख्न त कृषिमा आधुनिकीकरण गरी रोजगारका अवसर पालिका तहबाट नै गर्न सक्यो भने त झन् राम्रो हुन्छ नि।
3: हाम्रो पालिकामा कृषि प्राविधिक विद्यालयमा विद्यार्थीहरू पनि अध्ययन गर्दैछन्। उनीहरूको प्राविधिक ज्ञान र सिपलाई कृषि पेसामा आबद्ध गरी कृषकसँग जोड्न पनि सकिन्छ नि।
4: राधा म्यामको सुझाव पनि राम्रो लाग्यो। विद्यार्थी, शिक्षक, अभिभावक र कृषक सबैलाई व्यावसायिक कृषि पेसामा आबद्ध गर्न सकेमा हाम्रो पालिकाका व्यक्तिले नियमित आमदानी गर्न सक्छन्। आमदानी बढेसँगै जीवनशैली पनि बदलिन्छ, होइन त राधा म्याडम?
3: हो नि, कस्तो राम्रो विचार! यति मात्रै कहाँ हो र शम्भु बाबु? सबैजनामा सकारात्मक सोचको विकास हुन्छ, आफ्ना सन्तानलाई शिक्षा दिन उत्प्रेरित बनाउँछ, समुदायमा मेलमिलाप बढाउँछ, स्वस्थ जीवनका लागि पोषणयुक्त खानाको चेतना बढाउँछ, होइन र शम्भु बाबु?
4: हो राधा म्याम, अहिले बालबालिकाहरूको विदेश अध्ययन र रोजगारमा जाने बढ्दो चाहनामा समेत परिवर्तन ल्याउँछ। यसले स्वदेशमा आमदानीका अवसर र सम्भावना देखेर देशमा नै केही गरौँ भन्ने उत्प्रेरणा मिल्छ।
2: आजकलका केटाकेटीहरू हामीले भने जस्तो कृषिमा आबद्ध हुन मान्लन् र शम्भु सर?
4: राधा म्यामको कुरा एकदम सही हो। हाम्रो पालिकाले स्थानीय उत्पादन र उत्पादित वस्तु तथा सामग्रीको बजारीकरण गर्न सक्दो सहयोग गर्नुपर्छ। यसरी आमदानीको स्रोत सुनिश्चित गरियो भने त विदेश जाने सङ्ख्या पक्कै पनि घट्छ नि।
2: शम्भु बाबु, सहकारी मोडलमा कसरी व्यवस्थापन गर्ने, यसो भन्नुहोस् त बाबु।
4: सहकारीले सबै सामग्री खरिद गरी फलफुल बिक्री केन्द्र, तरकारी बिक्री केन्द्र, मल बिउ बिक्री केन्द्र, दुध तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र स्थापना गर्ने, कृषकको नियमित आमदानीको बचत गर्ने जस्ता राम्रा कामहरू गर्न सकिन्छ। त्यति मात्र कहाँ हो र? सहकारीले लगानीलाई विश्वसनीय बनाई लाभको वितरण गर्न सक्छ। पालिकाभित्रका कक्षा एकदेखि कक्षा बाह्रका विद्यार्थीलाई खाजा वितरणका लागि मेगा किचनको व्यवस्था पनि त गर्न सकिन्छ नि।
3: मेगा किचन भनेको के हो नि शम्भु बाबु?
4: पालिकाभित्रको कृषकले उत्पादन गरेका अर्ग्यानिक कृषि उपजको उपयोग गरी साप्ताहिक विद्यार्थीको उमेर अनुसारको पोसिलो खाजा बनाएर बिक्री गर्न सकिने भान्सा घर नै मेगा किचन हो।
3: हाम्रा विद्यालयमा अत्यन्त निम्न स्तरको आमदानी भएका परिवारका बालबालिका पनि आउँछन्। तिनीहरूको खाजा बापतको रकम कसरी व्यवस्थापन गर्ने होला त?
4: राधा म्याम, पालिकाले सबैका लागि कृषि पेसामा स्वरोजगार र रोजगारका अवसर सिर्जना गरिदिएपछि त सबैले काम पाउँछन्, आमदानी गर्छन्। खाजा, किताब कापीमा र स्वास्थ्यमा केही रकम लगाउँदछन्। इच्छुक विद्यार्थीलाई समय मिलाएर सहकारीले कुनै न कुनै काममा लगाएर पढ्दै कमाउँदै र कमाउँदै पढ्दै गर्ने कार्यलाई सहयोग गर्न सक्छ।
2: शम्भु बाबु, साह्रै राम्रो योजना सुनाउनु भयो त। युवाहरूको सोच विचार र योजना समय अनुकूल काम लाग्दा हुन्छन् है राधा म्याम?
3: हो नि मेयर साहब, मलाई पनि कस्तो चित्त बुझ्यो। यसरी स्थानीय सरकारले रोजगार र स्वरोजगारको काममा सघाउने भएमा विदेश जानेको सङ्ख्यामा पनि कमी ल्याउन सकिन्छ नि।
2: तपाईँहरूले ठिक भन्नुभयो। अब मैले यस्ता आयोजनालाई पालिकाको कार्यपालिकाबाट स्वीकृत गराई कार्यान्वयनमा लैजान आजैदेखि लाग्छु। सबैजनाको सुझावको लागि यहाँहरूलाई धन्यवाद।

0: हवस्त श्रोता बिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौँ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौ कृष्ण दर्जीको स्वरमा, गायक स्वयंकै संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ हरिबहादुर राउत र रोनी माया भेखालको स्वरमा दुर्गाबहादुर तामाङको संकलनमा।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने

0: असर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनु भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
2: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 8:25 को समय रहनेछ करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रमको समाचार पछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम। यति बेला भनी बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: हेलो एन्ड वेलकम टु नेपाल एन्ड बियोन्ड. दिस इज मी मन्जुल घिमिरे. नेपाल एन्ड बियोन्ड इज अ गो टु विकली रेडियो प्रोग्राम एक्सप्लोरिङ बोथ नेसनल एन्ड इन्टरनेसनल म्याटर्स द्याट म्याटर. एभ्री स्याटरडे इभिनिङ राइट आफ्टर 8 PM इङ्ग्लिस न्युज बुलेटिन, वी ब्रिङ यु ए कम्प्लिट राउन्ड अप अफ द विक फ्रम द मोस्ट इम्पोर्टेन्ट नेसनल डेभलपमेन्ट्स टु की इन्टरनेसनल इभेन्ट्स द्याट म्याटर टु यु. Our program is more than just headlines. We bring you in-depth reports, engaging interviews, compelling feature stories, and the latest updates, all tailored for our diverse audience. Whether it's voices from the ground or insights from policymakers, experts, and influential figures, we connect you directly to the heart of these events. So stay tuned as we begin today's program, and here is a brief overview of what we have lined up for you. In today's program, over the next 15 minutes, we'll bring you a report on beginning of new academic sessions in schools across the country. Then, a report on the current economic situation report released by the government. And finally, an international report on the conclusion of state visit to the United States by Britain's King Charles III. Now, let's move on to the detailed presentation of today's program. The new academic session for schools across Nepal began on Baisakh 15, 2083 or April 28, 2026 following a government directive aimed at improving the management of the school calendar. The revised start date, shifted from Baisakh 2nd, is intended to ensure a proper gap between academic sessions, allowing time for examination, results and certificate distribution. Authorities say the change will also help prevent premature student enrollment, a practice previously reported in some private schools before the completion of the academic year. In addition, schools have been instructed to strictly follow the official schedule, as some local levels had earlier allowed early admissions. The government has emphasized better monitoring to ensure compliance. A new two-day weekend policy, Saturday and Sunday, has also been introduced, requiring schools to adjust their academic calendars and teaching hours accordingly. Private institutions have been directed to comply with the Fee Determination Directive 2072, which regulates tuition and prohibits unauthorized charges during enrollment. Officials say these measures aim to create a more organized, transparent and accountable education system by standardizing timelines and addressing long-standing issues in school academic calendar. The government has released the Nepal's current economic situation report 2083 Bikram Samvat, stating that despite ongoing economic challenges, the country holds strong potential for growth through hydropower, tourism, digital innovation and modern agriculture. The report emphasizes the need for stable governance, increased investment and infrastructure development to boost jobs, expand production and strengthen the economy, with a target of achieving around 7% growth in the coming years. Srijana Bastola has more in this report.
1: The government has made public the Nepal's current economic situation report 2083, assessing the country's overall socio-economic condition this week. According to the Ministry of Finance, the report was prepared following a decision by Finance Minister Dr. Swarnim Wagle soon after assuming office in the new government. The document aims to present an objective picture of the current economic situation and support the formulation of future policies, plans and budgets. The report acknowledges that Nepal's economy is facing multiple challenges. However, it states that there are significant opportunities for transformation. It notes that a stable government, improved governance, and an investment-friendly environment could restore private sector confidence and attract both domestic and foreign investment. This, in turn, is expected to expand manufacturing, create jobs, and boost economic activity. Hydropower has been identified as a major opportunity. The report highlights that reliable and affordable energy production could support industrialization, expand the service sector, and increase foreign earnings through electricity exports. It also points to the potential of mountain, cultural and community-based tourism to generate income and employment in rural areas. The document identifies artificial intelligence, robotics, IT services, business process outsourcing, and digital entrepreneurship as key opportunities for the coming decade. It also stresses the importance of modernizing agriculture through investment in high-value crops, livestock, horticulture, and agro-processing industries to increase production and exports. In addition, the report emphasizes industrial development, stronger supply chains, special economic zones, and trade facilitation as tools for building an export-oriented economy. It also highlights the possibility of developing Nepal into a regional transit trade hub by leveraging its geographical position. The report calls for increased investment in transport, energy, irrigation, and digital infrastructure and suggests advancing large projects through public-private partnership models. It further recommends linking remittances to entrepreneurship and productive sectors while utilizing the skills and experience of returning migrant workers. It also underlines the need to expand financial inclusion, digital banking, and long-run investment instruments. Sustainable use of natural resources such as minerals, water, land, forest, and herbs is identified as a way to boost income production and employment while maintaining ecological balance. According to the report, Nepal could achieve an average economic growth rate of 7% from the next fiscal year. It also sets targets to raise per capita income above $3,000 within 5 to 7 years and expand the economy to nearly $100 billion. To achieve these goals, the report stresses the need to generate 15,000 megawatts of electricity within 5 years, complete national pride projects within 2 years, strengthen linkages between agriculture industry and tourism, and expand the digital economy.
0: Britain's King Charles III has concluded his state visit to the United States, during which he held high-level meetings and addressed the US Congress. The visit focused on strengthening UK-US relations across political, economic, and global issues, with both sides reaffirming their long-standing partnership. Kausal Ghimire brings more in this report.
2: King Charles III of the United Kingdom has concluded a four-day state visit to the United States, highlighting diplomatic cooperation and reaffirming the long-standing alliance between the two countries. The visit, held at the invitation of US President Donald Trump, included official meetings, a state banquet, and several ceremonial engagements in Washington. King Charles was accompanied by Queen Camilla throughout the trip. A key highlight of the visit was King Charles' historic address to the U.S. Congress, where he emphasized shared democratic values and the importance of continued transatlantic cooperation. Addressing lawmakers, he said the United Kingdom and the United States are bound not only by history, but by a shared commitment to democracy, freedom, and the rule of law. He noted that despite differences over time, the two nations have consistently stood together in addressing the global challenges. The King also stressed the need for unity among democratic countries in responding to modern issues such as geopolitical instability, climate change, and technological transformation. In his remarks, he called for strengthened cooperation on environmental protection, warning that climate change remains one of the most urgent threats facing the world. He also highlighted the importance of innovation and responsible use of emerging technologies, urging shared efforts to ensure they benefit future generations. The address received repeated applause from the members of Congress, with lawmakers acknowledging the symbolic importance of the speech. King Charles is among the few British monarchs to have addressed the US legislature, underscoring the diplomatic significance of the visit. During the trip, King Charles also attended a state banquet hosted at the White House, where both sides underscored the strength of UK-US relations. Discussions focused on security cooperation, global economic stability, and ongoing geopolitical developments. Queen Camilla participated in several cultural and community engagements, including visits to educational institutions and public programs highlighting shared cultural values between the two nations. According to officials, one of the notable outcomes of the visit was progress in trade discussions, including steps towards easing restrictions on UK whiskey exports to the United States market. The move is expected to support British producers and expand trade opportunities. The King also took part in memorial events honouring fallen service members and met with veterans, reinforcing defence ties between the two allies. Separate meetings with experts and youth groups focused on climate action and education initiatives. Throughout the visit, King Charles repeatedly emphasized the importance of diplomacy and international cooperation. He described the UK-US relationship as essential in maintaining global stability and addressing shared challenges. In his concluding remarks, the King thanked the US leadership for its hospitality and described the visit as an opportunity to strengthen mutual understanding and friendship between the two nations. The visit is being viewed as reaffirmation of the special relationship between the United Kingdom and the United States, with both sides expected to build on discussion held during the trip to deepen cooperation in trade, security, and global policy coordination. Kaushal Ghimire, Radio Nepal, Kathmandu.
0: With this report, we come to the end of today's edition of Nepal and Beyond. Thank you for your time and continued listenership. We truly value your company. We would love to hear from you. Please share your thoughts and feedback on our Facebook page, Nepal and Beyond, or visit us online at radionepalonline.com. If you missed today's episode or wish to listen again, you can access the Nepal and Beyond segment anytime on our website. As we conclude, we look forward to being with you again next week with another informative edition of Nepal and Beyond. Until then, good night and take care.
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: श्रोतावृन्द, नमस्कार। नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। नमस्कार श्रोता विद्यार्थीहरू, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत ट्राकियोफाइटा र जिम्नोस्पर्मका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
9: मिथिला, के गरिरहेकी छौ?
10: यत्तिकै बसिरहेकी।
9: आऊ, तल पार्कतिर घुम्न जाउँ।
10: एकैछिन पर्ख है, म जुत्ता लगाएर आइहाल्छु।
9: पानीको बोतल पनि लिएर आऊ है।
10: ल ल जाउँ, मैले पानी अनि खाजा पनि ल्याएँ।
9: हिजो मिसले हामीलाई पोखरी भ्रमण गराउँदा कति रमाइलो भयो है।
10: हो नि, कति धेरै बिरुवाहरूको बारेमा जान्ने मौका पनि पाइयो।
9: वर्गीकरण प्रणालीको बारेमा कति धेरै कुरा सिक्न पाइयो अघि।
10: नमस्कार मिस।
11: नमस्कार
10: मिस। हजुर, कता हिँड्नु भएको?
11: आज शनिबार, यसो पार्कतिर घुमेर आऊँ भनेर हिँडे कि। तपाईँहरू कता हिँड्नु भएको नि?
9: हामी पनि पार्कतिरै जान लागेका मिस।
10: आज पनि हामीले धेरै कुरा सिक्न पाइने भयो। मिस, आज हामीलाई त्यहाँ भएका बिरुवाहरूको बारेमा सिकाउनुहोस् है।
11: भइहाल्छ नि, घुम्ने पनि सिक्ने र सिकाउने पनि गर्न पाइने भयो।
9: ल, कुरा गर्दा गर्दै पार्क पनि आइसकेछ।
11: पार्कभित्र हिँड्दा सावधानीपूर्वक हिँड्नुपर्छ है। त्यहाँका बिरुवाहरू जथाभावी भाँच्ने चुन्ने गर्नु हुँदैन है।
9: हस् मिस।
11: ल, तपाईँहरू पार्कमा घुम्दै गर्नुहोस्, म एकछिन योगा गर्छु है।
10: हस् मिस। यहाँ त कति धेरै बिरुवाहरू रहेछन् अघि।
9: हो त है, बिरुवा पनि थरी थरीका रहेछन्। हेर न,
10: यो उन्यो हो, यो धुपी हो, ऊ त्यो ठुलो रुख चाहिँ सल्लो हो।
9: हेर त, त्यहाँ गुलाब, लिली फुल र भुइँ चम्पा पनि फुलेको रहेछ।
10: यी बिरुवाहरूको बिचमा के समानता पायौ तिमीले भन त?
9: यी सबै वनस्पति जगतमा पर्छन्। सबै हरिया छन्। सबै बिरुवालाई जरा, काण्ड र पातमा छुट्याउन सकिन्छ।
10: मिसले अर्को समानता पनि भन्नुभएको थियो, बिर्सियौ?
9: के भन्नुभएको थियो र? भन न, मैले त बिर्सेछु।
10: त्यही क्या, यिनीहरूमा जाइलम र फ्लोयम नामक भास्कुलर तन्तु हुन्छन्, त्यसैले यिनीहरू सबैलाई ट्र्याकियोफाइटा अन्तर्गत राखिएको हो।
9: हो त नि, मिसले हिजो हामीलाई भन्नुभएको थियो नि, मैले त बिर्सिहालेछु।
10: ट्र्याकियोफाइटाका विशेषताहरू के छन् तिमीलाई थाहा छ?
9: यी बिरुवाहरूमा भ्यास्कुलर तन्तु जाइलम र फ्लोयमले परिवहन गर्छ।
10: कक्षा नौमा हामीहरूले वनस्पति तन्तुका बारेमा छलफल गर्दा जाइलमले बिरुवाहरूको जराले सोसेर लिएको पानी तथा लवणलाई बिरुवाहरूको पात तथा अन्य भागमा पुर्याउँछ भनेको थियो है।
9: हो मिथिला, त्यसैले फ्लोयमले पातमा बनेको खानालाई बिरुवाका हरेक भागमा पुर्याउने काम गर्छ।
10: त्यसैले त यी बिरुवाहरू अरू बिरुवाभन्दा विकसित भएका हुन्।
11: तपाईँहरूको छलफल सुनेर मलाई अत्यन्तै खुसी लाग्यो।
10: मिसले त योगा गर्दा गर्दै पनि हाम्रो छलफल सुनिरहनु भएको रहेछ।
11: योगा गर्दा गर्दै आएको नि, तपाईँहरूको छलफल सुनेर रमाइलो लागेर।
10: मिस, अरू कुन कुन विशेषताहरू हुन्छन् नि ट्र्याकियोफाइटामा पर्ने बिरुवाहरूका?
9: ट्र्याकियोफाइटा अन्तर्गत फुल नफुल्ने उन्यु, साना झारपात, बुट्यानदेखि अति ठुला र विकसित बिरुवाहरू पनि पर्छन् है मिस।
11: हो, यिनीहरू विभिन्न किसिमका हुन्छन्, त्यसैले बिरुवाको शारीरिक बनावटको आधारमा डिभिजन ट्र्याकियोफाइटा अन्तर्गत पर्ने बिरुवाहरूलाई टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म गरी तिनवटा सब डिभिजनमा विभाजन गरिएको छ।
10: उन्यु टेरिडोफाइटामा पर्छ है मिस?
11: हो, उन्यु टेरिडोफाइटामा पर्छ। ऊ त्यहाँबाट उन्युको बोट उखालेर ल्याउनुहोस् त डोलमा।
9: हुन्छ मिस।
11: मिथिला, ऊ त्यहाँ हेर्नुहोस् त, हरियो झार छ नि, घोडाको पुच्छर जस्तो देखिने, त्यो पनि उखेलेर ल्याउनुहोस् है।
9: मिस, ल्याए, यसको त पात पनि चराको प्वाख जस्तै छ त।
10: मिस, यही भन्नुभएको हो हजुरले?
9: के ल्याएको तिमीले यस्तो घाँस?
11: हो मिथिला, यही हो। डोलमा, यो पनि टेरिडोफाइटा अन्तर्गत पर्ने बिरुवा हो नि।
9: यसको नाम के हो मिस?
10: यो हर्स्टेल होइन मिस?
11: ठिक भन्नुभयो मिथिला, यो हर्स्टेल हो।
10: मिस, अब के गर्ने यी बिरुवाहरूलाई?
11: अब यी बिरुवाहरूको शारीरिक बनावट राम्रोसँग अवलोकन गर्नुहोस् अनि उक्त विशेषताहरूको बारेमा छलफल गरौँला है।
10: हस् मिस। डोलमा, आऊ यता बसेर यी बिरुवाहरूको अवलोकन गरौँ र विशेषताहरू कापीमा पनि टिपोट गरौँ है।
9: मैले त कापी ल्याएको छैन।
10: तिमीले ल्याउँदिनौ भन्ने थाहा थियो, त्यसैले मैले ल्याएकी छु, त्यसैमा टिपोट गरौँला नि।
9: मेरो बारेमा त तिमी सबै जान्दछौ है, म के ल्याउँछु ल्याउँदिन सबै।
10: तिमी किन रिसाउँछौ, मैले त यत्तिकै भनेको हो।
9: ल ल, आऊ अब बिरुवा हेरौँ।
10: हेर त, उन्युको पात त ठ्याक्कै चराको प्वाख जस्तै छ।
9: हर्स्टेलको पनि चराका मसिना मसिना प्वाख जस्तै त छ नि।
11: तपाईँहरूको छलफल देखेर मलाई साह्रै खुसी लाग्यो। यी दुई बिरुवा मात्र होइन, टेरिडोफाइटामा पर्ने सबै बिरुवाहरूको पात चराको प्वाख जस्तै हुन्छन्।
10: यिनीहरूको काण्ड कुन हो मिस?
11: यो उन्युको बिरुवाको माटोमुनिको भागमा हेर्नुहोस् त, जुन जमिनमा तेर्सो परेर रहेको कडा भाग हुन्छ, त्यही नै काण्ड हो। यस्तो किसिमको काण्डलाई राइजोम भनिन्छ।
9: ओहो, यिनीहरूको काण्ड त माटोमुनि पो हुन्छ?
10: अचम्म है, काण्ड त हामीले माटोभन्दा माथि मात्र हुन्छ भन्ने सोचेका थियौँ।
11: तपाईँहरूले भनेको बिल्कुल सही हो, धेरै बिरुवाहरूको काण्ड माटो माथि नै हुन्छ, तर केही बिरुवाहरूको काण्ड जमिन मुनि पनि हुन्छ, जस्तै अदुवा, पिँडालु आदिको पनि जमिन मुनि नै हुन्छ।
10: हेर त डोलमा, यिनीहरूको काण्डलाई त मसिना खैरा रङका झुसहरूले छोपिएको हुँदो रहेछ।
11: तपाईँले कस्तो राम्रो अवलोकन गर्नुभएको, यी झुसहरूलाई रामेन्टा भनिन्छ।
9: यिनीहरूको त्यही काण्डबाट जराहरू पनि निस्केका छन्।
11: हो, टेरिडोफाइटा अन्तर्गत पर्ने सबै बिरुवाहरूको जरा, काण्ड र पात छुट्टिएको हुन्छ।
10: यिनीहरूको फुलहरू फुलेको छैन त मिस?
11: टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन। यिनीहरू फुल नफुल्ने बिरुवाहरूमध्ये सबैभन्दा विकसित बिरुवाहरू हुन्।
10: मिस, यो उन्युको पातको पछाडिपट्टि थोप्ला थोप्ला छन् नि, यी के हुन्?
11: यी थोप्लाहरूलाई सोरी भनिन्छ। एउटालाई मात्र सोरस भनिन्छ।
9: यिनीहरूको के काम हुन्छ?
11: यिनीहरूको भित्र स्पोरान्जियम हुन्छ, त्यसले स्पोरहरू उत्पादन गर्छ। तिनै स्पोरबाट यिनीहरूमा अमैथुनिक प्रजनन हुन्छ।
9: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ मिस?
11: हो, यिनीहरूमा पनि मैथुनिक र अमैथुनिक दुवै किसिमको प्रजनन हुन्छ।
9: यिनीहरूमा ब्रायोफाइटामा जस्तै अल्टरनेसन अफ जेनेरेसन हुन्छ कि एकैपटक दुवै किसिमको प्रजनन हुन्छ मिस?
11: यिनीहरूमा पनि अल्टरनेसन अफ जेनेरेसन हुन्छ, तर यिनीहरूमा स्पोरोफाइटिक जेनेरेसन प्रबल हुन्छ।
10: यिनीहरूको ग्यामेटोफाइट कस्तो हुन्छ?
11: यिनीहरूको ग्यामेटोफाइट थोरै समयको लागि मात्र हुन्छ। उनीहरूको ग्यामेटोफाइटलाई प्रोथालस भनिन्छ।
9: यिनीहरूमा मैथुनिक प्रजनन कसरी हुन्छ मिस?
11: यिनीहरूको ग्यामेटोफाइटमा एन्थेरिडियम, जसलाई भाले प्रजनन अङ्ग भनिन्छ, र आर्किगोनियम, जसलाई पोथी प्रजनन अङ्ग भनिन्छ, ती दुई अङ्गहरू यिनीहरूको मैथुनिक प्रजननमा मद्दत गर्छन्।
10: त्यसो हो भने त एन्थेरिडियमले भाले लैङ्गिक कोष र आर्किगोनियमले पोथी लैङ्गिक कोष उत्पादन गर्छ होला है?
11: एकदम सही भन्नुभयो। तिनै भाले लैङ्गिक कोष र पोथी लैङ्गिक कोष बीच मिलन भएर जाइगोट बन्छ। उक्त जाइगोट विकास भएर स्पोरोफाइटको विकास हुन्छ।
10: स्पोरोफाइट भनेको हामीले देख्ने यी बिरुवाहरू हुन् हो मिस?
11: हो, यो उनीको पातको पछाडि सोरीहरू छन् नि, यी पातहरूले स्पोरहरू उत्पादन गर्छन्। त्यसैले यी पातहरूलाई स्पोरोफिल भनिन्छ। उक्त स्पोरहरू माटोमा खसेर अङ्कुरण भएर ग्यामेटोफाइट बन्छ।
9: टेरिडोफाइटामा पनि स्पोर अङ्कुरण भएर ग्यामेटोफाइट बन्ने रहेछ, अनि फेरि ग्यामेटोफाइटले उत्पादन गरेको जाइगोटबाट स्पोरोफाइट उत्पादन हुने रहेछ, है मिस?
11: हो, तपाईँले एकदम सही भन्नुभयो। यसरी स्पोरोफाइट र ग्यामेटोफाइट एकपछि अर्को आएर जीवन चक्र पुरा हुने भएकाले यस्तो जीवनचक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिएको हो।
10: हाम्रो छलफल सुनेर चराहरू पनि रमाए जस्तो छ।
11: चराहरू तपाईँहरूको छलफल सुनेर होइन नि, आफ्नो साथीहरूसँग रमाएका हुन् नि।
9: ऊ त्यो सल्लाको रुखमा हेर त, कति धेरै चराहरू बसेका रहेछन्।
11: सल्लोको सँगैको के को रुख हो नि, चिन्नुहुन्छ?
10: धुपी होइन र मिस?
11: धुपी र सल्लोको बिरुवाहरूमा के समानता छ, अवलोकन गरेर भन्नुहोस् त।
10: दुवैको रुख हेर्दा सोली घोप्टाएर राखे जस्तो देखिन्छ। दुवै बिरुवाहरूको पात तिखो तिखो सियो जस्तो छ।
11: डोलमा तपाईँले के हेरिरहनु भएको नि?
9: ऊ त्यो परको साइकसको बोट हेरिरहेकी मिस।
11: त्यसको पातका टुप्पाहरू पनि सियो जस्तै तिखा छन्। त्यो पनि सल्लो र धुपीकै समूहमा पर्छ।
10: हो रहेछ मिस।
11: हो, सल्लो, धुपी र साइकस तिनवटै बिरुवाहरू एकै सब डिभिजन अन्तर्गत पर्छन्।
9: कुन सब डिभिजन मिस?
11: सब डिभिजन जिम्नोस्पर्म।
9: मिस, यिनीहरूमा फुल फुलेको देखेको छैन, यिनीहरूमा फुल फुल्छ कि फुल्दैन?
11: यिनीहरू फुल फुल्ने बिरुवा हुन्, तर यिनीहरूमा रङ्गी चङ्गी फुलको सट्टा शङ्कु वा कोन हुन्छ।
9: कोन भनेको के हो मिस?
11: जिम्नोस्पर्ममा फुलको सट्टामा हुने प्रजनन अङ्गलाई कोन भनिन्छ।
10: यिनीहरूको भाले प्रजनन अङ्ग र पोथी प्रजनन अङ्ग एउटै कोनमा हुन्छ हो?
11: यिनीहरूमा भाले कोन र पोथी कोन अलग अलग हुन्छ। भाले कोनमा भाले प्रजनन अङ्ग र पोथी कोनमा पोथी प्रजनन अङ्ग हुन्छ।
9: यिनीहरूको कोन त आकर्षक हुँदैन, यिनीहरूको परागसेचन कसरी हुन्छ मिस?
11: यिनीहरूमा हावाद्वारा परागसेचन हुन्छ।
10: कस्तो अचम्म, प्रकृतिले सबै समस्याको समाधान निकालेको छ है। रङ्गी चङ्गी फुल नहुने बिरुवामा हावाद्वारा परागसेचन हुन्छ।
11: परागसेचन पश्चात उक्त परागकणबाट भाले ग्यामेटको उत्पादन हुन्छ र पोथी कोनमा रहेको ओभमसँग गर्भाधान हुन्छ।
9: यी बिरुवामा पनि गर्भाधान भएर बिउ बन्ने हो मिस?
11: हो, सही भन्नुभयो डोलमा। यी बिरुवाहरूमा पनि गर्भाधान भएर पोथीकोनमा बिउ बन्छ।
10: यिनीहरूको चाहिँ फल हुन्छ कि हुँदैन मिस?
11: यिनीहरूमा फल हुँदैन नि।
9: सल्लोमा त फल हुन्छ त मिस, त्यो कडा खालको तह तहमा पत्र पत्र मिलेर रहेको हुन्छ नि, त्यसैभित्र बिउ हुन्छ।
11: त्यो कहाँ फल हो त? त्यो त पोथीकोन हो, जसमा नाङ्गो बिउहरू हुन्छ। त्यसैले त यिनीहरूको नाम जिम्नोस्पर्म राखिएको हो नि।
10: कसरी मिस?
11: यहाँ जिम्नोको अर्थ नाङ्गो हुन्छ भने स्पर्मको अर्थ बिउ हुन्छ। त्यसबाटै नाङ्गो बिउ हुने अथवा बिउलाई फलले नछोपेको बिरुवाहरू सबैलाई जिम्नोस्पर्ममा राखिएको हो।
9: यी बिरुवाका अन्य विशेषताहरू पनि अन्य बिरुवा भन्दा फरक हुन्छन् है मिस?
11: हो, यिनीहरूको जरा, काण्ड र पात अरू बिरुवाका भन्दा फरक हुन्छन्।
10: हो नि, यिनीहरूका पात सियो जस्तै तिखा हुन्छन् नि।
11: हो, यी बिरुवाहरूको पात केही लाम्चा र तिखा हुन्छन्।
9: यी बिरुवाको काण्डलाई पनि बाक्लो बोक्राले छोपेको हुँदो रहेछ है मिस?
11: हो डोलमा, यिनीहरूको काण्ड पनि कडा हुन्छ। कुनै बिरुवा जस्तै साइकसमा हाँगा बिँगा हुँदैन र केही बिरुवामा कम मात्रामा हाँगा बिँगा हुन्छन्।
10: यिनीहरूको जरा कस्तो हुन्छ मिस?
11: यिनीहरूमा विकसित जराहरू हुन्छ। जराहरू धेरै टाढासम्म फैलिएको हुन्छ, त्यसैले जराले धेरै माटो ओगटेको हुन्छ।
9: त्यसैले त यिनीहरू भिरालो जमिनमा पनि हुर्कने रहेछन्।
11: हो नि, सल्लो धुपी जस्ता बिरुवाहरू उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि पाइन्छन्।
9: यिनीहरूको मसिना पातले गर्दा हिउँ पर्दा पनि यिनीहरूमा हिउँ अडिन सक्दैन है मिस?
11: डोल्माले एकदम सही भन्नुभयो। यिनीहरूको पातको सतहको क्षेत्रफल कम भएका कारण हिउँ अडिन पाउँदैन, जसले गर्दा हिउँबाट पनि क्षति हुने डर कम हुन्छ।
10: यिनीहरूको आकार सोली जस्तै हुनाले पनि यिनीहरूलाई हिउँबाट बचाउँछ है मिस?
11: हो मिथिला, तपाईँले सही भन्नुभयो।
9: आज यहाँ पार्कमा आउनाले कति धेरै बिरुवाहरूको बारेमा जान्ने मौका पाइयो।
11: यस्ता पार्कहरूमा विभिन्न क्षेत्रमा पाइने बिरुवाहरू रोपिएका हुन्छन्। यहाँबाट धेरै बिरुवाहरूको बारेमा अध्ययन गर्न सकिन्छ, त्यसैले ठाउँ ठाउँमा यस्ता पार्कहरू निर्माण गर्नु आवश्यक पनि छ।
10: पार्कमा त खेल्न, घुम्न, रमाइलो गर्न र अध्ययन गर्न पनि पाइने, कस्तो रमाइलो!
9: आज हामीले धेरै सिक्ने मौका पायौँ। धेरै धेरै धन्यवाद मिस।
11: तपाईँहरूलाई पनि धन्यवाद। अब ढिला भइसकेछ, जाउँ है त।
10: हुन्छ मिस।
12: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 4 रहेको हाम्रा राष्ट्रिय गौरव पाठ शीर्षकमा केन्द्रित भई छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
14: सरिना, नेपाली विषयको सर आज नआउने भन्नुभएको छ, एकछिन बाहिर चौरमा बसौँ न। हिँड।
15: हुन्छ हुन्छ, जाउँ। मलाई पनि बाहिर जाउँ जाउँ लागेको थियो।
14: भोलि त उधौली पर्व हो क्यारे, बिदा हुन्छ होला है सरिना?
15: बिदा छ, माथि लिम्बू गाउँमा उधौली पर्व मनाउँछन्। हेर्न जाउँ न है।
14: हुन्छ जाउँ न त। मिङमाको गाउँमा ल्होसार हेर्न जाँदा कस्तो रमाइलो भएको थियो है।
15: हो नि, हाम्रो गाउँ ठुलो छ अनि धेरै जातिका मानिसहरू बस्छन्। विभिन्न चाडपर्व र वेशभूषा हेर्न पाइन्छ।
14: हो नि, हाम्रो गाउँ साह्रै रमाइलो छ।
16: अरू साथीहरू चौरमा खेलिरहेका छन्, यिनीहरू चाहिँ यता बसेका पो रहेछन्।
15: केही भएको छैन म्याम, नेपाली विषयको घन्टी खाली छ त्यसैले चौरमा गफ गरेर बसेको नि।
14: म्याम तपाईँ पनि यतै बस्नुहोस् न।
16: हुन्छ, मेरो पनि घन्टी खाली छ, एकछिन यतै बस्नु पर्ला। तपाईँहरूको गफमा बाधा पर्ने पो हो कि?
15: होइन होइन म्याम, त्यस्तो बाधा पर्दैन, बस्नुहोस् न म्याम।
16: त्यसो भए त म पनि बसेँ ल। तपाईँहरूको के गफ हुँदै थियो कुन्नी?
14: भोलि पल्लो गाउँमा उदौली पर्व हेर्न जाने कुरा गर्दै थियौँ म्याम।
16: ए हो र, मैले पनि तपाईँहरूलाई उदौली पर्व हेर्न लैजाने विचार गरेको थिएँ।
15: ए हो र म्याम, त्यसो भए त अझै रमाइलो हुने भयो।
14: अनि कक्षाका सबैजना जाने हो म्याम, बिदाका दिन सबै साथीहरू आउलान् र?
16: हो मनदीप, सबैजना आउँछन्। कक्षा नेतालाई खबर गर्नु भनेको छु, सबैले जाने भनेका छन्।
15: आहा, सबै साथीहरूसँग जाँदा त अझै रमाइलो हुन्छ। कक्षाका सबैजना चाहिँ किन जाने नि म्याम?
16: सामाजिक अध्ययन विषय अन्तर्गत राष्ट्रिय गौरव भन्ने पाठ छ, त्यसमा विविधतामा एकता र हाम्रो राष्ट्रिय गौरव बढाउने विभिन्न तत्त्वहरू भन्ने पाठहरू छन्। त्यसको परियोजना कार्य अन्तर्गत भ्रमण लैजान खोजेको।
14: ए, उदौली पनि हेर्न पाइने, परियोजना कार्य पनि हुने, यसो भए त हामी पनि जान्छौँ नि म्याम। अनि म्याम, धेरै प्रकारका संस्कृति हुनुलाई बहुसांस्कृतिकता भनिन्छ, होइन त?
16: हो मनदीप, तपाईँले सही भन्नुभयो। बहुसांस्कृतिकता भनेको एउटै ठाउँमा धेरै प्रकारका संस्कृति छन् भनेको हो। हाम्रै गाउँमा हेर्नुहोस्, झन्डै 11 बढी जातिका मानिसहरू बस्छन्। जातिअनुसार चाडपर्वहरू पनि फरक फरक छन्। यसरी एउटै देशमा धेरै प्रकारका चाडपर्व मान्नु, विभिन्न प्रकारका वेशभूषा लगाउनु, विभिन्न प्रकारका संस्कारहरू मान्नु नै बहुसांस्कृतिकता हो।
14: ए, मैले बल्ल बुझेँ। पल्लो गाउँका मानिसले उदौली उभौली पर्व मान्नु, हाम्रो गाउँका कोहीले गाई जात्रा मान्नु, कोहीले दसैँ र तिहार मान्नु नै बहुसांस्कृतिकता रहेछ है म्याम।
16: आहा, मनदीपले कति राम्रो उदाहरण दिनुभयो।
15: अनि म्याम, कोहीले गुनु चोलो लाउनु, कोहीले बखु लाउनु, कोहीले हाकु पटासी र कोहीले धोती कुर्ता लगाउनु पनि बहुसांस्कृतिकताकै उदाहरण त हो नि, होइन त म्याम?
16: हो सरिना, तपाईँले दिएको उदाहरण पनि एकदम सही छ। हाम्रो समुदायका मानिसको खाने लाउने बस्ने तरिका नै संस्कृति हो। त्यसै गरी उनीहरूको व्यवहार रीतिरिवाज र चाडपर्वहरू पनि संस्कृति नै हुन्।
14: बहुसांस्कृतिकता भन्ने त बुझियो, तर बहुसांस्कृतिकता कसरी हाम्रो राष्ट्रिय गौरव भयो त म्याम, यो पनि बुझाइदिनुहोस् न।
16: मनदीपले राम्रो प्रश्न सोध्नुभयो। हाम्रो इज्जत बढाउने र हामीलाई विश्वमा चिनाउने जे जति कुरा छन् ती हाम्रा गौरवका कुरा हुन्। हाम्रो देशमा 142 भन्दा बढी जात जातिहरू छन्, तिनका आफ्नै संस्कृतिहरू छन्। त्यसैले हाम्रो देश नेपाललाई विश्वमा धेरै प्रकारको संस्कृति भएको देश भनेर चिनिन्छ।
15: हो नि म्याम, सांस्कृतिक विविधता हाम्रो देशको सम्पत्ति हो, हाम्रो पहिचान पनि हो। हामी हाम्रो सांस्कृतिक विविधतामा गर्व गर्छौँ।
14: म्याम, मैले एउटा कविता लेखेको थिएँ, सुनाऊ?
16: सुनाउनु सुनाऊ।
14: सुन्नुहोस् है त। धेरै जाति भाषा धर्म अनेक छन् भेष, मिलिजुली बसेका छन् फुलबारी झैँ देश। चाड पर्व संस्कृति छन् रीति अनेक थरी, साथै मिली काम गर्छन् नाच गान गरी, साथै मिली काम गर्छन् नाच गान गरी।
15: आहा, कस्तो राम्रो कविता, साह्रै राम्रो छ है म्याम।
16: हो त नि, कति राम्रो कविता सुनाउनु भयो।
14: मैले अस्ति नै लेखिराखेको थिएँ, अहिलेको विषयसँग मिलेकोले भनिहालेको नि।
16: हो, म हाम्रो राष्ट्रिय गौरव बहुसांस्कृतिकताको बारेमा भन्दै थिएँ, त्यसैसँग मिल्ने कविता पो भन्नुभयो, प्रसङ्ग ठ्याक्कै मिल्यो।
15: हो नि म्याम, कवितामा भने जस्तै हाम्रो देशमा बाहुन, छेत्री, गुरुङहरूको बसोबास छ। त्यसै गरी मगर, राई, लिम्बू, नेवार र तामाङ लगायतका विभिन्न जातिका मानिसहरूको बसोबास पनि रहेको छ।
14: त्यति मात्र कहाँ हो र, नेपालमा त विभिन्न चाडपर्व पनि मनाइन्छ। हिन्दूहरूले दसैँ, तिहार, शिवरात्रि, रामनवमी लगायतका चाडपर्व मनाउँछन्। मुस्लिमले ईद, बकर ईद, रमजान लगायतका पर्व मनाउँछन्।
15: हो नि साथी, इसाईले क्रिसमस मनाउँछन् भने किराँतले उधौली र उभौली पर्व मनाउँछन्। बौद्ध धर्म मान्नेहरूले बुद्ध पूर्णिमा र लोसार मनाउँछन्, होइन त म्याम?
16: हो सरिना, तपाईँहरूले भने जस्तै नेपालका धर्म अनुसार मात्र होइन ठाउँ अनुसार पनि विभिन्न पर्व मनाइन्छ। मधेसमा छठ र होली अनि सुदूरपश्चिममा गौर पर्व मनाइन्छ।
14: जाति अनुसार पनि चाड पर्व मनाइन्छ नि है म्याम?
16: हो मनदीप, नेपालमा जाति अनुसार पनि विभिन्न पर्व मनाइन्छ। थारू जातिले माघी पर्व मनाउँछन्, नेवार जातिले गाई जात्रा, इन्द्र जात्रा, बिस्केर जात्रा आदि लगायतका जात्राहरू मनाउँछन्।
15: चाड पर्व मनाउने मात्र कहाँ हो र म्याम, जाति र पर्व अनुसारका लुगा पनि लगाइन्छ। कोही बखु लगाउँछन्, कोही लुङ्गी लगाउँछन्, कोही गुन्यु चोली लगाउँछन् त कोही दौरा सुरुवाल लगाउँछन्।
16: आहा, सरिनाले कति राम्रो उदाहरण दिनुभयो। हो, हाम्रो देशमा विभिन्न संस्कृति र वेशभूषा पाइन्छ, त्यसैले नेपाललाई बहुसांस्कृतिक देश पनि भनिन्छ। बहुसांस्कृतिकता हाम्रो गौरव हो।
15: हाम्रो देशलाई चिनाउने अरू कुराहरू पनि होला नि म्याम?
16: छन् सरिना, हाम्रो देशको गौरव बढाउने धेरै कुराहरू छन्। सगरमाथा नै हेरौँ न, के सगरमाथाले हाम्रो राष्ट्रको गौरव बढेको छैन र?
14: किन नहुनु नि म्याम, सगरमाथाले त नेपाललाई विश्वभर चिनाएको छ।
16: हो, सगरमाथालाई विश्वकै सर्वोच्च शिखर पनि भनिन्छ। नेपाललाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ, त्यसैले हामी नेपालीहरू सगरमाथाको देश भनेर गौरव गर्छौँ।
15: सगरमाथा त नेपाली नाम होइन र म्याम? विश्वका अरू देशले त माउन्ट एभरेस्ट पो भन्दछन् त।
14: सगरमाथा भने पनि माउन्ट एभरेस्ट भने पनि एउटै त हो नि।
16: हो मनदीप, सगरमाथा नेपाली नाम हो। सगर भनेको आकाश, माथा भनेको शिर हो। यसको अर्थ आकाश छुने शिर भन्ने हुन्छ, अर्थात् सगरमाथा सबैभन्दा अग्लो पर्वत हो। सगरमाथा भन्ने नाम इतिहास शिरोमणि बाबुराम आचार्यले राखिदिएका हुन्।
15: सगरमाथाले जस्तै नेपाललाई लुम्बिनीले पनि विश्वभर चिनाएको छ है?
14: हो नि, विश्वभर बुद्ध जन्मेको देश भनेर नेपाललाई चिनिन्छ। भगवान बुद्ध जन्मेको स्थान लुम्बिनी नेपालमा नै पर्छ नि।
16: लुम्बिनी पनि हाम्रो राष्ट्रिय गौरव हो। बुद्ध धर्म मान्ने मानिसहरूको लागि लुम्बिनी पवित्र तीर्थस्थल हो। विश्वभर शान्तिको सन्देश फैलाउने भगवान गौतम बुद्धको देश नेपालप्रति हामी गर्व गर्छौँ।
15: लुम्बिनी त विश्व सम्पदा सूचीमा पनि परेको छ है म्याम?
16: हो, विश्व सम्पदा सूचीमा परेका नेपालका विभिन्न स्थानहरू मध्ये लुम्बिनी पनि एक हो। लुम्बिनी एक पवित्र पर्यटकीय स्थल पनि हो। यहाँ विश्वभरका लाखौँ पर्यटकहरू घुम्न आउँछन्।
15: म्याम, नेपाललाई विश्वमा चिनाउने अर्को कुरा पनि छ जस्तो लाग्छ मलाई, तर होइन कि जस्तो पनि लाग्छ।
14: के कुरा हो, सिधै भन न, नजाने हामी सहयोग गरौँला नि।
15: नेपाललाई वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ है म्याम?
16: हो सरिना, नेपालका वीर गोर्खाली सेनाले विश्वका ठुला ठुला युद्धहरूमा बहादुरीका साथ लडेका थिए, त्यसैले उनीहरूलाई वीर गोर्खाली भनेर चिनिन्छ।
14: हो नि म्याम, मेरो हजुरबाको बाले पनि पहिलो विश्वयुद्धमा बहादुरी देखाउनु भएको थियो रे।
16: ए हो र, तपाईँ त वीर गोर्खाली सैनिकको नाति पो हुनुहुँदो रहेछ त।
14: हो म्याम, हाम्रो जिजुबाले पहिलो विश्वयुद्धमा बहादुरी देखाएर बेलायतकै निकै सम्मानित पदक भिक्टोरिया क्रस पनि पाउनु भएको थियो रे।
16: त्यही त, प्रथम र दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाले विश्व नै थर्काएका थिए। प्रथम विश्वयुद्धका समयमा जर्मन सम्राट केजर विलियम द्वितीयले भनेका थिए रे, म मेरा सेनालाई विश्वको जुनसुकै सेनासँग लड्न पठाउन सक्छु, तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ। त्यस बेलाका निकै शक्तिशाली जर्मन सम्राटको समेत मुटु कमाइदिने नेपाली वीरहरू कति बहादुर रहेछन् अनुमान लगाउनुहोस् त।
15: हो नि म्याम, नेपाल अङ्ग्रेज युद्धमा पनि बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा लगायतका वीरहरूले विशाल अङ्ग्रेज सेनालाई आछु आछु पारेका थिए रे।
16: हो, तपाईँले ठिक भन्नुभयो, नेपाली वीर वीरङ्गनाहरूको प्रशंसा विगतदेखि नै हुँदै आएको छ। त्यस बेलादेखि नै नेपालीहरू वीर गोर्खाली भनेर चिनिएका हुन्।
14: म्याम, नेपालको झन्डा पनि त हाम्रो गौरव हो नि, होइन र?
16: निश्चय नै हो, नेपालको दुई त्रिकोणभित्र चन्द्र र सूर्य भएको झन्डा विश्वमा नै एकमात्र नमुना हो। नेपाल बाहेक विश्वका सबै देशको झन्डा चार कुने छ।
15: हो नि है म्याम, नेपालको झन्डा मात्र तीन कुने छ, त्यसैले हामी हाम्रो झन्डामा गर्व गर्छौँ।
16: नेपालको झन्डा नेपाली जनताको पहिचान मात्रै होइन, नेपाली जनताको एकताको प्रतीक पनि हो।
14: नेपालको झन्डामा चन्द्र र सूर्य चाहिँ किन राखेको होला है म्याम?
16: जबसम्म यो संसारमा चन्द्र र सूर्य रहिरहन्छन् तबसम्म नेपाल रहिरहनेछ भन्ने सन्देश चन्द्र र सूर्यले दिएका छन्। त्यसै गरी झण्डाको किनारामा रहेको नीलो रङ शान्तिको प्रतीक हो। नेपालको झण्डा नेपाली जनताको इतिहास, स्वाभिमान, स्वतन्त्रता र एकताको प्रतीकका रूपमा रहेको छ।
15: हाम्रो गौरवका प्रतीकहरू त धेरै नै रहेछन् है म्याम?
16: हो सरिना, तपाईँहरूलाई त नेपालको राष्ट्रिय गान गाउन आउँछ नि होइन?
14: किन नआउनु म्याम, हामी दिनदिनै प्रार्थना सभामा राष्ट्रिय गान गाइरहेका छौँ नि।
16: ल, एक टुक्रा गाएर सुनाउनुहोस् त।
17: सयौथुङ्गा फुलका हामी एउटै माला नेपाली, सर्वभौम फैलिएका मेची महाकाली।
16: ओहो, तपाईँहरूले साह्रै राम्रो गाउनुभयो। अब भन्नुहोस् त, यो राष्ट्रिय गान कहिलेदेखि लागू भएको होला?
15: पहिलेदेखि नै होला नि म्याम।
14: होइन नि सरिना, विक्रम सम्बत 2064 सालदेखि मात्र राष्ट्रिय गान लागू भयो।

0: हाम्रो राष्ट्रिय गान गाउँदा धेरै गर्व गर्छौँ। यसले हाम्रो देशको गौरव र नेपाली जनताको एकतालाई दर्शाउँछ।
1: हाम्रा राष्ट्रिय गौरव यति नै हुन् र म्याम?
0: होइन नि, यी त केही महत्त्वपूर्ण उदाहरण मात्र हुन्। नेपालमा यस्ता राष्ट्रिय गौरवका धेरै कुराहरू छन्।
2: के छन् म्याम?
0: हाम्रा मठ मन्दिरहरू राष्ट्रिय गौरवहरू हुन्। पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथ, जानकी मन्दिर हाम्रा राष्ट्रिय गौरव हुन्।
1: नेपाली टोपी र खुकुरी पनि नेपालीलाई विश्वमा चिनाउने गौरवका कुराहरू हुन् है म्याम?
0: हो मनदीप, कस्तो राम्रो उदाहरण दिनुभयो। नेपाली परम्परा, इमान्दारिता, एकले अर्कालाई सम्मान गर्ने स्वभाव पनि हाम्रा गौरव हुन्। यिनीहरूले हाम्रो आत्मसम्मान बढाएका छन्। हामी नेपालीको छुट्टै पहिचान कायम गरेका छन्।
2: हामी नेपाली त निकै गौरवशाली देशमा पो बसेका रहेछौँ। मलाई त नेपाली हुन पाएकोमा निकै गर्व लागेर आयो।
1: हो नि साथी, मलाई पनि नेपाली हुन पाएकोमा निकै खुसी लागिरहेको छ।
0: स्याबास, हामीले यसरी नै आफ्नो देश र माटोप्रति गर्व गर्नुपर्छ। राष्ट्रिय गौरवलाई जोगाउनुपर्छ। देशको उन्नति र प्रगतिका लागि सधैँ डटेर काम गर्नुपर्छ। हामी नेपाली स्वाभिमानी छौँ, बहादुर छौँ। हाम्रो यो इज्जत अरूको गुलामी गरेर होइन, स्वाभिमानका साथ काम गरेर कायम राख्नुपर्छ।
1: आज त म्यामले हाम्रो रगत नै तताइदिनु भयो। म त अब यो देशमै बस्नेछु, यो देशको विकासकै लागि काम गर्नेछु, यो देशलाई विश्वका विकसित मुलुक बनाउनको लागि म लागि पर्नेछु।
2: म पनि त्यसै गर्ने हो। यति गौरवशाली देशमा बसेर पनि त्यसो गरिएन भने त के को नेपाली होइन त म्याम?
0: हो, तपाईँहरूले सही कुरा गर्नुभयो। यो देश चिनाउने र बचाउने जिम्मा हाम्रै हो। हामीलाई पुर्खाले सुम्बेर गएको यो सुन्दर देशको रक्षा हामीले नै गर्नुपर्छ।
1: हामीले त यो कुरा बुझौँ म्याम, अब यो कुरा हाम्रा साथीहरूलाई पनि बुझाइदिनेछौँ।
0: एक सच्चा नेपालीले गर्ने नै यही हो।
2: आज म्यामले हामीलाई राष्ट्रियताको भावना जगाइदिनु भयो। म्यामलाई धेरै धेरै धन्यवाद।
0: मलाई पनि तपाईँहरूसँग कुरा गर्न पाएकोमा निकै खुसी लाग्यो।
1: हामीलाई पनि धेरै खुसी लागेको छ।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले

0: क्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
2: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
1: हो नि, अचानक सहन नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
2: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 9:45 समय रहनेछ। सदाबहार गीतको समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीएल लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई, महिलातर्फ नेपाल पुलिस च्याम्पियन। समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामोपा 16 बालाजु स्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्भू बालाजु गोङ्गबु बस पार्क देवी नगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनु। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2,000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने शहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रुबीच बाटोमै रोकिएका छन्। सहायक प्रमुख जिल्लाधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ। कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नु पर्ने वा घण्टौं घुमेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ़ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोड़िएको सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ़ बुटवल सड़कको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार सोमबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। नेपाली कम्युनिस्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, ओडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया हलिया हरुवा चरुवा तथा कमलरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। बागलुङको काठेखोला गाउँपालिका 2 भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तङराम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश रिगलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन सेवा प्रवाह आर्थिक विकास उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल पारदर्शी उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका 1 भएको जीप दुर्घटनामा 20 ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच मतभेद बढेको आकलनका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यो निर्णय ट्रम्पले मर्जको आलोचना गरेको 1 आएको हो। बिहिबार सामाजिक सञ्जालमा ट्रम्पले पोस्ट मार्फत मर्जले अत्यन्त खराब काम गरिरहेको र उहाँसँग आप्रवासन तथा ऊर्जा लगायत सबै प्रकारका समस्याहरू रहेका बताउनु भएको थियो। ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 भन्दा बढी सैनिक तैनात थिए। करिब 12,000 अमेरिकी सैनिक इटालीमा र थप 10,000 सैनिक युकेमा तैनात छन्। इजरायली सेनाले युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा गरेको आक्रमणमा 13 मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका र महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको 1 भन्दा पनि कम समयमा आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: तनहुँ जिल्लामा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म 75% सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजमा भएको काममा 75% प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्म 2081 चैत 7 गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुवात गरिएको थियो। हालसम्म विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत 50 करोड 50 लाख अमेरिकी डलरका लागि एडिबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18 करोड 40 लाख, युरोपियन लगानी ब्याङ्कले 8 करोड 50 लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले 8 करोड 60 लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको थियो। यही वैशाख 24-28 गतेसम्म काठमाडौँको भिरकोटी मण्डप प्रदर्शनी हलमा सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागी काठमाडौँ आइपुग्ने क्रम शुरू भएको आयोजकहरूले जनाएका छन्। इन्ट्रोडक्सन ट्रेड सोज नेपालद्वारा आयोजित मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोसन ब्युरोको सहकार्य हुनेछ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र मालदिव लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले करिब 150 भन्दा बढी प्रदर्शकहरू मेलामा सहभागी हुने र झण्डै 1 लाख स्थानीय दर्शक तथा 5,000 अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति हुने मेला संयोजक सुमन महर्जनले बताउनुभयो। हिजो आज भारतीय सीमावर्ती नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। संघीय सरकारले भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा ल्याएपछि सीमावर्ती नेपाली बजारमा चहल पहल बढेको हो। यसअघि नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजारमा गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा लगायतका सामग्री किनेर ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। 100 भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा आएपछि भैरवा, नेपालगंज, विराटनगर, वीरगंज लगायतका नेपाली बजारमा चहल पहल बढेको त्यहाँ स्थित हाम्रा समाचारदाताहरूले जनाएका छन्। विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्रेले 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ किनमेल गर्न जाने क्रम घटेको बताउनुभयो। म्याग्दीमा 132 केभी क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण शुरू भएको छ। धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन शुरू गरिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेशन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
0: अब खेल समाचार। रुकुम पश्चिम भलिबल क्लबले 10 पीएम कप एनभीएल लिगमा पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हरायो। रुकुम पश्चिमले हेल्प नेपालमाथि 29-27, 25-21, 32-30 रोमाञ्चक जित निकालेको हो। उपाधिसँगै रुकुम पश्चिमले 10 लाख रुपियाँ पुरस्कार पायो। उपविजेता हेल्प नेपालले 5 लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। लीगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा पुलिसले न्यू डायमण्ड स्पोर्ट्स एकाडेमीलाई 3-1 सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले पनि 10 लाख र उपविजेता न्यू डायमण्डले 5 लाख रुपियाँ पुरस्कार पाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको लीगमा पुरुषतर्फ 8 र महिलातर्फ 6 गरी कुल 14 टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, खिल्जी युवा क्लब लुम्बिनी, रुकुम पश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी थिए। महिलातर्फ न्यू डायमण्ड, नेपाल पुलिस, एपीएफ सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीए लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई, महिलातर्फ नेपाल पुलिस च्याम्पियन। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 से 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि, साहित्यकार, इन्जिनियर डाक्टर शङ्कर ढकाल। उहाँ विशेष गरी साहित्यिक रूपमा एसडी नामले परिचित हुनुहुन्छ। बत्ती र बाटोको पहुँचबाट टाढा काभ्रे प्लाञ्चोकको एक ग्रामीण भेगमा जन्मनुभएका साहित्यकार एसडीले उच्च शिक्षा हासिल गर्दै जापान र अस्ट्रेलिया जस्तो विकसित मुलुकमा समेत गएर आफ्नो कार्य अनुभव गरिसक्नु भएको छ। हाल उहाँ देशप्रेमले देशभित्र रहेर देशमै विकास गर्न र देशमै साहित्यिक सिर्जना मार्फत पनि सचेतना जगाउने कार्यमा अगाडि बढिराख्नु भएको छ। उहाँ पेसाले इन्जिनियर भएका कारणले गर्दा उहाँको प्रत्यक्ष रूपमा विकाससँग सम्बन्ध बढी मात्रामा हामी देख्न सक्छौँ। त्यो सँगसँगै सामाजिक विकासको रूपमा उहाँले साहित्यलाई आफ्नो रोजाइको विषय बनाउनु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा विशेष गरी उहाँका साहित्यिक गतिविधि र साहित्य मार्फत समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार एसडीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: नमस्कार सर, धन्यवाद।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौँ न, तपाईँ लेखन यात्रातर्फ कसरी आकर्षित हुनुभयो?
1: सर होइन, तपाईँले भनि पनि सक्नुभयो, अब पेसाले म सिभिल इन्जिनियर, त्यो हुनाले सुरुदेखि नै विज्ञानमा बढी झुकाव हुनु स्वाभाविक नै थियो, स्कुलदेखि नै क्याम्पस पढ्दा। तर एकाद बेला भन्न आजको यो कविताहरू फुर्ने गर्थ्यो विद्यालय पढ्दा अथवा 10+2 पढ्दाखेरि र इन्जिनियरिङ पढ्दाखेरि पनि। तर मैले खासै त्यो बेला त्यति धेरै लेखिनँ, बरु जीवनमा कहिलेकाहीँ प्रेम पत्रहरू चाहिँ लेखिएँ। र म इन्जिनियर बनिसके पछाडि र त्यसमा पनि जापानमा पिएचडी, अस्ट्रेलियाबाट पोस्ट पिएचडी गरेर नेपाल आएर जब नेपाल मातृभूमिको सेवामा म अनवरत रूपमा खटिएँ, अहोरात्र खटिएँ, सायद त्यसैका भनौँ न सङ्घर्षहरूले, उतार चढावहरूले नै मभित्र कता कता कवि जन्मियो जस्तो लाग्छ। त्यसैले मैले ठोस रूपमा लेख्न थालेको चाहिँ करिब 2-3 वर्ष मात्रै भयो। त्यसैले म आफूलाई बामे सर्दै गरेको एउटा सर्जक भन्न रुचाउँछु, सिक्दै पनि छु। र मैले मेरो पहिलो कविता सङ्ग्रह, जुनमा मुख्यतः मेरा भोगाईहरूका भावनाहरू मैले त्यहाँ ओकलेको छु, त्यो मैले प्रकाशन पनि गत वर्ष मात्रै गरेको हो। त्यसैले म उमेरले 40 वसन्त पार गरे पनि मेरो कविताको यात्रा, मेरो साहित्यको यात्रा चाहिँ भर्खरै सुरु भएको छ।
0: तपाईँको कविता सङ्ग्रहको बारेमा त हामी चर्चा गर्ने नै छौँ, कविता लेखनका विविध पाटोको बारेमा पनि चर्चा गर्छौँ। तर त्योभन्दा अगाडि विशेष गरी युवाहरूको जुन विदेश मोह छ, त्यो विदेश गइसके पछाडि विदेशमै हराउने, उतै रम्ने जुन प्रवृत्ति पछिल्लो समय देखिरहेको छ, तपाईँ विश्वकै विकसित मुलुकहरूमध्येका मुलुकमा, जापान जस्तो मुलुकमा पुग्नु भएको थियो, त्यो सँगसँगै अस्ट्रेलियामा पनि तपाईँ पुगिसक्नु भएको थियो, तर फेरि नेपालप्रतिको मोह कसरी जाग्यो, यसबारे थोरै केही बताइदिनुहोस् न पहिले।
1: हजुर, धन्यवाद सर, कस्तो सुन्दर प्रश्न। मलाई लाग्छ म अहिले पनि भने इन्जिनियरको रूपमा, सिभिल स्ट्रक्चरल इन्जिनियरको रूपमा कन्क्रिट फलामका पूर्वाधारहरू, संरचनाहरूको डिजाइन निर्माणमा संलग्न छु। तर कता कता मेरो मनभित्र एउटा कोमल मान्छे सधैँ बाँचिरहेको थियो जस्तो मलाई लाग्दछ। र मैले अहिले पनि भने जुन हिसाबबाट मैले कविता लेख्न थालेँ, मलाई साहित्यमा एक खालको रुचि बढ्न थाल्यो विगत केही वर्षदेखिबाट विभिन्न उतार चढावको सँगै। त्यस्तै म भित्र देशप्रेमको अगाध माया छ जस्तो लाग्छ र त्यो एक खालको प्रमाणित पनि भएको छ जस्तो लाग्छ। म विदेशमा बस्दै गर्दा म उत्कृष्ट एउटा रिसर्चर थिएँ, अनुसन्धानविद थिएँ, मेरो राम्रो थियो सबै सुख सुविधा, जागिर पनि, पढाइ पनि, मा पनि अब्बल नै थिएँ। तर राति सुत्न जाँदै गर्दाखेरि चाहिँ नेपालकै समाचारहरू पढ्न मन लाग्ने, सुत्दाखेरि त्यति धेरै निन्द्रा नआउने, कता कता ऐठन भए जस्तो हुने, र यो देशको जुन खालको विकास क्रम रोकिएको छ, राजनीतिमा विभिन्न खालका समस्याहरू देखिन्थे, र म एउटा गरिब किसान परिवारबाट छात्रवृत्ति लिँदै त्यो तहसम्म पुगेको मान्छे, त्यो हुनाले मेरो माटोप्रतिको मेरो जिम्मेवारी छ, मेरो मातृभूमिलाई मैले सिकेका ज्ञान सिप दिनुपर्छ भन्ने सधैँ त्यो हुटुटी रहन्थ्यो। र फेरि मान्छे नमर्ने सहर त हुँदैन, त्यसैले कथम कथाचित तपाईँ अब एउटा उच्च शिक्षा हासिल गर्नुभयो, उच्च ज्ञान हासिल गर्नुभयो, पदसम्म पुग्नुभयो, भोलि मर्नुभयो भने र यो देशलाई भनौँ न देशको विकासमा योगदान गर्ने तपाईँको हुटुटी चाहिँ फेरि त्यहीँ सकिन्छ, त्यसैले तपाईँको आत्माले पनि शान्ति पाउँदैन होला भन्ने मलाई सधैँ लाग्थ्यो। त्यसैले मृत्युसँगको डर र देश प्रेमको एउटा भन्न उत्कट चाहना, देशलाई योगदान गर्ने जुन र जुन हिसाबबाट देशले मलाई बनायो त्यो समाजलाई मैले दिनुपर्छ भन्ने त्यो भावनाबाट प्रेरित भएर म फर्केको जस्तो लाग्छ। यदि कसैले तिमी 5 वर्ष 10 वर्ष चाहिँ बाँच्छौ ग्यारेन्टी छ भने भए सायद म नेपाल आउने मेरो जुन टाइम लाइन छ त्यो म 5 वर्ष 7 वर्ष पछि पनि आउन सक्थेँ होला। त्यसैले मलाई लाग्दछ यो दुईटा चिजहरू, एउटा मृत्युसँगको डर र अर्को चाहिँ देश र समाज र मातृभूमिलाई आफ्नो ज्ञान सृजना सिप विज्ञता दिनुपर्छ मर्नुभन्दा अगाडि नै भन्ने त्यो हुटुटी भावना, यो दुईटा चिजले म नेपाल फर्किन प्रेरित भएको जस्तो लाग्छ। अब सबैमा यो हुन्छ हुन्न अब त्यो दैव जानुन्, तर यदि भौतिक सुखकै पछि मात्र लाग्ने हो भनेदेखि त स्वाभाविक रूपमा मान्छेले नेपालभन्दा विदेशकै सुख शैललाई रोज्दछ। तर त्यसो भन्दै गर्दा फेरि हामी जस्तो एउटा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेको मान्छे, एउटा स्वावलम्बी, एउटा विज्ञ इन्जिनियरको लागि यो देश अथाह सम्भावनाले भरिएको देश हो। अझ पूर्वाधारको क्षेत्रमा, पूर्वाधार विकासको क्षेत्रमा, इन्जिनियरिङ क्षेत्रमा समृद्धि ल्याउनलाई त पूर्वाधार विकास गर्नु पर्यो नि पहिलो चरणमा। त्यसैले अझ इन्जिनियरहरूको लागि देश प्रेमले ओतप्रेत भएका इन्जिनियरहरूले देशमै केही गर्छु भन्यो भनेदेखि सम्भावना अथाह छ। स्वाभाविक रूपमा विदेशको जति नकमाइएला त्यसको 1/10 अथवा 1/3 कमाईमा चित्त बुझाउनु पर्ला, यहीँको माटोमा, यहीँको मन्दिरहरूमा, यहाँका मानिसहरूसँगको संवादमा तपाईँले जीवन भनौँ न एक खालको को मर्म भावना अथवा त्यसको महत्व बुझेर आफै भित्र रमाउनु पर्ला, त्यो फरक विषय हो। भौतिक चाहनाका कुरा गर्दा, भौतिक सुख सुविधाका कुरा गर्दा, तर यो देश आफैमा स्वर्गीय छ, यहाँको माटोमा नै सिर्जना छ, यहाँको हावा पानीमा नै देवको बास छ, त्यसैले फरक खालको सुन्दरता आत्मसन्तुष्टि छ। त्यही भएर पनि मैले होइन पनि भने म आएको 7 वर्ष जस्तो भइसक्यो, 5 वर्ष त कट्यो, म फेरि फर्के नि हुन्थ्यो नि त, तर म फर्किन्न किनभने मलाई यहाँको माटोसँग, हावासँग, यहाँका पहाडहरूसँग, यहाँको विकाससँग एक हिसाबको मोहनी लागिसकेको छ, म गहिरो मायामा छु जस्तो लाग्छ अहिले।
0: हजुर, तपाईँले भर्खरै प्राविधिक विषयको बारेमा र नेपालमा रहेको सम्भावनाको बारेमा पनि केन्द्रित भएर आफ्ना कुराहरू राख्नुभयो। यो सँगसँगै अब तपाईँ पछिल्लो चरणमा चाहिँ फेरि सामाजिक इन्जिनियरको रूपमा पनि तपाईँ अगाडि बढिराख्नु भएको छ। मैले यहाँ जोड्न खोजेको कुरा चाहिँ तपाईँ साहित्य लेखन मार्फत पनि समाजमा रूपान्तरण गर्नको लागि अगाडि बढ्नुभएको छ आफ्नो पेसा सँगसँगै। यो समाजको रूपान्तरण त्यसमा पनि साहित्य लेखन मार्फत यो गर्ने हुटुटी, अघि पनि मैले सुरुमा कसरी लेखन यात्रा तपाईँको प्रारम्भ भयो भनेर त प्रश्न राखिसकेँ, तर अझ विस्तृतमा आफूलाई साहित्यमै डुबाउँदै र समाजका समस्याहरू पनि उजागर गर्दै र त्यो सँगसँगै त्यसैलाई फेरि सृजनात्मक ढङ्गले कसरी चाहिँ समाज परिवर्तन गर्न सकिन्छ, किनभने अघि तपाईँले भने जस्तो भौतिक विकासले मात्रै समाज विकास त सम्भव छैन, त्यो सँगसँगै सामाजिक विकास पनि हुँदै जानुपर्छ। त्यसको लागि तपाईँमा सोच कहिलेदेखि चाहिँ प्रारम्भ भएको थियो त्यसबारे पनि थोरै बताइदिनुहोस् अनि त्यसपछि कृतिमै हामी प्रवेश गर्छौं।
1: हुन्छ सर, हजुर, मलाई लाग्दछ जीवन एउटा सङ्घर्ष हो र सङ्घर्ष नै जीवन हो र अनि जहाँ समस्या हुन्छ त्यस पछाडि सिर्जना जन्मिन्छ भन्ने लाग्दछ। र मलाई लाग्दछ मैले अहिले पनि भने यो समाज रूपान्तरणको दौरान राष्ट्र प्रेमले खालको प्रेरित भएर यो देशको विकास रूपान्तरणमा योगदान गर्दै गर्दा एउटा विज्ञको रूपमा, इन्जिनियरको रूपमा, एउटा व्यवसायीको रूपमा विभिन्न हन्डरहरू खाइयो र यदि मैले ती व्यथाहरूलाई, ती प्रताडनहरूलाई शब्दमा नओकलेको भए म बोलाउँथे कि, त्यसैले मेरा लेखन चाहिँ त्यो जुन प्रताडन छ, जुन पीडा छ, त्यसका प्रस्फुटनहरू पनि हुन् जस्तो लाग्छ। ती पीडाहरू कति मैले भोगे होलान्, ती सामाजिक रूपान्तरणका पीडाहरू। त्यसै गरी मैले अहिले पनि भने, यो दोधार कविता संग्रह मैले जुन गत वर्ष प्रकाशित गरेँ, यसमा समाज रूपान्तरण, वैकल्पिक राजनीति, सङ्घर्ष, साथसाथै माया, प्रेम, बिछोड र दोधारका भावनाहरू पनि यसमा प्रस्फुटित भएका छन्। त्यसैले मैले जीवन बिताइरहँदाखेरि यो माटोमा, यो देशमा, यो समाजमा जुन खालको सामाजिक सङ्घर्षहरू भोग्नु पर्यो, जुन खालका भावनाहरू, ती माया बिछोडका भावनाहरू पनि थिए होला, ती चिजहरूलाई मैले शब्दमा ओकलेको हो जस्तो लाग्दछ। र त्यो त्यसको प्रेरणा चाहिँ जब मैले लेखिन मलाई पीडा भयो, जब मैले लेख्न थालेँ ती पीडाहरू सेलाए। त्यसैले कता कता यो चाहिँ, यो जुन कविता संग्रह छ अथवा मेरा जुन सिर्जनाहरू छन्, त्यो चाहिँ स्वार्थ प्रेरित पनि छन् जस्तो लाग्छ। स्वार्थ यो मानेमा कि म आफूलाई शान्त बनाउनको लागि र पुनः स्थायित्व प्राप्त गर्नको लागि मेरा सङ्घर्षमा मैले सायद कविताहरू साहित्यमा कलम चलाउन थाले जस्तो लाग्दछ। हजुर
0: हजुर, विशेष गरी अब तपाईँको कविता सङ्ग्रहमै केन्द्रित हुन चाहन्छु म, विशेष त यो संवाद। अब
1: हजुर,
0: तपाईँले आफ्नो कविता सङ्ग्रह दोधारभित्र तीन खण्डमा कविताहरूलाई विभाजित गर्नुभएको हामी देख्न सक्छौँ, अथवा तीन खण्डमा तपाईँले आफ्ना कविताहरूलाई बाँड्नु भएको छ। पहिलो खण्डमा राष्ट्रियता, आध्यात्म, संस्कृतिसँग सम्बन्धित कविताहरूलाई जोड दिनुभएको छ भने, दोस्रो खण्डमा माया, मिलन र सम्बन्धहरूलाई बढी प्राथमिकता दिनुभएको छ। यसै गरी तेस्रो खण्डमा दोधार भनेर अथवा जटिलता र बाध्यता सँगसँगै बिछोडका विषयहरूलाई पनि समावेश गर्नुभएको छ। अब प्रसङ्ग अगाडि बढौँ, त्यो राष्ट्रियता र संस्कृतिसँग सम्बन्धित कविताहरू लेख्दै गर्दाखेरि कस्ता कविताहरू समावेश गर्नुभएको छ यो खण्डमा, त्यसबारे आफै सर्जकले बताइदिनु
1: हुन्छ। हस् सर, सर, मैले अहिले पनि भने, यो देशमा जब मान्छे आउँछ र भनौँ न यहाँ नै घुलमिल गर्न थाल्छ, यहाँको माटोमा हराउन थाल्छ, हुन त अब यही माटोमा जन्मिसके पछाडि ती सम्झनाहरूले पनि मान्छेलाई प्रेरित नै गर्छ, तर यहाँका हरेक गतिविधिमा, सामाजिक गतिविधिमा, सांस्कृतिक गतिविधिमा देवताको बास भएको अनुभूति हुन्छ। जस्तो मैले एउटा शनिबारको दिन भनेर, शनिबार मान्छेहरू पिपलको बोटमा गएर पानी चढाउने गर्छन् ग्रह दशा हटोस् भनेर, त्यो चिजलाई मैले मेरो कवितामा संलग्न गराएको छु, शनिबारको दिन भनेर। त्यसै गरी पुर्खाले बडा दुःख गरेर आर्जेको यो मुलुक कतै अस्थिर पो बन्छ कि, कतै अझै बदनाम पो हुन्छ कि भन्ने हिसाबबाट, त्यो जुन खालको पीडा छ, त्यो खालको जुन शङ्का छ, त्यसलाई मैले पुर्खाको नासो भनेर त्यो कवितामा प्रस्फुटन गरेको छु। त्यसै गरी यावत जस्तो जीवन सङ्घर्षका कुरा गर्दै गर्दा, म चित्तवनमा जाँदाखेरि मेरो चस्मा त्यो फुट्यो र त्यो चस्मा फुटेको सन्दर्भलाई जोड्दै मैले जीवनसँग, जीवन सङ्घर्ष हो, भाग्य चाहिँ नफुटोस् भन्ने हिसाबबाट एउटा कविता चस्मा फुट्यो भन्ने लेखेको थिएँ, जुन साहित्य पोस्टमा पनि प्रकाशित। त्यसै गरी अब जस्तो यो एयरपोर्टमा जुन हिसाबबाट एरोप्लेन चाहिँ दुर्घटना भयो, विभिन्न बाढी पहिरोमा त्रिशुलीका तीरबाट गाडीहरू खस्छन्, ती दुर्घटनाहरूलाई पनि मैले मेरो कविता संग्रहमा राखेको छु। कालमोचक कन्टेनर, दुर्घटना लगायतका चिजहरू चाहिँ पहिलो अध्यायमा छ भनेदेखि।
0: अब पहिलो अध्यायकै हामी एउटा रचना पनि सुन्छौँ आवाजमा, त्यसपछि हामी दोस्रो खण्डमा रहेका विषयवस्तुमा हामी प्रवेश गर्नेछौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: ए हुन्छ, अहिले मैले भने जस्तो गरेर त्यो शनिबारको दिनलाई लिएर मैले जानकारीमूलक गद्य कविता लेखेको छु। धेरै मैले यहाँ बिम्बहरू प्रयोग गरेको छैन, पछाडि अलिकति बिम्ब प्रयोग भएका कविताहरू दोस्रो तेस्रो अध्यायमा पनि संवाद गरौँला। जस्तो शनिबारको दिन भन्ने छ, साधारण कुराहरू तर यति सुन्दर छ नि, हाम्रो देश, हाम्रो समाज, हाम्रो सामाजिक गतिविधि भन्ने चिज यसबाट प्रष्ट हुन्छ जस्तो लाग्दछ। शनिबारको दिन, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको, पिपलको फेद तुलसीको मठ गुन्जी रहन्छ आवाज मिठो घन्टीको, बच्चाहरूको साथ आमाहरूको लाम भगवान सरी शीतल हावा स्वर्ग यसको नाम, स्वस्थकर जीवन आध्यात्मिक मन आऊ बसौ मिली भातृत्व जोगाऊ, जल चढाउने दिन प्रकृति पूजा, जल चढाउने दिन प्रकृति पूजा, रङ्गी बिरङ्गी फुलले हुन्छ मन चङ्गा, अबिर केसरी अक्षता भेटी, अबिर केसरी अक्षता भेटी, फर्कन्छन् श्रद्धालु गरिबको भोक मेटी, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको। हेर्नुहोस् त, अनि शनिबारको दिन त्यो पिपललाई पानी चढाउने कुराहरू, त्यो एउटा जुन खालको एउटा वस्तुस्थिति छ, एउटा जुन संस्कार छ, त्यो त्यसमा जीवन छ, यसमा भिज्न जब मान्छे थाल्दछ तब उसलाई होइन भने जस्तो जापान, अस्ट्रेलिया, अमेरिका, क्यानाडा अथवा अरू कुनै विकसित मुलुकको भौतिक सुखले उसलाई तान्न सक्छ जस्तो मलाई लाग्दैन सरोज सर।
0: यो सँगसँगै संस्कृति र अध्यात्मले कति गहिरो प्रभाव पारेको छ, सँगसँगै त्यसले जीवनलाई कसरी जोडेर एउटा व्यवस्थित र अनुशासित जीवन जिउनलाई अगाडि बढाउनको लागि चाहिँ सहायक सिद्ध छ भन्ने कुरा पनि यो कवितामा
1: हो नि सर। सर, र यसै बीचमा जस्तो मैले अहिले पनि भने, अब समाज त यति सुन्दर छ तर फेरि राजनीतिले गर्दाखेरि कता कता युवाहरूलाई वितृष्णामा धकेले जस्तो अनुभूति हुन्छ र त्यो राजनैतिक विसङ्गतिलाई चिर्दै जीवन चाहिँ एउटा सङ्घर्ष हो है, त्यसैले सङ्घर्षबाट डराउनु हुँदैन भन्ने मैले अहिले भने नि चस्मा फुट्यो भन्ने कवितामा चाहिँ फेरि त्यो सङ्घर्षका अलिकति भावना
0: सुनौँ न अहिले यही मौकामा।
1: हुन्छ हुन्छ, किनभने फेरि हामीले राम्रो कुरा मात्रै गरिरहँदाखेरि नराम्रा केही पक्षहरू पनि छन् र तिनीहरूसँग जुझ्नलाई चाहिँ हामीसँग साहस चाहिन्छ है भन्ने एउटा उत्प्रेरणा,
0: त्यो सँगसँगै त्यस्ता विकृति विसङ्गतिलाई
1: हटाउँदै पनि जानुपर्छ भन्ने यो चिज पनि अलिकति हामीले आम युवा जमातलाई पस्किनुपर्छ जस्तो लाग्दछ। चस्मा फुट्यो, र यो चस्मा फुट्यो भन्ने छोटो कवितालाई मेरो छोरा, हुन त म सङ्गीतमा शून्य नै छु तर सो अध्ययन गरेर उसले गिटार पियानोहरू बजाउँछ र यो कवितालाई अलिकति एउटा गीतको रूपमा पनि उसले कम्पोज गरेको छ, उसैले कम्पोज गरेकै भाकामा म अलिकति यसलाई वाचन गर्ने अनुमति चाहन्छु। चस्मा फुटेर के भयो भाग्य नफुटोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्, घाम पानी रात दिन आस्था नगिरोस्, अजम्बरी छैन कोही तर अकाल नपरोस्, सुख दुख आँसु हाँसो धैर्य नगुमोस्, असफलता के नै हो र साहस नगिरोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्। भनेपछि जीवन चाहिँ सुख दुःख पनि छ है, घाम पानी पनि छ है, रात र दिन जस्तै हो है, त्यसैले रातको अँधेरीसँग न डराउनु, बिहान फेरि उज्यालो भइहाल्छ भन्ने खालको यो अलिकति चस्मा फुटेको चिजलाई थोरै जिन्दगी र भाग्यसँग बिम्ब मिलाएर मैले यो भावना अलिकति प्रस्फुटन गरेको छु।
0: त्यो सँगसँगै हौसला प्रदान गर्ने हिसाबले कुनै पनि व्यक्तिको जीवनमा दुःख पछि सुख आउँछ र समस्या सँगसँगै त्यसको समाधान पनि सँगै जोडिएर आउँछ भन्ने भावको आफ्नो सिर्जना भर्खरै वाचन गर्नुभयो। अब हामी यही कविता सङ्ग्रह दोधारभित्रको दोस्रो खण्डतर्फ लाग्छौँ। विशेष गरी यो दोस्रो खण्डमा माया, सम्बन्ध र सँगसँगै पारिवारिक जीवनको पनि केही न केही विषयवस्तुलाई तपाईँले समावेश गर्नुभएको हामी सङ्केत पाइरहेका छौँ, यसै विषयमा सर्जककै हिसाबले केही बताइदिनुहोस्।
1: यो दोस्रो खण्डमा चाहिँ कोही व्यक्तिसँग गहिरो प्रेम बस्दाखेरि तपाईँले ती भावनाहरूलाई कसरी प्रस्फुटन गर्नुहुन्छ, ती चिजहरू छन्। त्यसै गरी होइन भने जस्तो, हजुरले भने जस्तो गरी परिवार सम्बन्धका कुराहरू पनि छन्, जस्तो मैले बुढु भन्ने कविताबाट चाहिँ यो जुन समाजमा भएको एउटा लैङ्गिक असमानता छ अथवा जातीय असमानता, यी चिजहरूलाई असमानतालाई पनि मैले बुढु भन्ने एउटा श्रीमान श्रीमतीको सम्बन्धलाई लिएर यो बुढु भन्ने कविता लेखेको छु, किनभने बुढीले बुढा भन्नुहुन्छ, बुढाले बुढी भन्नुहुन्छ, तर बुढु भन्ने शब्द चाहिँ यो भनौँ न बुढाले पनि भन्न मिल्ने, बुढुले पनि भन्न मिल्ने, त्यसै गरी सुरुमा
0: लैङ्गिक विभेद
1: बिनाको शब्द भएछ भन्ने त्यहाँ छ। त्यसै गरी अब जस्तो दाजुहरूले बहिनीहरूको धेरै भनौँ न माया गर्दा, संरक्षण गर्दा, किनभने समाज अलिकति आफ्नो अनुशासनबाट कहिलेकाहीँ दायाँ बायाँ हुन्छ, विभिन्न हत्याका घटनाहरू, बलात्कारका घटनाहरू पनि सुनिन्छन्, भनेपछि त्यस्तो घटनाहरूको समाचार सुन्दै गर्दा विचलित भएको एउटा दाजुले, अथवा श्रीमानै पनि हुनसक्छ, बहिनी अथवा श्रीमती अलिकति बाहिरतिर एक्लै हिँड्दै गर्दाखेरि जो आफू म चाहिँ अब सक्षम छु, आफ्नो खुट्टामा उभिसकेँ भनेर एक खालको महत्त्वकाङ्क्षी बहिनीलाई अथवा श्रीमतीलाई श्रीमानले संरक्षण गर्दै गर्दाखेरि उनले गरेको गुनासोलाई मैले गुनासो भन्ने कविताबाट राखेको छु। यसमा करिब 22 कविताहरू छन्। यो मध्ये चाहिँ मैले सायद यो जुन एउटा गहिरो मायामा पढ्दै गर्दा कोहीसँग भनौँ निकै आकर्षण हुँदाखेरि उनको प्रशंसा गर्दै आफ्नो जीवनको मोनालिसा मानेर प्रशंसा गर्दै कोरिएको एउटा कविता को हौ तिमीबाट मैले यसो वाचन सुरु गरौँ कि सरोसन। को हौ तिमी गहिरो महासागर आँखामा बोक्ने, गहिरो महासागर आँखामा बोक्ने, फराकिलो क्षितिज झैं आँखी भौ लाउने, मोती टिप्ने तृष्णा यो मुटुमा जगाउने, भन सुन्दरी को हौ तिमी। हिमाल झैं तेजस्वी मुस्कान छर्ने, हिमाल झैं तेजस्वी मुस्कान छर्ने, शिव गुफा नै हौ कि आवास गराउने, महादेव नै बनी जिस्काउ झैं लाग्ने, पार्वती जस्ती को हो तिमी। आकाश झैं शीतल परेली भएकी, आकाश झैं शीतल परेली भएकी, गाजलु किनारले सागरलाई छेकेकी, त्यही किनार छुँदै पौड्यौं झैं लाग्ने, पृथ्वी जस्ती विशाल को हो तिमी। गुलाबी ओठ लालीमा लाएकी, बोल्दा शब्दमा सरस्वती भरेकी, कोइली झैं बोली मुटु नै पगाल्ने, सुसेली खेल्दै चुमी झौं लाग्ने, भन परी को हो तिमी। भनेपछि उनले बोलेका शब्द, उनका बोली, उनका आँखा, उनका ओठ र समग्रमा उनको सुन्दरता, त्यसलाई चाहिँ एउटा प्रेमी जब भावनामा डुब्छ उसले ती भावनाहरूलाई कसरी ओकल्छ होला भन्ने कुरालाई मैले को हौ तिमी भन्ने कविताबाट प्रस्फुटन गरेको छु। हुन त यस्ता प्रेममा आधारित दशौँ हजार कविताहरू छन्। सायद त्यो प्रेममा डुबेको प्रेमीले लेख्ने चिजहरू यस्तै हुने होलान्, मलाई लाग्छ शब्द चयनमा तलमाथि हुने होलान्, भावना त समग्रमा सबैको एउटै नै होला।
0: हजुर, अब हामी फेरि पनि संवादमै फर्किन्छौँ र संवादमै पनि हामी विशेष गरी दोधार कविता संग्रहको विभिन्न खण्डमा समावेश भएका कविताहरूकै चर्चा परिचर्चा गरिरहेका छौँ। अब तेस्रो खण्डमा जुन तपाईँले शीर्षक पनि दोधार राख्नुभएको छ र फेरि तेस्रो खण्डलाई जटिलता बाध्यता सँगसँगै दोधार अन्तर्गत राखेर रा तपाईँले कविताहरू समावेश गर्नुभएको छ। नामले आफै बताइसकेको छ, त्यही पनि सर्जकबाटै सुनौँ न।
1: हुन्छ सर, सर धन्यवाद। यो तेस्रो उसमा चाहिँ मैले अहिले पनि भने बिछोड दोधारका भावनाहरू यसमा प्रस्फुटित भएका छन्। जस्तो एउटा प्रेमीले अगाध माया गर्छ आफ्नो प्रेमिकालाई, अनि कुनै 12 वर्षे मेलामा गइरहँदाखेरि, पीठमा गइरहँदाखेरि उनलाई औँठी चुरा पोते लिएर फर्किरहँदाखेरि त्यही साँझ प्रेमिकाले अरू कसैको औँठी लगाउँदाखेरिको त्यो एउटा विक्षिप्त प्रेमीका भावनालाई मैले औँठी भन्ने कविताबाट व्यक्त गरेको छु। त्यस्तै गरी कहिलेकाहीँ प्रेम प्रेमिका र प्रेमीको प्रेम अगाध हुन्छ, तर उहाँहरूका स्वभावहरू फरक हुन सक्छन्, महत्वाकांक्षाहरू फरक हुन सक्छ। एउटाले देशलाई, देशको माटोलाई माया गर्छ, अर्कोले विदेश रोज्छ। त्यो गर्दै गर्दा एकजना माटो र अर्को हावाको मैले बिम्ब राखेर माटो र हावाको प्रेम संवाद भनेर दोस्रो कविता राखेको छु।
0: अहिलेको समयमा सायद यही कविता अलिकति सान्दर्भिक पनि हुन्छ होला, विशेष गरी दुईटा परिवेशमा हुर्किरहेको अथवा दुईटा परिवेश रुचाउने व्यक्तिहरू बीच चाहिँ कसरी घुलमिल हुन सक्छ भन्ने केही न केही सन्देश पनि हुन सक्छ।
1: हजुर,
0: त्यो कविता नै सुनौँ, त्यसपछि हामी फेरि संवादमा फर्किने नै छौँ।
1: हुन्छ सर। माटो र हावाको प्रेम संवाद। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले चङ्गा त कहिले चरासँग आकाशमा लटपटिन रुचाउँछौ, मलाई अत्तर झैं लाग्छ आफ्नो खेतबारीको लेउ र हिलोको सुगन्ध, तिमी गाँस्दै हिँड्छौ जमिनभन्दा धेरै माथि, हवाई जहाज र रकेटसँग सम्बन्ध, भिर पाखा र गाउँ बेसी हिँड्ने र गुड्ने कथा रच्नु छ मलाई मेरै नेपाली बगरमा, छौ तिमी उता युरोप र अमेरिका, चन्द्र र मङ्गल उड्ने ती असीमित रहरमा, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले जहाज त कहिले रकेटसँग आकाशमा लटपटिन रुचाउँछु। मैले यति नै यसलाई अहिले गरे वाचन गरे, अरू अरू पनि छ। हजुर
0: हजुर, अब यही प्रसङ्गमा म एउटा प्रश्न पनि थप्न चाहे।
1: हजुर,
0: यो साहित्यिक सिर्जना एउटा व्यक्तिको व्यक्तिगत पीडा या सामाजिक यथार्थ मध्ये कुन बढी झल्किँदो रहेछ साहित्य सिर्जना गर्दै गर्दाखेरि?
1: पनि असाध्यै सुन्दर प्रश्न गर्नुभयो सर। मलाई लाग्दछ कतै न कतै मुटुमा नछोइकन साहित्यकार एउटा व्यक्तिभित्र जन्मिन्न भन्ने मलाई अनुभूति छ। किनभने मान्छे त मै हुँ, लेख्ने हात यिनै हुन्, यो बिचमा नेपाली साहित्य त्यसरी बेजोड पढेको पनि होइन। बरु स्कुलमा पढ्दा अथवा 10+2 पढ्दाखेरि नेपाली विषय पढिन्थ्यो, कविता त त्यो बेला बढी लेखिनु पर्थ्यो नि, तर कविता अहिले लेखियो भन्नुको मतलब काहीँ न काहीँ मुटु नपोलिकन, मुटु नजलिकन कविता अथवा साहित्य जन्मिँदैन भन्ने लाग्दछ। तर त्यसो भन्दै गर्दा त्यो आफ्नै व्यक्तिगत अनुभूतिले पनि तपाईँलाई जलाउन सक्छ भनेदेखि समाजमा भएका घटनाहरूले, परिघटनाहरूले पनि तपाईँलाई त्यसरी विक्षिप्त बनाउन सक्छ जस्तो लाग्दछ। त्यसैले सामाजिक उतार चढाव त्यो आफैले देखेको हुन सक्छ अथवा भोगेको हुन सक्छ। यी दुवै चिजले एउटा सर्जकलाई सिर्जनामा धकेल्छ जस्तो लाग्दछ। यदि उसले त्यो सिर्जना गरेन भने ऊ भित्र भएको त्यो जुन एउटा कोमल हृदय छ त्यो चाहिँ जलेरै सकिन्छ जस्तो लाग्दछ मलाई। हजुर,
0: विशेष गरी तपाईँ पेसाले इन्जिनियर हुनुहुन्छ,
1: हजुर,
0: यो पेसासँग साहित्य मिसिसकेपछि
1: हजुर
0: यसले तपाईँको व्यावसायिक जीवनमा असर गर्छ कि त्यसले तपाईँलाई व्यवसाय सँगसँगै यो साहित्य सिर्जनाले समाज जोड्न सकारात्मकै भूमिका खेलिरहेको छ, कस्तो पाउनु भएको छ?
1: हुन त अब यो यसलाई सामान्यीकरण गर्न कति मिल्छ मिल्दैन, यो टपिक आफैमा साहित्यको एउटा ठुलो अनुसन्धानको विषय होइन, यसमा विद्यावारी नै पनि गर्न सकिन्छ जस्तो लाग्छ। असाध्यै राम्रो स्टेटमेन्ट हजुरले राख्नु भएको छ। मेरो आफ्नो व्यक्तिगत अनुभूतिको कुरा गर्दाखेरि चाहिँ मैले अहिले पनि भने जस्तो मैले पेसा गर्दै गर्दाखेरि यो बिचमा विशेष गरी 6-7 वर्ष अगाडि यो देशका 7-8 प्रदेशका विभिन्न जिल्लाहरूमा मेरा पूर्वाधार आयोजनाहरू थियो। म ती जिल्लाहरू डुल्थेँ, महिनामा काठमाडौँ भ्याली भन्दा 4-5 चोटि नै म भ्याली बाहिर हुन्थेँ। भनेपछि मैले गाउँ गाउँका कुना कुना, हुन त म गाउँमै जन्मेको व्यक्ति, यद्यपि देशका विभिन्न कुना काप्चामा भएका विभिन्न पेसा कर्मी, विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू, मजदुर, किसान लगायतको युवा विद्यार्थीहरूसँग संवाद गर्ने एउटा ठुलो अवसर पाएँ। त्यसैले म नेपाल आएर मैले मेरो आफ्नो यो इन्जिनियरिङ पेसा कर्म गर्दै गर्दा मैले पेसागत क्षेत्रमा मात्रै मेरो अनुभूति अनुभव मैले बटुलिन कि मैले समाज बुझ्ने मौका पाएँ र त्यो समाजमा देखिएका समस्याहरूले जब मलाई घोच्यो त्यसपछि मैले यी सिर्जनाहरू गरेको। अब हजुरका प्रश्न छन् यी सिर्जनाहरू गर्दै गर्दाखेरि मेरो इन्जिनियरिङ पेसालाई यसले यो सहयोगी सिद्ध भयो कि अथवा यसले डिस्ट्र्याक्सन गर्यो कि भन्ने जुन छ, मलाई लाग्दछ यी भावनाहरू, म यो समाजमा त म बाँच्नु नै छ, यो राजनीतिक परिवेशमा त म बाँच्नै छ, यी सङ्घर्षहरूबाट त म गुज्रिनु नै छ। त्यसैले मैले कलम चलाइरहँदाखेरि मैले यी भावनाहरू पोख्दै गर्दाखेरि म पुनः मेरो एउटा हृदयमा स्थायित्व मैले ग्रहण गरेँ, शान्ति प्राप्त गरेँ, खुसी पनि सायद मलाई व्यक्त गरे होला मैले, र सायद त्यसले मलाई मेरो पेसामा थप ऊर्जा प्रदान गर्यो जस्तो मलाई लाग्दछ। र अर्को कुरा चाहिँ यो कलम चलाउने साहित्य कविता लेखन भनेको चिज यो सिर्जना को एउटा उच्चतम बिन्दु हो भन्ने लाग्दछ। त्यसैले मैले कविता यो भनौँ न लेख्दै गर्दाखेरि, साहित्यमा कलम चलाउँदै गर्दाखेरि मलाई कता कता यो इन्जिनियरिङ, यो कन्क्रिट र भनौँ न होइन भने नि फलामसँग खेल्नुपर्ने जुन पेसा छ त्यो पनि बोलेको हो कि जस्तो मलाई कता कता अनुभूति हुन्थ्यो। जस्तो भुइँचालोको लागि भूकम्प प्रतिरोधी घरको डिजाइन म गर्छु, मेरो विशेषज्ञताको एउटा क्षेत्र मध्येको त्यो हो। मैले भूकम्प प्रतिरोधी घरको डिजाइन गर्दै गर्दा त्यहाँ मैले झ्यालको तल माथि यो लिन्टेल ब्यान्ड सिल ब्यान्डहरू हाल्छु, त्यस पछाडि त्यसमा विभिन्न खालका भूकम्प अथवा भनौँ न अरू खालको लोड आइरहँदाखेरि त्यो लोड वहन गर्ने क्षमता विकास गर्नको लागि जोइन्टहरूको मैले डिटेलिङहरू गर्छु, त्यसको डिजाइनहरू गर्छु, र भुइँचालो गइरहँदाखेरि त्यो घर चाहिँ यसरी हल्लिनुपर्छ भन्ने खालको मेरो प्राविधिक सोच हुन्छ, प्राविधिक निर्णय हुन्छ, प्राविधिक मैले त्यो अनुसारको ज्ञान त्यहाँ भर्छु, त्यो खालको हिसाब किताब गर्छु। जब म साहित्यमा डुब्न थालेँ अनि मैले भुइँचालो गइरहँदाखेरि त्यो घर भनौँ न जब हल्लिन्छ त्यो घर बोलिरहेको छ कि होइन, ए भुइँचालो तिमीलाई म यसरी चाहिँ छेकिरहेको छु, म यसरी तिम्रो त्यो पीडालाई म यसरी चाहिँ भनौँ न एक खालको रेजिलियन्स देखाउँछु, म यसरी भोग्छु भन्ने खालको एउटा मैले होइन भने नि सङ्घर्ष, जुन जीवन सङ्घर्ष छ अथवा समाजको सङ्घर्ष चाहिँ त्यो बिल्डिङले, त्यो एउटा भवनले त्यो भुइँचालोको विरुद्धमा सङ्घर्ष गरिरहेको र त्यो सङ्घर्ष चाहिँ कतै न कतै भनौँ एउटा चाहिँ साहित्यिक तरिकाबाट प्रस्फुटित भएको जस्तो मलाई कता कता होइन मलाई त्यो अनुभूति भएको थियो। त्यसैले मलाई लाग्छ समग्रमा इन्जिनियरिङ पेसा अथवा प्राविधिक मान्छेहरूले साहित्यमा सबैसँग काहीँ न काहीँ एउटा साहित्यिक मन, एउटा कोमल हृदय भित्र हुन्छ नै, त्यो कति भोग्छ उसले, कति देख्छ त्यसले र कति व्यक्त गर्छ भन्ने कुरा हो। त्यसैले जसले भोग्या छ, जसले देखाएको छ, मलाई लाग्छ यो समाजमा यदि बाँच्ने हो भने त्यो भोग्नै पर्छ, त्यो देख्नै पर्छ, र त्यो भोगेको देखेको कुरालाई अलिकति कलम चलाउन थाल्ने हो भने जुन खालको सिर्जना भन्न व्यक्त हुन्छ, जस्तो म जस्तो भर्खर बामेश्वरले गरेको एउटा चाहिँ कविले आफ्नो कविता सङ्ग्रह प्रकाशन गर्ने एउटा दुस्साहस गरेँ मैले, यो मैले ठुलो दुस्साहस गरेको जस्तो लाग्दछ। तर यसले मलाई सिकाउने एउटा र अझै अध्ययन गर्ने एउटा बाटो खोलेको छ। त्यसैले समग्र प्राविधिक जगतलाई पनि लेख्नुहोस्, साहित्यमा कलम चलाउनुहोस् र त्यो गर्दै गर्दा तपाईँको आफ्नै पेसामा सिर्जना थपिन्छ अथवा त्यसले चाहिँ त्यसमा अझै बढी शान्ति प्राप्त गराउँछ जस्तो लाग्छ। धेरै जस्तो मान्छेहरू जो जीवनबाट हरेस खान्छन् ती अलिकति प्राविधिक पनि हुन्छन् जस्तो लाग्छ मलाई, किनभने उनीहरूको ठुलो महत्वाकांक्षा हुन्छ, भनौँ न म्याथमेटिक्समै बढी, फिजिक्समै लगायतकोमा बढी उनीहरू रमाउँछन्। अनि जब समाजमा सङ्घर्ष गर्नुपर्छ उसले त्यो त्यो सिद्धान्तले त समाजको सङ्घर्षलाई चिर्न सक्दैन, उसले त्यो त्यो सङ्घर्षलाई चिर्नको लागि त्यो प्रस्फुटन गर्ने लेख्ने बानी भयो भने मलाई लाग्दछ जीवन पनि सफल हुन्छ, जीवनमा हुने त्यो फ्रस्ट्रेसनहरू पनि कम हुन्छन् र समग्रमा उसको आफ्नो पेसामा सिर्जनाको एउटा थप आयाम थपिन्छ जस्तो मलाई लाग्दछ।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गरेर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद सरोज सर, म जस्तो मैले भने बामे सर्दै गरेको एउटा सर्जकलाई रेडियो नेपालको त्यो ठुलो मञ्च प्रदान गर्नुभयो त्यसको लागि म आभारी छु।
0: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि इन्जिनियर डाक्टर शङ्कर ढकाल, विशेष गरी उहाँ एसडी नामले परिचित हुनुहुन्छ साहित्य क्षेत्रमा। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ पन्ना काजीको स्वरमा, शक्ति मोहनको रचना, गायक स्वयंकै संगीतमा।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
4: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिन पछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
3: हो नि, अचानक सहनी नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु,

0: शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैं गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पुराना आधुनिक गीत सङ्गीतबाट पनि मनोरञ्जन गराउनेछौँ। रेडियो नेपाल सुन्दैरहनुहोला। यसबेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: घरदेश परदेश कार्यक्रममा यहाँलाई स्वागत छ।
1: हजुर नमस्कार।
0: स्वदेश आउनु भएको बेला यो कुराकानी गर्दैछौँ, कस्तो रह्यो यो पछिल्लो स्वदेश बसाई गतिविधि भेटघाट?
1: आउँदा आउँदै मेरो उताबाट आउँदा नै कार्यक्रमको लागि चाहिँ पहिला नै तय भइसकेको थियो किताब जात्रा। किताब जात्रामा थिएँ अनि साहित्यिक भेटघाट भयो। धेरैजना मेरा अग्रजहरूसँग चाहिँ एउटै कार्यक्रममा मलाई त कस्तो आफ्नो परिवार वृहत परिवारमा चाहिँ भेट भयो जस्तो भयो। धेरैजना साहित्यकार धेरैजना मेरा अग्रजहरूसँग चाहिँ एकै ठाउँमा मैले चाहिँ भेट गरेर यहाँ आउँदैछु। पारिवारिक भेटघाटमा अब मेरो ससुरा बुवा हुनुहुन्छ, उहाँ बुटोलमा बस्नुहुन्छ होइन। मेरो आमा बुवा हुनुहुन्न होइन, दिदी हुनुहुन्छ, बच्चाहरू हुनुहुन्छ।
0: अब त्यहाँ अमेरिकामा चाहिँ यहाँ समयसँगै कसरी बगिरहनु भएको छ, आफ्ना दैनिकी दिनचर्या सामान्य रूपमा कस्तो रहने गर्छ?
1: हजुर, अहिले पछिल्लो समय चाहिँ म लेखनमा मात्रै केन्द्रित छु, लेखन पठनमा केन्द्रित छु। अनि मेरो बच्चाहरू, हुन त बच्चा भनेपछि कहिले पनि सन्तानहरू हुर्किँदैनन् रे होइन, हुर्किँदैनन् आमा बुवाको आँखामा, तर पनि अब त्यो खालको स्याहार गर्नुपर्ने छैन। मेरो ठुलो छोरा चाहिँ 24 वर्षको भए, सानो छोरा 17 वर्षको भए, त्यस कारणले गर्दाखेरि मसँग त्यत्रो बच्चालाई स्याहार्नु पर्ने चाहिँ त्यति ठुलो अभिभार छैन। र बाँकी समय मैले चाहिँ अहिले सम्पूर्ण रूपमा चाहिँ मेरो लेखन बाहिर पठनलाई दिइराखेको छु।
0: यसरी विदेशमा रहँदै गर्दा, बस्दै गर्दा, त्यहाँ सृजनामा रमाउँदै गर्दा स्वदेशले चाहिँ कतिको तान्ने गर्छ?
1: धेरै शब्द शब्दमा स्वदेश भेटिन्छ, आफ्नो देश भेटिन्छ अझै बढी। अझै के हुन्छ भन्दा आफूसँग छुटेको समय, छुटेर गएको समय र आफूसँग नभएको कुराको चाहिँ बढी महत्त्व हुन्छ भन्छन्। त्यसले गर्दा आफूसँग त्यो माटोको सुगन्ध साथमा हुँदैन। त्यसले गर्दा कलमले लेखिरहँदाखेरि देश छोइए जस्तो, आमा छोइए जस्तो त्यो अनुभूति चाहिँ लेखनले दिन्छ। र यो पढ्दा पनि त्यही खालको अनुभूति हुन्छ। त्यहाँ बसेर त्यो त्यही सिर्जना चाहिँ यहाँ बसेर पढ्दाखेरि र त्यही देवनागरी लिपिमा लेखिएका सिर्जना चाहिँ त्यहाँ बसेर पढ्दाखेरि चाहिँ फरक अनुभूति हुन्छ।
0: हजुर, अब एकजना स्थापित सिद्धहस्त साहित्यकार, अध्ययन लेखन, एउटा आफ्नै स्वर कल्पनामा पनि पुग्ने साहित्यिक मन, अलिक खुल्ला फुर्सदिलो समय भए कलमको मसी कति सिद्धिँदो हो भन्ने पनि हुन्छ होला। अब अमेरिकी जीवन व्यस्त पनि हुन्छ भनिन्छ, हुन त यहाँले सबै समय मैले साहित्यलाई दिएको छु भन्नुभयो, र पनि एउटा सर्जकलाई भनौँ न, अझ कथाकार उपन्यासकारलाई त्यहाँको समयले कतिको साथ दिएको देख्नुहुन्छ, आफ्नै अनुभवबाट बताइदिनुहोस् न।
1: हजुर, सुरुमा म जाँदा जाँदै, जति बेला म सुरुमा अमेरिका गएको थिएँ, जाँदाखेरि चाहिँ मैले मेरो हवन कथा सङ्ग्रह, कविता सङ्ग्रहहरू प्रकाशित भएको थियो, र त्यहाँ गइसकेपछि मैले बेली कथा सङ्ग्रह प्रकाशित गरेँ। त्यसपछि कागजमा दस्तखत कथा सङ्ग्रह आयो, अनि अर्कियामी उपन्यास आयो, त्यसपछि चिरण, अनि योगमाया, द्रौपदी अवशेष गरेर मेरो पुस्तकहरू आए, धेरै नै पुस्तकहरू आए। सुरुको समयमा म बाहिर चाहिँ घर बाहिर जागिरको जीवनमा पनि थिएँ, र त्यति बेला चाहिँ कस्तो समय नपुग्दाखेरि, लेख्न नपाउँदाखेरि एकदमै धेरै छटपटी हुन्थ्यो। तर पछि हामीले परिवारमा कुराकानी गरेर एकजना चाहिँ घरको लागि केन्द्रित हुने, एकजना बाहिरलाई केन्द्रित हुने भन्ने हिसाबले हामीले कामको बाँडफाँड गऱ्यौँ परिवारमा। र कामको बाँडफाँड गर्ने क्रममा स्वाभाविक रूपमा चाहिँ घरभित्रको काममा चाहिँ म केन्द्रित भएँ, बच्चाको र घरको। त्यसले गर्दा त्योभन्दा बाँकी समय मैले निकालेर चाहिँ म आफूलाई चाहिँ सम्पूर्ण रूपमा लेखनमा चाहिँ केन्द्रित गरेँ। तर त्यो समय भन्दाखेरि मसँग अहिले लेख्नको लागि समय चाहिँ पर्याप्त छ है, म पर्याप्त छ भन्छु। पहिला त बच्चा सानो हुँदाखेरि मैले चाहिँ दिउँसोमा लेख्न नसकेर रातिमा, रातिको समयमा पनि लेखेँ होइन, राति राति म धेरै रातिमा लेख्ने समय। हिजो पनि म राति उठेर पढ्दै थिएँ, मेरो साथी मलाई भेट्न आएकी थिइन्, घरमा हामी सँगै थियौँ, अनि म राति 12 बजे उठेर म लेख्न थालेँ, पढ्न थालेँ। अनि तिम्रो बानी नै भयो यो भनेर सोध्दै थिएँ कि, त्यो भन्नाले मेरो त्यो एउटा बाध्यताले गर्दा मलाई रातिमा पढ्ने, रातिमा लेख्ने गरायो कि। अनि अब अहिले त बच्चा अलि हुर्किसकेको छ, बच्चालाई सुताएर अनि आफूले लेख्नुपर्ने अवस्था त छैन, तर पनि मेरो त्यो बानी नै भयो कि, मलाई चाहिँ रातिमा लेख्ने चाहिँ मेरो बानी हुन गयो त्यो।
0: अब हुन त कतिपय पुस्तक यहाँका उतै गएपछि लेखिएका छन् होइन, भर्खरै पनि भन्नुभयो, कतिपय साहित्यकारहरूमा त उता गएपछि झन् फुरेको पनि बताइन्छ, यता नेपालमा हुँदा र उता हुँदाका सृजनाहरू कुन कुन हुन् केही बताइदिनुहुन्छ?
1: हजुर, मैले अघि भने म यी अझै मैले जोडिन पनि चाहे, यो स्टुडियोमा अहिले मैले कुरा गरिरहँदा मलाई आफूले धेरै वर्ष अगाडि साहित्य संस्थानमा काम गरेको, दाहाल नगिन्दे सरसँग बसेर काम गरेको मलाई अहिले सम्झना भइराखेको छ। यहाँ अहिले जुन कुर्सीमा बसिराख्नु भएको छ त्यो कुर्सीमा दाहाल नगिन्दे सर बस्नुहुन्थ्यो, अहिले म जहाँ बसिराखेको छु त्यहाँ बसेर मैले कार्यक्रम सञ्चालन गर्थेँ। र त्यति बेला मैले अझै यो रेडियोमा यो अर्थमा जोडेँ कि, यहाँ आउनुभन्दा अगाडि नै मेरा 2 उपन्यासहरू प्रकाशित भइसकेका थिए, अनि त्यसपछि मैले लामो समयसम्म कविता लेखेँ, र त्यसपछि मैले चाहिँ अहिले मैले हवन कथा सङ्ग्रह अनि कविता सङ्ग्रह लामो कविता मेरो प्रकाशित भएको थियो र यहाँबाट गइसकेपछि केही लेखिसकेका कथाहरू बाल मनोविज्ञानमा आधारित केही कथाहरू लेखेको थिएँ अनि त्यो कथा चाहिँ 68 सालमा गएर अमेरिकामा गएर प्रकाशित भयो र त्यसपछि मेरो अर्को एउटा कथा सङ्ग्रह अनि 5 उपन्यास मेरा त्यति प्रकाशित भए।
0: स्वदेशमा हुँदा वा नहुँदा सृजना शिल्प र प्रस्तुतिमा प्रभाव पर्ने अवस्था केही रहन्छ कि?
1: यस्तो त्यस्तो प्रभावलाई चाहिँ त्यसरी असर गर्दैन, तर म पछिल्लो समय मैले अनुसन्धानमा आधारित भएर पुस्तक लेखिरहेको छु। मेरो योगमाया पनि त्यही नै थियो, द्रौपदी अवशेष थियो, अहिले त झन् उपन्यास राजमाता, त्यो चाहिँ सम्पूर्ण रूपमा चाहिँ अनुसन्धानमै आधारित पुस्तक हो। त्यो गर्दाखेरि म 2 त्यही पुस्तकै लागि मैले अनुसन्धानकै लागि म नेपाल आएँ र मैले चाहिँ ठाउँ ठाउँमा पुगेँ, मटेरियलहरू जम्मा गरेँ, फेरि गएर म बसेर लेखेँ। अनि बिचबिचमा त अपुग हुन्छ नि त, आफूले यति अध्ययन गरेर लिएर जाँदा जाँदै पनि मलाई चाहिँ सामग्रीहरू पुग्दैन। अनि कति सामग्रीहरू चाहिँ जस्तै पुस्तकै कुरा पनि मैले कति पुस्तकहरू यहाँबाट मगाउनु पर्ने, अझ कति त मैले के पनि गरेको छु भने पछि लेख्दै जाँदा निस्किएका प्रकाशित भएका पुस्तकहरू चाहिँ किन्नु अनि घरमा आएर मलाई चाहिँ त्यसको फोटो खिचेर फोटो चाहिँ स्क्यान गरेर मलाई पठाउनु भनेर मैले त्यसरी पनि मैले सामग्रीहरू भेला गर्नु परेको छ। त्यो पछिल्लो समयमा त्यो हाम्रो महेशराज सरको पछिल्लो एउटा पुस्तक निस्केको थियो, त्यो पुस्तक मैले चाहिँ यहाँ किनेर अनि फोटो खिचेर मलाई चाहिँ पठाइदिएर अनि मैले त्यसरी पनि अध्ययन गरेको छु भने चाहिँ त्यति अप्ठ्यारोहरू पर्छ।
0: हजुर, योगमायाको सन्दर्भमा त यहाँ सम्बन्धित भूगोलमै पनि पुग्नु भयो नि?
1: पुगेँ, भूगोलमै पुगेँ।
0: यहाँले पहिला सम्झनु भएको योगमाया र त्यो भूगोलमा पुगेपछि जति पनि विषयवस्तु पाउनु भयो यहाँले, त्यो योगमायामा चाहिँ कतिको अन्तर देख्नुभयो त्यो बेला?
1: यस्तो भयो, मैले चाहिँ सामग्रीमा चाहिँ मैले केही स्रोतहरूबाट जम्मा भएको स्रोतमा मैले पढिसकेको थिएँ, होइन हेरिसकेको थिएँ, त्यो जम्मा गर्थेँ। मैले त खालि त्यो भूगोल हेर्न र त्यहाँको व्यक्तिहरू चाहिँ भेट्नको लागि, वस्तुस्थिति हेर्नको लागि म गएको थिएँ। कस्तो भइदियो भने अचम्म हुँदो रहेछ, कति कुराहरू मैले त्यो एक प्रकारको चित्र त्यो हेर्दा हेर्दै पढ्दा पढ्दै त्यो मैले एउटा चित्र बनाइसकेको रहेछु मेरो मस्तिष्कमा। अनि त्यहाँ जाँदाखेरि मैले जे मैले जस्तो मैले सोचेको थियो नि त्यस्तै कुरा भन्नाले जस्तो मैले सोचेर एउटा कल्पनामा उतारेको थिएँ, कति कुराहरू चाहिँ एकदम फोटोकपी गरेर निकाले जस्तो कि त्यस्तो पाएँ कि मैले त्यहाँ
0: गर्दाखेरि
1: भोजपुर क्षेत्र म जानुभन्दा अगाडि मैले द्वितीय स्रोतबाट पाएका सामग्रीहरू चाहिँ अध्ययन गरिसकेको थिएँ, पात्रहरू अध्ययन गरिसकेको थिएँ, परिवेश अध्ययन गरिसकेको थिएँ र भूगोल पनि अझै मैले गुगल अर्थबाट चाहिँ त्यहाँ हेरेर कति कुराहरू मैले त्यो पनि अध्ययन गरेरै गएको थिएँ। त्यो गएको हुनाले पनि होला मैले धेरै कुरा चाहिँ त्यहाँ पुगिसकेपछि मलाई चाहिँ त्यो पुरानो स्मृति भयो जस्तो, आफूले पहिले देखिसकेको टेकिसकेको भूगोल बाँचिसकेको जीवन जस्तै, अझै बाँचिसकेको जीवन जस्तो त्यस्तो भएको थियो उहाँको बेलामा।
0: हजुर, अब कथा उपन्यासकारका साथै यहाँ त एकजना काव्यकार पनि हो, कवि पनि हो, कविता पनि छन् यहाँका, अहिले कविता पनि एउटा वाचन हुने नै छ यहाँबाट। अब त्यसअघि चाहिँ यो अन्तरङ्ग कुराकानीको कार्यक्रम अलिकति अन्तरङ्गतिर अलिक प्रवेश गरौँ। अब यहाँको जन्म पाल्पा गोठादी, हजुर, हुर्काई बढाई झडेबा,
1: हजुर,
0: पारिवारिक पृष्ठभूमि कस्तो थियो, यहाँको बाल्यकाल पारिवारिक दिनचर्या कस्तो हुन्थ्यो, हुर्काई बढाई स्कुले जीवन यो परिवेश केही सम्झिदिनुहोस् न।
1: एकदमै यहाँ त मलाई फेरि बाल्यकालमै फर्काइदिनु भयो, खुसीको कुरा। हजुर, म गोठादी, पाल्पाको गोठादी भन्ने ठाउँ, अहिले माथागढी, अहिले जुन ठाउँको नाम फेरिएको छ होइन, माथागढी भनिन्छ, त्यहाँ म जन्मेको र त्यहाँ चाहिँ मेरो बुवा आमा शिक्षण पेसामा हुनुहुन्थ्यो पहिला, शिक्षण पेसा बुवा आमा दुवैजना, तर बुवाले चाहिँ पछि शिक्षण पेसा छोड्नुभयो र राजनीतितिर चाहिँ बुवा होमिनु भयो, लाग्नुभयो, र आमाले चाहिँ शिक्षण पेसालाई चाहिँ निरन्तरता दिनुभयो। अनि जस्तो गोठादी भन्ने कुरा भयो नि, म जन्मेको ठाउँ त्यो गोठादी र मैले म हुर्केको ठाउँ झडेवा चाहिँ हिँडेर 1.5 घन्टा जतिको दूरीमा थियो। अनि त्यसले गर्दा मेरो दिदी, मेरो दाई होइन, मभन्दा 3 माथि मेरो दिदी हुनुहुन्छ, दिदीभन्दा 1 माथि मेरो दाई, मभन्दा 4 ठुलो मेरो दाई, मभन्दा 3 ठुलो मेरो दिदी, अनि म 3 बच्चाहरू आमासँग, अनि बुवा चाहिँ बाहिर हिँडिराख्ने, बाहिर गइराख्नुपर्ने, कहिले जेल पनि पर्नुपर्ने होइन, त्यस्तो अवस्था थियो बुवाको राजनीति कारणले गर्दाखेरि। अनि आमाले चाहिँ हामीलाई त्यो झडेवा भन्ने ठाउँमा जहाँ आमाले शिक्षण गर्नुहुन्थ्यो, पढाउनुहुन्थ्यो, अध्यापन गर्नुहुन्थ्यो, त्यहाँ हामीलाई राखेर अनि स्कुलमा चाहिँ अध्यापन गरेर हामी आमासँग भयौँ। जन्मिएँ गोठादीमा, हुर्किएँ म झडेवामा जहाँ श्री किसान माध्यमिक विद्यालय स्कुल छ। अनि त्यहाँ के थियो त भन्दा पछि पछि त 2 म्याडमहरू, दिदीहरू, अब हामी दिदी भन्छौँ भन्थ्यौँ, उहाँहरू आउनुभयो पढाउन, तर जति बेला मैले जाने त्यति बेला चाहिँ आमा स्कुलको एउटा मात्रै शिक्षिका हुनुहुन्थ्यो, अरू सबै शिक्षक होइन, त्यहाँ त शिक्षिका मात्रै होइन, छोरीलाई नै पढाउनको लागि चाहिँ घर घरमा गएर आमाले मोटिभेसन गर्नुपर्ने समय थियो। त्यो समय थियो।
0: लगभग कति वर्ष अगाडि होला
1: सहनुभूति? यो 2031 सालमा म जन्मेको, सिधै भन्दा होइन 31 सालमा जन्मेको। अनि मेरो आमा चाहिँ त्यति बेला त्यहाँ शिक्षक भर्नाले कतिजनाले चाहिँ मैले पछि अहिले भेट्दा एकजनाले भन्दै हुनुहुन्थ्यो आमा शिक्षक भएको मिना, मेरो आमाको नाम, अनि छोरीको नाम मिना राख्नु भएको रहेछ कि। अनि त्यो शिक्षक देखेर उहाँले चाहिँ छोरी पनि यस्तै होस् होइन भन्ने हिसाबले आमाको नाम, मेरो आमाको नाम चाहिँ उहाँले आफ्नो छोरीको नाम राख्नु भएको रहेछ कि, मैले लास्ट इयर त्यो थाहा पाएँ भने। एउटा मात्रै शिक्षिका, अनि त्यसले गर्दाखेरि अनि हामी जहाँ अब हुर्केको ठाउँमा त्यो गोठाती भन्ने ठाउँमा हाम्रो खेतीपाती, तर 1.5 घन्टा यता आमा चाहिँ त अब बच्चा बच्ची स्कुल लिएर जान सम्भव थिएन। अनि त्यहीँनिर हाम्रो डेराको जिन्दगी थियो है, गाउँमा डेराको जिन्दगी थियो। त्यहाँ घरमा हामी कसैको घरमा बस्थ्यौँ, अनि हामीसँग खेतीपातीको काम हुने कुरा भएन गाउँमा पहिले पनि होइन। अब हामी जग्गा एक ठाउँमा बसाए अर्को ठाउँमा भएको हुनाले खेतीपाती हामीसँग थिएन। अनि आमाको काम अक्षरको खेती मात्रै, हामीलाई पढाउने पढ्ने त्यो मात्रै थियो। त्यसले गर्दाखेरि अनि हामी स्कुलबाट फर्केर आएपछि पनि आमाले बसालेर आफू चाहिँ खाना बनाउनुतिर लाग्नुहुन्थ्यो, अनि हामीलाई चाहिँ पिँढीमा बसालेर, गुन्द्रीमा बसालेर अनि पढ्नु पर्थ्यो हामी। अनि साथीहरू, अब ग्रामीण जीवन भनेको त सबैलाई थाहा भएकै कुरा हो, सबै जसो घरको साथीहरू चाहिँ स्कुलबाट आइसकेपछि घाँस दाउरामा जानुपर्ने होइन, त्यो अलिकति बाध्यता हुन्थ्यो थियो। अनि साथीहरू चाहिँ कहिले अब आएपछि कति साथीहरू चाहिँ, मेरो साथीहरू अहिले हामी अहिले भेट्दैछौँ कि त्यो साथीहरू अहिले, अनि त्यो साथीहरू त्यो मेरो एकदमै नजिकको साथ, अहिलेसम्म पनि मेरो साथीहरूसँग एकदमै राम्रो सम्बन्ध छ। अनि कतिजना साथीहरू त स्कुलबाट आउँदा आउँदै उनीहरूले किताब पिँढीमै फालेर अनि नाम्लो लिएर दतिया, दतिया भन्थ्यो घाँस काट्ने होइन, दतिया, दतिया चाहिँ दतिया भन्छ, त्यो दतिया लिएर अनि नाम्लो लिएर अनि मकै भटमास चाहिँ चेपेर घाँस काट्न जानुपर्ने हुन्थ्यो साथीहरूलाई पनि। अनि अनि उनीहरू चाहिँ फर्केर आएर त्यो घाँसको भारी फालेपछि मात्रै खेल्न पाउने के। अनि हामी चाहिँ त्यति दिनसम्म चाहिँ होमवर्क गरेर बसेर अनि गर्थ्यौँ। अनि साँझमा के हुन्थ्यो त भन्दा रातिमा चाहिँ होमवर्क गर्न चाहिँ गृहकार्य गर्नको लागि, आमासँग पढ्नको लागि साथीहरू आउनुहुन्थ्यो, दाईहरूको साथी पनि, दिदीको साथी पनि, मेरो साथी पनि, हामी थुप्रैजना लालटेन टुकी बालेर ल यहाँदेखि त्यहाँसम्म बसेर अनि हामी रातिमा पढ्थ्यौँ, आमाले कथाहरू सुनाउनुहुन्थ्यो।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
3: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
3: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ अमेरिकामा करिब 18 वर्ष अघिदेखि कर्मशील रहनुहुने साहित्यकार नीलम कार्की निहारिकासँगको अन्तरङ्ग कुराकानी। स्वदेश आउनुभएका बेला उहाँसँग कुराकानी गरेका हौ। साहित्य सृजनाको प्रेरणा, पहिलो छापिएको कविता र कवि साहित्यकारका रूपमा पुरस्कृत भएको सम्झना लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। यहाँको साहित्यिक सृजनाको पृष्ठभूमि प्रेरणाको बारेमा थोरै कुरा गरौँ न। 20 वर्षकै उमेरमा होला सायद यहाँको प्रकाशितै भएको थियो उपन्यास होइन? अब त्यो एउटा साहित्यिक प्रेरणा चाहिँ के हो, त्यो बाल्यकालको हो कि अलि स्कुली जीवनमा त्यो प्रेरणा हो कि माध्यमिक स्कुली जीवनमा हो कि कलेज गएपछि हो कि कहाँबाट प्रेरित हुनुभयो साहित्यतर्फ चाहिँ?
1: एकदमै बाल्यकालमै भने नि आमाले त्यसरी सबैजना टुकी बालेर लालटिन बालेर एउटा लामबद्ध भएर त्यसरी पढाउने होइन, रातिको बेलामा साँझको बेलामा, सायद अहिले भन्दाखेरि त्यो 9 बजे 10 बजे दाईहरू त 11-12 बजेसम्म पढ्नुहुन्थ्यो, हामीलाई पनि आमाले 9 बजे 10 बजेसम्म हामी त्यो बेलामा पनि पढ्नु पर्थ्यो कि पढ्थ्यौँ। अनि त्यति बेला आमाले चाहिँ कथाहरू भन्ने होइन त्यसो भन्ने, अनि प्लस गाउँमा चाहिँ के हुन्थ्यो त भन्दा पुराण लगाइन्छ नि होइन, सस्तानी वाचन, सस्तानी वाचन त अहिले पनि मलाई यस्तो रमाइलो लाग्छ कि एक महिनासम्म राखो बालेर एउटा घरमा चाहिँ जम्मा भएर गाउँभरिको मान्छे एक ठाउँमा जम्मा भएर अनि स्वस्थानी वाचन गरेर सुनेर प्रसाद खाएर नाचेर अनि सबैजना चाहिँ बिदा हुने माघको बेलामा, त्यो जीवन अहिले पनि मलाई त्यो सम्झाउँदा यति रमाइलो लाग्छ मलाई सम्झिँदाखेरि। अनि त्यति बेला चाहिँ त्यो म चाहिँ पछि अब मिडियामा पनि काम गरेँ, मैले भन्थेँ म मिडियामा काम गर्नुमा, म यसरी रेडियोमा बोल्नुमा चाहिँ त्यो स्वस्थानी वाचनले मलाई साथ दिएको भन्छु कि म। अनि त्यो बेलादेखि मेरो वाचन राम्रो
0: हजुर धेरै मानिसमा त्यो प्रेरणा पाइन्छ मैले सुनेको छु
1: हजुर यहाँलाई त्यो अनुभव छ हजुर स्वस्थानी वाचन मेरो वाचन राम्रो थियो अनि मलाई चाहिँ वाचन गर्नु अगाडि चाहिँ म सायद मैले 5-6 क्लास पढ्दादेखि नै मैले स्वस्थानी वाचन गर्थेँ कि अध्याय वाचन गर्न दिनुहुन्थ्यो मलाई त्यसले वाचन गर्नु भनेर अनि त्यो वाचनको प्रभाव एकातिर वाचनको प्रभावले त्यो मलाई पछि रेडियोमा काम गर्न मन लाग्यो तर जुन कथाको कुरा हुन्छ नि त्यहाँ चाहिँ कथा भन्ने कथा विषयवस्तु अरू कथाहरू पुराणहरू त्यसले गर्दाखेरि चाहिँ मलाई कथाप्रति चाहिँ एकदमै आकर्षण भयो र आमाले चाहिँ हामीलाई कथा भनेर सुताउनुहुन्थ्यो कि पछि पछि मलाई त्यो बेड टाइम स्टोरी भनेर बच्चाहरूलाई जुन स्टोरी सुनाइन्छ नि त्यो कुरा त अब पछि यसरी स्टोरी सुनाइँदैछ भन्ने कुरा आफूले जुन किताब पल्टाएर यसरी बच्चालाई सुनाउने यो चाहिँ विदेशमा पनि चलन रहेछ भन्ने कुरा पछि मैले उहाँ गएपछि थाहा पाएँ तर त्यो कुरा चाहिँ प्र्याक्टिकल्ली भन्नाले प्रयोगात्मकै रूपमा पनि आमाले कथा सुनाउने कहिलेकाहीँ अब मान्छेको जीवनीहरू सुनाउने होइन यो भयो यसो भयो भनेर अनि नैतिक शिक्षाहरूको कुराहरू सुनाउने अनि बढी जसो आमालाई कथा पुग्थेन होला त्यो नपुग्ने कारणले गर्दा अब दिनै पछि सुनाउन अनि रामायण सुनाउने महाभारतको सबै सुनाउने आमाले होइन अनि त्यो त्यसरी सुनाउँदा मलाई त्यो कथा भन्दाखेरि एकदमै
0: हजुर मन मस्तिष्कमा साहित्य त त्यसरी प्रवेश गर्यो
1: हजुर
0: अब यहाँलाई सम्झना भएसम्म चाहिँ कुनै साहित्यिक कृतिहरू पढेको कुनै सम्झना छ त्यतिखेर जसबाट चाहिँ यहाँ अलिक बढी प्रभावित हुनुभयो
1: मैले पहिलोचोटि पढेको साहित्य के थियो मैले सम्झे अनुसार अब स्कुलमा पाठ्य पुस्तकमा भएको कविता तिनीहरू त कथाहरू त फरक कुरा तर मैले पुस्तक चाहिँ एकजना गुरुको घरमा मुना मदन किताब मैले फर्स्टमा त्यो चाहिँ के थियो भने त्यो घरको पालीमा होइन घुसारेर राख्नु भएको थियो अनि गएर त्यो मुना मदन त्यो मैले सायद त्यो किताब लिन जान म बसेको घरबाट आधा घन्टाभन्दा धेरै हिँडेर जानुपर्थ्यो लिनलाई गुरु हो उहाँ होइन पुरोहितको काम गर्नुहुन्थ्यो अनि उहाँ गुरु अनि त्यहाँ पनि के भएको थियो भने त्यो किताब पनि मैले कसरी देखेँ भने उहाँको घरमा भजन थियो अनि भजनमा जाँदाखेरि त्यो खोल पनि नभएको त्यो किताब चाहिँ मैले पालीमा देखेको थिएँ त्यो भजनमा जाँदाखेरि अनि पछि त्यो दिन त्यो राति त हामी भजनमा बस्यौँ त्यसपछि राको बालेर हामी घर गयौँ सबैजना एकदम ठुलो समूहमा होइन भजनको रातभरि बिहान पख गयौँ जस्तो लाग्छ मलाई है रातभरि नै भजन थियो हामी बच्चा आमाले हामीलाई लिएर जानुभएको अनि त्यो किताब चाहिँ त्यो रातिमा मैले त्यहाँ त्यो किताब देखेको अनि मैले त्यो पवित्र भन्ने अहिले यहीँ छन् त्यो छोरा मेरो साथी अझ भाइ भनौँ म भन्दा जुनियर होला अनि त्यो किताब त्यहाँ देखेको त्यो केही त्यो हो भन्ने लागेको अनि त्यस्तो बाहिरी किताब चाहिँ जस्तै धार्मिक ग्रन्थ बाहेक अरू किताबहरू त त्यसरी देखिँदैन नि त गाउँमा त घर घरमा त होइन धार्मिक ग्रन्थहरू देखिने अनि त्यसपछि एकदम पातलो होइन अनि कस्तो पढ्न इच्छा भयो अनि त्यसपछि मैले कुरा गरेँ अनि लिन आउनु भनेर म लिन गएको थिएँ तर अगाडि र पछाडिको पेजहरू थिएन होइन अनि पछि मैले त्यो पुरा चाहिँ मैले सायद 52 सालतिर बल्ल मैले फेरि पुरा मुना मदन पढेको
0: हजुर काव्यमा त्यो आख्यानहरूमा केही सम्झना छ आख्यानहरू पढेको
1: आख्यानहरूको सम्झना त म नर्सिङ क्याम्पस गइसकेपछि मैले प्रकाश कोविदको उपन्यास पढेको थिएँ अनि त्यसपछि चाहिँ मैले त्यो उमेरमा मैले माधवी के छुचेल्न सक्थेँ हजुर हजुर त्यो पनि फेरि उसमै थियो कि हाम्रो त्यो पुस्तकालयमा मैले पुस्तकालयबाट पढेको पहिलो किताब होइन उपन्यासको रूपमा चाहिँ पुस्तकालयमा चाहिँ थियो अनि म नर्सिङ क्याम्पस पढ्ने बेलामा अनि त्यसपछि त्यहाँ माधवी थियो प्रेमपिण्ड थियो त्यसपछि चाहिँ मैले पुस्तकहरू पढेँ तर अहिले मैले सोध्छु कि म कति दिन लाएर त्यो माधवी पढेँ माधवी पढ्ने बेला म 20 वर्षको थिएँ होइन मैले के बुझेँ होला त्यति बेला माधवी होइन के बुझेर पढेँ होला मैले मलाई पछि पनि 3-4 लाग्यो मलाई राम्रोसँग त्यसलाई छिचोल्नको लागि होइन तर मैले 20 वर्षको उमेरमा चाहिँ मैले माधवी पढाएको थिएँ त्यसपछि त मैले त्यहाँ विश्वप्रसाद कोइरालाको हाम्रो पारिजातको उहाँको किताब त्यो किताबहरू चाहिँ मैले सँगसँगै जुन पुस्तकालयमा भएको हरेक किताब एउटा पनि नछोडिकन सायद नर्सिङ क्याम्पस पढ्ने बेलामा साहित्यिक कृति पढ्नेमा त्यो धेरैले पढ्नुहुन्थेन है मेरो साथीहरूले पढ्नुहुन्थेन पढ्नु नै हुन्थेन त्यो साहित्यिक अनि त्यो प्लस नेपाल परिचयको किताब पनि मलाई इतिहासमा इच्छा लाग्ने भएको हुनाले त्यो एकातिरको त्यो साहित्य इतिहासको किताबहरू गरिरहेको कुनै पनि किताब चाहिँ मैले नपढेको किताब थिएन अनि म त्यो पुस्तकालयमा पस्ने बित्तिकै दिदीले त्यतातिर होइन है भन्नुहुन्थ्यो कि किनभने आफ्नो कोर्सको किताब लिएर नगएर त्यो मात्रै लैजान्छ
0: भन्नाले
1: त्यो जति पनि पुस्तकालयमा साहित्य र त्यसको किताब छ त्यो हरेक पढेँ मैले त्यो पुस्तकालयमा जति थियो तर त्यो पढ्ने क्रममा चाहिँ त्यो मेरो कोर्सको किताब चाहिँ लाइब्रेरीबाट कार्डबाट निकालेर नलगेर जहिले पनि त्यही किताब मैले धेरै लाने हुनाले त्यो ऱ्याकतिर तिमी जाने होइन भन्नुहुन्थ्यो कि मलाई
0: पहिलो लेखन अथवा अलिक स्थापित भएको लेखन अथवा सुनाएको कुनै लेखन सम्झनुहुन्छ
1: मैले पहिलो रचना चाहिँ मैले कक्षा छमा पढ्थेँ अनि कक्षा छमा पढ्ने क्रममा चाहिँ मेरो स्कुलमा वार्षिक उत्सव आइरहेको थियो अनि वार्षिक उत्सवको अवसरमा मलाई जहाँसम्म लाग्छ त्यो 25 वर्ष हो जस्तो लाग्छ मलाई रज जयन्ती हो जस्तो लाग्छ मलाई अनि कविता प्रतियोगिता थियो, अनि प्रतियोगितामा हामीलाई के भन्नुभएको थियो भने कक्षा कोठामा सरले गुरुले अनि कविता लेख तिमीहरूले, अनि कविता लेखेपछि अनि तिमीहरू पुरस्कृत भयो भने त्यो किताब निस्किँदैछ अनि त्यो किताबमा छापिन्छ, तिमीहरूको रचना किताबमा छापिन्छ भन्नुभयो। अनि अब त्यति बेला त अब अक्षरमा छापिनु होइन एकदमै ठुलो कुरा नि त, अनि त्यसपछि त्यो पुरस्कृत हुनु प्रतियोगितामा भाग लिनुको उद्देश्य नै के भन्दा त्यो मेरो कविता म पुरस्कृत भयो भने मेरो त्यो कविता चाहिँ छापिन्छ, मुखपत्रमा छापिन्छ भन्ने हिसाबले मैले कविता लेखेको थिएँ र म द्वितीय भएको थिएँ र मेरो पहिलोचोटि लेखेको कवितामा म द्वितीय भएको थिएँ र त्यो कविता चाहिँ मेरो मुखपत्रमा छापिएको थियो।
3: हजुर, अब कविता सुनाउँदा धेरै प्रतिक्रिया पाएको वा कविता कथा प्रकाशन भएको वा पुस्तकका रूपमा आएपछिको अवस्थालाई पनि केही सम्झिनुहुन्छ?
1: पुरस्कृत भएको
3: साहित्यका रूपमा आफू स्थापित भएको अवस्था चाहिँ
1: यस्तो स्थापित भनेको चाहिँ हामी जहिले पनि एउटा विद्यार्थी हो जस्तो लाग्छ होइन, हामी हरेक पटक चाहिँ सिक्ने अथवा चाहिँ सिकाएकै क्रममा छौँ र साहित्यको म विद्यार्थी नै हो भन्न चाहन्छु। तर पुरस्कृत हुँदाखेरि चाहिँ म कविता महोत्सवमा चाहिँ म 2056-57 सालमा कविता महोत्सवमा तृतीय भएको थिएँ, त्यति बेला म यही रेडियो नेपालमै कार्यरत थिएँ। त्यो कविता महोत्सव अहिले पनि छ गरिमा, छुट्टै गरिमा छ त्यो प्रतियोगिताको, र त्यति बेला चाहिँ के थियो त भन्दा नारायण हिटी राजदरबारभित्र राजाले चाहिँ पुरस्कार दिने चलन थियो त्यति बेला, अहिले राष्ट्रपतिबाट दिइन्छ, त्यति बेला चाहिँ राजाबाट दिइन्थ्यो, नारायण हिटी राजदरबारभित्र दिइन्थ्यो पुरस्कार, त्यति बेला चाहिँ म त्यो कवितामा पुरस्कृत भएको थिएँ। त्यसपछि लगत्तै फेरि म अर्को कविता महोत्सवै राष्ट्रिय कविता महोत्सवमा म द्वितीय भएँ, अनि त्यो फेरि प्रधानमन्त्रीबाट दिने थियो, त्यति बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो अनि उहाँले पुरस्कार दिनुभयो। त्यो वर्ष चाहिँ मैले त्यो 2-3 वर्ष चाहिँ मैले कवितामा चाहिँ धेरैवटा कवितामा चाहिँ राष्ट्रिय स्तरमा भएका कम्पिटिसनहरूमा चाहिँ पुरस्कृत भएको थिएँ। र म त्यो लेख्दै जाने क्रममा हामीले त्यो पुरस्कारले हौसला दिन्छ र कहिलेकाहीँ त्यसकारले गर्दा राम्रो सिर्जनाहरू चाहिँ पुरस्कृत हुन सकेन भने त्यति बेला हतोत्साही पनि गराउँछ भन्ने लाग्छ मलाई होइन। र अर्को पुरस्कार त अब मैले योगमायामा मदन पुरस्कार प्राप्त गरेँ होइन, त्यसले चाहिँ मलाई अझै बढी जिम्मेवार पनि भन्नाले म प्रति आशा मलाई जिम्मेवार हुन त म लेखनमा सधैँ जिम्मेवार छु भन्ने लाग्छ मलाई होइन, तर अझै मलाई कति पनि सचेत गराउनलाई पाठकको अपेक्षा म प्रति अझै बढ्यो है भन्ने हिसाबको खाले फरक खालको जिम्मेवार बनायो।
3: यहाँको प्रसिद्ध उपन्यास बारे पनि अहिले थोरै प्रसङ्ग त हाम्रो नै छ, ल्याउने प्रयास गर्छु म। अब त्यसअघि राजधानी काठमाडौँ प्रवेशको बेला सम्झिदिनुहोस् न, पाल्पाबाट कहिले प्रवेश गर्नुभयो राजधानी, समय कस्तो रह्यो त्यो बेला, पढाइ जीवनवृत्ति बारेका कुरा।
1: 2046 सालमा मैले एसएलसी दिएको, त्यति बेला एसएलसी परीक्षा हुन्थ्यो, एसएलसी परीक्षा दिइसकेपछि म नेपालगञ्ज त्यति बेला बर्दियामा चाहिँ बुवा बर्दिया रहनुहुन्थ्यो, बर्दिया चाहिँ गएँ र म एकचोटि बिरामी भएको थिएँ राम्रै होइन बिरामी भएको थिएँ, अनि त्यति बेला पाल्पा मिसन अस्पतालमा चाहिँ मलाई उपचारमा चाहिँ लानु परेको थियो, अनि त्यति बेला मैले त्यहाँ नर्स देखेको थिएँ, अनि मलाई त्यो नर्सले सेवा गरेको देखिसकेपछि सबैदेखि चाहिँ मलाई चाहिँ मेरो त्यति बेला जीवनको लक्ष्य चाहिँ नर्स बन्नु भयो। अनि म नर्सिङ क्याम्पस पढ्न गएँ नेपालगञ्ज, नर्सिङ क्याम्पस पढ्न जाँदाखेरि अझै हामी अन्तरङ्ग कुरा भन्दाखेरि म यो पनि भन्न चाहन्छु जोड्न चाहन्छु, त्यति बेला मेरो दाई र दिदी यहाँ काठमाडौँमा बसेर पढ्नुहुन्थ्यो, त्रिचन्द्रमा मेरो दाई पढ्नुहुन्थ्यो, अस्कलमा चाहिँ मेरो दिदी पढ्नुहुन्थ्यो, आइएससी बिएससी पढ्दै हुनुहुन्थ्यो उहाँहरू, दाई र दिदी यहाँ डेरामा बसेर पढ्ने हुनाले म चाहिँ पनि एसएलसी दिएर फेरि म पनि आएँ। पहिलोचोटि पहिला म शैक्षिक भ्रमण आएको थिएँ, सबैभन्दा पहिला म काठमाडौँ टेकेको स्कुलबाट शैक्षिक भ्रमणको क्रममा आएको हो, यहाँको सबै ठाउँ चाहिँ घुमेको चाहिँ शैक्षिक भ्रमणमा आएर घुमेको, त्यसपछि म आएको भनेकै मैले एसएलसी दिएपछि आएको हो।
3: नर्सिङ पढ्न भनेर आउनुभयो कि?
1: होइन, दाई र दिदी यहाँ बसेको कारणले गर्दा म पनि एसएलसी दिएर यहाँ आएको होइन, अनि आउँदाखेरि के भने नर्सिङ क्याम्पसमा मैले नर्सिङ पढ्छु भन्ने हिसाबले मनस्थिति बनाइसकेको थिएँ, त्यति बेला मेरो परिवारबाट चाहिँ त्यति धेरै स्वीकृति मैले पाएको थिएन नर्सिङ पढ्नलाई होइन, तर म चाहिँ म एक प्रकारको जिद्दी नै थियो म नर्सिङमै पढ्छु भनेर, त्यो फर्म भर्ने पनि के हुन्थ्यो भने यतातिर अरू कलेजहरूमा चाहिँ भर्ना भइसक्दाखेरि पनि नर्सिङ क्याम्पसको फर्म खुलिसकेको हुन्थेन, अलिकति पछाडि हुन्थ्यो, त्यसले गर्दा म पर्खेर बसिरहेको थिएँ। अनि पछि जब म काठमाडौँमा आएँ, आइसकेपछि त्यति बेला चाहिँ कस्तो थियो भने त्यो सानो खालको अगाडिबाट ढोका भएको सानो खालको बस हुन्थ्यो कि, अहिले जस्तो ठुलो साइजको होइन मिनी बस, अनि एकदमै मान्छे भिडभाड हुन्थ्यो, अनि त्यो कतै दिदीहरूसँग जाँदा दाईसँग जाँदाखेरि दाई दिदीसँग अब बस चढेर, त्यति बेला दाई दिदी लगन खेल बस्नुहुन्थ्यो डेरामा, अनि त्यहाँबाट जाँदा त्यो भिडभाडमा बस चढ्दाखेरि एक प्रकारको ह्यारेसमेन्ट नै भन्छु म होइन, त्यो मलाई एकदम कम्फर्टेबल लागेन त्यो भिडमा चाहिँ चढ्नलाई, त्यस्तो बसमा त्यस्तो भिडभाडको बस चढेको पनि थिएन कहिले पनि, अनि मलाई एकदमै कम्फर्टेबल लागेको चाहिँ मैले चाहिँ त्यति बेला यहाँ महाराजगञ्जमा पनि मेरो दरखास्त राखिदिनु भएको थियो, नेपालगञ्जमा पनि दरखास्त थियो नर्सिङ क्याम्पसमा, अनि नेपालगञ्जमा मेरो चाहिँ 2 नम्बरमा नाम निस्क्यो म्याराथनमा मेरो वेटिङ लिस्टमा नाम निस्क्यो है। अनि त्यस्तो भइसकेपछि मैले त्यति बेला मलाई एकदमै राम्रो समय छ, शिवरात्रिको बेला थियो, म घरको छतमा गएर मैले पशुपतितिर फर्केर मेरो काठमाडौँमा नाम ननिस्कियोस् भनेर मैले भगवान्ले चाहिँ प्रे गरेको थिएँ कि, किनभने मलाई त्यो बसको भिडभाड, त्यो ठेलमठेल अथवा एक प्रकारको हेरासमेन्ट त्योदेखि डराएर न चाहिँ दाईलाई त्यो हेरासमेन्ट भन्न सक्ने, न दिदीलाई त्यो हेरासमेन्ट भन्न सक्ने, अनि त्यो खालको चाहिँ भएपछि म काठमाडौँ बस्न सक्दिनँ भन्ने चाहिँ अहिले मैले त्यसको चाहिँ भगवान्सँग चाहिँ प्रे गरेको थिएँ। अनि म त्यसपछि म नेपालगञ्ज गएर भर्ना भएँ। तर फेरि कसैले चाहिँ त्यो महाराजगञ्जमा चाहिँ एक छोड्नु भएछ अनि मेरो एक नम्बरमा वैकल्पी थिएँ, मैले अवसर पाएँ। तर दाईले चाहिँ मलाई मार्कसिट लिएर आऊ, म नेपालगञ्ज भर्ना भइसकेको थिएँ, भर्ना भए पनि आउन पाउँथ्यो, अनि यता तिमी आऊ यता नेपालगञ्ज छोडेर यता आऊ भनेर भन्नुभयो। अनि मैले चाहिँ त्यति बेला झुटो बोलेको छु जीवनमा पहिलोचोटि, मेरो मार्कसिट चाहिँ किनभने एडमिसन भइसकेपछि त्यहीँ राख्ने चलन हुन्थ्यो, त्यहाँ राखेपछि मैले चाहिँ मलाई नर्सिङ क्याम्पस नेपालगञ्जबाट त्यो दिएन, आउन मिल्दैन भनेर मैले चाहिँ काठमाडौँमा नपढेर नेपालगञ्ज पढेको, त्यो भिडभाडको कारणले गर्दाखेरि। त्यसपछि नर्सिङ सकाएपछि मात्रै फेरि म काठमाडौँ आएको।
3: त आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गऱ्यौं अमेरिकाको नर्थ क्यारोलाइनामा रहनुहुने साहित्यकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी सल्लाहकार नीलम कार्की निहारिकासँगको कुराकानी। उहाँसँगको कुराकानीका थुप्रै प्रसंग बाँकी नै छन्। अमेरिका जाने पृष्ठभूमि, त्यहाँ ओर्लिएपछिका चुनौती र अवसर, नर्सिङ सिप योग्यताको उपयोग, योगमाया उपन्यासको सोच, ऐतिहासिक र पौराणिक विषयवस्तुलाई उपन्यासमा लेख्दाका चुनौती, पछिल्लो समय लेखिएको कविता तिमी जन्मिएको दिन, अमेरिकामा साहित्यिक गतिविधि, जीवनयात्रामा पाएका गुमाएका कुरा, जीवनको सफलता के लगायतका प्रसंग अर्को हप्ताको कार्यक्रममा रहनेछन्। आजको कार्यक्रम कस्तो रह्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, हरदेश परदेश कार्यक्रमबाट प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौँ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ दीप श्रेष्ठको स्वरमा, योगेन्द्र मल्लको रचना, गायक स्वयंकै सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। पुराना आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ मीरा राणाको स्वरमा गंगा बहादुरको रचना गायिका स्वयंकै संगीतमा।

0: ल, बिरामीलाई समयमै अस्पताल ल्याएर ठिक गर्नुभयो। तपाईँको बिरामीको लक्षण हेर्दा मस्तिष्क घातको लक्षण जस्तो देखियो। समयमै नल्याएको भए बिरामीलाई जे पनि हुन सक्थ्यो।
1: त्यही त डाक्टर साहब, बुबाले पहिला टाउको दुखे भन्नुभयो अनि 81 रिङ्गटा लागेर लड्नुभयो। एकछिनपछि लडबडिएर बोल्न थाल्नुभयो अनि शङ्का लागेर हतार हतार अस्पताल ल्याएको नि।
0: हो नि, अचानक सहनै नसक्ने गरी टाउको दुख्नु, रिङ्गटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीर

0: जीवनको एक पाटोमा झमझम गर्नु, कमजोर हुनु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु वा आँखाले नदेख्नु, बोली लडबडाउनु वा बोल्न नसक्नु आदि मस्तिष्क घातका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्छ। मस्तिष्क घात भएका बिरामी निको हुन धेरै लामो समय लाग्छ। बिरामी भएको समयमा बिरामीलाई अन्य जटिलताबाट बचाउन बिरामीको राम्रोसँग हेरचाह पनि गर्नुपर्छ। बुझ्नु भयो नि?
1: बुझे डाक्टर साहब। हुन्छ, म पनि मेरो बुबालाई तपाईँले भने झैँ गर्छु।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी रह्यो। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ महानगरपालिका 16 बालाजु स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारमा रहेका घर टहरा हटाउने काम आज पनि जारी रहेको हो। काठमाडौँको स्वयम्भू बालाजु गङ्गबु बसपार्क देवीनगर लगायतका क्षेत्रमा अतिक्रमित घर टहरा आज पनि हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने सहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रु बीच बाटोमा रोकिएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको स्तर घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ। नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग 65 किलोमिटर सडक कालोपत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो। एकतर्फी ढलानको काम सकिएको र अब चाँडै सो सडकबाट यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ बुटवल सडकको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। नेपाली कम्युनिस्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मङ्सिर 11 देखि 15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। कृषि तथा पशुपक्षी विकास वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया हलिया हरुवा चरुवा तथा कमलहरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सुशासन सेवा प्रवाह आर्थिक विकास उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार सोमबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक तय गरिएको हो। बागलुङको काठेखोला गाउँपालिका 2, भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश रिगलले जानकारी दिनुभयो। र त्रिभुवन विश्वविद्यालय त्रिवीले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन गर्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी नारायण श्रेष्ठ अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध।